0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक इट्स 6 AM
2: अहिले बिहानको 6 बज्यो किसान

0: सर्टिफाइड प्रोडक्ट प्राली
1: राष्ट्रको शान
2: तीस बढ्दो बाढी पीड़ितलाई देशैभरबाट हातेमालो स्थलमार्ग ठप्प भएपछि रसुवामा उद्धार र राहत कष्टपूर्ण
3: विपत्तिको मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा उठाउने प्रधानमन्त्रीको प्रतिबद्धता राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीकै तहबाट विचार राख्नुपर्ने विज्ञहरूको सुझाव
2: रसुवा र तातो पानी अवरूद्ध भएपछि कोरला नाका व्यस्त तराईबाट ठूला ट्रकमा ग्यास सिलिण्डर ढुवानी हुने
3: जलवायु संकटले प्रशान्त क्षेत्रका टापु देशहरूमा खाद्य र खाने पानी अभावको जोखिम विश्वव्यापी तापक्रम 1.8 डिग्री सेल्सियससम्म बढ्न सक्ने अनुमान
2: र एसीसी प्रिमियर कपमा नेपालले आज आयोजक मलेसियाको सामना गर्दै
4: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना
5: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ
4: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म प्रवेश परीक्षा 2083 भाद्र 31 गते
5: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ
4: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन
5: फोन 056-421-261 596-617 मोबाइल 98-550-607-68 98-511-62-594 98-510-54-224 तपाईको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एनपीआई बाट सुरु गरौं

0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924-5670-925।
4: काया कैरनमा अब खबरको सिलसिला। देश र विदेशबाट संकलित विभिन्न प्रकारका राहत सामग्रीले काठमाडौँका गोदाम भरिभराउ भएका छन्। तर जसका लागि राहत संकलन भएको हो उनीहरूलाई व्यवस्थित ढंगले वितरण नभएपछि बाढ़ीबाट अति प्रभावित रसुवा र नुवाकोटका होल्डिङ सेन्टरहरूमा काठमाडौँबाट राहत नपुगेको गुनासो बढ़िरहेको छ। संकलित राहत सामग्री काठमाडौँका जिल्ला प्रशासन कार्यालय, वसुन्धराको राधास्वामी सत्संग व्यास भवन र सामाखुसीको नेपाल प्रहरी विपद प्रतिकार तथा तालिम केन्द्रमा राखिएको छ। काठमाडौँ प्रशासनले नवयुवा आन्दोलनमा ध्वस्त पुरानो भवनको भुइँतलाको प्यासेज भरि दाल चामल चाउचाउ तेल नुन मिनरल वाटरदेखि सिरक रसना र लत्ता कपडा समेत टाङ लगाएर राखिएका छन्। यहाँ सीमित सामान मात्रै अट्ने भएकाले अझ धेरै सामान तोकिएका अरू ठाउँमा राखिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले बताउनुभयो। यसबाहेक स्वास्थ्य सम्बन्धी राहतका सामग्री टेकुको स्वास्थ्य सेवा विभागमा र विदेशबाट आएका केही राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा पनि राखिएको छ। हाल बाढ़ी प्रभावितलाई रसुवा, नुवाकोट, धादिङ र काठमाडौँका 32 ठाउँमा होल्डिङ सेन्टरमा राखिएको छ। तर धेरै होल्डिङ सेन्टरमा केन्द्रबाट राहत सामग्री नै नगएको गुनासो बढ़ेको छ। त्यहाँ विभिन्न संघ संस्थाको सहयोगमा पालिकाको समन्वयमा खानेर बस्ने प्रबन्ध गरिएको छ। यद्यपि सरकारले आवश्यकता अनुसार पालिकाहरूमा पठाइरहेको बताएको छ। अहिले काठमाडौँ उपत्यका 3 ठाउँमा राहत सामग्री हस्तान्तरण गर्नेहरूको भीड़ बढ़ेको खबर आजको नयाँ पत्रिकाले लेखेको छ। यस्तै भोटेकोसीमा आएको भीषण बाढ़ीले मुख्य सड़क पुल र संचार संरचना बगाएपछि सिंगो रसुवाको भूगोल पूर्ण रूपमा सम्पर्क विच्छेद छ। 2000 भन्दा धेरै नागरिक बेपत्ता बनाएको यो महाविपत्तिमा स्थल मार्ग ठप्प भएपछि रसुवाको उद्धार र राहत कष्टपूर्ण बन्दै गएको खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
5: यसैबीच रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीपछि प्रभावितका लागि देशैभरबाट सहयोग जुट्ने क्रम चलिरहेको छ। पालिका, राजनीतिक दल, निजी क्षेत्रका साथै प्रदेश सरकारले पीड़ितका लागि प्रधानमन्त्री दबी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेका छन्। गण्डकी प्रदेश सरकारले 4 करोड़, बागमती, लुम्बिनी र कोशी प्रदेशले 3-3, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारले 2-2 करोड़ रूपियाँ राहत कोषमा प्रदान गर्ने घोषणा गरेका छन्। यस्तै भारतबाट बाढ़ी पीड़ितका लागि राहत सामग्रीको 5 खेप पनि हिजो आइपुगेको छ। भारतीय सेनाको विमानबाट उद्धारका लागि विशेष उपकरण सहित 11 सदस्यीय उद्धार टोली र 5.5 अत्यावश्यक औषधि आइपुगेको छ। भारतीय राजदूत नवीन श्रीवास्तवले परराष्ट्र मन्त्रालयको भारत हेर्ने महाशाखाका सहसचिव केन्द्रराज भण्डारीलाई 5 खेपको राहत हस्तान्तरण गर्नुभएको छ। चीनले बेली ब्रिज सहित राहतको 3रो खेप पठाउने तयारी गरेको छ। बेली ब्रिज मेडिकल उपकरण तथा विज्ञ सहितको टोली आउन लागेको चीनिया दूतावासले जनाएको खबर नयाँ पत्रिकामा छ।
4: सरकारले परियोजनाका संचालकलाई पनि उद्धारको अनुमति दिएपछि लाङटाङ जलविद्युतको सुरुङमा परियोजनाका प्राविधिक सहित सेनाले गरेको खोजीमा श्रमिकहरू फँसेको ठाउँ पहिचान भएको छ। पेनस्टक पाइपबाट सुरुङ प्रवेश गर्न मिल्ने गरी पुवाल बनाइएकामा आज उद्धार टोली भित्र छिर्ने परियोजनाका प्रवर्धक विजय मोहन भट्टराईले बताउनु भएको खबर आजको नयाँ पत्रिकाले लेखेको छ। 300 भन्दा धेरै सुरुङमा फँसेको अनुमान गरिएको माथिल्लो त्रिशुली 1 मा उद्धारका लागि कोरियाबाट 44 जनाको टोली हिजो आइपुगेको छ। अरू परियोजनाको तुलनामा माथिल्लो त्रिशुली 3A मा उद्धारको मेहनत बढ़ी भएको देखिन्छ। तर विभिन्न विकल्प अपनाउँदा पनि उद्धार टोली सुरुङभित्र पस्न सकेको छैन। यस्तै 213 जना सम्पर्कविहीन भएको त्रिशुली 3B मा पनि प्रगति देखिएको छैन। आयोजनाको कार्यालय र निवास क्षेत्र पहिचान भएकोमा हिजो त्यस क्षेत्रमै खोजी भएको सेनाले जनाएको छ। चिलिमी जलविद्युत आयोजनाको सुरुङमा साउण्ड डिटेक्टरबाट मनिटरिङ शुरू गरिएको छ अनि रसुवागढ़ीमा सोमबार सुरुङको 250 मिटरसम्म पुगेको सेनाको दाटुरीले कसैलाई फेला नपारेपछि अहिले विद्युत गृहतर्फ खोजी थालिएको छ।
5: भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि अहिलेसम्म 11,993 जनाको उद्धार गरिएको छ। 4,216 जना अझै सम्पर्कविहीन छन्। बाढ़ीपछि राहत तथा उद्धार कार्यसँगै सम्पर्कविहीनको खोजीलाई प्राथमिकताका साथ अघि बढ़ाएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी 21,000 भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ। सुरक्षाकर्मीले नदी किनार, बाढ़ी प्रभावित बस्ती, सड़क तथा पहिरो प्रभावित क्षेत्रमा खोजी गरिरहेका छन्। बाढ़ीका कारण कतिपय ठाउँमा सड़क तथा भौतिक संरचना क्षतिग्रस्त भएकाले उद्धार तथा खोजी चुनौतीपूर्ण रहेको प्राधिकरणले जनाएको छ। बाढ़ीमा परि अहिलेसम्म 1,204 जनाको ज्यान गएको छ।
4: प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण देशले भोग्नु परेको त्रासदीपूर्ण विपद बारे अन्तर्राष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत हुनुपर्ने बेला आएको बताउनु भएको छ। भोटेकोशी बाढ़ीको घटनाले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा खेप्नुपर्ने जोखिम बढ़दै गएको गम्भीर संकेत गरेको पनि प्रधानमन्त्री शाहले जनाउनु भएको छ। भोटेकोशी बाढ़ी हिमालय क्षेत्रमा हिउँ चट्टानको हिम पहिरोबाट सिर्जित यस क्षेत्रकै ठूलो विपत्ति भएको विज्ञहरूको भनाए पनि प्रधानमन्त्रीले हिजोको संसद बैठकमा उद्धृत गर्नुभयो। उहाँले जलवायु परिवर्तनको असरको न्यूनीकरण तथा व्यवस्थापन विश्व समुदायको साझा जिम्मेवारी रहेको बताउनुभयो। जलवायु परिवर्तनमा नेपालको भूमिका शून्य प्राय रहेको तर त्यसको असरमा ठूलो रूपमा परिरहेको पनि उहाँले उल्लेख गर्नुभयो। जलवायु परिवर्तनबाट सृजित राष्ट्रिय सुरक्षा चुनौती सम्बन्धमा अन्तर्राष्ट्रिय स्तरमा नेपालले आफ्नो मुद्दा स्थापित गराउन आवश्यक छ उहाँले भन्नुभयो। त्यसैले जलवायु परिवर्तनबाट सृजित क्षति र नोक्सानीको अन्तर्राष्ट्रिय बहसमा नेपालले आफ्नो आवाज अझ स्पष्ट र बलियो रूपमा उठाउनुपर्छ। भोटेकोशी बाढ़ीले नेपाल जनधनमा ठूलो क्षति गरेपछि जलवायु परिवर्तनले नेपाललाई पारेको असरका विषयमा प्रधानमन्त्रीको तहबाट समुदायमाझ राख्नुपर्ने तथा जलवायु परिवर्तनबाट परेको क्षतिपूर्ति माग गर्नुपर्ने आवाज उठिरहेको छ। राष्ट्रसंघको 81औं महासभाको 17-23 भदौबाट अमेरिकाको न्यूयोर्कमा हुँदैछ। मन्त्री परिषदले भदौ 3 परराष्ट्र मन्त्री शिशिर खनाल महासभामा भाग लिन जाने निर्णय गरेको थियो तर भोटेकोशी बाढ़ीपछि महासभामा प्रधानमन्त्रीकै तहबाट विचार राख्नुपर्ने सुझाव मन्त्रीहरू प्रधानमन्त्रीका सल्लाहकार परराष्ट्रविदहरूले दिइरहेका खबर कान्तिपुरले लेखेको छ। काया कैरनमा बाढ़ीले अर्थतन्त्रमा पारेको असर र चुनौती बारे अर्थविदसँग कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
6: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
7: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कहिरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले काठमाडौँमा थुप्रिएको राहत सामग्री व्यवस्थित ढंगले प्रभावित क्षेत्रमा नपुग्दा गुनासो बढ़दो, बाढ़ी पीड़ितलाई देशैभरबाट हातेमालो, स्थल मार्ग ठप्प भएपछि रसुवामा उद्धार राहत कष्टपूर्ण, अहिलेसम्म झण्डै 12,000 उद्धार, 4,000 भन्दा धेरै सम्पर्कविहीन, 1200 भन्दा धेरैको सब फेला, विपत्तिको मुद्दा अन्तर्राष्ट्रिय मंचमा उठाउने प्रधानमन्त्रीको प्रतिबद्धता लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग, रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीले जनधनको क्षतिसँगै देशको अर्थतन्त्रमा ठूलो असर गरेको छ। बाढ़ीले अर्थतन्त्रमा पारेको प्रभाव र चुनौती बारे साथी कृष्ण शर्माले अर्थविद डाक्टर चन्द्रमणि अधिकारीसँग कुराकानी गर्नुभएको छ।
3: जैविक कुराहरू र मानवीय कुरा छोडेर बाँकी कुरा हिसाब गर्दा पनि 6-7 खर्ब भन्दा माथिको, किन भन्दा झण्डै 7 खर्बको नोक्सानी 2072 सालको भूकम्पमा भएको थियो 14 जिल्ला। तर भूकम्पमा घर लडे तापनि त्यहाँका सामानहरू जस्ता तस्तै थिए, अहिले त केही पनि छैन। अब त्यसको क्षतिपूर्ति कसरी गर्ने भन्ने सामान्य हामीलाई ठूलो अहिले चुनौती आएको छ।
4: त्यसले एउटा मिसी क्षेत्रमा भएको घटनाले देशभरि पार्न सक्ने अर्को प्रभाव के हुन सक्छ?
3: आपूर्ति श्रृंखलामै असर परिसक्यो, अब मान्छेको व्यवसायमै असर परिसक्यो है। अब यसको असर कहाँ देखियो भन्दा त कृष्णवीरको पहिरो, अब बाढ़ी आएर नारायणीसम्म नै कतिपय भौतिक संरचनाको क्षति त पुर्याएको थियो। अब त्यसमाथि माथि गएर अहिले राजमार्गलाई नै अवसर पारेर अहिले काठमाडौँ चाहिँ नाकाबन्दी जस्तो भएको अवस्था छ। काठमाडौँ भनेको संघीय राजधानी हो, देशको कुल जनसंख्याको 17-18% जनसंख्या यही बस्छ, अनि व्यापारको केन्द्र पनि यही नै हो है, र कुल व्यापारको चाहिँ नि 32% यही नै हुन्छ, र मूल नाका एउटा चाहिँ हिजोको यो तातो पानी पछिको मल्लकालदेखिको नाका हो, हुन त बीचमा कम चल्या थियो, त्यो नाका पूर्ण रूपले बन्द भयो। कृष्णवीरको पहिरोले हाम्रो लाइफ लाइन नै असर पारे, 1 महिना लाग्छ बनाउने भन्नुको अर्थ भनेको भने त्यसले हाम्रो कुलगार उत्पादनमा ठूलो असर पार्छ, त्यो बहुपक्षीय प्रतिकूल असर यहाँ पर्ने देखिन्छ।
4: ठूलो पुनर्निर्माण खर्चले सरकारको बजेट र सार्वजनिक ऋणमा चाहिँ प्रभाव त पक्कै पनि पार्छ, त्यो दबाव मुलुकले थेग्न सक्ने स्थिति कस्तो छ, अहिलेको अवस्था के हो?
3: यसो छ, राजस्व वृद्धि दर अत्यन्त कम छ, आर्थिक क्रियाकलाप कमजोर भएर गएका छन्, चुनौतीमै छौं हामी। तर मूल कुरा के हो भन्दाखेरि हामी थप ऋण लिएर बिहोर्न सक्ने धेरै हामीसित अब क्षमता छैन, त्यो हाम्रो ढाड कुचिसकेका छ। त्यस कारणले गर्दा अब हाम्रो विकासको मोडेल चाहिँ लाई अलिक फरक पार्नुपर्छ।
4: त्यो क्षतिबाट पुनर्स्थापनाका लागि सरकारले दीर्घकालीन रूपमा त एउटा खालको अभ्यास गर्नै पर्छ, तत्कालका लागि चाहिँ के गर्नुपर्छ, यहाँको सुझाव के छ?
3: कहिलेकाहीँ हामी राजनीति धेरै गर्न खोज्छौँ, हुन त राजनीति चाहिँ मूल कुरो हो, तर गैर राजनीतिक बनाइदिन्छौ त्यसलाई, राजनीतिको मर्म भन्दा बाहिर लगिदिन्छौ। गत साल नै त्यो चीनबाट आउने लेनदेन नदी र भोटेकोसीमा मिसिएर आउँदाखेरि नै हिम नदी आएर त्यसले आएको बाढ़ीले प्रभाव पारिसकेको थियो, अनि गत सालै फेरि भदौ 24 गते एउटा अर्को खालको विद्रोह भयो, त्यो विद्रोह हुँदा नि ठूलो नोक्सानी भयो, तर त्यसको न्यून मूल्याङ्कन गरिएछ, 84 अर्ब भनिएको छ, त्यो 84 अर्ब भन्दा ट्रिपल छ त्यो, यस्तो कुरा चाहिँ यहाँ नहोस्।
1: अर्थविद डाक्टर चन्द्रमणि अधिकारीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला, रसुवा र तातोपानी नाका अवरूद्ध भएपछि चीनबाट वस्तु आयात गर्ने तेस्रो प्रमुख नाका कोरोला व्यस्त हुने भएको छ। ढुवानीका लागि टाढा र महँगो मानिए पनि अहिले चीनबाट सामान आयात गर्ने एकमात्र विकल्प कोरोला नाकामा कन्टेनरहरू डाइभर्ट हुन थालेका छन्। दशैं र जाड़ोका लागि नेपाल ल्याउँदै गरेका केरूङ तथा अरू चिनियाँ भूभागमा रहेका करिब 250 कन्टेनरहरू कोरोला नाकातर्फ पठाउने तयारी भइरहेको व्यवसायीहरूले बताएका छन्। रसुवाको टिमुरे नाकामा भोटेकोशीको विनाशकारी बाढ़ीपछि नेपाल चीन व्यापारका लागि वैकल्पिक मार्गमा रहेको तातपानी नाका पनि बन्द छ, जसले गर्दा दशैं तिहार र जाड़ो महिनाका लागि नेपाली व्यापारीले ल्याएका सामान केरूङ लासा र चिनियाँ सड़कमा अलपत्र छन्। यस्तै पृथ्वी राजमार्ग संचालनमा नाउन्जेल तराईका उद्योगमा ग्यास रिफिल हुने र ठूलो क्षमताका ट्रकमा ग्यास काठमाडौँ ल्याइने भएको छ। हिजो मकवानपुरमा भएको छलफलमा मकवानपुर उद्योग वाणिज्य संघ, ग्यास उद्योगी नारायण यातायात व्यवसाय संघ र आयल निगमका प्रतिनिधि बीच तराईबाट काठमाडौँमा ग्यास ढुवानी गर्ने भाडा दर तय भएको ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरेले जानकारी दिनुभयो। मोतिहारी अम्लेखगंज पेट्रोलियम पाइपलाइनबाट नियमित रूपले देशभर खपत हुने इन्धनको 70% आयात भइरहेकोले पेट्रोलियम पदार्थमा कुनै समस्या नरहेको नेपाल आयल निगमले जनाएको छ।
2: यस्तै भोटेको सीमा आएको बाढ़ीका कारण जलविद्युत आयोजना बन्द हुँदा वर्षायाममा निर्यात घटेको छ। औसत 1000 मेगावाट निर्यात गर्दै आएको नेपालको बिजुली अहिले झण्डै 650 मेगावाटमा सीमित बनेको छ। भारतमा निर्यात भइरहे पनि बंगलादेशमा भने निर्यात रोकिएको छ। बंगलादेशमा निर्यात गर्न स्वीकृति पाएको 22.1 मेगावाटको चिलिमे र 24 मेगावाटको त्रिशुली जलविद्युत आयोजनामा भोटेको सीमा आएको बाढ़ीले क्षति पुर्याएको छ। एक हप्ता यता भारतमा समेत निर्यात स्वीकृति पाएका यी दुई आयोजनाको उत्पादन बन्द भएको छ। चिल्लीमे र त्रिशुली जलविद्युत आयोजनाले 21.4 र 18.6 मेगावाट बिजुली भारतलाई बिक्री गर्ने गरी स्वीकृत पाएका छन्। यिनै आयोजनामा उत्पादित बिजुली बंगलादेशमा समेत बिक्री गर्ने गरी भारतले अनुमति दिएको थियो। बंगलादेशमा बिजुली डलरमा बिक्री गर्दै आएको छ। रसुवातर्फ भोटेकोसी बाढ़ी आएको 3 दिनपछि चीनले तातोपानी नाकाबाट नेपालमा गरिने निर्यात व्यापार निश्चित कालका लागि बन्द गरेको घोषणा गरेको छ। दुवै नाका बन्द भएपछि चीनसँग स्थलमार्गबाट गरिने व्यापारका लागि विकल्प रहित नाका अब कोरला भएको छ। तर कोरला नाकामा प्लान्ट क्वारेन्टीनले तत्काल काम गर्ने अवस्था नभएपछि चीनको केरुङ रसुवातर्फ र निलाम तातोपानीतर्फ आएका कन्टेनरमा लोड गरिएका झण्डै 25 करोड़ रूपियाँ बराबरको फलफूल तथा मसला जन्ने मालवस्तु कुहिन थालेको खबर कान्तिपुर दैनिकमा छ।
1: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: बाढी र डुबानबाट बच्न के गर्ने,
6: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
5: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनाऊ,
6: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
5: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
6: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
5: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश हो।
1: डिश हो, खुशीको कनेक्सन।
2: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
2: धोती, पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
3: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
2: यस्य प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
2: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
3: इतिहास, गाथा र कथा, गाँठका कुरा।
2: गाँठका कुरा
3: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। भोटेकोशीको बाढ़ीले नदी किनारका बस्ती र बजारलाई चपेटामा लिँदै गर्दा नागरिकलाई सुरक्षित ठाउँतर्फ जान आग्रह गर्दै माइकिङ गरिरहेका प्रहरीहरू नै बाढ़ीको भेलमा विलय भएका छन्। नागरिकको ज्यान जोगाउने क्रममा प्रहरी सहायक निरीक्षक रामकाजी पौडेल, प्रहरी सहायक निरीक्षक रामहरि खड्का र प्रहरी सहायक हवलदार दिपेन्द्र विष्टको ज्यान गएको छ। उहाँहरूको शव फेला परिसकेको छ। त्यही टोलीका प्रहरी सहायक हवलदार सन्तोष रिजाल भने भागेर ज्यान जोगाउन सफल हुनुभएको छ। त्यो दिनको घटना बताउँदै रिजाल भन्नुहुन्छ, अचानक बाढ़ीको भेल तीव्र गतिमा आउने सूचनापछि हामी स्थानीयवासीलाई सुरक्षित ठाउँमा जान माइकिङ गर्दै दौड़िरहेका थियौं। त्यही बेला हामीलाई नै बाढ़ीले चपेटामा पार्यो। रिजालले आफ्नो मोटरसाइकल त्यहीँ छाडेर माथि जंगलतर्फ दौड़िएको र 10 सेकेण्डले गर्दा बाँच्न सफल भएको बताउनुभयो। उहाँलाई यति बेला आफ्नो ज्यान जोगिएको खुशी भन्दा सहकर्मी गुमाएको पीड़ा ठूलो छ। आँखै अगाडि मानिस, घर र सहकर्मी बाढ़ीमा हराएको दृश्य उहाँको सम्झनाबाट हट्न सकेको छैन। आजको गोर्खापत्रमा खबर छ।
4: अब विदेशको खबर। विश्वव्यापी तापक्रम वृद्धि 1.5 डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य पूरा गर्न कठिन हुँदै गएसँगै प्रशान्त क्षेत्रका टापु देशहरूमा खाद्य सुरक्षा, खानेपानी र अर्थतन्त्रमा गम्भीर असर पर्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्। राष्ट्रसंघीय वातावरण कार्यक्रम यूएनईपीको नयाँ प्रतिवेदन अनुसार औद्योगिक युग अघिको तुलनामा विश्वको तापक्रम 1.8 डिग्री सेल्सियससम्म बढ़न सक्ने देखिएको छ। यो पेरिस सम्झौताले तय गरेको 1.5 डिग्रीको लक्ष्यभन्दा बढ़ी हो। पालाउमा चलिरहेको प्रशान्त क्षेत्रका नेताहरूको शिखर सम्मेलनमा वैज्ञानिकहरूले तापक्रम बढ़दा समुद्री तापक्रम समेत वृद्धि हुने र त्यसले टुना माछाको वासस्थानमा पूर्वतर्फ सर्ने बताएका छन्। प्रशान्त क्षेत्रमा विश्वको झण्डै 1/3 टुना उत्पादन हुने भएकाले यसको स्थानान्तरणले टापु राष्ट्रहरूको आमदानीमा ठूलो असर पार्नेछ। तटीय क्षेत्रमा निर्भर समुदायको माछा उत्पादन समेत झण्डै 65% घट्न सक्ने अनुमान छ। जलवायु परिवर्तनका कारण विनाशकारी बाढ़ीको जोखिम बढ़नुका साथै समुद्री नुनिलो पानी जमीनभित्र पस्ता खानेपानीका स्रोत दूषित हुने जोखिम पनि बढ़ेको वैज्ञानिकहरूको भनाई छ।
5: अब खेल खबर। एसीसी पुरूष प्रिमियर कप क्रिकेटमा नेपालले आज आयोजक देश मलेसियासँग खेल्दैछ। समूह ए अन्तर्गतको खेल मलेसियाको बांगवीमा रहेको वाईएससी यूकेएम क्रिकेट ओभलमा नेपाली समयअनुसार अहिले बिहान 7:15 शुरू हुँदैछ। प्रतियोगितामा नेपालले यसअघि सोमबार बहरानीलाई 7 विकेटले पराजित गर्दै विजय शुरूआत गरेको छ। मलेसियाले पनि प्रतियोगितामा आफ्नो पहिलो खेल जित्दै 2 अंक जोड़िसकेको छ। एसीसीको अंक तालिका अनुसार समूह एमा नेपाल र मलेसिया दुवैको समान 2 अंक छ, तर नेपाल रनरेटका आधारमा अगाडि रहेको छ। यस्तै तेस्रो खेल नेपालले भदौ 21 गते साउदी अरबियासँग तथा समूह चरणको अन्तिम खेल भदौ 23 गते हङकङसँग खेल्नेछ। प्रतियोगितामा 10 टोली सहभागी छन् र 4 टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ। गएको आइतबारदेखि शुरू भएको प्रतियोगिताको फाइनल खेल यही भदौ 27 गते शनिबार हुनेछ।
4: काया कैरनमा अब केही खबर संक्षेपमा। अहिले कर्णाली प्रदेश लगायत लुम्बिनी र गण्डकी प्रदेशका तराई भेगमा हल्का पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गैराती देशका विभिन्न ठाउँमा मध्यमदेखि केही ठाउँमा ठूलो पानी परेको छ। पछिल्लो 12 घण्टामा सिन्धुपाल्चोकमा 65.6 मिलिमिटर पानी परेको छ। रसुवा पर्वत, स्याङ्जा, कास्की, दोलखा, शंखुवा सभा र सोलुखुम्बुमा पनि मध्यमदेखि ठूलो वर्षा भएको महाशाखाले जनाएको छ। सुदूरपश्चिम, मधेश र कोशी प्रदेशका तराई भेगमा तुलनात्मक रूपमा कम पानी परेको छ। महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भेगका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भेका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। ठूलो पानी पर्ने सम्भावना रहेका क्षेत्रमा बाढ़ी पहिरो गेग्रान बहाव तथा भूसिएको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
5: गएको भदौ 10 गते बिहान भोटेकोसीको पानी अस्वाभाविक रूपमा उड्लिन थालेपछि रसुवा, नुवाकोट, चितवन र धादिङका नदी किनारका बासिन्दाहरूले सामान्य बाढ़ी ठानेका थिए, तर केही घण्टामै त्यो पानीले घर, गोठ, खेतबारी, सड़क, पुल र मानिसका सपना समेत बगाएर लग्यो। बाढ़ीको प्रत्यक्ष प्रभावमा परेका हजारौं परिवार मध्ये धेरैका लागि सबैभन्दा ठूलो पीड़ा घर भत्किनु मात्र थिएन, बरू वर्षौंको मेहनतले हुर्काएको पशु चौपाया पनि गुमाउनु थियो। केहीले भाग्यले ज्यान जोगाए पनि आफूले सन्तान सरह माया गरेर पालेका पशु गुमाउनु परेको बताएका खबर गोर्खा पत्रमा छ।
4: एक हप्ता अघि रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढ़ीले घर, बस्ती र भौतिक संरचना मात्र बगाएन, शिक्षाको उज्यालो छर्ने विद्यालयलाई पनि अँध्यारो बनाइदियो। रसुवा, धादिङ र नुवाकोटका 12 विद्यालयका विद्यार्थी, शिक्षक र विद्यालय कर्मचारी गरी 267 जना बाढ़ीपछि बेपत्ता हुँदा शिक्षा क्षेत्र तहनश शिक्षा क्लस्टरले संकलन गरेको प्रारम्भिक विवरण अनुसार 18 जनालाई बाढ़ीले बगाएको छ, जसमा एक शिक्षक र 17 विद्यार्थी छन्। त्यस्तै बाढ़ीपछि 249 जना बेपत्ता छन्, जसमा 15 शिक्षक र 233 विद्यार्थी छन्। बाढ़ीले 10,000 पढ़ाई प्रभावित भएको छ। बाढ़ीका कारण अभिभावक गुमाएका, विद्यालय भवन भत्किएर पढ़ाई छुट्ने अवस्थाका विद्यार्थीका लागि सरकारले विकल्प खोज्न थालेको छ। शिक्षा मन्त्रालयले प्रदेश पालिका र होल्डिङ सेन्टरमा आश्रय लिइरहेका स्थानीय तथा अभिभावकसँगको समन्वयमा विद्यार्थीलाई पठन पाठनमा जोड्ने गरी तयारी गर्न लागेको हो।
5: भोटेकोसी बाढ़ी पीड़ितलाई राहत तथा उद्धार गर्ने उद्देश्यबाट मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालयले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 8 दिनमा 5,20,60,00,000 रूपियाँ भन्दा बढ़ी रकम संकलन भएको छ।
4: गएको बुधबार भोटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीका कारण विशेष गरी रसुवा, नुवाकोट र धादिङका दूरसंचार पूर्वाधारमा गम्भीर क्षति पुगेको थियो। अहिले यस क्षेत्रमा संचालित नेपाल टेलिकमका 83 र एनसेलका 27 मोबाइल टावरमा प्रभाव परेकोमा धेरैजसो ठाउँमा सेवा फेरि शुरू गरिएको टेलिकम सेवा प्रदायकले बताए पनि फोन लाग्ने तर बोलेको नबुझिने समस्या रहेको स्थानीय बासिन्दाको गुनासो छ।
5: नेपाल आयल निगमले एलपी ग्यास घरायसी प्रयोजनका लागि मात्र उपलब्ध गराउने भएको छ। पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरो गई मुख्य राजमार्ग अवरूद्ध भएपछि बजारमा ग्यासको आपूर्तिमा समस्या भएपछि घरायसी प्रयोजनका लागि मात्र वितरण गर्न लागेको हो।
4: काठमाडौँ उपत्यकामा खपत हुने तरकारीमा छिमेकी जिल्लाले भर्थे गरिरहेका छन्। गएको आइतबार नागडुङ्गा मुगलिन सड़क अन्तर्गत कृष्णभीरमा सड़क भाँचिएपछि पृथ्वी राजमार्ग बन्द हुँदा काठमाडौँ उपत्यकामा छिमेकका जिल्ला धादिङ, नुवाकोट, काभ्रे र काठमाडौँ उपत्यकामै उत्पादित तरकारीले माग धानिरहेको यस क्षेत्रका व्यापारीहरूले बताएका छन्।
5: नेपालमा हिम पहिरो र हिमताल फुट्ने घटना नयाँ होइनन्। हिम श्रृंखलाको देश भएकाले यहाँ प्राकृतिक रूपमै हिमताल कहिलेकाहीँ फुट्ने गर्छ, तर विगत 3 दशक यता जलवायु परिवर्तनका कारण यस्ता घटनाको फ्रिक्वेन्सी र क्षतिको आकार दुवै बढ़ेको विज्ञहरूको विश्लेषण छ।
4: काया कैरनमा अब पालो उखानको
5: पर्खे भेटिन्छ, सहे देखिन्छ।
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: काठमाडौँमा थुप्रिएको राहत सामग्री व्यवस्थित ढंगले प्रभावित क्षेत्रमा नपुग्दा गुनासो बढ़्दो। बाढ़ी पीड़ितलाई देशैभरबाट हातेमालो। स्थल मार्ग ठप्प भएपछि रसुवामा उद्धार र राहत कष्टपूर्ण।
4: विपत्तिको मुद्दा अन्तर्राष्ट्रिय मंचमा उठाउने प्रधानमन्त्रीको प्रतिबद्धता। राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीकै तहबाट विचार राख्नुपर्ने विज्ञहरूको सुझाव।
5: रसुवा र तातो पानी अवरूद्ध भएपछि कोरला नाका व्यस्त। तराईबाट ठूला ट्रकमा ग्यास सिलिण्डर ढुवानी हुने।
4: जलवायु संकटले प्रशान्त क्षेत्रका टापु देशहरूमा खाद्य र खानेपानी अभावको जोखिम। विश्वव्यापी तापक्रम 1.8°C बढ्न सक्ने अनुमान।
5: र एसीसी प्रिमियर कपमा नेपालले आज आयोजक मलेसियासँग खेल्दै।
4: र अन्त्यमा आजको कार्टुन। आज हामीले रबिन सायमीले बनाउनु भएको कार्टुन लिएका छौं। बाढ़ी पीड़ितको वास्तविक अवस्था र फेसबुकमा मात्रै धेरै भेटिने सरकारसँग यो कार्टुन सम्बन्धित छ। यहाँ घर बस्ती डुबाएको एउटा ठाउँमा एकजना मान्छे कम्मर कम्मर आउने पानीमा उभिरहेका छन्। सबै थोक डुबाए पनि हातको मोबाइल चाहिँ बाँकी छ, अनि मोबाइलमा फेसबुक खोल्न खोज्दै उनी भन्दैछन् सरकार भेटिने यसमै हो, यही चल्दैन, के गर्ने। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं।

0: अरुण अरुण
1: 97.6 MHz
0: हरपल
1: तपाई सँगै
2: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटार। फोन नम्बर 0279575267, मोबाइल नम्बर 98655860460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
3: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा सञ्चालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न। यस अपरेशनका लागि सम्पर्क नम्बर 98626339664। नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
4: हातमा के पो बोकेर लाग्यो हो गुटुङ डुङ?
5: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको हुन्छ।
4: औ लु, समस्याको समाधान भनेकै म हो।
6: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
4: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ झुसेले।
5: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
6: लु अब त्यहीबाट जाने
4: लाखे सल्लाह बेगर के प्वाक्क बोलेको। कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेर ल्याएको रेडियो छ। लु सुनौ त।
7: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98525154, 98123742 र व्हाट्सएप नम्बर 97054538302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
8: होइन है केटा, दिदीको बिहे पनि आयो। इज्जतकै लागि भए पनि एउटा एलइडी टिभी त दिनु पर्यो नि।
9: त्यो पनि हो, चार्ज लाइट पनि एउटा किन्नु पर्नेछ, बजाउनको लागि उपहार पनि चाहियो नि। मान्छेले हेर्दा घरको भित्तामा घडी पनि छैन। सम्झनाको लागि दिएका फोटोहरू खिचेर धुलाउनु पर्ने, धुलाउने ठाउँ पनि विचार गरिराख्नु पर्ने। अब चैनपुरतिरै जानु पर्ला।
8: ल त्यतिको लागि चैनपुर जानुपर्छ। हाम्रै माझी ओखरभट्टेमा सबिन इलेक्ट्रोनिक्स एन्ड रिभर फोटो स्टुडियो छँदैछ नि।
9: टप टप त्यहीँबाट हुन्छ त।
8: हुन्छ त, त्यहाँ त एलइडी टिभी, मोबाइल सेट, उफर, साउन्ड सिस्टम, मोबाइलका ब्याट्री, चार्जर, हेडफोन, सिम कार्ड, सबै किसिमका रिचार्ज कार्ड, लाइट, खडी, रेडियो, टिभी लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। साथै फोटोकपी, फ्याक्स, लेमिनेसन, फोटो फ्रेमिङ, प्रमाणपत्र डिजाइनिङ तथा प्रिन्टिङ, फ्रेमिङ, अर्जेन्ट फोटो, ब्यालेन्स, स्टक अफ, इमेल, इन्टरनेटको सेवा सुविधा।
0: पूजा पनि सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियोमा नै गरिन्छ नि।
10: त्यति मात्र होइन, विवाह व्रतबन्धका कार्डहरू सुपथ मूल्यमा छपाइन्छ र अर्डर अनुसारका छाप र स्ट्याम्प समेत तुरन्त बनाइन्छ।
11: सबिन इलेक्ट्रोनिक्स एन्ड फोटो स्टुडियो, माधी नगरपालिका चार, ओखरगोटे, सङ्खुवा सभा। मोबाइल 98 4 91 93 181 र 98 69 70 68 33।
0: सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियो।

0: के अन्छ?
1: तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा।
0: ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे,
1: गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है।
0: खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
2: ल ल आमा, म तू गए तू आए।
0: होइन, आजै आइपुग्छस् र?
2: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
3: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली, चैनपुर छ, सङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029570128, मोबाइल नम्बर 9852045441।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सङ्खुवा।

सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साल साउन 29 गतेदेखि 2083 साल भाद्र 25 गते भित्र कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङलामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास, लक्षित लाभग्राही 16-40 वर्ष उमेर सम्म भित्रका युवा कृषक वा कृषि उद्यमी, कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्लाभरि, कार्यक्रम सञ्चालन गर्न सकिने बाली वा वस्तु, कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए अनुसार लक्ष्य संख्या 19, बजेट रु 76 लाख, अनुदान रकम तथा भुक्तानी प्रक्रिया, प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने। सञ्चालन हुने कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन, कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्लाभरि, लक्ष्य संख्या 2, बजेट रु 4

0: मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस् आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय चैनपुर नगरपालिका छ टेलिकम अगाडि, प्रोप्राइटर दिल्ली कुमार बस्नेत, सम्पर्क नम्बर 98621443460।
1: हातमा के पो बोकेर लग्यो गुटुङटुङ,
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
1: औ लु, समस्याको समाधान भनेकै म हो,
3: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
2: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: अब त्यहीबाट जाने
1: लाखै सल्लाह बेगर के पाक बोलेको, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 19 फोङटिङमा किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
4: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98520-51094, 98126-7742 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल तपाईसँगै।
1: रेडियो अरुण टाइम चेक
2: 7 AM
3: अहिले बिहानको 7 बज्यो। सुनौलो बिहानीको बसाई कार्यक्रम शुभ सन्देश मीडिया प्रेमी साथीहरूको प्रायोजनमा मात्र रेडियो अरुण 97.6 MHz को रेडियो तरंगमा तपाईहरूकै शुभकामनाको संगालो कार्यक्रम शुभ सन्देश। कार्यक्रम प्रायोजन गर्ने मीडिया प्रेमी साथीहरू आननीय श्रेष्ठ भोजपुर हाल सिन्धुली सागर घायल कुलुङ साल्पा श्रीछो गाउँपालिका 4 भोजपुर हाल रोमनिया भावना पुन मगर परशुराम नगरपालिका 2 बसौटी डडेलधुरा हाल इन्डिया सानुमाया शेर्पा पाँच खपन नगरपालिका 8 चुङखुरुङ संखुवा सभा हाल कुबेर मीडिया प्रेमी निमु शेर्पा पाँच खपन नगरपालिका 8 चुङखुरुङ संखुवा सभा पूर्वेली आकाश राई भोजपुर हाल मलेसिया सपना सासंखर माझी नगरपालिका 4 देवढुङ्गा संखुवा सभा जीवन फाबेन सभा पोखरी गाउँपालिका 4 संखुवा सभा हाल मलेसिया अभागी राजकुमार भुजेल अरुण गाउँपालिका 3 प्याउली भोजपुर सुजाता यखा इलुङबाङ धर्मदेवी नगरपालिका 7 आँखी भुई संखुवा सभा हाल मोरङ लिम्बु विजय पाँच खबर नगरपालिका 1 कुसुवा संखुवा सभा हाल मलेसिया अनिता गदाल बराइली धर्मदेवी नगरपालिका 1 तेल्लोक संखुवा सभा सुरत राई तुम्छा पौवादुमा गाउँपालिका 5 भोजपुर हाल मलेसिया जुनिता चामलिङ राई फिदिम नगरपालिका 5 सरसुला केराबारी 5 थर हाल कुबेत बिरबल तामाङ साल्पा सिलिचो गाउँपालिका 4 भोजपुर रवि पहाडी मकवानपुर

0: गाउँपालिका दुई राई गाउँ हेटौडा हाल मलेसिया,
1: गजेन्द्र राई सालपासिलिसो गाउँपालिका चार भोजपुर,
0: अर्जुन यखा धर्मदेवी नगरपालिका दुई तामाफोक संखुवा सभा,
1: समीक्षा जोशी तुम्बेवा गाउँपालिका दुई मौवा पाँच थर
0: र सुमिता यखा लिम्बुखिम चैनपुर नगरपालिका दस खराङ संख्या।

हेलो हाई गुड मर्निङ अनि शुभ बिहानी कार्यक्रम शुभ सन्देशको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण श्रोता मनहरूलाई हार्दिक स्वागत गर्दै गर्दै सदाझै आजको बसाइमा पनि म तपाईँकै साथी कार्यक्रम प्रस्तुता सुमिता कार्यक्रम शुभ सन्देशको साथमा उपस्थित भइसकेको छु। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरूण शान्त 90.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट एकैसाथ सुनिराख्नु भएको छ भने तपाईँले हाम्रो पात्र मोबाइल एप्स र हाम्रो अफिसियल फेसबुक पेजबाट पनि तपाईँले यति बेला प्रत्यक्ष रूपमा हामीलाई लाइभ मार्फत सुनिराख्नु भएको छ र विशेष गरी कार्यक्रम शुभ सन्देशको व्यवसायलाई तपाईँले हप्ताको सातै दिन सातैबारी यानिकि बिहान 7 बजेदेखि 8 बजीसम्म सुन्द्याउनु भएको छ प्रत्येक दिन र यस कार्यक्रमलाई चाहिँ मिडियाप्रेमी साथीहरूले प्रायोजन पनि गर्नुभएको छ। मिडियाप्रेमी साथीहरूले यस कार्यक्रमलाई प्रायोजनमा जोडिएर सहकार्यमा जोडिएर भनौँ स्पोन्सर जोडिएर साथ दिनु भएको छ। विशेष गरी यो व्यवसायमा म हाम्रा जम्मा 20 जना मिडिया प्रेमी साथीहरूलाई सम्झन चाहन्छु र विशेष मनैबाट धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। र अब भने चाहिँ तपाईँ यति बेला के गरिदिनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ हामीलाई सुन्दै हुनुहुन्छ होला भन्ने मैले पक्कै आशा गरेको छु। यदि तपाईँ सुन्दै हुनुहुन्छ भने फटाफट फोन डायल गर्दै गर्नुहोला 9840668623 लाइन खुल्ला छ। यदि सुन्दै हुनुहुन्छ भने फटाफट फोन डायल गर्दै गर्नुहोला। तपाईँले फोन गर्नुको लागि भनेर छुट्याएको नम्बर मैले म फेरि एकपटक जानकारी गराउँछु 9840668623 लाइन खुल्ला छ। फटाफट फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। र त्यसै गरी यदि तपाईँ फेसबुक अडियो लाइभबाट पनि सुन्दै हुनुहुन्छ भने लाइभको कमेन्ट बक्स पनि खुल्ला छ। त्यहाँबाट पनि तपाईँले आफ्ना विशेष शुभकामना सन्देशहरू तपाईँको लेख्नै पर्ने भन्नै पर्ने छन् भने पनि त्यहाँबाट पनि तपाईँले राख्न सक्नुहुनेछ। हामी यो व्यवसायमा तपाईँ कति कमेन्टलाई पनि छोटोमा भए पनि हामी वाचन गर्ने नै छौँ। एकदमै बिहानीको बसाइ चाहिँ यति बेला कतिपय साथीहरू त ओछ्यानतिरै सुतिराख्नु भयो होला, कतिपय साथीहरू यति बेला उठेर आफ्नो काम कार्यतिर गइसक्नु भयो होला, जस्तै घाँस काट्नु घाँस काट्दै हुनुहुन्छ होला तपाईँ, कोही साथी यात्रामा हुनुहुन्छ होला बाटोतिर हामीलाई सुन्दै यात्रा गरिदिनुहुन्छ होला, कोही साथी यति बेला घरैसी काम खाना बनाउनको लागि व्यस्त हुनुहुन्छ होला। तपाईँ जहाँ जहाँ हुनुहुन्छ जुन जुन अवस्थामा हुनुहुन्छ हामीलाई छोटो समय निकालेर सुनेर साथ दिनुहोला भन्न चाहन्छु। र अब भने चाहिँ तपाईँहरूलाई कार्यक्रम शुभ सन्देश मार्फत रेडियो अरूणको तर्फबाट शुभकामना सन्देश दिनुपर्दाखेरि आज मिति 2083 साल भदौको 18 गते जन्मदिन मनाउनु हुने साथीहरूलाई जन्मदिनको एकदमै धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ। त्यसै गरी बिरामी हुनुहुन्छ भने तपाईँलाई शीघ्र स्वास्थ्य लाभको कामना पनि व्यक्त गर्न चाहन्छौँ। त्यसै गरी यात्रामा हुनुहुन्छ भने यात्रा सफलताको लागि पनि विशेष शुभकामना व्यक्त गर्न चाहन्छौँ। त्यसै गरी वैवाहिक जीवनमा बाधितै हुनुहुन्छ भने दाम्पत्य जीवनको पनि धेरै धेरै शुभकामना, नयाँ कामको थालनी गर्दिनुहुन्छ कार्य सफलताको लागि विशेष शुभकामना। त्यसै गरी परीक्षा लेख्दै हुनुहुन्छ तपाईँले शैक्षिक सफलताको लागि पनि विशेष शुभकामना। र तपाईँ आफ्नो आफ्नो क्षेत्रमा रहेर यति बेला काम कार्य गरिराख्नु भएको छ भने तपाईँ सम्पूर्ण साथीहरूलाई आफ्नो आफ्नो क्षेत्रको पनि शुभकामना व्यक्त गर्न चाहन्छौ रेडियो अरूणको तर्फबाट। र अब पनि चाहिँ फटाफट फोन डायल गर्दै गर्नुहोला तपाईँहरू कार्यक्रममा। र म भने कार्यक्रमको सुरुवातमा एकदमै मिठो देशभक्ति गीत राख्नेछु, गीतपछि म फेरि फर्केर आउने नै छु। कार्यक्रम शुभ सन्देशको व्यवसायलाई सुन्दै रहनुहोला र फटाफट फोन पनि डायल गर्दै गर्नुहोला है त।

0: हजुर, कार्यक्रमको आरम्भमा एकदमै मिठो गीत राखेको थिए। मेरो देश मेरो सुन्दर देश शिशिर योगीका आवाजमा रहेको एकदमै मिठो देशभक्ति गीत तपाईँहरू माझ मैले राखिसकेँ। र अब पनि चाहिँ म ढिला गर्दिनँ है साथीहरू, एकदम बिहानीको बसाइ छ। तपाईँको विशेष शुभकामना सन्देशहरू मैले एक घण्टाको समय अवधिबाट मैले धेरैजना साथीहरूको शुभकामना सन्देशहरू समेट्नुपर्ने हुन्छ। र अब पनि फटाफट आउनुहोला, 9840668623 को लाइन खुल्ला छ। र म पनि ढिला गर्दिनँ कार्यक्रममा, अब भने म फटाफट फोन लाइनतर्फ लाग्छु। आजको लागि फर्स्ट जेन लगी कलर साथी फोन लाइनमा हुनुहुन्छ, कहाँदेखिको हुनुहुन्छ म उहाँले अन्यार गर्छु। हेलो, गुड मर्निङ, नमस्ते। हजुर, गुड मर्निङ, नमस्ते, कार्यक्रममा स्वागत छ हजुरलाई। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, सानो कमला बोल्दैछु चैनपुर भन्ज्याङबाट। हजुर, के छ नि तपाईँको खबर खबर सुनाउनुहोस् न, यति बेला के गर्दै हुनुहुन्छ? हजुर, भनेपछि खेत गएर घर फर्किँदै हुनुहुन्छ, बाटोतिर हुनुहुन्छ आज चाहिँ? हजुर, भनेपछि एकदमै ढिला ढिला भयो। कुनै बेला यस्तै हो होइन, अब खेततिर गएपछि अब गोठ लानुपर्छ, गाई बस्तुलाई घाँस काट्दा दिँदा ओर्दा ढिलै त हुन्छ नि होइन र? हजुर हजुर, ल हुन्छ। तपाईँको नेटवर्कमा केही समस्या छ होइन, त्यति आवाज बुझ्न सकिरहेको छैन। तपाईँको शुभकामना सन्देशतर्फै लाग है। हजुर, नमस्ते, टेक केयर, बाइ बाइ। साथी हुनुहुन्थ्यो आजको लागि फर्स्ट डे लकी कलर साथी चैनपुर भन्ज्याङबाट सानो कमला, उहाँसँग म छुट्यौँ। उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ भने कोही मित्र हुनुहुन्छ लाइनमा। हेलो, गुड मर्निङ, नमस्ते। हजुर, गुड मर्निङ, नमस्कार, कार्यक्रममा स्वागत छ, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, भोजपुरबाट बोल्दैछु कल्पना राई। के छ नि हाम्रो कल्पनाजीको खबर, यति बेला के गर्दै हुनुहुन्छ? हजुर हजुर, भनेपछि खबर सबै ठिकै छ, राम्रै छ, यति बेला घाँस काट्दै हुनुहुन्छ है? हजुर, बिहानको ड्युटी त्यही हो, के गर्नु, सबैको त्यही हुन्छ। अब दिउँसो त काट्न सकिँदैन गर्मीले, बिहानै काट्ने उता घाँसहरू काट्ने बिहानै हुन्छ काम। दिउँसो त अब घाम लाग्छ, कहिले पानी पर्छ होइन, के हुन्छ कसो हुन्छ दिउँसोको समयमा, त दिउँसोको समयको त झन् भरोसै नगर्दा हुन्छ होइन र? हजुर हजुर, ल हुन्छ, राम्रोसँगले घाँस काट्न जानुहोला। अनि कार्यक्रम पनि आइपुग्नु भएको छ, तपाईँको विशेष शुभकामना सन्देश कसको लागि राख्नुहुन्छ व्यवसायमा? हजुर, नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला कल्पना राई भोजपुरबाट हुनुहुन्थ्यो, उहाँसँग म छुट्यो। उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ भने कोही मित्र हुनुहुन्छ लाइनमै। हेलो, नमस्ते,
1: गुड मर्निङ, नमस्कार दिदी।
0: हजुर, गुड मर्निङ, नमस्कार, कार्यक्रममा स्वागत छ, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, निमु शेर्पा बोल्दै हुनुहुन्छ पाँच खबर नाट चुङखुरुङबाट। हजुर, के छ नि निमुको खबर खबर सुनाउनुहोस् न, यति बेला के गर्दै हुनुहुन्छ?
1: मेरो खबर ठिकै छ, म चाहिँ घर काम गरिसकेर घाँस काट्न जान लागेको भनौँ अनि तपाईँको खबर के छ, त्यताको मौसम कस्तो छ नि?
0: हजुर, मेरो पनि खबर सबै ठिकै छ, राम्रै छ भन्नुपर्छ, मौसम चाहिँ एकदमै चिसो छ, धुम्म धुम्म छ भनौँ न, त्यता पाँच खबरतिर कस्तो छ अहिले?
1: हजुर हाम्रो यताको पाँच खपनतिर पनि त्यस्तै छ भनौँ न।
0: हजुर यस्तै छ, के गर्ने, वारिपारी हो होइन, मौसम त एउटै भइहाल्छ नि होइन र। हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा यो विषयमा तपाईँका शुभकामना सन्देशको कसको लागि?
1: हुन्छ, फर्स्टमा त यहाँ तपाईँलाई दिपकुमार रुगाङ सरले गुड मर्निङ नमस्कार साथमा मिठोमा मिठो सम्झना भन्दै हुनुहुन्छ है।
0: हजुर ल हुन्छ, उहाँलाई पनि मेरो तर्फबाट गुड मर्निङ नमस्ते नमस्कार मिठोमा धेरै सम्झना छ है त।
1: हजुर तपाईँकै आवाजबाट स्वीकारिसक्नुभयो भन्न चाहन्छु। अनि फर्स्टमा त हजुर लगायत रेडियो अर्नुहुन्छलाई शुभ दिन साथमा कार्य सफलताको धेरै धेरै शुभकामना भन्न चाहे। अनि मेरो प्यारो दिदीको बेटी रहन्छ सानमा क्षेत्र कार्य सफलताको धेरै धेरै शुभकामना दिदी साथमा मिठो मानिस सम्झना भन्न चाहन्छु। अनि मेरो मम्मी चाहिँ बिरामी बिरामी हुनुहुन्छ, मम्मीलाई स्वास्थ्यलाई धेरै धेरै शुभकामना। अनि साथमा टोलमा पनि बिरामी छ, टोलमालाई पनि स्वास्थ्यलाई धेरै धेरै शुभकामना, छोरी चाँडै मिठो हुनु होला भन्न चाहे। अनि आजको दिनमा जन्मदिन परेको छ प्यारो साथी रिमा छामीलाई चाहिँ जन्मदिनको लागि लाख शुभकामना व्यक्त गर्दछु। हजुरले खुसी पारेको सबै कुरा पुरा होस् भन्न चाहन्छु। अनि हिजोको दिनमा जन्मदिन मनाउनु भए ढिलै भए पनि दिलकुमार रुवांशलाई चाहिँ फेरि पनि जन्मदिनको लागि लाख शुभकामना साथी मिठोमा मिठो सम्झना भन्न चाहन्छु। साथमा कार्य सबैलाई पनि धेरै धेरै शुभकामना। अनि सम्झना रुवांश दिलकुमार रुवांश भइहाल्यो। अनि चन्द्रमा तामाङ, माया मोक्तान, सपना तामाङ, रिमा थामी, अनि अहिलेको समय जसले प्रोग्राम सुन्ने हुन्छ बहिनी प्रेम छोरीको, अनि सुरुति राणा मगलाई शुभ दिन साथमा कार्य सबैलाई धेरै धेरै शुभकामना। रञ्जित राई, अन्तिस राई, अनि सबैलाई अहिलेको समय जसले प्रोग्राम सुन्ने हुन्छ मलाई निम्ति दिनुहुन्न सम्पूर्णलाई शुभ दिन साथमा कार्य सबैलाई धेरै धेरै शुभकामना। निम्ति मान्छे सम्झना भन्छु त्यो लाओ धेरैलाई।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला मिडिया प्रेमी निमु शेर्पा हुनुहुन्थ्यो पाँच खबनबाट, उहाँसँग म छुट्टै, उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला कोही साथी लाइनमा हुनुहुन्छ। हेलो गुड मर्निङ नमस्ते।
2: हेलो गुड मर्निङ नमस्ते।
0: हजुर गुड मर्निङ नमस्ते, कार्यक्रममा स्वागत छ, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर खातबारीको तल्लो पाङ्ठाबाट तीर्थ राई बोल्दै हुनुहुन्छ, के छ अनि तीर्थजीको खबर खबर यति बेला बिहानीको बसाइ छ, के गर्दै हुनुहुन्छ?
2: हजुर मेरो खबर खबर भन्दा एकदमै ठिकै छ, र यता पाङ्ठातिरको मौसमको बारेमा जानकारी गर्नु पर्दाखेरि अहिले धुमधुमा छ त्यता के अरे चैनपुरतिर जस्तै, अनि अहिलेको समयमा चाहिँ कार्यक्रम सुन्दै बसिरहेको छु भन्नुपर्छ होइन।
0: हजुर हजुर भनेपछि खबर सबै ठिकै छ, राम्रै छ, कार्यक्रमकै साथमा हुनुहुन्छ है? हजुर ल हुन्छ, आउनुभयो कार्यक्रममा यो विषयमा तपाईँको शुभकामना सन्देश तर्फ लागौ को कसको लागि?
2: हुन्छ, यो विषयमा मेरो शुभकामना सन्देश गर्दाखेरि आजको दिनमा बर्थडे मनाउने साथी भोजपुर निवासी रिमा थामीलाई जन्मदिनको धेरै धेरै शुभकामना दिन चाहन्छु, र अहिले भर्खरै मात्र कल गर्ने साथी मिडिया प्रेमी निम शेर्पा, अनि सानुमाया शेर्पा, अनि भूमिका राई, रञ्जना पाइङ राई, सर सुरज राई कुन्छ हुनुहुन्छ, अनि साथी त धेरै हुनुहुन्छ, ज जसै मलाई तीर्थ र ज जसै जुन दिन माथिबाट कार्यक्रम सुन्दै हुनुहुन्छ सम्पूर्ण साथीहरूलाई आजको दिन शुभ रहोस् भन्दै हजुरको पसाइबाट उज्जवल हुन चाहन्छु। हस्त नमस्ते, शुभ दिन।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो तीर्थ राई यति बेला शङ्खुवा सभाबाट, उहाँसँग म छुटे। यति बेला केही कमेन्टहरू पनि म हेर्दै गर्छु साथीहरूको, बीचमा फेरि साथीहरूको कमेन्ट हराउँछ होला भन्ने डर भयो मलाई। लिम्बू विजयले गुड मर्निङ हाव अ गुड डे अल भन्नुभएको छ, त्यसै गरी यति बेला लिम्बू विजयले नै ट्याप ट्याप अल गाइज भन्नुभएको छ। ल है साथीहरू कार्यक्रमलाई सेयर गरौं होइन, लाइक कमेन्ट गरौं। त्यसै गरी यति बेला लिम्बू विजयले ह्याप्पी बर्थडे टु यु रिमा थामीलाई भन्नुभएको छ। मुनाको जीउबीले गुड मर्निङ अल सबैमा शुभ दिन भन्नुभएको छ। त्यसै गरी यति बेला सरु छेत्री हुनुहुन्छ, उहाँले लेख्नुभएको छ, जब सहनु आफैलाई पर्छ भने आफूलाई सुनाएर तमासा किन गर्नु र शुभ बिहानी शुभ दिन भगवानले रक्षा गरिदिउन् सबै सबै साथीहरूमै। मिस सरस्वती पोखरेल बुटेवालबाट सबैमा शुभ दिन भन्नुभएको छ। रिमा थामीले गुड मर्निङ अल भन्नुभएको छ। कोही साथी हुनुहुन्छ लाइनमा? हेलो नमस्ते।
3: हेलो गुड मर्निङ, नमस्ते, नमस्कार नाना।
0: हजुर गुड मर्निङ नमस्ते, नमस्कार, कार्यक्रममा स्वागत छ हजुरलाई, कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: म धेरै लङ टाइम पछि बोल्दैछु, भोजपुरबाट शम्भु कुलुङ।
0: हजुर भनेपछि भोजपुरबाट शम्भु कुलुङ बोल्दै हुनुहुन्छ, के छ अनि तपाईँको खबर खबर सुनाउनुहोस्, अनि यो बेलामा के गर्दै हुनुहुन्छ?
3: मेरो खबर खबर ठिकै छ, राम्रै छ, यतिको समयमा चाहिँ प्रोग्राम सुन्दै बसिरहेको छु भन्नु पर्छ। अनि मौसमको बारेमा जानकारी दिनु पर्दा धुमाधुमा भइरहेको छ, अनि दिदीहरू लगायत चेनपुरतिरको के छ?
0: हजुर मेरो पनि खबर समग्रमा सबै ठिकै छ, राम्रै छ, चैनपुरतिर पनि त्यस्तै छ, मौसम धुमाधुमा छ, बाहिर चिसो चिसो नै छ भन्नुपर्छ है त। हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा शम्भुजी, व्यवसायमा तपाईँका विशेष शुभकामना सन्देशको कसको लागि राख्नुहुन्छ?
3: अत्यन्त प्रशंसा दिदी हजुर लगायत अरू नेता होल इन्टायर टिमलाई नै आजको दिन शुभ रहोस्, कार्य सफलताको पनि धेरै धेरै शुभकामना भन्न चाहे। अनि त्यस्तै गरी साथीहरू हुनुहुन्छ जय प्रताप कुलुङ, सञ्जीव कुलुङ, अनि मनोज कुलुङ, शीतल कुलुङ, अनि नानाहरू हुनुहुन्छ जेनिता कुलुङ, शशिकला कुलुङ,
0: सबै साथीहरूलाई
3: मनिषा कुलुङ, अनि जो जति साथीहरूले प्रोग्राम सुनेर साथी दिए हुन्छ सम्पूर्ण साथीहरूलाई शुभ दिन भन्दै छुट्टिन्छु। नमस्ते, बाई बाई।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला शम्भु कुलुङ भोजपुरबाट। यति बेला रेखा राईले गुड मर्निङ एभ्री वान भन्नुभएको छ। मिडिया प्रेमी निमु शेर्पाले हेलो गुड मर्निङ, नमस्ते दिदी, म पाँच कमनबाट निमु शेर्पा हो, प्रोग्राम सुन्दैछु है। म पनि भन्नुभएको छ र गेट वेलसन प्यारी मम्मी एन्ड छोरी डोलमा ह्याप्पी बर्थडे टु यु। उहाँको कमेन्टलाई म हेर्दैछु। ह्याप्पी बर्थडे टु यु प्यारी साथी रिमा थामीलाई भन्नुभएको छ। चन्द्रमाया तामाङ हुनुहुन्छ, हेलो गुड मर्निङ सुमिता भन्नुभएको छ। हजुर गुड मर्निङ, म पनि सुन्दैछु है, यता पाँच खपनबाट चन्द्रमाया तामाङ हो। अनि आज जन्मदिन पर्या छ प्यारी बुनु रिमा थामीलाई जन्मदिनको विशेष शुभकामना र सबै सबैमा शुभ दिन भन्नुभएको छ। पुष्प राईले ह्याप्पी बर्थडे टु यु दुर्गा माझीलाई भन्नुभएको छ। त्यसै गरी तीर्थ राई हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते, म खातबारी छ तल्लो पाङ्ठोबाट तीर्थ राई हो। आज जन्मदिन मनाउनुहुने साथी रिमा थामीलाई जन्मदिनको विशेष शुभकामना व्यक्त गर्दछु र मलाई तीर्थ राई भनेर चिन्नुहुने सबै सबैमा शुभ दिन भन्दै गएल। नमस्ते, बाई बाई भन्नुभएको छ। कोही साथी लाइनमा हुनुहुन्छ, हेलो नमस्ते।
4: हेलो नमस्ते, नमस्कार।
0: हजुर गुड मर्निङ, नमस्ते, नमस्कार, कार्यक्रममा स्वागत छ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर अरुण पारीबाट वरुण बोल्दै हुनुहुन्छ। के छ वरुण जी, यति बेला के गर्दै हुनुहुन्छ? भनेपछि भेडाको उन काट्दै हुनुहुन्छ। त्यति धेरै नगाडिदिनु होला, जाडोको सिजन आउँदैछ, फेरि गाह्रो गाह्रो हुन्छ नि। भनेपछि अब यति बेला काटेपछि कति भनौँ, अब जाडो मौसम त आउने बेला भइसक्यो होइन? असोज लागेपछि त हल्का चिसो बढ्न थाल्छ नि त।
4: हजुर अब त अलिअलि पलाउन थालिहाल्छ, अनि अब यो सकेपछि ठ्याक्कै फेरि फागुन 15-16
0: काट्नुपर्छ। ए भनेपछि छिटो छिटो नै हुँदो रहेछ होइन? हजुर ल, एकदमै राम्रोसँगले काट्नु होला। अनि आरामै हुनुहुन्छ नि तपाईँ? हजुर ल, सधैँभरि यस्तै रहनुहोला। अनि आइपुग्नु भएको छ कार्यक्रममा, यो वसाईमा तपाईँका शुभकामना सन्देशको कसको लागि?
4: विशेष गरी अब तपाईँलाई नै आजको दिन एकदम शुभ रहोस् अनि कार्य सफलता पनि धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि त्यसै गरी आज जन्मदिन मनाउने हाम्रो सुरेन लिम्बू हुनुहुन्छ, उहाँलाई एकदम जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि आशिष नयन, अनि हाम्रो निमा प्रवीण, सानु कमला, सुनु सुनिता, सुनिता कुलुङ, अनि हाम्रो चामलिङ निर्मलाई, श्रीमयाङ ढकाल धर्मराज, सोमन मुक्तान तामाङ, सुबेली आकाश राई लगायत धेरै साथीहरू हुन्छ। अब सबै सबैलाई आज दिन एकदम शुभ रहोस्, कार्य सफलताको धेरै धेरै शुभकामना सबैजनालाई भन्दै छुट्टिन्छु। बाई बाई।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला वरुण चञ्चल राई भोजपुरबाट हुनुहुन्थ्यो, उहाँसँग म छुट्टे, उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला कोही मित्र हुनुहुन्छ लाइनमा, म उहाँलाई पनि अन्याय गर्छु। हेलो नमस्ते।
5: हेलो नमस्ते, गुड मर्निङ।
0: हजुर नमस्ते, गुड मर्निङ, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर बिपिन राई भोजपुरबाट बोल्दै हुनुहुन्छ। हिजो भोजपुर पुगिसक्नु भयो है तपाईँ?
5: हजुर म हिजै पुगेर
0: हजुर एकदमै तपाईँ लक्की हुनुहुँदो रहेछ, भोलि भोजपुरबाट कुरा हुन्छ मेरो भन्नुभएको थियो। जे होस् आज भोजपुरबाटै बोल्दै हुनुहुन्छ। अनि आइपुग्नु भयो कार्यक्रममा विपिनजी, यो व्यवसायमा तपाईँको शुभकामना सन्देशको कसको लागि?
5: हजुरलाई शुभ दिन, कार्य सफलताको शुभकामना, जन्मदिन मनाउने सबैलाई एकमुष्ट जन्मदिनको शुभकामना, अलिक हतारमा चाहिँ सबै सबैलाई सम्झना गर्दै बिदा हुन्छु।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला भोजपुरबाट विपिन राई हुनुहुन्थ्यो, विपिनजीसँग म छुटे, उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला कोही साथी हुनुहुन्छ? हेलो नमस्ते। हजुर गुड मर्निङ, नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर इलामबाट स्काई नवीन बोल्दै हुनुहुन्छ, कार्यक्रममा स्वागत छ हजुरलाई। हजुर हजुर पानी पर्ला जस्तो भइरहेछ, यता शङ्खुवासभा पनि धुम्म्या छ, पानी पर्ला जस्तो नै भइरहेछ नि हाम्रो नवीनजी। हजुर ल हुन्छ, आउनुभयो कार्यक्रममा, यो विषयमा तपाईँको शुभकामना सन्देशको कसको लागि?
6: पिरो छ है अहिले मलेसिया पिरो छ रिङ्गेट कमाइरहेको छ हाम्रो ज्ञानी पाठकको छोरीको सन्देश छ है अनाया पाठक वीरेन्द्र श्रेष्ठको यामको मङ्गलबारीतिर दुदी लुङ्गेली मगरका आमचोकमा है तिनैजनालाई जन्मदिनको धेरै धेरै शुभकामना दिन चाहन्छु। द्वितीय आचार्य र महेन्द्र सुन्दर पार्टीको यात्रोको पाँचपट्टि र बाबु श्रेष्ठ छ पाटेजीमा है त्यसपछि हाम्रो सरोज पाटेको यामको गर्भवतीतिर उत्तम रिजल हुन्छ चापातिर जसलाई चेतनको नयाँ बजारमा अन्तिममा भन्नु पर्दाखेरि हाम्रो अजित राज छ काठमाडौँतिर है टिका लिदिया सर हुन्छ युवासमा सबैलाई सोधिनु भनेर है
0: हजुर नमस्ते टेक यु बाई बाई साथी हुनुहुन्थ्यो स्काई नवीन इलामबाट। यति बेला सुरज राई तुम्साले ह्याप्पी बर्थडे टु यु रिमा थामी एन्ड ह्याभ अ नाइस डे ओल भन्नुभएको छ। त्यसै गरी लक्ष्मण यति बेला उहाँको कमेन्ट हेरेको थिएँ मैले कमेन्टलाई हेर्दा हेर्दै उहाँको कमेन्टहरूलाई म एकछिनमा पढ्नेछु। यति बेला फोन लाइन तर्फै लाग्छ कोही साथी हुनुहुन्छ। हेलो नमस्ते।
7: हेलो नमस्ते गुड मर्निङ सेवा सेवारो।
0: हजुर नमस्ते गुड मर्निङ सेवा सेवारो रोगदिया अनि अरू अब त्यस्तै त्यस्तै ल हजुर भाग्यमानी भइसियो हजुर पनि भाग्यमानी नै भइसियो कहिले अभागी नभइसियो ल अनि के छ हाम्रो दिलसाजीको खबर खबर कार्यक्रम अनि स्वागत गर्ने सँगसँगै
7: मेरो खबर ठिकै छ अहिले च्याप पकाउँदै अनि हजुरलाई सुन्दै यसो ट्राई गर्दै थिएँ अनि यस्तै भनौँ न बिहानीको समयमा
0: होइन हजुर भनेपछि एकदमै अब बाबा वचनतिर हुनुहुन्छ गफ लाउनु भयो कि मलाई त्यस्तो त्यस्तै गफ लाएको जस्तो लाग्छ मलाई त घरिघरि त
7: होइन वचनतिर वचनदेखि आज 6:30 बजी निस्केको
0: होइन होइन पक्कै तपाईँ निस्किनु भएको छैन तपाईँले यहाँ गफ मात्र लाउनु भयो तपाईँको निस्किने बेला भनेको त 8 बजी मात्रै हो मलाई यो कन्फर्म थाहा छ नि
7: त्यस्तो त होइन हौ अब पहिला पहिला 9 बजी पुर्याउँदा चाहिँ बरुहरूको त्यो बेला हुन्थ्यो होइन नि मेरो त सधैँ 6 बजी ढिलो भनेको त 6:30 बजी हो क्या
0: होइन होइन त्यस्तो तपाईँले उल्टो भन्दै हुनुहुन्छ उल्टो भन्नुभयो तपाईँको ठाउँमा म परे मेरो ठाउँमा तपाईँ पर्नुभयो जस्तो लाग्यो म अब किनभने तपाईँ बिहान अबेला उठ्नुहुन्छ म भनेको बिहान छिटो उठ्नुपर्छ होइन अब कुनै कुनै समयमा त त्यस्तै हो तलमाथि भइहाल्छ ल अब उठ्नु होला अनि राम्रोसँगले आफ्नो काम कार्य गर्नु होला है त हजुर ल हुन्छ अनि अनुभव कार्यक्रममा व्यवसायमा तपाईँको शुभकामना सन्देशको कसको लागि
7: सर्वप्रथम मिठो भएको भन्नु हजुरको लागि त्यस्तै शुभ दिन कार्यक्रम गर्दाको धेरै धेरै शुभकामना दिन चाहन्छु अनि अरू मेरो इन्टरभ्यूको लागि अनि मलाई चाहिँ तिर प्याराशाटी मित्रहरूलाई विशेष कार्य सफलताको धेरै धेरै शुभकामना अनि शुभ दिन पनि कामना अनि मेरो प्यारी नाना जुन चाहिँ चाहिँ बिरामी हुनुहुन्छ नानालाई शीघ्र सुस्थ रहेको कामना चाहिँ ठिक हुनुहोला नाना टेक केयर भन्न चाहन्छु अनि एकदमै मान्छे शान्ति फुलमाया मुखिया प्यारी सरता अनि प्यारी साथीहरू युनिसा प्लस सपना तामाङ अनि अहिले प्रस्तावबाट पढाउँदै हुनुहुन्छ होला प्यारी साथी सङ्गीता राईलाई पनि कार्य सफलताको धेरै शुभकामना अनि आज जन्मदिन मनाउने तारिखको बिमा थामी अनि हिजो नै जन्मदिन परेको थिएछ दिलकुमारी जुङवंशको उहाँहरूलाई दिलकुमारी जुङवंशलाई जन्मदिनको अब ढिलै भयो नि शुभकामना अनि बिमा थामीलाई जन्मदिनको धेरै धेरै शुभकामना दिन चाहन्छु अनि मेरो एकदम मनको अनि आदरणीय दादा हुनुहुन्छ आशिष नानी बस्नेत प्लस दादा जीवन सर्वन दादा हुनुहुन्छ हाम्रो कृष्ण तामाङहरूलाई पनि विशेष कार्य सफलताको शुभकामना र यो समयमा प्रोग्राम सुनेर बस्नुहुने सबै सबै साथीहरूलाई पनि शुभ दिन भन्दैछु सुनाउँछु
0: हजुर नमस्ते टेकियोर बाई बाई साथी हुनुहुन्थ्यो दिलसराई इलामबाट उहाँसँग छुटे यति बेला ढकाल धर्मराजले नमस्ते म दुबईबाट कार्यक्रम सुन्दैछु आज जन्मदिन मनाउनु हुने इलामका दाजु उज्जवल ढकाल धनकुटाकी साथी सविता सरू शर्मालाई जन्मदिनको विशेष शुभकामना भन्नुभएको छ। लक्ष्मण किराती हुनुहुन्छ उहाँले गुड मर्निङ नमस्ते सबै सबैमा शुभ रहोस् भन्नुभएको छ। विष्णु कुमार तामाङले पनि यति बेला हेलो गुड मर्निङ नमस्ते म पनि प्रोग्राम सुन्दैछु यता माथिबाट हो सुन्दैछु है सबैमा शुभ दिनको कामना गर्नुभएको छ। दिलो रुङबाङ्स आउनुहुन्छ उहाँले हेलो गुड मर्निङ नमस्ते म पनि प्रोग्राम सुन्दैछु है यता सभापोखरी ज्यामिरीबाट केटिएम टु खाँदबारीसम्मको यात्रामा हुनुहुन्छ प्यारो मान्छे उज्जवल राईलाई शुभयात्रा राम्रोसँगले आउनुहोला भन्न चाहन्छु र सबैमा शुभ दिन भन्नुभएको छ। उहाँले प्रेम भण्डारी हुनुहुन्छ उहाँले पनि गुड मर्निङ अल शुभ दिन भन्नुभएको छ। भावना मगर हुनुहुन्छ उहाँले पनि व्यवसायमा हेलो गुड मर्निङ नमस्ते म पनि कार्यक्रम सुन्दैछु है फेसबुक लाइभबाट इन्डियाबाट हो। भावना मगर जन्मदिनको शुभकामना प्यारी बुनु रिमा थामीलाई रिमा थामीलाई जन्मदिनको लाखौं करोडौं शुभकामना भन्नुभएको छ। त्यसै गरी कर्णप्रिया केसी संगीतले पनि यति बेला हजुर लगायत सम्पूर्णमा शुभ बिहानी। म चाहिँ कर्णप्रिया केसी संगीत घर दाङ तुलसीपुर हाल भारतको हिमाञ्चलबाट भन्नुभएको छ भने राजकालीकोटी हुनुहुन्छ। हाई गुड मर्निङ नमस्ते मी झापाले हिरो राजकालीकोटे वीर तामर झापा जस्ट नाउ युएबाट हो कार्यक्रम सुन्दैछु। हाबग्रेडी अल भन्नुभएको छ। सपना तामाङ मोक्तान हुनुहुन्छ उहाँले हेलो गुड मर्निङ सुमिता मी सपना यता पाँच खपनबाट हो सुन्दैछु प्रोग्राम। आज जन्मदिन मनाउनुहुने साथी मनाउनुहुने प्यारी बुने रिमा थामीलाई जन्मदिनको विशेष शुभकामना र सबै सबैमा शुभदिन भन्नुभएको छ। थ्याङ्क यू सो मच कमेन्टको लागि। अब भने कार्यक्रममा म एकजना साथीलाई अन्यार गर्छु, त्यहाँबाट म छोटो विश्राम गीततर्फ लाग्छु। कोही साथी हुनुहुन्छ लाइनमा? हेलो नमस्ते।
8: हेलो गुड मर्निङ नमस्कार।
0: हेलो गुड मर्निङ नमस्कार, कार्यक्रममा स्वागत गरे हजुर सपना तामाङलाई।
8: हुन्छ धन्यवाद भन्न चाहे।
0: हजुर धन्यवाद भन्न चाहे मात्रै
8: धन्यवाद भन्छु।
0: ल ठिक छ, ल ठिक छ, धन्यवाद भन्नै पर्छ, भन्नै पर्छ भन्ने पनि छैन नि त, होइन र? हजुर अनि कता कुदै हुनुहुन्छ सपनाजी? हजुर हजुर
8: त्यही भएर नि अब कुद्दैछु।
0: भनेपछि रेडियोको भोलाम ठुलो छ, फोन लाग्यो, कुद्दै हुनुहुन्छ, एकदम हँसाउनुहुन्छ हौ साथीहरूले पनि मलाई। हजुर हजुर ल हाँसन्छ। अनि के छ तपाईँको खबर खबर सुनाउनुहोस् न।
8: मेरो खबरहरू ठिकै छ हौ, राम्रै छ। मौसम चाहिँ आज रिसाइरहेको
0: छ। हजुर मौसम त रिसाइरहेको छ यता चैनपुरतिर पनि। मौसम चाहिँ अब कुरा नगरौँ होइन, सबैतिर आज यस्तै छ त नभनौँ होइन। अब यता शङ्खुसभा जिल्ला चाहिँ यस्तै छ, त्योभन्दा अन्य क्षेत्रतिर चाहिँ कस्तो छ के छ त्यो चाहिँ ठ्याक्कै थाहा हुँदैन हामीलाई पनि, होइन र? ल हुन्छ, मैले तपाईँको कमेन्ट पनि भर्खरै रिटर्न गरेँ, तपाईँ पनि ठ्याक्कै आइपुग्नु भयो। हुन्छ अब तपाईँको शुभकामना सन्देशतर्फै लागौँ है।
8: हुन्छ, फर्स्टमा त हजुर लगाएँ टेडी अरुणलाई, आजको दिन ठुलो होस् भन्न चाहन्छु। अनि हुन्छ, अनि आजको दिन जन्मदिन मनाउँदै हुनुहुन्छ प्यारी प्यारी बुने रिमा थामीलाई चाहिँ जन्मदिनको धेरै धेरै शुभकामना भन्नु भन्न चाहन्छु। अनि छोरी चाहिँ बिरामी बिरामी छ, उसलाई चाहिँ केटल छन् चाँडै ठुकुन होला भन्न चाहन्छु। अब साथीहरू त धेरै हुनुहुन्छ, मलाई सपना भनेर चिन्नुहुने सबै सबैलाई आजको दिन शुभ रहोस् भन्न चाहन्छु। ल नमस्ते, टेक केयर, बाई बाई।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो सपना तामाङ, यति बेला हुनुहुन्थ्यो पाँच कपनबाट, उहाँसँग म छुटे। उहाँले पनि आफ्ना विशेष शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। र अब भने चाहिँ साथीहरू दुःख नगर्नु होला, म भने कार्यक्रममा फेरि पनि एकदमै मिठो देशभक्ति गीत राख्नेछु। गीतपछि छोटो विश्राम रहनेछ, विश्रामपछि म फेरि फर्केर आउने नै छु। कार्यक्रम शुभ सन्देश सुन्दै रहनुहोला।

0: देखिने देखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक संचालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 मा सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: हातमा के पो बोकेर लग्यो गुटुङटुङ?
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
1: औ लु, समस्याको समाधान भनेकै म हो।
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो जुसेले।
2: लु बफले, हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: लु अब त्यहीँबाट जाने।
1: लाखे सल्लाह दिएर के पाक्क बोलेको? कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेर ल्याएको रेडियो छ। लु सुनौँ त।
4: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852150094, 9812377742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।
5: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कपडा पनि किन्नु छ।
6: होइन के साह्रो हो त चाहिँ, बजार जान्छु भन्थी एक्लै गनगनाएर बसिरहेछस् त।
5: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
6: हे लाठी, यति कुरामा पनि टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड्स एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
5: धन्यवाद दादा, म अहिले नै गइहाले।
6: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट, प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, सिरक, डस्ना, ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा, प्रोप्राइटर शम्भु कटवाल, सम्पर्क नम्बर 9841150600।
5: खराङ सम्पर्क सञ्जीव कटवाल 9816348440।
6: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय, विनोद पोखरेल, सम्पर्क नम्बर 9840069782।
7: होइन है केटा, दिदीको बिहे पनि आयो, इज्जतकै लागि भए पनि एउटा एलइडी टिभी त दिनु पर्यो नि।
8: त्यो पनि हो, चार्ज लाइट पनि एउटा किन्नु पर्नेछ, बजाउनको लागि उपहार पनि चाहियो नि, मान्छेले हेर्दा घरको भित्तामा घडी पनि छैन, सम्झनको लागि बिहेका फोटोहरू खिचेर डुलाउनु पर्ने, डुलाउने ठाउँ पनि विचार गरिराख्नु पर्ने। अब चैनपुरतिरै जानु पर्ला।
7: ल त्यतिको लागि चैनपुर जानुपर्छ, हाम्रै माझी ओखर भट्टेमा सबिन इलेक्ट्रोनिक्स एन्ड रिवर फोटो स्टुडियो छँदैछ नि, थप थोप त्यहीँबाट हुन्छ त।
9: हुन्छ त, त्यहाँ त एलइडी टिभी, मोबाइल सेट, उफर, साउन्ड सिस्टम, मोबाइलका ब्याट्री, चार्जर, हेडफोन, सिम कार्ड, सबै किसिमका रिचार्ज कार्ड, लाइट, घडी, रेडियो, टिभी लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। साथै फोटोकपी, फ्याक्स, लेमिनेसन, फोटो फ्रेमिङ, प्रमाणपत्र डिजाइनिङ तथा प्रिन्टिङ, फ्रेमिङ, अर्जेन्ट फोटो, ब्यालेन्स, स्टक अफ, इमेल, इन्टरनेटको सेवा सुविधा पनि सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियोमा नै गरिन्छ नि।
10: त्यति मात्र होइन, विवाह व्रत बन्धका कार्डहरू सुपथ मूल्यमा छपाइन्छ र अर्डर अनुसारका छाप र स्ट्याम्प समेत तुरन्त बनाइन्छ।
11: सबिन इलेक्ट्रोनिक्स एन्ड फोटो स्टुडियो नगरपालिका चार ओखरगोटे सङ्खुवा सभा मोबाइल 9841-93-181 र 9869-78-33-33
12: सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियो
13: ए कान्छा तेरो दाजुले विदेशबाट आइएमईमा पैसा पठाएछ लिख्न जा ए अनि सुन त तल काकालाई भोलि हस्पिटल लाने रे गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएछ भन्दै थियो तेरो काकी
14: ल ल आमा म तँ गए छु आए
13: होइन आजै आइपुग्छस् र
14: कहाँ आमा त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स सालीमा भइहाल्छ नि
12: हामी कहाँ आईएमई वेस्टर्न युनियन हिमाल रेमिट सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस् त्यति मात्र कहाँ हो र इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस् आशिष एन्ड ब्रदर्स प्याली चैनपुर छ सङ्खुवा सभा प्रोपाइटर आशिष साख्य टेलिफोन नम्बर 0295701128 मोबाइल नम्बर 9852045741

0: हजुर, कार्यक्रम शुभ सन्देशको बसाइमा राखिएको यो छोटो विश्राम पश्चात पुनः स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै। अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट एकैसाथ सुनिराख्नु भएको छ। सँगसँगै फ्रिक्वेन्सीबाट पनि तपाईँले यति बेला सुनिराख्नु भएको छ। विशेष गरी कार्यक्रम शुभ सन्देशको बसाई हो हप्ताको सातै दिन साथीभाइ आउने गर्दछ बिहान 7 बजेदेखि 8 बजेसम्म तपाईँले सुन्दै आउनु भएको छ। र अब पनि यो विषयमा म ढिला गर्दिनँ, म साथीहरूसँगै कुराकानी गर्नेछु। हेलो, यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई अन्यार गर्छु कहाँबाट को हुनुहुन्छ। हेलो नमस्ते। हजुर गुड मर्निङ, नमस्ते नमस्कार, कार्यक्रममा स्वागत छ, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर सिराहाबाट सरोज मैथिल बोल्दै हुनुहुन्छ है? हजुर। अनि के छ तपाईँको खबर खबर सुनाउनुहोस् न, यति बेला के गर्दै हुनुहुन्छ?
1: खबर एकदमै ठिकै छ भन्नुपर्छ, यति बेला त समयमा त यतिकै बसिरहेको छ है, अनि फोनको आइपर्दै केही ठकेर आयो पनि भन्नुपर्छ है त।
0: हजुर भनेपछि खबर सबै ठिकै छ, राम्रै छ, यति बेला बसी बसाइ छ है? हजुर लहास हुन्छ। अनि आउनुभयो कार्यक्रममा सरोजी, व्यवसायमा तपाईँका विशेष शुभकामना सन्देश तर्फ लागौँ न त।
1: अनि सो विशिष्ट यदि कोही साथी यात्रामा हुनुहुन्छ भने उहाँहरूलाई यात्रा कसैको जन्मदिन भइरहेको भने उहाँहरूलाई जन्मदिनको धेरै धेरै शुभकामना, अहिलेको एउटा संस्था हुनुहुन्छ भने उहाँहरूलाई सूर्य स्वास्थ्य लाभको कामना, अनि केही साथीहरूलाई कार्यक्रमका शुभकामना दिनुपर्छ। शङ्का समितिको हुनुहुन्छ साथी मन कुमारी काम स्कुल उनदेखि गरी स्कुलतिर अलिक बान्धवा लगायत धेरैजना साथीहरू हुनुहुन्छ है, विशेष अहिले जति पनि साथीहरू उहाँसँग उपस्थितिमा किनभने सम्पूर्ण श्रोताहरूलाई शुभदिनको कामना भन्दै हासिल गरेको छ।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सरोज मैथिल सिराहाबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटे, उहाँले पनि आफ्ना विशेष शुभकामना सन्देश राखेर यो विषयबाट छुटिसक्नु भएको छ। यति बेला म फेसबुक अडियो लाइभको कमेन्ट तर्फ लाग्छु, कतिपय साथीहरूको कमेन्ट छुट्न पनि सक्छ, मलाई यही डर छ अरूभन्दा पनि। यति बेला म एकजना साथीसँग कुराकानी गर्छु, कहाँबाट को हुनुहुन्छ? हेलो नमस्ते। हजुर नमस्ते, गुड मर्निङ, कहाँबाट को बोल्नुभयो? अञ्जनाजीलाई कार्यक्रममा स्वागत छ है त। हजुर के छ अनि खबर खबर सुनाउनुहोस् न तपाईँको, यति बेला के गर्दै हुनुहुन्छ? हजुर भनेपछि खबर सबै ठिकै छ, राम्रै छ, घरेसी कामतिरै व्यस्त हुनुहुन्छ है? हजुर लहास हुन्छ। अनि आउनुभयो कार्यक्रममा अञ्जनाजी, यो विषयमा तपाईँको शुभकामना सन्देश कसको लागि?
1: अनि फलौलतिर हुनुहुन्छ मुस्कान भाइलाई चाहिँ जन्मदिनको शुभकामना भन्न चाहे, अनि त्यसको कारण शुभकामना दिनु गर्दा अनि प्रमोद भाइलाई चाहिँ दिनुभएछन्, अनि त्यसपछि अतिथिलाई शुभयात्रा, अनि विनु राई हुनुहुन्छ, अनि कृष्ण अतिथि हुनुहुन्छ, जो जति अब प्रोग्राम सुनाउँदैछु सम्पूर्ण साथीहरूले शुभदिन है।
0: हजुर नमस्ते, टेकियोर भाइ भाइ, साथी हुनुहुन्थ्यो यति बेला अञ्जना राई धनकुटाबाट, उहाँसँग म छुटे, यति बेला सीता सुवाङ थुलुङ राई हुनुहुन्छ, शुभ दिनको कामना सबैमा भन्नुभएको छ। त्यसै गरी प्रयासी पवित्र हुनुहुन्छ, उहाँले गुड मर्निङ अल भन्नुभएको छ। कोही साथी हुनुहुन्छ लाइनमा, म उहाँलाई अन्यर गर्छु। हेलो नमस्ते।
2: हेलो सिस्टर, गुड मर्निङ, नमस्कार, अनि जय मातृभूमि।
0: हजुर गुड मर्निङ, नमस्कार नमस्कार, जय मातृभूमि, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: अहिले म यो

0: मौसमको चाहिँ मङ्गलै छु अनि मौसम चाहिँ एकदमै यता पानी पर्न लागेको अवस्था छ।
1: हजुर भनेपछि
0: घुमिएको छ मौसम, अरू त समग्रमा राम्रो छ सिस्टर।
1: हजुर भनेपछि एकदमै पानी पर्न आँटेको छ त्यतातिर पनि, यता पनि त्यस्तै छ भनौँ न मौसम, आज सम्भवतः देशैभरि यस्तै छ जस्तो पनि एक मैले सोचौँ होइन एक मैले नसोचौँ पनि, यता शङ्कर सभा धुम्नेको छ भनौँ, अब त्यतातिर पनि धुमिरहेको रहेछ है।
0: हजुर
1: ल हस् हुन्छ, अनि आउनुभयो एबिसीजी तपाईँका शुभकामना सन्देश तर्फै लागौँ न त।
0: तर वर्तन त हजुर प्लस हाम्रो रेडियो अरुण परिवारलाई नै कार्यक्रम तपाईँलाई शुभ दिनको कामना गर्न चाहन्छु। यसरी जन्मदिन मनाउने नै मोरङतिर साथीको जीवन साथीले उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना हेर्नु भएको थियो, उन्नति प्रगतिको कामना गर्न चाहन्छु भने अनि चित्रको शुभकामना सन्देश राख्नु पर्दा झर नीति नदी हुन्छ जीवन साथी जलसरी राजनीति छोरा समी शर्मा मानि बहिनी अमृता छत्री लगायत सम्पूर्ण साथीहरूलाई शुभ दिनको कामना गर्दै हजुर समक्ष विजित गर्न चाहन्छु। शुभ भाइ
1: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला हुनुहुन्थ्यो एबिसी ताजपरिया हुनुहुन्थ्यो सिन्धुलीबाट हुनुहुन्थ्यो उहाँसँग म छुटे, यति बेला कोही मित्र हुनुहुन्छ लाइनमा म उहाँले पनि अन्यार गर्छु। हेलो नमस्ते, हेलो गुड मर्निङ, नमस्ते, हजुर नमस्कार, कहाँबाट को बोल्नुभयो? हजुर सबपोखरी ज्यामिरीबाट दिलुरुङ माङसा बोल्दै हुनुहुन्छ है। हजुर के छ तपाईँको खबर सुनाउनुहोस् न।
2: मेरो खबर सबै ठिकै छ, राम्रै छ भन्नुपर्छ। मौसमको बारेमा कुरा गर्नुपर्छ घाम लागेको छैन, एकदम शीतल छ अन्त घरतिर के कस्तो छ नि मौसम।
1: हजुर हाम्रोतिर नि मौसम यस्तै छ, घाम लागेको छैन, शीतल शीतल नै छ भनौँ न है। हजुर ल हस् हुन्छ, अनि आउनुभयो कार्यक्रममा तपाईँको शुभकामना सन्देश कसको लागि?
2: हस् हुन्छ, शुभ सन्देश राख्नु पर्दा सर्वप्रथम त लगायत रेडियो अरुणाचल अलिङ्गाटिकको लागि नै शुभ दिन पत्मनीको माया सम्झाने अनि कार्य सफलता पनि शुभकामना भन्न चाहन्छु। अनि हिजो त दिनमा जगतले मलाई जुन जुन माध्यमबाट बदित गर्नुभयो उहाँहरू सम्पूर्णलाई पुस्तमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि चिसिलातिर हुनुहुन्छ दादा, दादालाई कार्यकर्ताको शुभकामना धेरै मिस गरेको थिएँ दादा भन्न चाहेँ। अनि निकट प्रेमी मिनी शेर्काको मम्मी चाहिँ बिरामी हुनुहुने रहेछ, उहाँलाई शीघ्र सुलभको शुभकामना कार्यमित हुने मम्मी भन्न चाहेँ। अनि केक नम्बरबाट हातगरी सम्मको यात्रामा हुन्छ तेह्र मान्छे उज्जवल राई, उहाँलाई पनि उहाँलाई यात्रा सफलताको शुभकामना राम्रोसँग हुनुहोला भन्न चाहेँ। अनि भरिनी सम्झ मेरो घर परिवारमा पनि सबैजनालाई शुभ दिन साथमा मिठो मलाई सम्झना भन्न चाहन्छु। अनि अहिलेको समयमा प्रोग्राम सुनेर बस्नुभएका सम्पूर्ण साथीहरूलाई साथमा मिठो मलाई सम्झना शुभ दिन भन्दै जान्छु ल। नमस्ते, टेक केयर, बाई।
1: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला दिलुरुङ बाङसा सभापोखरी जमिरेको साथी, उहाँसँग म छुटे भने पनि आफ्ना विशेष शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। र यति बेला कमेन्ट हेर्दैछु म, राई पिके राई हुनुहुन्छ उहाँले यति बेला, हेलो गुड मर्निङ नमस्ते दर्शन है, इट्स मी राई पिके राई फ्रम मोरङ केराबारी राइट नाउ मलेसियाबाट फेसबुक लाइभ मार्फत प्रोग्राम सुन्दैछु। आजको दिनमा शुभकामना सन्देश राख्नुपर्दा हजुर लगायत रेडियो अरुणलाई आजको दिन शुभ रहोस् भन्न चाहन्छु। र साथै साथीहरूलाई सम्झिनु पर्दा भनेर धेरैजना साथीहरूको नाम मेन्सन गर्नुभएको छ, अन्त्यमा सबैमा शुभ दिनै भन्नुभएको छ। निश्चल राई निश्चल हुनुहुन्छ, सरी नवीन निश्चल राई हुनुहुन्छ, गुड मर्निङ नवीन निश्चल राई भोजपुर, हेभ अ नाइस डे अल भन्नुभएको छ। यति बेला कोही साथी हुनुहुन्छ लाइनमा, हेलो नमस्ते,
3: गुड मर्निङ।
1: हजुर नमस्ते, गुड मर्निङ, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर पूर्वेली आकाश राई धरानबाट बोल्दै हुनुहुन्छ है? हजुर ल हुन्छ, हजुरले कार्यक्रममा स्वागत छ है त आकाशजी। हजुर ल हस् हुन्छ, अनि आइपुग्नु भएको छ कार्यक्रममा, के छ तपाईँको खबर खबर सुनाउनुहोस्, मौसम कस्तो छ धरानतिर? हजुर यता पनि खबर, यता पनि मेरो खबर पनि ठिकै छ, राम्रै छ, र यताको मौसम पनि एकदम बाहिर धुम्मधुम्म छ भन्नुपर्छ है त। हजुर ल हस् हुन्छ, अनि आउनुभयो कार्यक्रममा, यो बसाइमा तपाईँको शुभकामना सन्देश कसको लागि?
3: खासमा त हजुरलाई अनि हाम्रो रेडियो अरुण एफएम इन्द्रातिनलाई नै विशेष शुभ दिनको कामना गरे। अनि आज जन्मदिन मनाउनु हाम्रो रिमा थामीलाई जन्मदिनको अवसरमा धेरै धेरै शुभकामना, केही शुभकामना राख्नु पर्दा दिदी भूमिका राई, कमला मुखिया, नाइन हाम्रो भाइ निमा शेर्पा, भागी सुनिता कुलुङ, हाम्रो वरुण चञ्चलले पो अभिन नगर हुनुहुन्छ उहाँसँग सँगै सानो कमला, अनि हाम्रो राई निराजकला, उहाँ सँगसँगै निर्मला चामी, निर्मला एलिसा बान्ता राई, थकाल धर्मराज लगायत धेरै प्रोग्राम सुनिराख्नु भएको यो टाइममा, आफ्नो सटाङ सनि शेर्पा सबै साथीहरूलाई शुभ दिन भन्ने खिचिन्छु ल, बाई।
1: हजुर नमस्ते, टेक केयर।

भाइ भाइ साथी हुनुहुन्थ्यो पूर्वेली आकाश राई धरानबाट, उहाँसँग म छुटे र अब भने म थप साथीहरूसँग कुराकानी गर्न सक्दिनँ किनकि समयले नेटवर्क काटि नै सकेको छ। अन्तिममा एकजना लिन्छु कहाँबाट को हुनुहुन्छ। हेलो नमस्ते। हजुर गुड मर्निङ, नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर किमालुङ भोजपुरबाट चामलिङ निर्मला बोल्दै हुनुहुन्छ। तपाईँको आवाज पनि आज पनि सदा झै होइन अब किन एकदमै क्लियर आइरहेको छैन। अनि तिमीलाई के गर्दै हुनुहुन्छ? हजुर त्यति राम्रो क्लियर आएको छैन नि त। हजुर ल हुन्छ, तपाईँको शुभकामना सन्देशतर्फै लागौँ है। हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला भोजपुरबाट चामलिङ निर्मला, उहाँसँग म छुटे, उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला संगीता नभनौ छिटलिङ संगीता हुनुहुन्छ। नमस्कार, सुन्दैछु पास्त्र जिल्ला मेघलाजुङ गाउँपालिका 4 रविबाट हो संगीता राई। शुभदिनको कामना निर्मला, अनिसा, लावती, दिल्सा राई, मनी, मिना चामलिङ लगायत सबै समयमा भन्नुभएको छ। कल्पना साम्पाङ हुनुहुन्छ, उहाँले हेलो गुड मर्निङ नमस्ते म पनि सुन्दैछु है काठमाडौँबाट भन्नुभएको छ। अनि उहाँले लेख्नु भएको छ सन्चै हुनुहुन्छ भन्नुभएको छ। नाना आज शुभदिनको कामना राख्नु पर्दा मेरो प्यारो मान्छे दिलपाली शर्मिला राईलाई गेटोल छन् र सबैमा शुभदिन भन्नुभएको छ। उहाँले लेख्नु भएको रहेछ किन नाना सन्चै हुनुहुन्छ भनेर लेख्नु भएको छ र जन्मदिनको पनि उहाँले शुभकामना दिनुभएको छ। त्यसै गरी यति बेला सुनिता घिसिङले पनि सुन्दैछु तामको बाटो शुभ दिन अल भन्नुभएको छ। मातृका बस्नेतले हाव गुड डे अल भन्नुभएको छ। सिर्जना तामाङ हुनुहुन्छ गुड मर्निङ नमस्ते सबैमा म पनि सुन्दैछु है भन्नुभएको छ। त्यसै गरी दिन दुखी हुनुहुन्छ गुड मर्निङ नमस्ते गुड डे अल भन्नुभएको छ। रञ्जित तामाङले गुड मर्निङ शुभ दिन अल भन्नुभएको छ। सानु कमलाले ह्याप्पी बर्थडे टु यो बुनुरीमा थामीलाई भन्नुभएको छ। दिल्सा राईले हेलो गुड मर्निङ नमस्ते म दिल्सा ग्रिन सिटी इलामबाट डियर मित्र आलेलाई मिस यु। अनि संगीता राई शुभ दिन, हिजो जन्मदिन मनाउनु हुने त नभनौ हिजो जन्मदिन परेको थिएछ मुटु दिल्सा दिलुरुङ बाङ्सालाई। अनि आज जन्मदिन मनाउने प्यारी रिमा थामीले जन्मदिनको विशेष शुभकामना भन्नुभएको छ। कल्पना तामाङ हुनुहुन्छ गुड मर्निङ नमस्ते हाव गुड डे अल भन्नुभएको छ। सिम्पल सरिना हुनुहुन्छ उहाँले पनि गुड मर्निङ नमस्ते मोरङको कानीपोखरीबाट सुन्दैछु भन्नुभएको छ। सोनिम राईले हाव गुड डे अल भन्नुभएको छ। रोजु राई हुनुहुन्छ उहाँले गुड मर्निङ म पनि सुन्दैछु भोजपुरबाट भन्नुभएको छ। हिर्सु चामलिङले पनि हाव गुड डे अल उदयपुरबाट है भन्नुभएको छ। सुभस्पिता

रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बसलाई विभिन्न डिजिटल प्लेटफर्म मार्फत पनि यहाँहरूले सुनिराख्नु भएको छ। फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने नेपाली बस प्रत्यक्ष रूपमा प्रसारित भइरहेको छ। आधुनिक श्रोता युट्युबमा नेपाली नेटवर्क टीभी मार्फत पनि हामी प्रत्यक्ष रूपमा आइ नै रहेका छौ। आधुनिक श्रोता, नेपाली बसमा हामी आज चर्चा गर्न चाहन्छौ, विशेष गरी राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक क्षेत्रका विषयमा चर्चा गर्न चाहन्छौ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बस काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि तपाईँहरूले सुनिराख्नु भएको छ। आधुनिक श्रोता, आज देश रोएको छ, देश बाढ़ीको कहरमा छ, देश विपदमा छ, देशमा धेरै नागरिकहरूले ज्यान गुमाउनु परेको छ। सरकारसँग अझै पनि एकिन तथ्याङ्क छैन, तैपनि भूकम्प भन्दा बढ़ी प्रलयकारी विनाशकारी महाबाढ़ी हो यो भनेर रसुवा, नुवाकोट लगायतका स्थानीयहरूसँग हामीले कुराकानी गर्दा उहाँहरूले

0: अहिलेसम्म आफ्नो जानसम्म आफ्नो यो यो उमेरसम्म पनि त्यस्तो बाढी नदेखेको बुढापाकाहरूले बताएका छन् भने चाहिँ निकै ठूलो प्रलयकारी कहर आएको छ। यो नदीको सतहबाट करिब 9 मिटर माथि जेग्रान सहित लेदो र निकै ठूला ढुङ्गाहरू चट्टानहरू सहित आएको यो बाढीले मान्छेहरूलाई एकै पटकमा सखा पारेको छ। मानिसले अया भन्न पनि नपाएको एउटा स्थिति छ। रसुवामा कति गाडिएका छन्, नुवाकोट लगायत धादिङ लगायतका ठाउँहरूमा चितवनसम्म कति शवहरू पुरिएका छन्, अझै पनि एकदम तथ्याङ्क छैन। आधुनिक सूत्र सुरुङभित्र फँसेकाहरूको अझै पनि उद्धार हुन सकिरहेको एउटा परिस्थिति छैन। देश यतिखेर शोकमा छ, देश यतिखेर संकटमा छ र देशलाई यतिखेर पीड़ा छ। यो पीड़ामा सरकारले मलम लगाउने प्रयत्न गरे पनि त्यो मलम त्यति राम्रोसँग प्रभावकारी बन्न सकेन। सुरुङमा फँसेकाहरूको उद्धार कार्य राम्रोसँग प्रभावकारी हुन सकेन। निकै ठूलो प्रभावित बन्नु परेको एउटा उनीहरू स्थिति छ। उनीहरूका आफन्तले भनिरहेका छन् कि सास चाहियो कि लास चाहियो, तर सरकारले अहिले भर्खरै मात्र जलविद्युत आयोजनाहरूलाई आफै खोजी गर भनेर भर्खर मात्रै साथमा लिएको एउटा परिस्थिति छ। आदरणीय श्रोता, हामीले विपत्ति बाजा बजाएर आउँदैन, महाविपत्ति बाजा बजाएर आउँदैन, महाबाढी बाजा बजाएर आउँदैन। यसका लागि निकै हामीले चनाखो बन्नुपर्ने हुन्छ। प्रकृतिसँग पैठो जोडी खेल्नुपर्ने बाध्यता त छ नै। प्रकृतिसँग सकिँदैन, तर हामीले आफू सावधान चाहिँ हुनुपर्छ, सावधानता अपनाउनुपर्छ। तर आज हेर्नुहोस्, रसुवा, नुवाकोट, धादिङ लगायतका ठाउँहरू यतिखेर रोइरहेका छन्। नेपालका राजनैतिक दलहरू एक ढिक्का भएका छन्, तर राहत वितरण र उद्धारको कार्यमा संघ सरकार र स्थानीय तहको तालमेल मिल्न सकेको छैन। संघ सरकारले स्थानीय तहलाई सोध्छ, तर संघ सरकारले आफ्नै ढंगले काम गरिरहेको छ र स्थानीय तहलाई बाइपास गरेको आरोप उनीहरूले लगाइरहेका छन्। हामीले धेरै रसुवा, नुवाको, धादिङ, चितवन लगायतका स्थानीय तहका प्रतिनिधिहरूसँग हामीले कुराकानी गरेका छौं। सरकारले केही समय सोधेको छ, तर राहत वितरणमा एकरूपता सरकारले दिन सकिरहेको छैन। उद्धारका कार्यमा हामीसँग नजिकबाट स्थानीयहरू ठोकिएका छन्, तर सरकारले त्यसमा राम्रोसँग काम गर्न सकिरहेको छैन। स्थानीय तहको एउटा निकै ठूलो आरोप छ। आधुनिक श्रोता, गृहमन्त्री आफै फिल्डमा खटिए सुदन गुरूङ, तर गृहमन्त्री खटिने कुरा र विज्ञहरू खटिने कुरामा निकै ठूलो फरक र निकै ठूलो अन्तर हुन्छ। त्यसमा पनि सरकारले राम्रोसँग काम गर्न सक्यो कि सकेन? हिजो प्रधानमन्त्रीले बालेन शाहले संसदमा सम्बोधन गर्दै भनेका छन् यो क्षेत्रकै निकै ठूलो विपत्ति हो, तर भुटेकोशी नदीमा आएको बाढीले सयौं नागरिक का साथै बस्ती, सड़क, पुल र जलविद्युत आयोजनाहरू बगाए खर्बौंको क्षति भयो। 7-8 खर्ब भन्दा बढ़ीको क्षति भएको अनुमान गरिएको छ। आदरणीय श्रोता, त्यसँगै नेपालको राज्य संयन्त्रको वास्तविक अनुहार पनि उजागर गरिदिएको छ। बाढ़ी आएको 8 दिन 9 दिन बितिसक्दा सयौं नागरिकले सास होइन लास पनि फेला पारेका छैनन्। आफन्तको जीवन भेटिने आशामा परिवारका सदस्यहरू प्रभावित क्षेत्र अस्पताल, उद्धार केन्द्र, शवगृह सहितका ठाउँमा भौतारिरहेका छन्। तर जलविद्युत आयोजनाका सुरुङमा फँसेका सयौं व्यक्ति भेटाउन जेनु आशा आफन्तहरूमा अझै पनि बाँकी छ। धेरैले सरकारको गति र मतिलाई हेरेर हराइरहेका आफन्त भेटाउने आशा मारेका छन् र धार्मिक संस्कार अनुसार कर्म गरेका छन्। कासकुसको शव बनाएर उनीहरूले कर्म गर्ने एउटा स्थिति बनेको छ। सरकारले भोटेकोशीको बाढ़ीबाट प्रभावित हरेक नागरिकका साथमा छौं भनेको जनाउँदै भाइ बुहारी सहित परिवारका सदस्यको प्रतीक्षामा रहेकी राजती शर्माले त्रिशुली 3B को अवस्था देख्दा मन बुझाउने ठाउँ नभएको बताएकी छन्। आदरणीय श्रोता, प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी र त्रिशुली नदीमा बाढ़ी आएको एक सातापछि यसमा भएको क्षति र उद्धारको बुधबार प्रतिनिधि सभालाई जानकारी गराएका छन्। उनले विनाशकारी बाढ़ी, उच्च हिमाली क्षेत्रमा गएको हिमचट्टान पहिरोबाट सृजित यस क्षेत्रकै ठूलो विपत्ति र पूर्वानुमान भन्दा बाहिरको घटना भएको बताएका छन्। प्रधानमन्त्री शाहले बाढ़ी प्रभावित 11,993 जनाको उद्धार भइसकेको, 3,916 जना अझै सम्पर्कविहीन रहेको, फेला परेका 1,114 शवमध्ये 95 शनाखत भए परिवारलाई हस्तान्तरण गरिएको जानकारी गराएका छन्। तर प्रधानमन्त्रीको वेबसाइटमा एक पटक थियो 16,000-17,000 भन्दा बढ़ी मिसिङ भइरहेको खबर प्राप्त भएको भनेर राखिएको थियो, तर त्यसमा अहिले केही उद्धार भइसकेको भन्ने कुरा आएको छ। तर के कति त्यहाँ हताहती भयो, के कति त्यहाँ क्षति भयो, त्यसको आकलन गर्न सक्ने स्थिति छैन। आज स्याप्रोपेसी बजार बगेको छ, टिमुरे बजार बगेको छ, त्रिशुली बजार बगेको छ, गाउँहरू बगेका छन्। त्यो कुन समय थियो? त्यो निकै पिक आवरको समय थियो, भन्सार बनाउने समय थियो, लाइन लाग्नुपर्ने समय थियो, 9 बजेको समय थियो, अफिसका लागि निस्कनु पर्ने समय थियो, भन्सार काट्न लाइन लाग्नु पर्ने एउटा स्थिति त्यतिखेर थियो भने कति मानिसहरू, कति लोडेड कन्टेनरहरू, कति त्यहाँ पूर्वाधारहरू थियो होला? आदरणीय श्रोता, सुरुङमा काम भइरहेको थियो, त्रिशुली 3B को कुरा गर्नुहुन्छ भने त्यहाँ निकै काम भइरहेको थियो लामो समयदेखि। त्रिशुली 3B त्यसमा धेरै कामदारहरू फँसेको आशंका गरिएको छ। त्यहाँ धेरै नागरिकहरू, धेरै काम केही कामदारहरू त्यहाँबाट सुरुङबाट निस्केका छन्। उनले सयौं साथीहरू चाहिँ भित्र हराइरहेको बताएका थिए। आदरणीय श्रोता, त्यहाँ चाहिँ तेस्रो तल्लामा वा माथि काम गरिरहेको, बेल्ट बाँधेर काम गरिरहेकाहरू जीवित पाउने एउटा आशा थियो, तर तल भएकालाई त सोहेरेको उनीहरूले देखेको कुरा पनि बताएका थिए, तर बेल्ट बाँधेर काम गरिरहेकाहरू बाँच्ने आशा थियो। तर आज आठौं दिनसम्म आइपुग्दाखेरि सुरुङको काम, सुरुङभित्रको उद्धारको काम राम्रो नहुँदाखेरि आज उनीहरू रोइरहेका होलान्, उनीहरू प्रताडित भइरहेका होलान्, उनका आफन्तहरू चिच्याइरहेका होलान्। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्छौं, छोटो विश्राम लिन्छौं, विश्रामपछि उपस्थित हुनेछौ।
1: कहाँ हेर न, गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है, त्यही त कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्,
2: के को खास खास विशेष चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो,
1: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ,
2: यो त सुप्रिन्सा सुनसादी पसलको कमाल हो नि दिदी,
3: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ, दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ,
4: प्रोपाइटर समीर विक प्लस रूपा विक, मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
3: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर छ चङ्खुवा सभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि।
0: हाम्रो बीचमा नेपाल प्रहरीका पूर्व एआईजी एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विश्वराज पोखरेल हुनुहुन्छ। विश्वराज पोखरेलले भूकम्पका बेला होस्, 2072 सालमा कोरोना कालमा होस्, उहाँ चाहिँ सुरक्षामा हुँदाखेरि, नेपाल प्रहरीमा हुँदाखेरि उहाँले चाहिँ उपत्यकामै निकै कमाण्ड सफलताका साथ सम्हालेको विषय पनि जगजाहिर नै छ। आज हामी उहाँसँग कुराकानी गर्दैछौ यो महाबाढी महाविपत्तिको बेलामा। विश्वराज पोखरेलजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। गुड मर्निङ।
5: नमस्कार, धन्यवाद।
0: अब रसुवामा निकै ठूलो कहाली लाग्दो बाढी आयो, जुन कुरा नागरिकले पत्तै पाउन सकेनन्, मेसै पाउन सकेनन्, त्यहाँका बुढापाकाहरू स्थानीयहरूसँग हामीले कुराकानी गर्छौं, कतिपय सम्पर्कमा आउनुहुन्छ, उहाँहरूले भन्नुहुन्छ हाम्रो जानमा हाम्रो उमेरसम्म यस्तो ठूलो विपत्ति चाहिँ आइलागेका थिएन, यो 3-9-10 मिटर माथिसम्म चाहिँ त्यो खोला आउला, त्यत्रो घेग्रान सहित चट्टान सहित आउला, ढुङ्गामुढा सहित आउला, एकैछिनमा छेड भर यस्तो पार्ला ध्वस्तै बनाउला भन्ने हामीले आकलनै गरेका थिएनौं भन्ने छ। यो महाबाढीमा, यो महाविपत्तिमा अहिले सरकारका संयन्त्रहरूले प्रभावकारी काम गर्न सके कि सकेन, ठ्याक्कै भन्नुहोस् त।
5: अनि यो अहिलेसम्म नेपालकै इतिहासमा यस्तो प्रकृतिको, यति गम्भीर प्रकृतिको दैवी प्रकोप अथवा प्राकृतिक प्रकोप, प्राकृतिक विपत्ति यो पहिलो पटकै देखिन्छ। त्यसले अहिले राज्य संयन्त्रले यो प्राकृतिक प्रकोपबाट, प्राकृतिक विपत्तिबाट नागरिकहरूलाई बाहिर निकाल्नको लागि जुन प्रयत्न गरिरहेको छ, जुन राज्यसँग साधन स्रोत हो त्यसको अधिकतम प्रयोग गरिरहेको छ, त्यो हेर्दाखेर अहिले सरकारले सक्दो प्रयत्न गरेको छ र सक्दो उपलब्धि हासिल गरेको छ भन्ने देखिन्छ। किनभने हामीसँग जे साधन स्रोत छ, जे जनशक्ति, जुन जनशक्ति छ, त्यो सबैको समयमै इन टाइम घटनास्थलमा पुगेर आफ्नो उद्धारको कार्य प्रारम्भ गराएको छ र निरन्तर गरिराखेको छ। तर अहिले उद्धार गर्नलाई धेरै कठिन परिस्थिति र परिवेश हो, किनभने यो प्रकोप, यो विपत्ति नै यस्तो भिन्नै प्रकृतिको क्षणभरमै ठूलो संख्यामा धनजनको क्षति पुर्याएको र फेरि उद्धार गर्ने स्थल पनि एकदमै कठिन भूगोलमा बनेको, कठिन भूगोलमा रहेको र जुन चाहिँ बाढी थियो त्यो बाढीले धेरै नै अप्ठ्यारो, झनै अप्ठ्यारो सिर्जना गरेको, धेरै दलदल को उचाइहरू धेरै धेरै रहेको, जहाँ सजिलै जानै नसक्ने परिस्थिति रहेको, यसले गर्दाखेरि यो अवस्थामा अन्य प्राकृतिक विपत्तिसँग बाँझेर यहाँ चाहिँ यति उपलब्धि भयो कि भएन भन्ने हेर्दा पनि हामीसँग भएको साधन स्रोत जनशक्ति अधिकतम प्रयोग टाइममा भयो भएन गरे गरेन भन्ने हिसाबले हेर्दाखेर त्यो चाहिँ सरकारले राम्रो म्यानेज गरेको देखिन्छ, टाइममै पुगेको देखिन्छ। हिजो मात्र नै प्राइम मिनिस्टरले सदनमा जुन ब्रिफिङ गर्नुभयो त्यसबाट पनि के देखिन्छ भने सरकारले सूचना पाउन साथै आफ्नो कार्य एकदमै स्पिडका गतिका साथ गरेको देखिन्छ।
0: तर एउटा कुरा के छ भने नि, तपाईँ पनि विपदमा काम गरेको हो, तपाईँले उपत्यकामै हुँदाखेरि जतिखेर 2072 सालको भूकम्पको सुकुशल रूपमा नेतृत्व पनि गर्नुभयो नेपाल प्रहरीमै हुँदा हुँदै गर्दाखेरि, त्यसपछि कोरोना कालमा पनि त्यस विपत्तिको चाहिँ होइन एउटा कमान्ड राम्रै गर्नुभयो, सम्हाल्नुभयो, त्यो हामीसँग छ। तर अहिले जुन ढंगले अब जुन यत्रो महाविपत्ति गयो, बाढी गयो, यसलाई चाहिँ कम्तीमा बाढी गएकै दोस्रो दिन बिहानैबाट चाहिँ हेलीहरू परिचालन भइदिएर त्यहाँ चाहिँ केही गुहार मागिरहेका केही व्यक्तिहरूलाई राम्रैसँग बचाउन पनि सकिन्थ्यो, त्यसको रेखी राम्रोसँग गर्न सकिन्थ्यो, तर चाहिँ त्यो गर्नुको साटो चाहिँ आफ्नाहरूलाई चाहिँ हेलीमा भरेर त्यहाँलाई त्यहाँ लगियो र उद्धारकर्ताहरूलाई चाहिँ त्यहाँ त्यतिसम्म लग्न सकिएन, त्यो विवेक पुर्याएन सरकारले भन्ने आरोप त आज खेपिरहनु परेको छ नि त विश्वजी।
5: होइन, अब नागरिकहरूको केही यस्ता क्षेत्रमा गुनासा छन्, अब नागरिकहरूलाई पीड़ामा परेका नागरिकहरूले यो चीजहरू काहीँ देखेको कमी, सरकारको कमी कमजोरी काहीँ ल्याप्सेसहरू देख्यो भने त्यो विषयमा उजागर गर्छन्। त्यसैले हामीले त्यसलाई नागरिकहरूको आवाजलाई फेरि एकदमै तिमीहरूले बोलेका कुराहरू असत्य हो भन्ने भन्दा पनि हामीले त्यो पार्टमा करेक्सन गर्नुपर्छ, कहाँ कमी कमजोरी भएछ भन्ने कुरामा करेक्सन गर्नुपर्छ। म केही आवाजहरू उहाँहरूले उठाउनु भएको छ कि प्रायोरिटी कहाँ दिने, पहिले कुन ठाउँमा कठिन हो र त्यो प्रायोरिटी दिएको ठाउँमा हाम्रै साधन स्रोतले जनशक्ति
0: जस्तो दोस्रो तेस्रो तलामा वा बेल्ट लगाएर समेत सुरुङमा काम गर्ने यो त्रिशुली 3B चाहिँ काम गर्ने कामदारहरू कतिपय त्यहाँ जीवितै छन् भनेर उनीहरूले बोलेका कुराहरू छन्। अगाडिबाट होइन पछाडिबाट चाहिँ हामी भागेर आएका छौँ भन्नेसम्मका उनीहरूले बोलेका कुराहरू आइरहँदाखेरि अलिकति प्रधानमन्त्रीले हिजो के भनिदिनु भयो भने नि संसदमा यहाँले पनि सुन्नुभयो होला, यो चाहिँ सुरुङमा उद्धार गर्ने अहिले हिलो छिरेको सुरुङमा उद्धारको विज्ञता संसारमै नभएको दावी मात्र गर्नु भएन, पाइप परेका र हिलो सुकेपछि मात्रै उद्धार गर्न सकिने प्रधानमन्त्री बताउँदै गर्दाखेरि त जनता त निराश भयो नि त, आफन्तहरू त निराश भयो नि त।
5: अनि त्योभन्दा पनि यसो हो, हामीसँग जुन विज्ञ टोलीहरू छन् आज चाहिँ छिमेकी मुलुकबाट पनि आइराखेको छ, छिमेकी मुलुकबाट पनि बोलाएको छ, हामीसँग पनि छ, त्यो सबै टोलीहरूले पनि काम गरिरहँदाखेर प्रयत्न गरिरहँदाखेर टनेल क्षेत्रमा जति लेदो माटोहरू पसेको छ त्यो क्षेत्रमा काम गर्न चाहिँ हामीले यतिखेरै ठक्कै रिजल्ट निकालिहालामा चाहिँ जहाँ जसको जस्तै विज्ञता भए पनि त्यो च्यालेन्जिङ छ, चुनौतीपूर्ण छ र कठिन छ, त्यसमा कठिन हुँदो रहेछ, त्यो चाहिँ अनुभवले बतायो प्राइम मिनिस्टरज्यूले किन त्यो भन्नुभयो भने त्यहाँ टोली गरेर विज्ञ टोली गरेर प्रयत्न गर्दा पनि त्यहाँ सम्भव भएन, त्यो अनुभवले देखियो, किनभने टोलीले प्रयत्न त गर्यो त्यो लाइनमा भनिराखेको देखेको थिएँ मैले, सुने मैले हिजो होइन। त्यसले वास्तवमा त्यो कस्तो छ भने तपाईँको जहाँ जहाँ उद्धार गर्ने हो त्यो उद्धार गर्ने ठाउँमा धेरै दलदल माटोहरू चाहिँ धेरै उचाइसम्म फसेको छ, धेरै तलसम्म चाहिँ सबहरू रहेछ र रहेको छन् भन्ने चाहिँ बाहिर सूचना आइरहेको छ, तर त्यहाँ जानको लागि जो जान्छ त्यही मान्छे आफै फसिरहेको अवस्था छ, केही विज्ञ व्यक्तिहरू चाहिँ जानु भएको छ सुतेर, अब हामीले त्यो घिसिएर होइन स्न्याक्स पोजिसनमा गइराख्नु भएको छ, तर सर्वसाधारण मान्छे त्यहाँ जान सक्ने अवस्था छन् धेरै, त्यसैले त्यसले त्यहाँ धेरै कठिन परिस्थिति छ, त्यो परिस्थितिको हिसाबले कठिन छ भन्ने हिसाबको यो दृष्टिकोण आएको हो, त्यो साँच्चै कठिन पनि छ, धेरै कठिन पनि छ, किनभने एक त सुरुङ सम्बन्धी अब हाम्रो बाहिरबाट पनि टोली ल्याएको छ विज्ञ भनेर आउनु भएको छ, चाइनादेखि कोरियादेखि भारतदेखि आउनु भएको छ होइन, र यहाँको टोलीहरू पनि लागेको छ, झन्डै झन्डै तपाईँको 20-22 हजार जुन सुरक्षा कर्मीहरू त्यही काममा लागिराख्नु भएको छ, र धेरै सुरक्षाकर्मीले त्यहाँ पहिलेमै ज्यान गुमाउनु भएको छ, सुरक्षाकर्मीको पनि खोज तलासीमा लागिरहेको छ, सरसर नारीको ठुलो सङ्ख्यामा ज्यान गएको छ, अब एउटा गाउँ गाउँ नै बस्ती बस्ती नै चाहिँ नभएको अवस्था छ, र त्यो सबै चिजहरू हुँदा हुँदै पनि यो विपत्ति भिन्नै प्रकृतिको भिन्नै कठिनाइको रहेको छ, जुन घटना भाग छ जहाँ विपत्ति परेको छ, प्राकृतिक क्षति जहाँ भएको छ, बाढीले क्षति जहाँ परेको छ, त्यो ठाउँमा गएर हेरेपछि अनुभव गरेपछि मात्रै टक्क थाहा हुने अवस्था छ, त्यसले गर्दाखेरि सरकारले ठुलो प्रयत्न गरिरहेको छ, प्रयास गरिरहेको छ, र धेरैको ज्यान बचाएको पनि छ, तपाईँको ठुलो सङ्ख्यामा चाहिँ 8-10 हजारकै सङ्ख्यामा चाहिँ उद्धार पनि भइसकेको छ होइन, संख्या ठुलो संख्यामा त अब धेरै संख्यामा चाहिँ अब क्षति भएको शवहरू पनि प्राप्त भइरहेको छ, त्यो हिसाबले गर्दाखेरि सरकारले म्याक्सिमम प्रयत्न गरेको छ, यो प्रयत्नमा अब यतिखेर कसले कहाँ गर्यो के गर्यो भनेर कमी कमजोरी खोजेर कसलाई अलिकति चाहिँ काम गर्ने मान्छेहरूलाई काम गर्दा गर्दै पनि डिमोटिभेट गर्ने भन्दा पनि यतिखेर सबैले आफ्नो ठाउँबाट जुन क्षमता छ जुन ज्ञान छ त्यसको प्रयोग गरेर त्यो ठाउँमा पुगेर सबैले कोसिस गरेर अहिले भन्छ नि शोकलाई शक्तिमा र विनाशलाई विकासमा परिणत गर्ने खास यो बेला हो त्यो, त्यसैले हामी त्यो ठाउँमा सबै लागौ भनेर चाहिँ म चाहिँ अनुरोध गर्न चाहन्छु।
0: होइन, अब धेरै सबहरू भेटिएका छन्, कतिपय सबहरू अहिले पनि हेलीहरूले पनि उठाउन नमान्दाखेरि दुर्गन्धित भएको भन्ने खबर छ, र सबबाट धेरै खबरहरू आइरहेका छन्। सबहरू उठाउनै सकिएको छैन, माटो खोर्सेर मात्रै बाहिर निकाल्ने हो भने त्यहाँ पनि निकै ठुलो चुनौती र निकै ठुलो समस्या छ भन्ने खालका विषयहरू आएका छन्। अब यो व्यवस्थापनको पाटोमा पनि हुन त अब यो आकलनै गरिएको थिएन, प्रियजप्सन नै गरिएको थिएन, तर एउटा भनाइ के छ भने नि, सरकारले उद्धार र राहतमा चीन भारतसँग शुरूआतमै अलिकति रेस्क्यू टिमको चाहिँ सहायता लिनुपर्ने थियो, त्यस पछाडि जलविद्युत आयोजनाकैहरूलाई पनि अहिले खोज भनेर करिब 7-8 दिन बितिसकेपछि दिने कुरामा पनि अलिकति ढङ्ग मिलेन, त्यसलाई चाहिँ शुरूआतबाटै सँगसँगै हातेमालो गरेर लग्नुपर्ने थियो भन्ने खालका जुन विषयहरू जोडिएर आएका छन्, तपाईँले त अनुभव छन् त होइन? जस्तो अब हुन त अब यो विपत्ति जस्तो अङ्ग भङ्ग एउटै पनि शरीरको पार्ट पाएर मात्रै त्यसलाई पहिचान गर्न सक्नुपर्ने एउटा स्थिति त, बाढी जस्तो महाविपत्तिको स्थिति त कोरोनामा र त्यसमा के भन्छ हाम्रो यो भूकम्पमा त्यति धेरै देखिएन होला, तैपनि त्यो बेला पनि त रिस्की थियो नि त, कोरोनामा धेरै मान्छे मरेकै हुन्, भूकम्पमा पनि 8-10 हजारको हारिमा मानिसहरू मरे, तर त्यसको चाहिँ अलि राम्रै तरिकाले व्यवस्थापन भयो, यो चाहिँ किन हुन सकेन भन्ने पनि त प्रश्न छ एउटा।
5: होइन, हिजो यसो थियो 72 सालको भूकम्पमा म काठमाडौँको एसपी थिएँ, त्यो बेला चाहिँ हामीले धेरै काम गऱ्यौँ, त्यो बेलाको र अहिलेको चाहिँ अलिक फरक छ। त्यो बेलाको उद्धार गर्दाखेरि उद्धार कर्मीको सामु त्यति ठुलो चुनौती थिएन, जे क्षति भयो भयो, उद्धार गर्ने आफ्नै स्वयं चाहिँ क्षतिमा पर्नुपर्ने अवस्था थिएन। अहिले चाहिँ ढङ्ग पुगेन, अलिकति ध्यान भएन, ध्यान पुगेन भनेदेखि उद्धार कर्मी आफ्नै क्षतिमा पर्ने अवस्था पनि अलिकति कठिन छ। अब जहाँसम्म विदेशी सपोर्ट सहयोगहरू बेलैमा भएन भने, हिजो मैले प्राइम मिनिस्टरज्यूको सदनमा बोलेको कुरालाई हेर्दाखेर सुन्दाखेर समयमै विदेशी छिमेकी मुलुकहरूबाट सहयोग मागेको त, छिमेकी मुलुकहरूले कस्तो प्रकारको चाहिँ सहयोग उपयुक्त हुन्छ, कस्ता विज्ञहरू चाहिन्छ, कस्तो कस्तो पैसा भने, त्यो कुराहरूको उहाँहरूले पनि मूल्याङ्कन गर्दा गर्दै केही दिन, एक दिन दुई दिन त उहाँहरूले पनि मूल्याङ्कन गर्न लाग्नुपर्ने अवस्था रह्यो। होइन, कस्तो चाहिन्छ भने पठाउनु त पठाउने, र मतलब भूकम्पहरूमा जस्तो त्यस्तो त्यति सजिलो नहुने, किनभने मैले भने नि धेरै विज्ञताको आवश्यक पर्ने यसमा चाहिँ, किनभने जो व्यक्ति हो त्यो व्यक्ति उद्धार गर्नमा जाने व्यक्ति आफै पनि ठुलो चुनौतीका साथ उद्धारमा लाग्नुपर्ने अवस्था अहिलेको चाहिँ त्यो परिस्थिति छ। त्यसले गर्दाखेरि उहाँहरूले त्यो इभ्यालुएसन गर्दाखेरि केही दिन ढिलो भएको हो, तर समयमै रिक्वेस्ट गरिएको भन्ने कुरा हिजो प्राइम मिनिस्टरज्यूले चाहिँ सदनलाई जानकारी गराइसक्नु भएको छ। त्यसैले मैले भने नि अब यो अहिलेको जुन किसिमको प्राकृतिक विपत्ति छ, बाढीबाट जुन आएको छ, त्यो एकदमै भूकम्प जस्तै आकस्मिक रूपमा आयो, तर भूकम्पले भन्दा भिन्न प्रकृतिको क्षति र भिन्न प्रकारको चुनौती छोडेर गयो, र अहिलेको उद्धारमा अलिकति भूकम्पभन्दा भिन्नै प्रकृतिको कठिनाइ छ उद्धार गर्ने कुरामा है। त्यसले गर्दाखेरि हामीले अपेक्षित रूपमा जति उपलब्धि हुनुपर्छ भन्ने थियो त्यो उपलब्धि हुन सकेको छैन। त्यसको अर्थ सरकारले गरेन भने, सरकारले अधिकतम प्रयोग गर्यो, प्राइम मिनिस्टरज्यूले भयभरका साधन स्रोत बेलैमा प्रयोग गरेको, बेलैमा जानकारी सम्पूर्ण राज्य समेटेर लगाएको कुरा हिजो ब्रिफिङबाट स्पष्ट भएको छ। त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेज्यूले पनि आफ्नो ठाउँबाट ठूलो प्रयत्न गर्नुभयो, पार्टीलाई दिनभर रातभर काम गराउनु भयो, स्ट्यान्ड बाई राखेर सबै सूचना प्रणालीमा जोड्नुभयो, सबै राहत उद्धारमा जोड्नुभयो। त्यसैले म्याक्सिमम अधिकतम प्रयोग गरेको छ, र स्थानीय निकायका जुन राजनीतिक नेतृत्वमा रहनुभएका विभिन्न दलका पदाधिकारी उहाँहरू पनि धेरै लाग्नु भएको देखेँ म त। अब त्यहाँ उहाँहरूको सम्पर्क सम्बन्ध बसेर कहाँ के छ, के कठिनाइ छ भने, एउटा पार्टको जिम्मेवारीमा म पनि रहेर काम गरिरहेको छु, त्यसले गर्दा सबैले आफ्नो ठाउँबाट गरेको छ, तर गर्नलाई सहज नभएको हुनाले, कठिन, एकदमै कठिन भएको हुनाले, हामीले जति उपलब्धि खोज्ने हो अथवा जुन ठाउँमा जे उपलब्धि खोजिरहेका छौँ त्यो धेरै चुनौतीको कारणले नभइरहेको, प्रयत्न नगरेको भन्ने चाहिँ होइन।
0: होइन, प्रयत्न भएको छ, तर चाहिँ अलिकति जुन ढङ्गले चाहिँ प्रयत्न हुनुपर्ने हो, जुन ढङ्गले चाहिँ काम गर्न सक्नुपर्ने हो, त्यसमा केही मिसिङ त हुन्छ नै, अब किनभने त्यो अनुभवै छैन। अब यो सुरुङभित्र फँसेकाहरूलाई, टनेलभित्र फँसेकाहरूलाई निकाल्नुपर्ने कुरा निकै जोखिम पनि छ। हामीले विश्वका अन्य देशहरूका पनि उदाहरणहरू देखेका छौँ, तिब्बतमा पनि निकै ठुलो क्षति भएको छ, यद्यपि चीनले चाहिँ त्यहाँ भएका कतिपय भिडियो सामग्रीहरू, त्यहाँको विपदको क्षतिका ती सामग्रीहरू चाहिँ हटाएको र कतिपय त्यो सामग्री प्रसारण गर्नेलाई कारवाही गरेको भन्नेसम्म पनि हामीले सुन्नमा आएका छौँ। उताबाट उसले आफ्नो नाका, उसको बाटो र ट्र्याक पनि खोलिसकेको एउटा परिस्थिति छ। अब यो राहत र उद्धारको कुरा गरौँ न, जस्तो अब राहत र उद्धारमा पनि एकरूपता हुन सकेन, एकद्वार हुन सकेन, स्थानीय तहलाई बाइपास गर्यो भनेर स्थानीय तहका प्रतिनिधिहरू हामीले भन्दैछन्, त्यस्तो त नहुनुपर्ने हो नि त, होइन?
5: होइन त्यस्तो त छैन, तपाईँ यो तपाईँले भन्नुभयो जस्तो कसले भन्नुभयो थाहा छैन, हामीले चाहिँ जस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी कार्यालयबाट पनि एउटा टिम बनाएको छ, अब सरकारको टिम छ, सबैले एकद्वार प्रणाली भनेर फोकल पर्सन तोकेर अनि स्थानीय निकायका पदाधिकारीहरूसँग पनि सम्पर्क गरेर कहाँ के आवश्यकता छ, कुन समस्या छ भन्ने कुरालाई चाहिँ बुझेर त्यो अनुसारको राहत उपलब्ध गराइराखेको छ। अब अहिले धेरै ठाउँबाट राहतहरूको पर्याप्त सपोर्ट सहयोग पनि पुगिरहेको छ भन्ने सूचना पनि आइरहेको छ। अब राहतमा मलाई अहिले तत्काललाई समस्या त्यस्तो देखिराखेको छुइनँ मैले केही समयको लागि। अब भोलिका दिनमा अब यो जति पनि क्षति परेको परिवार छन्, जति पनि आफ्ना परिवारजन गुमाएका र बाँच्न सफल भएका सदस्यहरू छन्, उहाँहरूलाई फेरि उहाँको बसोबासको व्यवस्थापन गर्ने कुराहरू चाहिँ एउटा हामीले समयमै योजना गर्नुपर्ने आवश्यकता छ। त्यो गरेनौँ भने भोलि अर्को समस्या सिर्जना हुन सक्ने अवस्था छ। अब धेरै चिजहरू अब अब अबका दिनमा धेरै चुनौतीहरू चाहिँ आउँदैछन्, नयाँ चुनौतीहरू आउँदैछन्, किनभने बाँचेकाहरूमा आफ्नो परिवार गुमाएको पीडाले एउटा परिस्थिति सिर्जना हुन्छ, उनीहरूको बसोबासको खानपिनको कतिको चाहिँ जति सदस्य छन् कति
0: आमा छोदिङमो गाउँपालिकाकै कुरा गर्नुहुन्छ भने रसुवाको त्यहाँ जाने कुनै क्रियाकै छैन र क्या, हेली बाहेक अरू कुनै गर्नै सकिन्न रे, हिँड्ने बाटो पनि छैन भन्नुभएको छ क्या त्यहाँका नागरिकले, सामान सिद्धिन थाल्यो नुन र तेल पठाइदियो भन्दैछन्, त्यहाँ गुहार गरेर माग्दैछन्।
5: होइन त्यहाँ अब विस्तार प्रारम्भ भएपछि अब सबै गाउँहरूलाई जोड्नको लागि पुल राख्ने कुरादेखि लिएर बाटो खोल्ने कुराहरू, बाटो जोड्ने कुरामा सरकारले उच्च प्रायोरिटी दिएर एकदमै स्पिडमा काम गरिरहेको छ। सायद मलाई लाग्छ अब दुई तिन दिनभित्र सबै चिजहरू नर्मल भइसक्छ, आउने आवत जावतको हिसाबले पनि सबै नर्मल भइसक्छ। र अहिले जुन खोजीमा लागिराख्नु भएको छ यो स्पिडलाई अझै बढी चाहिँ अझै छिटो रिजल्ट ओरिएन्टेड बनाएर काम गराउने कुरा पनि अब लागिराखेको छ, बिस्तार सामान्यकरण भइराखेको छ। र अब पछिका दिनको व्यवस्थापनको तर्फ व्यवस्थापनतर्फ सरकारले सोच्न थालिसकेको छ, काम प्रारम्भ गरिसकेको छ। त्यसैले अहिले हामीले बाहिर विभिन्न व्यक्तिले बोलेको अथवा सानो व्यक्तिहरूले त बोल्नु भएको कुराहरू सही पनि छन्, तर सानो परिस्थितिबाट सानो परिवेशभित्र रहेर सानो सूचनाको आधारमा हुन्छ, भनौँ न कुनै एउटा व्यक्ति काहीँ उद्धार पाइरहेछ भने त्यो एउटा व्यक्ति यहाँ भने उद्धार पाइरहेको छैन भन्ने हिसाबले सूचना बाहिर व्यापक रूपमा आउँछ, त्यसले गर्दा यो सरकारले गरेन कि भन्ने अवस्था हुन्छ। तर सरकारले सूचना पाउने बित्तिकै त्यसमा चाहिँ ध्यान दिएर काम गरिरहेको अवस्था पनि छ, त्यसलाई पनि हेरिदिनु पर्ने हुन्छ। त्यसले बिस्तारै अब सरकारले यसलाई चाहिँ अब सामान्य जनजीवनलाई सामान्य बनाउने तर्फ प्रयत्न गरिरहेको छ र छिट्टै नै सामान्य जनजीवन हुन्छ। र अब जति पनि यो बाढीमा पर्नु भएको परिवार जनका सदस्यहरू रहनुभएको छ, बच्नु भएको छ, उहाँहरूको व्यवस्थापनको लागि पनि सरकारले काम गर्छ।
0: हस् विश्व पोखरेलजी, यहाँको महत्वपूर्ण समय र यो दुःखद घडीमा सबै प्रयोग गरौं र सबैले चाहिँ सबै ठाउँबाट हातेमालो गरौं, सरकारलाई सहयोग गरौं भन्ने हाम्रो पनि अनुरोध छ, प्रयत्न छ। यहाँले समय दिइदिनुभयो, यहाँलाई म धेरै धन्यवाद दिन चाहन्छु।
5: धन्यवाद।
0: उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं पूर्व एआईजी विश्वराज पोखरेल आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
1: ए कान्छ, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है, खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
2: ल ल आमा, म तु गए तु आए,
1: होइन आजै आइपुग्छस् र।
2: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि। हामी कहाँ आईएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ, वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली, चैनपुर छ, शङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029-570-128, मोबाइल नम्बर 9852045-441।
0: यतिखेर हाम्रो बीचमा विपद विज्ञ तथा इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको विपद अध्ययन केन्द्रका निर्देशक डाक्टर बसन्तराज अधिकारी हुनुहुन्छ। उहाँ चाहिँ स्थलगत अवलोकन गरेर पनि फर्किनु भएको छ र रसुवा, नुवाकोट, चितवन, धादिङ लगायतका क्षेत्रमा निकै ठूलो विपत्ति भएको छ, त्यहाँ उद्धार व्यवस्थापन र देशका अन्य क्षेत्रहरूको विपदका विषयमा चाहिँ आज हामी कुराकानी गर्दैछौ। डाक्टर अधिकारी, यहाँलाई नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
6: हस् नमस्कार, गुड मर्निङ।
0: अब एउटा कुरा कहाँबाट शुरूआत गरौँ भने तपाईँ स्थलगत देन गर्नु भएको छ, त्यहाँ पुगेर पनि आउनु भएको छ, त्यसको बारेमा एकछिनमा कुरा गरौँला। अहिले उद्धारको लागि छटपटाइरहेका आफन्त र त्यस रूमभित्र फँसेकाहरूको उद्धार गर्ने संयन्त्र विश्वभरि नै कहीँ पनि छैन भनेर चाहिँ प्रधानमन्त्रीले हिजो सदनबाट दावी गर्नुभएछ, अनि टनेलबाट सुरुङबाट उद्धार गर्ने मान्छे नै नभएको हो विश्वमा तालिम प्राप्तहरू
6: होइन। अब यस्ता किसिमका घटनाहरू, यो घटना चाहिँ विश्वमै नौलो घटना चाहिँ लिएर हामीले लिन सकिन्छ। अब हामी वैज्ञानिकहरूले पनि यसमा यही विषयमा कुराकानी गरिरहेछौँ। अब मेरो विचारमा अब उद्धारै गर्न नसक्ने भन्ने कुरा अब प्रधानमन्त्रीले अध्ययन गरेरै भन्नुभयो होला सायद सदनमा, तर टनेलमा त्यो सुरुङमा ब्लास्टिङ गरेर भित्र छिरेर गर्न सक्ने प्रविधिहरू चाहिँ विकास भएका छन् होइन। त्यसपछि धेरै ठाउँमा टनेलबाट जस्तै अब यो कोल होइन कोइला निकाल्नेबाट फँसेकाहरूलाई निकाल्नेदेखि लिएर सारा कुराहरू चाहिँ गरेका छन्। तर यो अवस्था चाहिँ के हो भने अरू बेलामा अन्त धेरै जस्तो टनेलहरूमा चाहिने टनेलको मुख चाहिने सुरुङको मुखमा चाहिँ पहिरो आएर रोकिएको अथवा चाहिने भित्र चाहिँ कतै एउटा पार खसेर चाहिने ब्लक भएर चाहिँ उद्धार गरेको चाहिँ धेरै देखिन्थ्यो होइन, उदाहरणहरू छन्। तर यसमा त कस्तो देखिन्छ अहिलेसम्म भने ठ्याक्कै थाहा चाहिँ छैन, तर त्यो टनेल सुरुङको मुखबाट पुरै हिलो र लेदो माटो चाहिँ सबैभित्र छिएको भन्ने अहिलेसम्म अनुमान गरेका हुनाले यस्तोमा चाहिँ सामान्यतया उद्धारमा चाहिँ कठिनाइ नै हुने गर्छ।
0: अब एउटा कुरा चाहिँ जस्तो उद्धारको लागि केही त्यो सुरुङभित्रबाट टनेलभित्रबाट बाहिर निस्किएकाहरूको पनि हामीले हिजो कुराकानी गरेका थियौँ, त्यहाँ रसुवाका केही नागरिकहरू हुनुहुँदो रहेछ, त्यो जलविद्युतमै काम गर्ने उहाँहरू पछाडिको भागबाट चाहिँ निस्कनु भएको रहेछ, कतिपयहरू चाहिँ त्यो माथि यो थ्री लेयरसम्म पनि काम गर्नेहरू चाहिँ त्यहाँ बेल्ट बाँधेर पनि काम गर्नुहुँदो रहेछ त्यो सुरुङभित्र, उहाँहरू जीवित हुन सक्ने एउटा स्थिति रहन्छ, उहाँहरूलाई चाहिँ उद्धार गराउन भनेर उहाँहरूले चाहिँ हारगुहार गर्नुभएको एउटा स्थिति थियो। सुरुङभित्रै पनि काम गर्ने चिनिया यो भारतीय लगायत दक्षिण कोरियाको टोली पनि आयो, उहाँहरूले पनि त्यो प्रयास सफल हुन नसके आयो, त्यसो उहाँहरूले पनि त्यो नसक्नु भयो यो स्थिति हेरेर।
6: होइन, प्रयास चाहिँ सबैतिरबाटै भएकै छ, प्रयास नभएको चाहिँ होइन, तर जति द्रुतरत रूपमा पहिलो दिन नसके पनि दोस्रो दिनबाट जति छिटो गर्नुपर्ने हो त्यसमा चाहिँ अलिकति कमजोरी भयो जस्तो देखिन्छ। तर के हो भने मैले अघि नै हजुरहरूलाई भने जस्तै सामान्यतया टनेलभित्र यस्तो किसिमको लेदो माटो बगेर गइसकेको अवस्थामा उद्धारमा कठिनाई गर्न त्यति सजिलो चाहिँ होइन होइन। तर अर्को कुरा के हो भने त्यहाँभित्र जीवित हुने भन्ने कुरा चाहिँ अब थाहा छैन, अब त्यहाँभित्रको स्थिति कस्तो छ, यदि हावा गएको छ र भित्र पानीसम्म खान सक्ने र अक्सिजन पुगेको छ भने बाँच्ने हुन्छ, किनभने भारतको उत्तराखण्डमा चाहिँ यो सिल्कियारा भन्ने टनेलमा धेरै दिनपछि पनि उद्धार गरेको चाहिँ देखिएको छ, त्यसकारण चाहिँ आशा चाहिँ अझै पनि जीवित नै छ, तर ठ्याक्कै अहिले भन्न सक्ने स्थिति चाहिँ देखिँदैन।
0: अब कस्तो रह्यो त्यहाँको स्थिति कस्तो छ रसुवामा, तपाईँ अब किनभने विपद बिग्रेका हिसाबले नेपालले यो आकलन गरेको थियो कि थिएन, र अहिले प्रारम्भिक अनुमानमा यो कसरी चाहिँ यति ठुलो यो विपत्ति खोलाको सतहभन्दा 9-10 मिटर माथिसम्म त्यत्रो गेग्रान लेदो ढुङ्गा मुढा चट्टान एकैपटक सोहेरेर चाहिँ ल्याएर आयो, भिडियोहरू हेर्दा पनि आङै जिरिङ्ग हुने खालको, यो विपत्ति चाहिँ यसको कारण के हुन सक्छ?
6: अब यहाँ के हो भने एउटा हामीले के बुझौँ भने योलाई मैले महाप्रलय नै भनेको छु। यस्तो किसिमको घटनाहरू पहिला हिमालयमा पनि भएको थियो, जस्तै भारतको चाहिँ चमोली भन्ने ठाउँमा पनि भएको थियो, अघिल्लो साल चाहिँ नि त्यो धरली भन्ने ठाउँमा उत्तरकाशी जाने ठाउँमा पनि भएको थियो र संसारको अरू ठाउँमा पनि भएका छन्। तर मुख्य कुरा चाहिँ के हो भने यो एकदमै ठुलो परिमाणमा भएको र एउटा यो हिम नदी जहाँ चाहिँ हिउँ र आइस र चट्टान एकैचोटि खसेर यत्रो भेलवाडी आएको चाहिँ यो पहिलो नै हो दुईटा कारणले। एउटा चाहिँ यसको गति भेलोसिटी चाहिँ 180 किलोमिटर प्रति घण्टाको दरले आएको देखिन्छ, अर्को चाहिँ तपाईँ 8-9 मिटर जुन बढेको भन्नुभयो त्यो बाढी आएको बेलामा त 40-50 मिटर माथिसम्म पनि आएको हुनाले यो चाहिँ संसारको लागि नै एकदमै अनौठो चिज नै हो, अनौठो हो। त्यसले गर्दा चाहिँ कतिपय अवस्थामा उद्धारमा अलिकति कठिनाई छ, किनभने मेरो आफ्नो अहिलेसम्मको अध्ययन अनुसन्धानमा कुनै पनि राष्ट्र यो हामी नेपाल मात्रै होइन, कुनै पनि राष्ट्र यस्तो किसिमको प्रलयको लागि, महाप्रलयको लागि तयार हुँदैन। त्यसले गर्दा चाहिँ अझ महत्त्वपूर्ण कुरा त के हो भने, तपाईँको त्यहाँ तल जुन रसुवागढी भन्दा तल जुन ठाउँमा मैले अस्ति सर्व हेरेर आएँ, कतिपय ठाउँमा घरहरू एकै घरहरू पुरै पुगेका छन्, त्यहाँ चाहिँ बस्तीहरू पुगेका छन्, त्यो माटोले पुगेको छ, तलभित्र कहाँ कहाँ के छ भन्ने कुरा नै थाहा छैन। अनि अर्को कुरा, बाटो छैन, सबै हेलिकप्टरबाट गर्न परिरहेको छ, त्यसले गर्दा चाहिँ उद्धारमा चाहिँ अहिले कठिनाई भइरहेको हो।
0: अब यो के भएर आएको हुन सक्छ, यसको चाहिँ के अनुमान गर्न सकिन्छ? यो चाहिँ
6: होइन, यसको त यस्तो छ, के भएर कारण चाहिँ अहिलेसम्म दुईटा कारण चाहिँ हामीले भएको हुन सक्छ भनेर वैज्ञानिक वृत्तमा चाहिँ छलफल भइरहेको छ। एउटा चाहिँ जलवायु परिवर्तनको तापक्रमको असरले चाहिँ हिम नदीहरू पग्लिने अथवा टुक्रिने क्रम, अर्को चाहिँ त्यहाँ हेर्दाखेरि चट्टानी पहाड, चट्टानी भिर नै तल झरेको देखिन्छ, त्यसले गर्दा चाहिँ कहिलेकाहीँ हिमालय के हुन्छ भने, अब हामी हिमालय त बनिरहेछ, त्यस कारण चट्टान माथि चाहिँ हिउँ छ, तर चट्टानै खस्यो भने त हिउँ पनि खस्ने भयो, र तल खसिसकेपछि लगभग 1200 मिटर जति माथिबाट एकैचोटि तल खसिसकेपछि त्यो जुन हिउँ र आइसको चाहिँ ढिक्का थियो त्यो चाहिँ तल खसेर पग्लियो र तल चाहिँ बाढीको रूप लियो र त्यसले असर गर्यो भन्ने नै अहिलेसम्मको चाहिँ हाम्रो बुझाइ हो।
0: अब अहिले चाहिँ जस्तो अब अझै पनि नेपालमा यस्ता प्रलयहरू यस्ता विपत्तिहरू बसेकै छन्, किनभने हामीसँग तरबार झुन्डिएकै छ माथि टाउको माथि, 47 हिमदालको जोखिम अवस्था हेर्ने हो भने त जतिखेर पनि यो फुट्न सक्ने भन्ने खालका आकलन पनि गरिएका छन्। अब यो यहीबाट बस्ने होस् अर्थात् प्रकृतिबाट हामीले पैठो जोडी त गरौँला, त प्रकृतिसँग लड्न सक्ने सामर्थ्य त सधैँ छैन, विश्वसँग पनि छैन, त्यसका लागि पूर्व तयारी मात्रै गर्नुपर्ने एउटा स्थिति होला, सजग रहनुपर्ने स्थिति होला, तर आजको दिनमा नेपालको परिस्थिति के हो, यो हिमताल फुट्ने कुरामा, बाढी पहिरोको कुरामा, भूकम्पको कुरामा वा विपदको कुरामा चाहिँ हामी कुन स्थानमा छौँ आज?
6: अब म हजुरको रेडियो नेटवर्क मार्फत श्रोताहरूलाई के जानकारी गराउन चाहन्छु भने, हामीले फुट्न सक्ने जोखिममा रहेका हिमतालहरू भनेर भनिरहेको अवस्थामा पनि हामीले आकलनै नगरेका तालहरू त फुट्यो नि त, जस्तै अघिल्लो साल चाहिँ थामेको ताल हामीले फुट्छ भनेर अनुमानै गरेका थियौँ, गोर्खाको वीरेन्द्र तालमा माथिबाट चाहिँ हिमनदी छुट्टिएर तालमा खसेर त्यसले चाहिँ छाल निकाल्यो, भाग्यवश मोराइन चाहिँ फुटेन होइन, नत्र चाहिँ तल चाहिँ असर गर्न सक्थ्यो भनेपछि त यस्ता किसिमको अहिलेकै हिमनदीको चाहिँ जुन पहिरो जुन हामीले देखियो त्यसले गर्दाखेरि चाहिँ के हो भने, उच्च हिमाली क्षेत्रमा जलवायु परिवर्तन, हिमालय पर्वत श्रृङ्खला बढिरहेको र हामीले यो पर्माफ्रोस्ट मेल्टिङ भन्छौँ कि, माथि चाहिँ के हुन्छ भने जमिन चाहिँ त्यो एकदमै जमेर कडा भएर बसेको हुन्छ जलवायु परिवर्तनको तापक्रमले, फेरि यहाँ फेरि के भन्छु भने, विश्वमा जति तापक्रम बढ्छ त्योभन्दा डबल होइन दुई गुणा चाहिँ तापक्रम बढ्छ भनेर वैज्ञानिकहरूले प्रक्षेपण गरेका छन् हिमालयमा, त्यसले गर्दाखेरि चाहिँ त्यो जुन जमेर बसेको जमिन पग्लिसकेपछि त्यो खुकुलो हुन्छ र माथिबाट सामान्य चाहिँ हलचल अथवा सामान्य पानी अथवा सामान्य पग्लेर आउँदाखेरि पनि त्यसले चाहिँ तल असर गर्छ, त्यसलाई चाहिँ हामीले सेडिमेन्ट बम भनेर भनेका छौँ होइन, भनेको चाहिँ मेलम्चीको उदाहरणदेखि लिएर चमोलीको उदाहरणदेखि लिएर धेरै कारणहरूले चाहिँ हामी चाहिँ विपदको अवस्थामा छौँ। सबभन्दा महत्त्वपूर्ण कुरा के हो भने, हामी जहिले पनि के भन्छौँ भने, यो अङ्ग्रेजीमा वी आर लिभिङ टु द डाउन स्ट्रिम भन्छ क्या, यो तिब्बतबाट हामी सबै तल बिहार बङ्गालसम्म 2 मिलियन मान्छेहरू हामी बसिरहेको छौँ, त्यस कारण माथि जुन चाहिँ जोखिम छ त्यो जतिखेर पनि जोखिम अथवा चाहिँ प्रकोप विपत्तिमा परिणत हुने बेलामा चाहिँ तलका मान्छेहरू अथवा तल्लो के क्षेत्रमा नदी किनारमा मात्रै होइन अन्त पनि बसेका मान्छेहरू प्रभावित हुन सक्ने भएको हुनाले विपदको हिसाबले नेपाल उच्च जोखिममा रहेको चाहिँ मेरो आफ्नो निष्कर्ष हो।
0: तर अब नेपाल विपदका लागि जोखिममै छ, तर अहिले भएको यो मानवीय क्षति, जीवधनको क्षति, जनधनको निकै ठूलो क्षति, धेरै बुढापाकाले पनि भन्छन् हाम्रो जीवनमा यति धेरै ठूलो चाहिँ अनिष्ट हामीले देखेकै थिएनौँ, यो महाप्रलय देखेकै थिएनौँ, कतिपय शवहरू नपाउने एउटा परिस्थिति छ, यो उद्धारको कुरामा, यो राहतको कुरामा, यो विपद आइसके पछाडि हामीले त रसुवामा यसभन्दा अगाडि पनि बेहोरिया छौँ, एक वर्ष अगाडि भूकम्प पनि बेहोरिया छ, कोरोना पनि बेहोरिया छ, तर हाम्रो यसको जटिलता, यसको चाहिँ अनुमान गरेर यसको पूर्व तयारीका कुराहरूमा राज्य किन चाहिँ त्यति सजग हुन सक्दैन?
6: अब यस्तो यो राज्य भनेर हामीले अहिलेको सरकारलाई मात्रै हेर्नु हुँदैन, योभन्दा अगाडिका विभिन्न सरकार विभिन्न कालखण्डहरूमा हामीले कसरी चाहिने विपदलाई नजरअन्दाज गरिरहेछौँ भन्नेबाट सुरु गर्नुपर्ने हुन्छ। तर एउटा कुरा चाहिँ म के भन्न चाहन्छु भने हाम्रो हिमालयका सबै ठाउँहरूलाई मोनिटरिङ गर्न सकिँदैन। जस्तै अहिलेकै हिम पहिरो पनि जान्छ भनेर हामीलाई थाहा थिएन, हाम्रो चिनिया साथीहरूले पनि थाहा थिएन र विश्वका अरू साथीहरूले पनि थाहा थिएन। त्यसकारण चाहिँ जुन हिसाबले प्रत्येक वर्ष यस्ता किसिमका घटनाहरू बढिरहेछन् त्यो चाहिँ हामीले अहिलेसम्म चाहिँ यो अनुगमन गर्न नसकेको एउटा पक्ष भयो। अर्को पक्ष चाहिँ के हो त भन्दाखेरि हामीले बारम्बार के भनिरहेछौँ त भन्दाखेरि यो जोखिम संवेदनशील भू उपयोग योजना लागू गर्नु पर्यो भनेर भनिरहेछौँ। त्यो भनेको चाहिँ के हो भने विभिन्न जोखिमहरू कुन ठाउँमा कस्तो हुन सक्छ र त्यो जोखिम भएको ठाउँमा कस्ता किसिमका चाहिँ पुनर्निर्माण बस्ती विकास आवश्यक पूर्वाधारहरू कसरी बनाउने कहाँ बनाउने कहाँ नबनाउने भन्ने कुराको नीति निर्माण र त्यसको सफल कार्यान्वयन गर्न सकिएन भने चाहिँ फेरि चाहिँ विपदको वर्ष पनि बढ्छ। र अहिलेसम्म सरकारले चाहिँ यो सरकार र यो अगाडिका सरकारहरूले पनि यो गर्न नसकेको चाहिँ तितो यथार्थ हामी मात्र त्यसकारण चाहिँ सबभन्दा बढी क्षति भएको देखिन्छ।
0: नुवाकोट रसुवाका स्थानीयहरू के भन्छन्, बासिन्दाहरू के भन्छन्, त्यहाँको भयावह हाललाग्दो अवस्था चाहिँ कस्तो छ, उता रात राम्रै भएको छ के पाउनुभयो?
6: होइन, अब एउटा कुरा के हो भने अलिकति यो तीन सरकार तीन तहको सरकारको बीचको जुन समन्वय प्रभावकारी रूपमा विपद व्यवस्थापन समितिहरू जिल्ला विपद व्यवस्थापन समिति स्थानीय विपद व्यवस्थापन समितिहरूदेखि लिएर सम्पूर्णको जुन सहकार्य हुनपर्ने हो जति छिटो हुनुपर्ने हो त्यसमा चाहिँ अलिकति कमजोरी भएको छ। तर मैले त्यहाँ गएर हेर्दाखेरि चाहिँ हाम्रा सुरक्षा निकायका साथीहरूले चाहिँ आफ्नो सामर्थ्यले आफ्नो क्षमताले आफ्नो बुद्धि विवेकले र आफूसँग भएका औजारहरूको प्रयोग गरेर सकेसम्म प्रयास गर्नुभएको छ। तर यो विपदले चाहिँ ठुलो के पाठ सिकायो त भन्दाखेरि यस्ता किसिमका ठुला प्रलयहरूमा चाहिँ हाम्रो क्षमता अभिवृद्धि गर्नपर्ने हामी स्रोत साधनबाट चाहिँ अझ सुसज्जित हुनपर्ने जस्तो चाहिँ नै देखिएको छ। त्यस कारणले मैले के भन्छु त भन्दाखेरि सकेसम्म सरकारले राहत पुर्याउनलाई अथवा उद्धार गर्नलाई चाहिँ प्रयास गरेको देखिन्छ। तर हाम्रो क्षमता नै कमजोर रहेछ, पूर्वतयारी नै कमजोर रहेछ भन्ने चाहिँ यसले चाहिँ ठुलो पाठ सिकाएको छ।
0: हस्, डाक्टर साहब, यहाँको महत्वपूर्ण समय र सुझावका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। उहाँ हुनुहुन्थ्यो डाक्टर बसन्त अधिकारी विपद विज्ञ, आदरणीय श्रोता। नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुन्।
7: होइन, छिटो निस्कन भनेको, ढिला भइसक्यो।
8: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
7: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ?
8: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
7: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
8: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
7: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल। हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
9: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सधैँ हामीलाई सम्झनुहोस्।
10: मनोकामना सुनचाँदी पसल, चैनपुर छ त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली। मोबाइल 9862-13-67-44-38-77-75।
11: यतिखेर हाम्रो बीचमा रसुवाको आमा छोदिङमो गाउँपालिकाका अध्यक्ष भुचुङ तामाङ हुनुहुन्छ। अध्यक्षज्यू, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
12: हजुर नमस्ते, गुड मर्निङ सर।
11: अब यो निकै ठुलो महाविपत्ति आयो, बाढी आयो, त्यहाँ महाबाढी, तपाईँ त प्रत्यक्षदर्शी बन्नुभयो तपाईँहरू चाहिँ, किनभने निकै ठुलो जनधनको क्षति भएको छ। यो भूकम्प भन्दा पनि विनाशकारी भनेर आकलन गरिएको यो विपत्तिमा चाहिँ आजको दिनसम्म आइपुग्दाखेरि उद्धारको काम, राहतको काम र त्यहाँको अहिलेको अवस्था चाहिँ कस्तो छ रेज्यू?
12: सर, धन्यवाद सर प्रश्नको लागि। रसुवाको यो कहानी लाग्दो घटना जुन हामी यो कल्पनीय छ सर, हामीले यो यस्तो हुन्छ भनेर जिन्दगीमा कल्पना पनि गरेनौँ। रसुवा जिल्ला तहस नहस बनाएको छ, हजारौँको संख्यामा मानवीय क्षति भएको छ, भौतिक संरचनाहरू सहर ध्वस्त भएको छ, तिन चारवटा रसुवाको ठुलो ठुलो बजारको रूपमा स्थापना भएका सहरहरू पुरै ध्वस्त भएको छ। जुन सहर जुन बजारहरू कुन क्षेत्रमा छ भनेर हामीले अनुमान पनि लाउन सक्दैन घटना घट्यो। जुन घटना घटे पश्चात अब मेरो गाउँपालिकामा पनि जुन अहिले यो घरेसी खेतीहरू नपुगेर पनि भौतिक खेती पुगेको छ, जुन सडक सञ्जाल विस्तारित भएको छ, पुलहरू भत्किएको छ, छैन झरुङको पुल छैन, र आमा छोरीमो गाउँपालिकाले नागाबन्दी भएर बसेको अवस्था छ।
11: आमा छोरीमो गाउँपालिकाबाट बाहिर निस्कने कुनै पनि प्राक छैन अहिले, त्यस्तो
12: छैन अहिले। यो मान्छे हामी चाहेर पनि बजार क्षेत्र जान्छु भन्ने पनि बाटो छैन, यो पैदल यात्रु गर्ने बाटो पनि छैन, र सडक सञ्जाल त उसै नै बन्द छ, अहिले नागाबन्दी भएर बसेको छ।
11: अब त्यहाँको तपाईँको कालमा वा चाहिँ बुढापाकाहरूसम्मसँग चाहिँ सोद्धाखेरि यस्तो खालको विपत्ति त्यो क्षेत्रले बेहोर्नु परेको थियो यसभन्दा अगाडि?
12: मैले हामी बाजेहरूलाई यता गाउँघरको बुढाहरूलाई सोद्धाखेरि यस्तो अकल्पनीय घटना अहिलेसम्म हाम्रो पालामा देखेको छैन भन्नुहुन्छ। सानोतिनो बाजी परिवारहरू आइरहेकै हो, तर यस्तो यो विध्वंसकारी यसरी यो जुन 72 भूकम्पले भन्दा नि यसले बढी क्षति गर्यो, मानवीय क्षति यति ठुलो संख्यामा गरेको छ कि रसुवामा मात्र लगभग मलाई लाग्छ यो 5-6 हजारको माटो जान्छ, यत्रो क्षति भएको छ, यस्तो कुरा जिन्दगीमा देखेको छैन भन्नुहुन्छ बाजेहरू।
11: त्यहाँको चाहिँ पपुलेसन के को के कस्तो हुन्थ्यो, ओभर दोहोर कति जति हुन्थ्यो, त्यसलाई कन्टिन्यू गरौँ प्लिज।
12: अन्त यो रसोगारी क्षेत्र एकदम व्यस्त क्षेत्र हो, जुन फेरि यता उता इमिग्रेसन पास गर्ने बेला जुन 8 बजे खोल्थ्यो, र त्यहाँ जुन 8:45 घटना भयो, भनेपछि एकदमै चाप भएको क्षेत्रमा हामीको ड्युटी, त्यहाँ र त्यहाँ साथीहरूले यो जुन बजेर आएको साथीहरूले सोद्धाखेरि त्यहाँ त सयौंको हजारौंको संख्यामा चाहिँ विदेशी पनि थियो, नेपाली पनि उत्तिकै थियो, सबै एकजना पनि बाँच्न सफल भएन भन्ने यता टाढाबाट देख्ने साथीहरूले। हजुर, त्यसपछि त्यहाँ हामीले पनि देख्न सकिन्छ त्यहाँ चाइनिजको जुन सिसिटिभी फुटेजको केही अंशहरू आउट भएको छ, त्यहाँ चाहिँ हतात यति दौडिँदा दौडिँदै मान्छेहरू बोकेर लगेको छ, बोकेर यो त हेर्न नसक्ने चाहिँ त्यस्तो दुर्घटना भयो। त्यसै गरी यो स्याफ्रोदेखि लिएर तल बेत्रवादी रसुवाको यो 3-4 बजार क्षेत्रबाट चाहिँ धेरै संख्यामा चाहिँ हजारौं संख्यामा यो मलाई लाग्छ यो 4-5 हजार भन्दा बढी संख्या चाहिँ यो रसुवामा मात्र हुनुपर्छ। त्यसमा विदेशी इन्डियनहरू जुन चिमुरेमा 2-3 सयको संख्यामा र स्याफ्रोमा चाहिँ 2-3 सय यस्तै हरारीमा चाहिँ त्यो इन्डियनहरू पनि हतादी भएको भन्ने चाहिँ साथीहरूको आकलन छ।
11: भनेपछि अब मृत्यु त हुने भए, बेपत्ता हुने भए सम्पर्क विहीनकन कतिपय सुरुङमा पनि थुनेर बसेकाहरूको चाहिँ बेलैमा रेस्क्यु हुन सकेन भन्ने खालका पनि विषय आएका छन्, यो सरकारको उद्धारको कार्य चाहिँ कस्तो रह्यो?
12: एकदमै अहिले यो उद्धार कार्यक्रममा जब यो 2-3 दिन सबैजना कोही अल्मलियो, कोही फस्यो, कोही भाग्यो, अब त्यो कसैको ध्यान पनि पुग्न सकेन हामी पब्लिकहरूको, र त्यहाँ चाहिँ उद्धार कार्यक्रमहरू पनि चरणबद्ध, यो हेलीहरू उडेको उडाइ पनि थियो, त्यो खडिरहेको पनि थियो, र त्यसमा चाहिँ जहाँ घाइते अपाङ्ग र जहाँ बजेकाहरूलाई चाहिँ उद्धार भयो, अहिले यो बहिरी क्षेत्रमा जसरी उद्धार भयो त्यसरी चाहिँ यो सुरुङ क्षेत्रहरूमा चाहिँ उद्धार हुन सकेन सरकारले, त्यो एकदमै कमजोरी पनि देखियो हामीले पनि। स्वयं हामीले त्यहाँ सुरुङहरूमा धेरै मान्छे फसेको छ, त्यहाँ तपाईँहरूले निकाल्नुपर्छ, त्यहाँ हामी ट्राई गरौँ भन्दा यता सुरक्षा निकायको टिमले ट्राई पनि गरेको हो, त्यहाँ 2-4 पटक हेलीहरू पनि उठायो सुरुङ क्षेत्रमा, त्यसपछि त्यहाँ सम्भव छैन भनेर फर्किनुहुन्छ, र त्यो भित्र मेरै गाउँपालिकाका मेरै लोकल साथीहरू हाइडमा धेरै काम गर्नुहुन्थ्यो, र जतिले बगाए त बगाइहाल्यो खोलाले, देखियो बगाउने त थुप्रो बगाइयो, तर सुरुङभित्र पनि त्यहाँबाट कोही साथीहरू बाँचेर पनि आएको छ निस्किएर, र ती निस्किएर आएको साथीहरूले चाहिँ त्यो भित्र हामी सयौंजनाको संख्यामा थियो, जति मर्यो भने केही संख्या बाँचेको छ, हामी बाँचेर आयो
11: सुरुङ भनेर कुन सुरुङबाट चाहिँ निस्किनुभयो, कहाँ चाहिँ हुनुहुन्थ्यो त्यत्रो संख्यामा?
12: यो अपरचुनिटी 1 भन्दा 216 मेगावाट हाइड्रो पावर आएको बेसी
11: त्यो काम हुँदैन,
12: निर्माणाधीन प्रोजेक्ट हो, अब त्यो प्रोजेक्टमा धेरै मान्छेहरू चाहिँ भित्र चाहिँ थुनेको अवस्था छ, अनि त्यसमा हामीले भन्यौँ अब यो चाँडो जो सुरुङभित्र हुनेहरूलाई चाँडो हामीले यो तपाईँहरूले चाहिँ एकदम उद्धार गर्नुपर्छ, जीवित मान्छे आफन्तको त आश रह्यो नि त त्यहाँको अभिभावकको, अब मेरो मान्छे भित्र चिचाइरहेको होला, तपाईँहरूले छिटो उद्धार गरिदियो छिटो उद्धार गरिदियो भन्छ, हामीलाई बस्न दिएको छैन, पालिका प्रमुखहरू सुधेर बस्यो, तपाईँहरूले पहल गरिदिएन, हाम्रो मान्छे मर्यो मर्यो भनेर कराएको छ, हाम्रो हामीले सक्ने स्थानीय सरकारको काबुभन्दा बाहिरको यो घटना हामीले नसक्ने कुरा हो, तर पनि ती स्थानीयलाई ती अभिभावकलाई हामीले के भन्यौँ, यो हाम्रो काम भन्दा बाहिर हामीले भनेनौँ, प्रयास हुँदैछ, सबैजना लागिरहेको छौँ भनेर हामीले तिनीहरूलाई चाहिँ मलमपट्टि लगाउने कामहरू गर्यो। र यस्तो सुरक्षा निकायको टिमहरूसँग हामीले चाहिँ लाउनु छ त्योभित्र मान्छे चाहिँ हामी खट्नुपर्छ, त्यहाँ लाग्नुपर्छ भनेर हामीले धेरै क्वेसनहरू उठायौँ। तर पनि त्यहाँ प्रयास त दुई चार पटक भयो र लास्टमा त्यो उद्धारमा खटिनु भने सुरक्षा निकायको साथीहरूले हाम्रो यो पनि हामी यो हाइड्रो पावर अथवा सुरुङ उद्धार गर्ने हामी विज्ञ रोले होइनौ, हामीसँग त्यो लेभलको इक्विपमेन्टहरू छैनौँ भनेर उहाँहरूले स्वयं प्रत्यक्ष भन्नुभयो। केही कुराहरू भनिरहँदा हामीलाई के लाग्यो भने यदि हाम्रो देशमा यसरी सुरुङबाट सुरुङमा फँसेको मान्छेहरूको उद्धार गर्ने इक्विपमेन्ट छैन, दक्ष जनशक्ति छैन भने हामीले चाहिँ बाहिरको जनशक्तिलाई किन चाहिँ बोलाउन सकेन, किन अनुमति दिन सकेन भन्ने गुनासोहरू नै रह्यो।
13: तर अब चार दिनपछि टिमबाट पनि आए होइन, इन्डियाबाट पनि टोली आएको कुराहरू थियो, उहाँहरूको पनि उद्धार सफल हुन सकेन त्यसो भए?
12: अनि उहाँहरू अहिलेको चरणमा चाहिँ धेरै खटिरहनु भएको छ। अब यो खटिरहँदा कहीँ न हिलोको दलदल धेरै हिलो भएको कारणले यो अझै टाइम लाग्न सक्छ भन्ने कुराहरू चाहिँ चलिरहेको छ। र त्यो भित्र अब उहाँहरूले अब जीवित नभेटिएर पनि अब लास्ट त त्यो भित्र पक्कै पनि सयौँको संख्यामा छ, तर पनि भोलि मिडियामा यो सुरुङभित्र यदि लास्ट छ रहेछ भनेर जो आउँछ आउँदैन जो हामी बुझ्दैनौँ। अब भोलिको दिनमा त यहाँ त व्यापक जनगुनासो उठेको छ, यो भित्र मान्छे जीवित थुनेको छ भनेर धेरै पब्लिकको आवाज उठिसकेपछि भोलि मिडियाकर्मी अथवा राज्यले त्यसलाई चाहिँ निष्पक्ष तरिकाले यो भित्र यति लास देख्यो, यति मरेको देख्यो अथवा यति जीवित देख्यो भनेर यो आउटमा अथवा पब्लिकमा ल्याउनु हुन्छ त्यो सरकारको कुरा रह्यो। तर आज चारौँ पाँचौँ दिनमा चाहिँ यसरी बैगे बिच्चे डोली आएर खनिरहँदा र त्यहाँ चाहिँ हाइड पावरहरू स्वयंलाई अब तपाईँहरूले नै उद्धार गर्नुपर्छ भनेर त अहिले हाइड पावरहरूलाई पनि आदेश दिएको भन्ने खबर आएको छ। हो अनि यो कुरो हुँदो रहेछ त, तर किन त्यो घटना घटेको भोलिपल्ट किन दिन सकेन, केही दिन त नसक्ला,

0: त्यो दलदलमा आफू चाहिँ एकदम रिस्क लिएर चाहिँ आएकोहरू मजदुरहरू बाँचेर आउनुभयो भन्ने कुरा गर्नुभयो। जस्तो त्यहाँभित्रसम्मको अवस्था के थियो, भित्रैसम्म दलदल पुगिसकेको थियो उहाँहरू, भएकै ठाउँमा दलदल पानी वा केही त्यस्तो ढुङ्गा पुगेको थियो, उहाँहरू के भन्नुहुन्छ?
1: अब त्यहाँ प्रत्यक्ष हामी पुग्न सकेनौँ सर। अब त्यसमा भागेर निस्किएर आउनेहरूको प्रतिक्रिया चाहिँ अब यो दुई तला तीन तलासम्मको सुरुङ छ त्यो भित्र, अनि स्काफोल्डिङ लगाएर माथि चाहिँ हुकमा यो के भन्छ सेफ्टी बेल्टहरू बाँधिएर त्यो ढलन गर्ने प्लास्टर गर्ने कार्यक्रमहरू चलिरहेको थियो। अब भुइँको जति सोडेर सोडे पनि माथि चाहिँ यो तेस्रो तलातिर हुने टपमा हुने साथीहरू बाँचेको हुनसक्छ, हामी पनि टपमा थियो र मुनि चाहिँ आँखले देख्ने गरी मान्छे सोडेकै पनि देख्यो, हामीले पुरै वा हात बगाएर ल्याएको पनि देख्यो, तर पनि माथिल्लो लेभलमा चाहिँ काम गर्नेहरू चाहिँ बाँचेको हुनसक्छ भन्ने प्रतिक्रियाहरू पनि दियो चाहिँ हाम्रै लोकल साथीहरू निस्केर आएको छ।
0: ए भनेपछि त्यसको त्यो मुहान अर्थात् सुरुङको एक्ज्याक्ट यहाँनिर लोकेसन भनेर चाहिँ पत्ता लागिसकेको स्थिति हो अहिले भित्र जाँदाखेरि?
1: भित्र यस्तो रहेछ, अहिले यो हामी जति पनि यो उद्धारको लागि प्रयास गर्नुभयो ती साथीहरू जुन अडिर अडिर वान भन्छ अनि डेम साइड भन्छ त्यो जब सुरु गरेको क्षेत्रबाट चाहिँ धेरै ट्रगी गरियो, तर ती भागेर आउने साथीहरूले के भन्यो भने त्यो अडिर वान र डेम साइडबाट छिरेर लगभग 150 किलोमिटर भित्र गएको छ। हामी काम गर्ने क्षेत्र भनेको 1 किलोमिटर एराउन्ड 1.5 किलोमिटरको आसपासमा हामी काम गरिरहेको हो, त्यहाँबाट चाहिँ अडिर थ्रीबाट निस्क्यो भने सजिलो हुन्छ र हामी पनि अडिर थ्रीबाट निस्केर आएको, या त छिर्ने बाटो होइन कि अरू निस्किने ठाउँबाट चाहिँ हामी तल्लो क्षेत्रबाट निस्केर आएको भन्ने प्रक्रियाहरू छ।
0: अनि अब यो राहतको कुरामा पनि धेरै कन्ट्रोभर्सी आएको छ, हुन त अब गृहमन्त्री त्यहाँ आफै पनि फिल्डमा खटिएको जस्तो देखिन्थ्यो, गृहमन्त्रीको खटाई वा चाहिँ यसको चाहिँ अलिकति टेक्निकल रूपमा प्राविधिक रूपमा चाहिँ यो दक्ष नहुँदाखेरि र क्यामेरा सहितको खटाइले खासै उपलब्धि हुन सकेन भन्ने खालको आलोचना पनि आइरहेका छन्, तपाईँ के भन्नुहुन्छ यसमा चाहिँ स्थानीय तहसँग कतिको सम्बन्धै छ?
1: यस्तो छ, अब यो विषयमा गृहमन्त्रीज्यू आफै पनि खट्नुभयो र मेरो क्षेत्रमा पनि आउनुभयो र जुन सुरुङको दलदलतिर पनि उहाँ स्वयं पनि पुग्नु भएको छ, उहाँको जुन अथाह प्रयासमा हामी धन्यवाद दिन्छौँ उहाँको यो खटनमा। तर हामी के भन्छौँ भने उहाँ जति खटन गर्नुभयो उहाँले त्यो लेभलको दक्ष जनशक्ति चाहिँ फिल्डमा खटेको छ या छैन, उहाँको मेहनत भोलि दण्डले मूल्याङ्कन गर्ने बेलामा कतै बलुवामा पानी त हुन्न, र उहाँ स्वयं खटिरहनु भएको छ भने त्यो लेभलको उहाँको जुन परिचालित उहाँको हाँगाहरू उहाँको शाखाहरू उहाँले जति परिचालित गर्नु गर्ने तह र तपकको जिम्मेवारी व्यक्तित्वहरूले चाहिँ सही तरिकाले खटिरहेको छ कि छैन त्यसको मूल्याङ्कन पके पनि गृहमन्त्रीले गर्नु होला। र हामीलाई लाग्छ अब त्यहाँ जति पनि आउट लेभलको फिल्डमा उद्धार गर्नुभयो हामी धन्यवाद दिन्छौँ, यो जुन घाइतेलाई ओसार्यो र बजेको साथीहरूलाई ओसार्यो त्यसको लागि धन्यवाद दिन्छौँ। र अहिले आएर लासलाई समेत जहाँ त्यत्रा त्यत्रा छरिएर बसेका लासहरूलाई पनि अहिलेसम्म उठाउन सकेको छैन, दुर्गन्धित पुरै गाउँमा दुर्गन्धित फैलियो भनेर गुनासो यत्तिकै आइरहेको छ, र अहिले 2-3 दिन हुन्छ पुरै लासको लागि लासको उद्धारको लागि मात्र खटेको, र यसमा अब भोलि त्यो माटोहरू खनिरहनु त्यो भित्र कति लास होला, अब अब जुन अब विविध उद्धार भइसक्यो अब त्यो लासलाई यति टाइम लाग्छ भने अब भोलिको दिनमा सुरुङको कुराहरू कल्पनाको कुरा रह्यो अहिले बाहिर विज्ञ खटिरहनु भएको छ, अब यसलाई चाहिँ सही तरिकाले यसलाई चाहिँ जनताले मूल्याङ्कन गर्न सक्ने गरी चाहिँ उद्धार भयो भने अथवा राहतको प्याकेजहरू पुग्न सक्यो भने पक्कै पनि गृहमन्त्री सफल रहला कामना गर्छ।
0: अनि राहत वितरणमा र स्थानीय तहसँग जुन किसिमको समन्वय हुनुपर्ने थियो सङ्घको प्रदेशको त्यो त्यो समन्वयमा चाहिँ कतैतिर ल्याप देखिएको हो अहिले?
1: एकदमै ल्याप देखेको छु, मलाई पनि लागेको त्यही हो। अब त्यहाँ अब मेरो मैले अरू गाउँपालिका अरू क्षेत्रहरूमा राहतको त्याग कसरी पुगिरहेको छ कसरी पठाइरहेको छ त्यो मैले चासो दिएन, तर स्वयं मेरै गाउँपालिका सडक सञ्जाल भन्दा विस्तृत भएको छ, पैदलै यात्री गर्ने एउटा पैदल मार्ग छैन, पुरै नागाबन्दी भएर बसिरहेको
0: कसरी राहत पुर्याउने त्यसो भयो हवाई बाहेक अरू त सम्भव होला त?
1: त्यो हवाई बाहेक अरू सम्भव नै छैन, अनि त्यही हवाईबाट पुर्याउनको लागि अब त्यहाँ चाहिँ हामीसँग अथवा वडाध्यक्षहरू हुनुहुन्छ एउटा प्लानिङ रूपमा एउटा योजनाबद्ध गयो भने त्यो राहतलाई एउटा पीडित समस्या पुग्थ्यो भन्ने हाम्रो आशा छ, हामीलाई चाहिँ हेलो कहाँ पुग्यो कहाँ चाहिँ यो राहत

0: अब कसरी कहाँ पुर्याउने भनेर हामीसँग मौखिक कोअर्डिनेट भएको छ. तर हामी स्वयं बोल जहाँ पीडित जुन क्षेत्रमा चाहिँ राहतको आवश्यकता पर्यो माग त हामीलाई थियो नि त. तर पनि एकदमै प्लानिङ रूपमा योजनाबद्ध रूपमा चाहिँ त्यता नै सरकारसँग ऊ छैन. तर हामीसँग चाहिँ यो कहाँ लाने कसरी लाने भन्छ भोलि उठेको छ त्यो पुगेको छ. तर त्यसलाई चाहिँ अपार्जनलाई राहत भनेर हामीले मैले पनि त्यो महसुस गरेको छु. अब त्यसलाई पनि वास्तविक पीडितसँग पुगिरहेको छैन. एउटा हेलिकप्टर जम्मा दुई तिन बोरा चामल एक दुई वर्ष चौधौ बोकेर जाने र जहाँ हेली ल्यान्ड गर्न ल्यान्ड गर्छ त्यहीँ छोडिदिँदाखेरि चाहिँ पीडितलाई पाएन, जो सक्छ उसले छोडेर खायो भन्ने गुनासोहरू आइरहेको छ हामीलाई. अब यसरी हामी चाहिँ एउटा प्लानिङ रूपमा गयो भने कमसे कम त्यो एक ठाउँमा स्टोर गरेर जो हो यो हराइरहेको फ्यामिली छ त्यहाँ मिसिङ फ्यामिलीको लाई पहिला दिने हो कि अथवा बुढाबुढीलाई पहिला दिने हो या अपाङ्ग घाइतेलाई पहिला दिने हो त्यसरी चाहिँ फाइनलाइज गरेर दिन पायो भने त्यो राहतलाई हामीले सही सदुपयोग हुन्थ्यो. तर अहिले आएर त्यो राहत चाहिँ सक्नेको हातमा पर्यो नसक्ने हेऱ्यो भन्ने आवाजहरू उठ्यो. अब जसको घरमा फ्यामिली मिसिङ भएको छ ती घर आफै पनि पानी खाएको छैन, रुवावाज भएर बसेको छ, उसले त्यो राहतको क्षेत्रमा पुग्न सकिरहेको छैन, घरबाट निस्किरहेको छैन. यदि हामीसँग समन्वय भयो भने त ती घरहरूलाई पहिला हामीले टार्गेट बनाउँथ्यो. तर त्यहाँ राहत त पुगिरहेको छ तर पनि सही ठाउँमा पुगिरहेको छैन. त्यो भनेको हामीसँग चाहिँ कोअर्डिनेटर राम्रो नभएको र एउटा प्लानिङ नभएको कारणले चाहिँ यो भएको हो जस्तो लाग्छ
1: मैले. अब त्यहाँ केही व्यक्तिहरूसँग हाइडोमै काम गर्ने कर्मचारीहरूसँग कुराकानी गरेका थिए, सिन्जेनमा काम गर्ने उमेश पाटर्जीहरूसँग पनि कुराकानी गरेका थिए. त्यहाँ त अब बजारबाट पाउने वस्तुहरू वा सामानहरू पनि पाउन मुस्किल भयो, त्यो पनि सकियो, अलिकति अप्ठ्यारो परिस्थिति छ भन्नुभएको थियो. त्यही हो अहिलेको रियालिटी,
0: एकदम रियालिटी त्यही हो सर. अब त्यहाँ चाहिँ मलाई पनि आवाज के उठिरहेको छ भने चामल दालको कुरा भनेको एक अर्कामा साबरी गरेर खाऊ पिठो खाला त्यहाँ आलु भर्खर उत्पादन भएको छ, आलु बजार लान पाएको छैन सडकको कारण, ती आलु उसिनेर खाऊ आलु पोलेर खाऊ बन्द उत्पादन हुँदैछ, बन्द तरकारी खाऊ. तर राहतको लागि अहिले जुन पहिलो प्राथमिकता जो लास व्यवस्था बन्छ हेली देशमा व्यस्त भएको छ र त्यसैको लागि खरिदिरहेको छ. हामी चाहिँ एकदम मिलाइरहेको छु भनेर हामीले पब्लिकलाई सम्झाइरहेको छ. अबको एक हप्ताभित्र एक हप्तापछि चाहिँ पुरै हाहाकार हुने अवस्था छ. अहिले त्यहाँको जनगुनासो र त्यहाँको पहिलो माग भनेको हामीलाई नुन र तेल पठाइदिनु भन्ने आवाजहरू उठिरहेको छ. अब हामी घरमा भएको पिछो एक यो दुई चार दिन हामी खाला नहुनेलाई हामी सरसाबर लिएर खाला पैँचो लिएर खाला, तर नुन र तेलको सर्भिस हुँदै गयो, हामीलाई नुन र तेलको व्यवस्था गरिदिनु भनेर यी आवाजहरू उठिरहेको छ अहिले.
1: अब अन्तमा केन्द्र सरकारसँग कतिको कोर्डिनेट भइरहेको छ, तपाईँको आग्रह चाहिँ के छ?
0: केन्द्र सरकारले हामीसँग विभिन्न मन्त्रालयबाट फोनमा पनि कोर्डिनेट गर्नुहुन्छ, उहाँहरूको टिम उहाँहरूको सचिवालयबाट के भइरहेको छ कस्तो भइरहेको छ त्यो सूचना आदान प्रदानमा एकदम कोअर्डिनेट भइरहेको छ. तर जुन कार्यान्वयन पार्टमा चाहिँ हामीसँग चाहिँ प्लानिङ रूपमा चाहिँ कार्यान्वयन भइरहेको छैन. यो चाहिँ यसमा चाहिँ हामी पनि गुनासो राख्छौँ र यसलाई चाहिँ सबै तिनै तहको सरकार एउटा प्लानिङ बत्तमा अगाडि बढ्यो भने सफल हुन्छ भन्छु.
1: हस् खदरज्यू, तपाईँको समयका लागि धेरै धेरै धन्यवाद. नमस्कार.
2: हस् त आदरणीय श्रोता, आजका लागि नेपाली बहसको समय सकिएको छ. खेम बम बिदा चाहन्छु. नमस्कार.

0: क्षेत्रमा खोजी गरिरहेका छन्। बाढ़ीका कारण कतिपय ठाउँमा सड़क तथा भौतिक संरचना क्षतिग्रस्त भएकाले उद्धार तथा खोजी चुनौतीपूर्ण रहेको प्राधिकरणले जनाएको छ। बाढ़ीमा परि अहिलेसम्म 1204 जनाको ज्यान गएको छ। रसुवामा 115, नुवाकोटमा 155, धादिङमा 60, गोर्खामा 69, नवलपरासी पूर्वमा 217, नवलपरासी पश्चिममा 202, तनहुँमा 38 र चितवनमा 348 जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ। दुर्गम तथा सड़क सम्पर्क विच्छेद भएका ठाउँमा हवाई माध्यमबाट उद्धार तथा राहत सामग्री पुर्याउने काम भइरहेको सरकारले बताए पनि कतिपय पीड़ितहरूले राहत पाउन नसकेको गुनासो गरेका छन्। यसरी रसुवाको भोटेकोसीमा आएको बाढ़ीका कारण नुवाकोट र रसुवाका जलविद्युत आयोजनामा सयौं मान्छे फँसेको आशंकामा खोज तथा उद्धारको प्रयास भइरहेको छ। नेपाली सेना र विभिन्न देशका विज्ञ सहितको टोलीले उद्धारको काम गरिरहे पनि अझै सफल हुन सकेको छैन। खोज तथा उद्धारको प्रयास निरन्तर भइरहेको सेनाले जनाएको छ। लाङटाङ जलविद्युतको सुरुङमा परियोजनाका प्राविधिक सहित सेनाले गरेको खोजीमा श्रमिकहरू फँसेको ठाउँ पहिचान भएको छ। आज उद्धार टोली भित्र छिर्ने परियोजनाले जनाएको छ। परियोजनाका 41 सम्पर्क दिइन्छन्। यस्तै 300 भन्दा धेरै सुरुङमा फँसेको अनुमान गरिएको माथिल्लो त्रिशुली 1 उद्धारका लागि कोरियाबाट 44 टोली हिजो आइपुगेको छ। नेपाली सेनाको उद्धार टोलीले 160 मिटर भित्र पुग्दा सुरुङ टालिएको अवस्थामा फेला पारेको थियो। हिजो दिनभर हेडबक्स र सुरुङ क्षेत्रमा खोजी कार्य भएको छ। त्रिशुली 3A निकै मेहनत गर्दा पनि उद्धार टोली सुरुङभित्र पस्न सकेको छैन। नेपाली सेना सहितको 93 जनाको संयुक्त उद्धार टोलीले काम गरिरहेको सेनाले भनेको छ। यो सुरुङभित्र 35 जना फँसेको अनुमान छ। यस्तै 213 जना सम्पर्कविहीन भएको त्रिशुली 3B आयोजनाको कार्यालय र निवास क्षेत्र पहिचान भएपछि त्यसै क्षेत्रमा खोजी भएको सेनाले जनाएको छ। चिल्लीमे जलविद्युत आयोजनाको सुरुङमा साउण्ड डिटेक्टरबाट मनिटरिङ शुरू गरिएको छ। त्यस क्षेत्रमा 8 सुरुङमा फँसेको अनुमान गरिएको छ। निरन्तरको वर्षाले नदीमा पानीको सतह बढ़िरहेकाले उद्धारमा सोचे अनुसार प्रगति हुन नसकेको चिल्लीमे जलविद्युत कम्पनीले जनाएको छ। यसअघि रसुवागढ़ी जलविद्युत आयोजनाको सुरुङमा 250 मिटरसम्म पुगेको सेनाको उद्धार टोलीले कसैलाई फेला नपारेपछि अहिले विद्युत गृहतर्फ खोजी थालेको हो। 93 जना सम्पर्कविहीन भएको त्यहाँ नेपाली सेनासँगै चिनिया टोलीले पनि काम गरिरहेको छ। 7 सम्पर्कविहीन भएको मैलुङ खोला हाइड्रोमा अस्ति मंगलबार रेकी भए पनि हिजो कुनै काम हुन सकेन। रसुवाको भोटेकोसी नदीमा गएको विनाशकारी बाढ़ीमा परि सम्पर्कविहीन भएका व्यक्तिहरू जीवित भेटिने आशा टरेपछि उनीहरूका परिवार र आफन्तले कुशको शव बनाएर अन्तिम संस्कार गर्न थालेका छन्। बाढ़ी गएको 1 बितिसक्दा पनि आफन्तको अवस्था पत्ता लाग्न नसकेपछि परिवारजनले अन्तिम संस्कारका लागि कुशबाट शवको प्रतीक बनाएर अन्त्येष्टि गर्न थालेका छन्। हिजो पशुपति आर्यघाटमा कुशका शवको प्रतीक बनाएर सामूहिक अन्त्येष्टि गर्नेहरूको भीड़ लागेको थियो। बाढ़ीमा परि आफन्त बेपत्ता भएका लामो समय बितिसक्दा पनि खोजीका क्रममा कुनै जानकारी प्राप्त नभएपछि अन्तिम संस्कार गर्न बाध्य भएको परिवारजनले बताएका छन्। भोटेकोसी नदीमा आएको बाढ़ीमा परि ज्यान गुमाएका तथा सम्पर्कविहीन नेपाली र विदेशी नागरिकको पहिचानका लागि नेपाल प्रहरी अस्पतालले डीएनए संकलन तथा प्रोफाइलिङ शुरू गरेको छ। बाढ़ीपछि फेला पर्न नसकेको व्यक्तिका आफन्तहरूले डीएनए परीक्षण मार्फत फेला परेका शव वा शरीरका अंग पहिचान गर्न सक्ने व्यवस्था गरिएको हो। नेपाल प्रहरी अस्पतालका अनुसार हिजो बेलुकी 5 सम्पर्कविहीन व्यक्तिका आफन्तबाट डीएनए प्रोफाइलिङका लागि 539 नमूना संकलन भएका छन्। अनुसार सम्पर्कविहीनका आफन्तले आफ्नो परिचय खोल्ने कुनै पनि कागजात वा 2 फोटो लिएर अस्पताल उपस्थित भई नमूना दिन सक्नेछन्। अस्पतालमा उपलब्ध फारम भर्नुपर्नेछ। फारम भर्न नसक्नेका लागि अस्पतालले आवश्यक सहजीकरण गर्ने र त्यसपछि विशेषज्ञ प्राविधिक टोलीले नमूना संकलन गर्नेछ। संकलित नमूना नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला तथा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा परीक्षणका लागि पठाइनेछ। प्रहरी टोलीले बाढ़ी प्रभावित क्षेत्रमा फेला परेका शवको पहिचान, घटनास्थल मुचुल्का तथा आवश्यक कानूनी प्रक्रिया पूरा गरी शव व्यवस्थापनको काम गरिरहेको जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 का लागि स्नातक

0: तह भेटेरिनरी तर्फ 5 वर्ष बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
0: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
0: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यस्य प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा,
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकका लागि देश तथा विदेशबाट राहत र सहयोग जुट्ने क्रम तीव्र बनेको छ। उद्धार, राहत, पुनस्थापना तथा पुननिर्माणका लागि सरकारी निकाय, राजनैतिक दल, निजी क्षेत्र, पालिका र नागरिकहरूले सहयोग गरिरहेका छन्। बाढ़ी पीड़ितका लागि विभिन्न पालिका, दल, निजी क्षेत्र तथा सातोदय प्रदेश सरकारले आर्थिक सहयोगको घोषणा गरेका छन्। गण्डकी प्रदेश सरकारले 4 करोड़ रूपियाँ सहयोग गर्ने घोषणा गरेको छ। यस्तै बागमती, लुम्बिनी र कोशी प्रदेश सरकारले 3-3 करोड़ रूपियाँ तथा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारले 2-2 करोड़ रूपियाँ राहत कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सरकारी निकाय र निजी क्षेत्रसँगै सर्वसाधारणबाट समेत राहत तथा आर्थिक सहयोग जुटिरहेको छ। विपदमा परेका नागरिकलाई खाद्यान्न, लत्ता कपड़ा, स्वास्थ्य सामग्री तथा अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउने काम पनि भइरहेको छ। छिमेकी तथा मित्र राष्ट्रहरूले समेत नेपालमा आएको विपत्तिप्रति सहयोग र सहानुभूति जनाउँदै राहत सामग्री उपलब्ध गराइरहेका छन्। भारतबाट 5 खेपको राहत सामग्री हिजो नेपाल आइपुगेको छ। यस्तै चीनले बेली ब्रिज सहित राहत सामग्रीको 3रो खेप नेपाल पठाउने तयारी थालेको छ। ठूलो मात्रामा राहत सामग्री काठमाडौँमै जम्मा भइरहेका कारण प्रभावित क्षेत्रमा राहत वितरण प्रभावकारी हुन नसकेको भन्दै गुनासो बढ़न थालेको छ। यसैबीच बाढ़ी तथा अन्य विपदबाट प्रभावित नागरिकका लागि प्रधानमन्त्री दैनिक प्रकोप उद्धार कोषमा अहिलेसम्म 8 दिनमा मात्रै 5,20,60,00,000 रूपियाँ भन्दा बढ़ी रकम संकलन भएको छ। विपत्ता आउनु अघि कोषमा रहेको रकम र पछिल्लो समय संकलन भएको रकम समेत जोड्दा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म 7,37,60,73,000 रूपियाँ भन्दा बढ़ी रकम जम्मा भएको छ। आज बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका 1-2 ठाउँमा समेत ठूलो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका धेरै ठाउँमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भेगका केही ठाउँमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। यस्तै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँमा तथा मधेस प्रदेशका केही भूभागमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षा हुने अनुमान छ। लुम्बिनी प्रदेशको तराई क्षेत्रका केही ठाउँमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। ठूलो पानी पर्ने ठाउँमा सड़क तथा हवाई यातायात प्रभावित हुनका साथै नदी तथा खोलामा पानीको बहाव बढ़न सक्ने, पहिरो जाने र दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खाना पकाउने ग्यास आपूर्तिलाई सहज बनाइराख्न निजी ग्यास कम्पनीसँग सहकार्य गर्दै आफ्ना एसटीसी सिलिण्डरमा ग्यास भर्न शुरूआत गरेको छ। गएको आइतबार धादिङको कृष्णभीरमा त्रिशूली नदीले कटान गरेर पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएपछि कर्पोरेशनले नयाँ विकल्पको खोजी गर्दै निजी ग्यास कम्पनीको ग्यास प्लान्टमा आफ्ना एसटीसी सिलिण्डरमा ग्यास भरेर बोटलिङ काठमाडौँ ल्याउने नीति लिएको हो। राजमार्ग अवरोध हुँदा कर्पोरेशनको धादिङ जुगे खोलामा रहेको एलपीजी प्लान्टमा पनि असर परेको छ। आफ्नो प्लान्टमा ग्यासको बुलेट आउन सम्भव नभएपछि कर्पोरेशनले तत्काल अन्य निजी क्षेत्रका सहज ठाउँमा रहेका मनोज सहित बाबा ग्यासका प्लान्टसँग सहकार्य गरेर आफ्ना खाली सिलिण्डरमा ग्यास भरेर वैकल्पिक मार्गबाट उपत्यका भित्राउने प्रबन्ध मिलाएको कर्पोरेशनका सहायक प्रमुख कार्यकारी अधिकृत ब्रजेश झाले जानकारी दिनुभयो। अब विदेशको खबर। कृत्रिम बुद्धिमत्ता अर्थात एआईको बढ़दो प्रयोगले विद्यार्थीको गृह कार्य छिटो र सहज बनाइरहे पनि उनीहरूको वास्तविक सिकाई र परीक्षाको नतिजामा नकारात्मक असर पर्न थालेको एक अध्ययनले देखाएको छ। चीनमा 12-18 वर्ष उमेर समूहका झण्डै 27,000 विद्यार्थीमा 30 महिनासम्म गरिएको अध्ययनले एआई प्रयोगपछि गृह कार्यको अंकमा 18% वृद्धि भए पनि बन्द किताबमा दिइने परीक्षामा विद्यार्थीको प्रदर्शन 20% घटेको देखाएको छ। अध्ययन अनुसार एआईको प्रयोगपछि एउटा गृह कार्य पूरा गर्न लाग्ने औसत समय 64 मिनटबाट घटेर 45 झरेको छ। तर एआईको सहयोग बिना परीक्षा दिँदा विद्यार्थीको प्रदर्शन कमजोर भएको पाइएको छ। अनुसन्धानकर्ताहरूले यस अवस्थालाई आफ्नै सोच र सिकाई प्रक्रियामा कम मेहनत गर्ने प्रवृत्तिसँग जोडेर व्याख्या गरेका छन्। अब खेल खबर। भोलिदेखि शुरू हुने पुरूष भलिबलको फ्रेन्चाइज लीग नेपाल भलिबल लीग एनभीएलमा नेपाली भलिबल इतिहासकै सबैभन्दा धेरै पुरस्कार राशि घोषणा गरिएको छ। हिजो आयोजित पत्रकार सम्मेलनमा आयोजकले लीगको विजेताले 20,00,000 रूपियाँ पाउने घोषणा गरेको हो। प्रतियोगिताको कुल पुरस्कार राशि 32,00,000 रूपियाँ रहेको छ। कुल पुरस्कार रकम मध्ये बाँकी 12,00,000 रूपियाँ दोस्रो हुने टोली तथा विभिन्न विधागत पुरस्कारमा खर्च गरिनेछ। नेपाली भलिबलमा 20,00,000 रूपियाँको विजेता पुरस्कार अहिलेसम्मकै ठूलो हो। उद्घाटन खेलका लागि टिकटको मूल्य 500 रूपियाँ तोकिएको छ। त्यसपछिका खेलका लागि प्रति खेल 300 रूपियाँ र सिजनल टिकटको मूल्य 3,000 रूपियाँ निर्धारण गरिएको छ। भोलिदेखि भदौ 27 गतेसम्म त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषदको कवर हलमा सञ्चालन हुने एनबीएलमा 6 टोली सहभागी हुनेछन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटेकोशी बाढ़ीबाट झण्डै 12,000 जनाको उद्धार, 4,000 भन्दा धेरै सम्पर्क विहीन। जलविद्युत आयोजनाका सुरुङमा खोज तथा उद्धारको प्रयास चल्दै। बाढ़ीमा सम्पर्क विहीनका आफन्तको डीएनए संकलन शुरू। परिचय खुल्ने कागजात सहित अस्पतालमा गएर नमूना दिन सकिने। भोटेकोशी बाढ़ी पीड़ितका लागि देश तथा विदेशबाट राहत र सहयोग जुट्ने क्रम तीव्र। प्रधानमन्त्री कोषमा 5 करोड़ रूपियाँ भन्दा बढ़ी संकलन। एआईको बढ़दो प्रयोगले विद्यार्थीको गृह कार्य सहज बनाए पनि परीक्षाको नतिजा कमजोर। स्वस्फूर्त सिकाई प्रक्रिया प्रभावित बन्दै। र एनभीएलको विजेताले 20,00,000 रूपियाँ पुरस्कार पाउने।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
4: विशेषताहरू, रु 2 करोड़सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
4: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड।

0: को एकमात्र डीटीएच सेवा जिस हो
1: देश हो खुशी को कनेक्शन
2: साली नदी को सील
3: मणि चूड को काक
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
3: शान्ति र आनन्दको अनुभूति
2: भीडभाडबाट टाढा
3: शहरबाट नजिकै
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841294181 वेबसाइट झुले.com.np
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भञ्जाङ मित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सामुदायिक विद्यालयमा सेवा करारमा काम गर्न 28 जना विद्यालय नर्सका लागि आवेदन माग गरेको छ। महानगरले सूचना प्रकाशन गरेर स्टाफ नर्स वा त्यो सर्वयोग्यता पुगेका इच्छुक नेपाली नागरिकले अनलाइन मार्फत आवेदन दिन सक्ने जनाएको छ। महिलाको हकमा 40 वर्ष र अन्यका लागि 18 वर्ष पूरा भई 35 वर्ष नआएका उम्मेद्वारले आवेदन दिन सक्नेछन्। सूचना प्रकाशन भएको मितिदेखि 15 दिनभित्र नियमित र थप 7 दिनभित्र दोब्बर दस्तो गरी आवेदन दिन पाउने महानगरले जनाएको छ। दरखास्त शुल्क 500 तोकिएको र योग्य उम्मेद्वारले आवश्यक कागजात स्क्यान गरी महानगरको आधिकारिक वेबसाइट www.kathmandu.gov.np आवेदन दिन सक्नेछन्। छनौट प्रक्रियामा 50 अंकको लिखित परीक्षा, 30 अंकको मूल्याङ्कन र 20 अंकको अन्तर्वार्ता रहने महानगरले जनाएको छ। ललितपुरका मल्ल राजा सिद्धि नरसिंह मल्लको पालादेखि सञ्चालन हुँदै आएको ऐतिहासिक नृसिंह जात्रा सम्पन्न भएको छ। हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन पाटनमा सञ्चालन हुने नृसिंह जात्रा यस वर्ष मंगलबार सम्पन्न भएको हो। कुनै पनि दैवी प्रकोप नहोस् तथा विश्वमा शान्ति कायम होस् भन्ने कामनासहित यो जात्रा मनाउने गरिन्छ। ललितपुरका 6 कुलका राजोपाध्याय समुदायले उमेरको वरिष्ठताका आधारमा पालैपालो जात्राको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी लिएर सञ्चालन गर्ने परम्परा रहिआएको छ। यस वर्ष अग्निशाला भूपति राजनन्द राजोपाध्यायको परिवारले जात्रा सञ्चालन गरेको हो। भगवान विष्णुको नृसिंह अवतार धारण गरी दानव हिरण्यकशिपको वध गरेको पौराणिक घटनाको स्मरणमा यो जात्रा सञ्चालन गरिन्छ। र धारिलो हतियार प्रयोग गरी लुटपाट गरेको अभियोगमा प्रहरीले 3 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका 16 बालाजुका राजन अरियाल, सोलुखुम्बुका आयुष राई र काठमाडौँ महानगरपालिका 14 विशाल लामा रहेका छन्। जिल्ला प्रहरी परिषद काठमाडौँका अनुसार उनीहरूले चन्द्रागिरी नगरपालिका 4 सुकिनटोलमा रहेको सड़कमा हिँडिरहेका व्यक्तिमाथि धारिलो हतियार प्रहार गरी घाइते बनाएर मोबाइल एक थान र 3,000 रूपियाँ लुटपाट गरेका थिए। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाडौँ महानगरद्वारा 28 जना विद्यालय नर्सका लागि आवेदन माग, आउँदो असोज 2 गतेसम्म आवेदन दिन सकिने। बाढ़ी पीड़ितका लागि देश विदेशबाट राहत र सहयोग जुट्ने क्रम तीव्र, प्रधानमन्त्री कोषमा 5 अरब रूपियाँ भन्दा बढ़ी संकलन। र ललितपुरमा ऐतिहासिक नृसिंह जात्रा सम्पन्न। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हर पल तपाईसँगै।
2: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
3: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
2: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
3: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 98174717118 र 98627312300। चैनपुर आँखा उपचार केन्द्र चैनपुर सङ्खुवा सभा।
4: हातमा के पो बोकेर लग्यो हौ गुटुङटुङ?
5: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
4: औ लु, समस्याको समाधान भनेकै म हो।
6: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
4: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
5: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
6: अब त्यहीबाट जाने
4: लाखै सल्लाह दिएको के पाक्क बोलेको? कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 1920 किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
7: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98525154, 98123742 र व्हाट्सएप नम्बर 97054538302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
8: भालुमा बासको खालिलो तामा कान्छीको मन हर्ने, भालुमा बासको

फकाई नि मान्दिन हौ सानछी के छ र मेरो खोटा। नमस्कार, म गायक अनन्त घिमिरे, तपाईँ सुन्दै हुनुहुन्छ एक बेसीको धुन रेडियो अरुण, सधैँ सुन्नुहोस् है।

0: छोरा तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ लेख्न जा ए अनि सुन त तल काकालाई भोलि हस्पिटल लाने रे गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएछ भन्दैछ तेरो काकी
1: ल ल आमा म तँ गए छु आए
0: होइन आजै आइपुग्छस् र
1: कहाँ आमा त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि
2: हामी कहाँ आईएमई वेस्टर्न युनियन हिमाल रेमिट सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस् त्यति मात्र कहाँ हो र इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस् आशिष एन्ड ब्रदर्स प्याली चैनपुर छ सङ्खुवा सभा प्रोपाइटर आशिष साख्य टेलिफोन नम्बर 029570128 मोबाइल नम्बर 9852045741
3: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ त्यसैले मायोपियाबाट जोगिन वा बनौ मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस् नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 देखि दिउँसो 3:30 सम्म सञ्चालित छ नाम टिपाउनका लागि मोबाइल नम्बर 9862633964 नवदृष्टि स्वस्थ आँखा सुन्दर संसार
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संघवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रबन्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संघवा सभाको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तबसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साल साउन 29 गतेदेखि 2083 साल भाद्र 25 गतेभित्र कार्यक्रम कार्यान्वयन एकाइ संघवा सभा जोन प्राविधिक एकाइ भोजपुर जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङलामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास लक्षित लाभग्राही 16-40 वर्ष उमेरसम्म भित्रका युवा कृषक वा कृषि उद्यमी कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्लाभरि कार्यक्रम सञ्चालन गर्न सकिने बाली वा वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 मा उल्लेख भए अनुसार लक्ष्य संख्या 19 बजेट रु 76 लाख अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपैयाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने सञ्चालन हुने कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रबन्धन कार्यक्रम सञ्चालन हुने क्षेत्र संघवा सभा र भोजपुर जिल्लाभरि लक्ष्य संख्या 2 बजेट रु 4,20,000 प्रस्तावको कुल लागतको बढीमा 50% निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव अनुसूचित 2 को निवेदन र अनुसूचित 3 अनुसार प्रस्ताव ढाँचा कार्यक्रम कार्यान्वयन एकाइ संघवा सभाको वेबसाइट www.pmamp.sanghuasabha.gov.np बाट प्राप्त गर्न सकिनेछ आवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू नेपाली नागरिकताको प्रतिलिपि कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि उद्यम वा व्यवसाय दर्ता भएको भए सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि कारोबार सम्बन्धी अन्य कागजातहरू स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र थप जानकारीको लागि सम्पर्क नम्बर 029562855 98520 5879 संखुवा सभा 029420049 98520773376 भोजपुर राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा।
5: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
6: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नै किन्नु भनेको, फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
5: भाउजू अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त,
6: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
5: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू, त्यहाँ त प्रभु मनी ट्रान्सफर, हुलास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ, त्यति मात्रै कहाँ हो? त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
6: धन्यवाद बाबु, तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ।
5: ए पक्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
7: समिन ट्रेडर्स चैनपुर छ, संखुवा सभा, प्रोप्राइटर मेघराज साक्य,
5: टेलिफोन नम्बर 029570123,
6: मोबाइल नम्बर 98421067022।
8: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेसन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटार। फोन नम्बर 029575267267, मोबाइल नम्बर 98655860460। यहाँ 24 घन्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
9: लैलै मायालै काटीमा खुटी खसीको मासु सती सालको अचानो भन्थे, लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन, लौ लौ लल्ला बारी खर्कैको नारायण जौबारी।
10: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

0: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस् आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका छ, टेलिकम अगाडि, प्रोप्राइटर दिल्ली कुमार बस्नेत, सम्पर्क नम्बर 98 6 41 43 460।
1: आँखा चिलाउने, आँखाबाट पानी आइरहने, आँखा रातो हुने, निन्द्रा नपुगेजै अनुभव हुने आदि सुक्खा आँखाका लक्षणहरू हुन्। सुक्खा आँखा हुँदा आँखाको आँसु कमजोर हुन्छ। यो समस्याले आँखामा विभिन्न रोगहरू निम्त्याउन सक्छ, त्यसैले सुक्खा आँखाको बेलैमा उपचार गर्नुपर्छ। सुक्खा आँखा सम्बन्धी जाँच, उपचार तथा परामर्शका लागि कोर्निया क्लिनिक नवदृष्टि आई हस्पिटलको नम्बर 98 6 26 33 9 64 सम्पर्क राख्नुहोस्। दृष्टि, स्वास्थ्य, आँखा, सुन्दर संसार।
2: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ,
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
2: औ लु, समस्याको समाधान भनेकै म हो
4: गरु। कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
3: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: अब त्यहीबाट जाने
2: लाखै सल्लाह देखेर के पाक्क बोलेको। कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 1920 किनेरु ल्याएको रेडियो छ, लु सुनौ त।
5: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98 5 20 51 0 94, 98 12 36 77 42 र व्हाट्सएप नम्बर 97 054 58 302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी नेपाल। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैंची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 साल भाद्र 24 सम्म कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ बिङला स्थित सम्पर्क कार्यालयमा अनुसूची 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। अलैंची सुपरजोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचथोपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4, 11, सभापोखरी गाउँपालिका 2-6, सिसिला गाउँपालिका 1-5, मकालो गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरुण गाउँपालिका 2, टेम्के मयुम गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4, साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमको नाम सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण, सुन्तला जुन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, चिचिला गाउँपालिका 1-5, सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, रामप्रसाद राई गाउँपालिका 5 र 6, साल्पा सिलिछो गाउँपालिका 2, 3, 4 र 6। कार्यक्रमको नाम सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम। पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ। आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत वा नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा अथवा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्षको सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि। थप जानकारीको लागि सम्पर्क नम्बर संखुवा सभा 029562855, भोजपुर 029420049, नवीन कुमार डागी संखुवा सभा मोबाइल नम्बर 9852555079, जुनिता राई भोजपुर मोबाइल नम्बर 9852777376, इमेल pmamp.piu.sankhuasabha@gmail.com, वेबसाइट www.pmamp.sankhuasabha.gov.np। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई संखुवा सभा।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz
0: हरपल
1: तपाईं सँगै
2: हरेक दिन साथी पनि आउँछरीको टाइम गाउँ शहर देश विदेश ठाउँछरीको टाइम अब म्यासेज तपाईँकै रोजाई तपाईँकै देश विदेशसम्म तपाईँको सन्देश शुभकामना र डेडिकेसन पुर्याउने काम अब हामी गर्नेछौ कार्यक्रम रिक्वेस्ट टाइमबाट रेडियो अरुण 97.6 MHz रेडियो तरङ्गबाट हप्ताको सातै दिन बिहान 11 बजेको नेपाली खबर पछि 12 बजेसम्म सुन्न नभुल्नुहोला
3: कार्यक्रम प्रायोजन गर्ने मिडिया प्रेमी साथीहरू निशान योङहाङ माङसिबुङ गाउँपालिका 3 इलाम
4: सुस्मिता नाछिरिङ सालपा सिलिछो 3 चौकी डाँडा भोजपुर हाल कुवेत
3: विश्वजित जिनी धर्मदेवी नगरपालिका 2 तामापोक संखुवा सभा हाल कतार
4: जीवन थाबेन सभा पोखरी गाउँपालिका 4 संखुवा सभा हाल मलेसिया
3: सपना साशंकर माझी नगरपालिका 4 देवढुङ्गा संखुवा सभा
4: हिमाल चामलिङ राई सभा पोखरी गाउँपालिका 2 ज्यामिरे संखुवा सभा हाल मलेसिया
3: शुक्रराज याखा चैनपुर नगरपालिका 10 खरान संखुवा सभा
4: सानु सरगम राई बेलका नगरपालिका 6 उदयपुर
3: सुजन कुलुङ राई चिलिचुङ गाउँपालिका 1 बेसिन्दा संखुवा सभा हाल कतार
4: दिल कुमारी रुङबाङसा सभा पोखरी गाउँपालिका 2 ज्यामिरे संखुवा सभा
3: अर्जुन याखा धर्मदेवी नगरपालिका 2 तामापोक संखुवा सभा
4: सम्झना रुङबाङसा सभा पोखरी गाउँपालिका 2 ज्यामिरे संखुवा सभा
3: सरोज याखा धर्मदेवी नगरपालिका 6 संखुवा सभा हाल काठमाडौँ
4: देवराज राई चैनपुर नगरपालिका 10 लेवारिङ संखुवा सभा हाल काठमाडौँ
3: निरुषा खालिङ राई चैनपुर नगरपालिका 9 भित्रे संखुवा सभा
4: मदन लिङ्खा धर्मदेवी नगरपालिका 9 मूलगाउँ संखुवा सभा हाल कतार
3: मिडिया प्रेमी निमु शेर्पा पाँच रोपन नगरपालिका 8 सुनखुरुङ संखुवा सभा
4: भूपेन्द्र तामाङ सभा पोखरी गाउँपालिका 3 संखुवा सभा हाल युएई
3: सुरज राई तुम्सा पोवादुमा गाउँपालिका 5 भोजपुर हाल मलेसिया
4: किशोर कोइर राई केपिलासरी गाउँपालिका सुन्देल खोटाङ हाल काठमाडौँ
3: सुजाता जिमी धर्मदेवी नगरपालिका 7 अमरुवा संखुवा सभा हाल हङकङ
4: सिम्पल ललित बल भोजपुर नगरपालिका 1 भामराङ भोजपुर हाल साउदी
3: शर्मिला राई हातबारी नगरपालिका 4 गैरीपाङमा संखुवा सभा हाल कुबेत
4: अविरल घरती मगर चयन माथि गाउँपालिका 5 भावाङ रोल्पा हाल कतार
3: कल्पना साम्पाङ भोजपुर हाल काठमाडौँ
4: प्रणित याखा धर्मदेवी नगरपालिका 2 तामाफोक खोलापारी संखुवा सभा
3: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा पाँचथर
4: प्रदीप राई चैनपुर नगरपालिका 10 खराङ संखुवा सभा हाल युके
3: सन्दीप याखा धर्मदेवी नगरपालिका 2 तामाफोक संखुवा सभा
4: सुमिता याखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ संखुवा सभा
3: र बागमतीको ज्वाई राई हेटौडा उपमहानगरपालिका 16 हाल काठमाडौँ

हेलो हाई गुड मर्निङ अनि नमस्कार। कार्यक्रम रिक्वेस्ट टाइमको पर्खाईमा बसिरहनु भएका तपाईँ सम्पूर्ण श्रोता मनलाई हार्दिक स्वागत गर्दै आजको बसाईमा पनि सधैँ म तपाईँकै साथी कार्यक्रम प्रस्तुतकामा कार्यक्रम रिक्वेस्ट टाइमको साथमा उपस्थित भइसकेकी छु। लेख बेचेको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाटै केही साथ सुनिरहनु भएको छ। अनि सजिलोको लागि रेडियोको अफिसियल फेसबुक पेजबाट पनि प्रत्यक्ष रूपमा लाइभ मार्फत हामीलाई सुन्दै हुनुहुन्छ। त्यसै गरेर तपाईँले हाम्रो विशेष गरी मोबाइल एप्लिकेशनहरू पनि छन्, हाम्रो पात्रो नेपाली पात्रो र अलिफिम नेपाली रेडियो मोबाइल एप्लिकेशनबाट पनि हामीलाई संसारै भरबाट तपाईँले इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने एकै साथ सुन्न सक्नुहुनेछ। हजुर, कार्यक्रम रिक्वेस्ट टाइमको बसाईलाई मीडिया प्रेमी साथीहरूले प्रायोजन गरेर हामीसँग सहकार्यमा जोड़िनु भएको छ, सो उहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। तपाईंलाई आफ्ना सम्झना सन्देशहरू पठाउन मन छ, साथीभाइहरूलाई सम्झिन चाहनुहुन्छ भने हामीलाई मेसेज पठाउन सक्नुहुन्छ। मेसेज पठाउनको लागि रेडियोको अफिसियल फेसबुक पेज रहेको छ नेपालीबाट रेडियो अरूण 97.6 MHz भनेर तपाईँले सर्च गर्नुभयो भने हाम्रो अफिसियल फेसबुक पेज भेट्न सक्नुहुन्छ। पेजमा नयाँ हुने साथीहरू जोड़िनुहोस्, लाइक गर्नुहोस्, फलो गर्नुहोस् र त्यहाँ प्रोग्राम स्टार्ट हुँदै गर्दा एउटा स्टेटस पोस्ट गरेका छौं, सोही स्टेटसको कमेन्ट बक्सबाट फटाफट आफ्ना मेसेजहरू पठाउन सक्नुहुन्छ भन्दै अब म ढिला नगरिकन तपाईँले नै पठाएका सम्झना सन्देशतर्फ लाग्न चाहन्छु। आजको लागि पहिलो मेसेजको रूपमा आचल युञ्जनले मेसेज पठाउनु भएको छ। हेलो, गुड मर्निङ, नमस्ते दिदी, इट्स मी आचल युञ्जन फ्रम चैनपुर। यस प्रोग्राम मार्फत साथीहरू सम्झिनु पर्दा जस्ट वर यु एण्ड हस्बेन्ड प्रिन्स पाक्रिन, त्यसै गरेर प्यारी बिबी सामगर दिवी सामगर, त्यसै गरेर अस्मी सोताङ, अनि त्यसै गरेर लेख्नु भएको छ अस्मिता लोहरुङ एआर, सम्झना रुम्बाङसा, नाना विष्णु तामाङ योन्जन, त्यसै गरेर सम्झना हंगाम लिम्बु, अनि त्यसै गरेर भागी माया बन्जन, रायनी राजकला, त्यसै गरी बहिनी रञ्जना योन्जन अनि सम्झना योन्जन, डियर सम्झिता लिम्बु लगायत सम्पूर्ण साथीहरूलाई सम्झेको छु भन्दै गएर नमस्ते बाई बाई भन्नुहुन्छ। ओके, थ्याङ्क यू सो मच मेसेजको लागि आचलजी तपाईँलाई। त्यसै गरेर अर्को साथी हुनुहुन्छ सरिता सन्चौरी, उहाँले लेख्नु भएको छ हेलो दर्श, नमस्कार, के छ खबर? म यता माथि घरबै हाल मोरङबाट सरिता सन्चेरी हो। प्रोग्राम मजाले सुन्दैछु। आज मलाई विष्णु माझी र विमल राज छेत्रीको आवाज सुनाएको झरेको फूल भन्ने संप्ले गरिदिनु न भनेर लेख्नु भएको छ। साथी सम्झनु पर्दा अरूण एफएम होल टीमलाई सम्झन चाहन्छु अनि 557 रहनुहुने माइती परिवारलाई विशेष सम्झना, परदेशी मान्छे श्याम, छोरा सृजल कोइराला, त्यसै गरेर मनको साथीलाई विशेष सम्झना भन्दै छुटिन्छु ल, बाई बाई भन्नुभएको। ओके सरिताजी, तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अर्को साथी हुनुहुन्छ सपना तामाङ मोक्तान। सपनाजीले हेलो गुड मर्निङ नमस्कार रमाशिष, म सपना तामाङ यता पाँच खपनबाट सुन्दैछु भन्नुभएको छ। अनि एउटा संग रोजेको छु बजाइदिनु है भन्नुभएको छ विष्णु माझी र भगिराज चलाउनेको मेरो जीवन बोलको गीत उहाँले लेखी पठाउनु भएको छ। अनि अब बजे संग हजुरको लागि अनि प्यारी माया सुनिता लिम्बुखिमलाई अनि नाना युनिसा तामाङ, त्यसै गरेर भाइ रोमन मोक्तान तामाङ, प्यारीहरू सुनिता कुलुङ, सानु कमला, सानु माया शेर्पा, सम्झना रुम्बाङसा, मेडिया प्रेमी निमो शेर्पा, त्यसै गरेर भावना मगर, जुनिता चामिङ राई, रिमा थामी, चन्द्रमाया तामाङ, तीर्थ राई, निमा शेर्पा, सुरज राई तुम्सा अनि राज विरेही गाइला, कृष्ण तामाङ, अस्मी छोताङ लगायत सबै सबैमा मिठो माया सम्झना अनि अब बस्ने संघ सबैको लागि भन्ने गएर नमस्ते बाई बाई भन्नुभएको छ। ओके, थ्याङ्क यू सो मच सपनाजी मेसेजको लागि तपाईँलाई। अर्को साथी हुनुहुन्छ मनले मनको साथ पायो फेसबुक आइडी भएको साथीले हाई गुड मर्निङ एभ्री वान भन्नुभएको छ। त्यसै गरेर राइनी राजकलाले हेलो सिल्वाके नाना, म पनि आएँ सिसुवाबाट, काठमाडौँतिर हुनुहुन्छ छोरा रबिनलाई लभ यु, अनि आज मेरो प्यारी बुनु रिमा थामीको जन्मदिन परेको छ, मलाई यो गीत बजाइदिनु है, दुबु हरियो राम पिठान र टिका बोनको लगायत सबैलाई सम्झेको छु भनेर लेख्नु भएको छ। रञ्जना युञ्जनले पनि मिस यू अल भन्ने सबैलाई सम्झिनु भएको छ, सो थ्याङ्क यू सो मच रञ्जनाजी। कमल श्रेष्ठले आज मलाई लक्ष्मी परियार आवाज रहेको तीज भाका बाटो नहेरे आमा भन्ने भाका यदि मिल्छ भने प्लिज प्लिज बजाइदिनु ल सिस्टर भन्नुभएको छ। हेलो हजुर नमस्कार, म तीनजुरा मीडिया ग्रुपको सदस्य तेह्र थुमको फेदाबाट कमल श्रेष्ठ हो।
यस कार्यक्रम मार्फत अब बज्ने गीत सुनाउन पर्दा साथीहरू देव बास्कोटा, मनोज भुजेल, सुची आरती लिम्बु, त्यसै गरेर लोकेन थोक्लेन लिम्बु, राजन खतिवडा, चित्रयोगी सुशीला कार्की, सरला राई, मीडिया प्रेमी निर्मला होनीम भनेर लेख्नु भएको छ। अनि पूजा मादिममा लिम्बु, फूलमाया अङ्खे वा लिम्बु, टीकाराम सुनवार, मेनुका मुखिया लगायत सम्पूर्ण साथीहरूलाई अब बज्ने गीत मार्फत मजाले इन्जोय लिनुहोला भन्दै विदा हुन्छु। ओके, बाई बाई भन्नु भएको छ। सँगै एउटा गीतको लिङ्क पनि पठाउनु भएको छ उहाँले, सम्भवतः बातु नहेरियामा तीज भाका रोज्नु भएको छ उहाँले। अर्को साथी हुनुहुन्छ भोजपुरी उषा, उषाजीले हेलो नाना सेवा एन्ड गुड मर्निङ फ्रम भोजपुर, जस्ट फर यु एन्ड डेडिकेट टु अल माई फ्रेन्ड्स भनेर लेख्नुहुन्छ। थ्याङ्क यू सो मच उषाजी तपाईँलाई मेसेजको लागि। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ। यो बसाईमा तपाईँकै रोजाएका सुमधुर गीत संगीतहरू तपाईँलाई नै सुनाउने गर्छौ। अहिले पनि कार्यक्रममा पहिलो सांगीतिक कोशेली स्वरूप साथीले रोजाईमा पार्नु भएको हो झरेको फूल बोलको गीत रहेको छ। विमल राज छेत्री र विष्णु माझीको आवाज रहेको गीतलाई आज साथीको रोजाईमा परेको छ। तपाईँको लागि राख्छु सुन्दै रहनुहोस्।

हजुर, यो निकै नै सुमधुर गीत पश्चात तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। विष्णु माझी र विमल राज छेत्रीको आवाज रहेको झरेको फूल बलको योगी तपाईँको निम्ति प्रस्तुत गरी साथीले रोजाइमा पार्नु भएको थियो। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ। लेख बेसीको धुन रेडियो अरुण 97.6 MHz रेडियो तरंग सँगै अनलाइनमा पनि तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ। यो बसाईमा तपाईँकै सम्झना सन्देशहरूलाई मैले वाचन गरिरहेकी छु। कति साथीहरू नयाँ हुनुहुन्छ होला, पहिलो पटक कार्यक्रम सुनिरहनु भएको छ अनि कसरी आफ्ना मेसेजहरू पठाउने भन्ने लागिरहेको छ भने तपाईँले मेसेज पठाउनको लागि रेडियोको अफिसियल फेसबुक पेजमा जोडिनुपर्छ। हाम्रो पेजको नाम रहेको छ नेपालीबाट रेडियो अरुण 97.6 MHz भनेर सर्च गर्नुभयो भने हाम्रो अफिसियल फेसबुक पेज भेट्न सक्नुहुन्छ। पेजमा नयाँ आउने साथीहरू चाहिँ जोडिनुहोस्, लाइक गर्नुहोस्, फलो गर्नुहोस् र त्यहाँ प्रोग्राम स्टार्ट हुँदै गर्दा एउटा स्टेटस पोस्ट गरेका छौं, सोही स्टेटसको कमेन्ट बक्सबाट फटाफट आफ्ना मेसेजहरू पठाउन सक्नुहुन्छ भन्दै अब म ढिला नगरिकन बाँकी रहेका साथीहरूको सम्झना सन्देशतर्फ नै लाग्न चाहन्छु। हजुर, यति बेला सरु छेत्रीले मिस यू अल फ्रम बुटवल भनेर मेसेज पठाउनु भएको छ। रञ्जना बाहिङ राईले हेलो गुड मर्निङ सिज, के छ खबर, सन्चै हुनुहुन्छ? म सुन्दैछु मकालबाट, रञ्जना बाहिङ राई हो। अनि के छ खबर, सन्चै होला नि भन्नुभएको छ। एकदमै ठिक छु, म त बिरामी भएर हौ भन्नुभएको छ। ओके, आफ्नो केयर गर्नु, शीघ्र स्वास्थ्य लाभको कामना भन्न चाहन्छु। अनि आज कका केकीको गीत बजाइदिनु ल भन्नुभएको छ। अनि यो गीत सुनाउनु पर्दा तपाईँको लागि अनि मेरो नामसँग चिर परिचित सबैलाई भन्दै बिदा हुन्छु भन्नुभएको छ। हस्, धन्यवाद छ तपाईँलाई। अर्को साथी हुनुहुन्छ टुटेको मन छुटेको माया, उहाँले मिस यू अल, म भोजपुरबाट, टुटेको मन छुटेको माया, सबैलाई मिठो सम्झना छ है भनेर लेख्नु भएको छ। एल्सना कुलुङ राईले पनि हेलो क्युट नाना सेवा, मी एल्सना कुलुङ राई भोजपुरबाट सुन्दैछु प्रोग्राम, सङ रोजेको छु, बजाइदिनुहोस् न है नाना, अर्जुन र मेलिना राईको कका केकी भन्ने सङ हो, मिस यू अल माई फ्रेन्ड भनेर लेख्नु भएको छ। हस, थ्याङ्क यू सो मच तपाईँलाई। शिशिर चञ्चलेले मिस यू अल भन्दै सबैलाई सम्झना गर्नुभएको छ। चन्द्र डुमजन तामाङले पनि मिस यू अल भन्नुभएको छ। सपना शङ्करले पनि सबैलाई सम्झना गर्नुभएको छ। अति तञ्जन राईले हेलो दर्शन नमस्कार, नमस्ते, म पनि आज आएँ हजुरहरूको आत्मीयको प्रोग्राममा, म उही त हुने हजुरहरूलाई माया गर्ने काम छ। अति तञ्जन राई घर उदयपुर हाल काठमाडौँ। साथीहरूलाई सम्झनु पर्दा आज मात्रै जन्मदिन मनाउने साथी रेमा थामीलाई जन्मदिनको धेरै धेरै शुभकामना। अनि उषा किरण मुस्कान बान्तबा, मन कुमारी कान्छी कुलुङ, दिपा मगर, काली कमला लिम्बुनी, त्यसै गरेर मिडिया प्रेमी निर्मला उनिम, राज घले मगर, स्वनिम शेर्पा, जेनी लिम्बु, मिसिङ रेवत, रमला साम्पाङ, अनि त्यसै गरेर अस्मिता बान्तवा राई, रञ्जना बाहिङ राई, पूर्ण बहादुर थुलुङ, त्यसै गरेर राधिका अधिकारी दिदी, अनि पुष्पाञ्जली राई, सरला राई, दिपेश कार्की, त्यसै गरेर सहयात्री उमेश अन्जान राई, रिमा थामी, पूर्णिमा थुलुङ राई, नाम सुटेको सबैलाई सम्झना छ भन्दै सुटिनु भएको छ। ओके, अतिथिजीलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अर्को मित्र राई कुमार जङ याखा हुनुहुन्छ, मिस यू अल भन्दै सबैलाई सम्झिनु भएको छ। अनि आशिका तामाङ हुनुहुन्छ, आशिकाजीले पनि गुड मर्निङ भनेर मेसेज पठाउनु भएको छ, मर्निङ। अर्को साथी हुनुहुन्छ आकाश राई, आकाशजीले हेलो हजुर नमस्ते, विथ मी पूर्वेली आकाश राई फ्रम धरान, अपकमिङ सङ डेडिकेट टु भूमिका राई, कमला मुखिया, निमा शेर्पा, आशिष मैन बस्नेत, रोमन मोक्तान तामाङ, राईनी राजकला, पूजा योङहाङ, त्यसै गरेर सुनिता कुलुङ राई, चामलिङ निर्मला राई, अस्मी सोताङ, सोनिम शेर्पा, कमला उनिम लिम्बु, मिडिया प्रेमी निर्मला उनिम, सुरज राई तुम्सा, सानु कमला, त्यसै गरेर योगिनी निहाङ लिम्बु, फुची अङ्कला फुची एन्ड अल माई फ्रेन्ड्सको लागि भन्नुभएको छ। आशिष बराल मगरले मिस यू अल भन्दै सबैलाई सम्झना गर्नुभएको छ। सो आशिषजीलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुन्दै हुनुहुन्छ। अब भने चाहिँ ढिला नगरिकन अर्को एउटा मिठो गीत राख्न चाहन्छु। साथीले रोजाइमा पार्नुभएको सुमधुर गीत रहेको छ। यो गीत यति बेला तपाईँकै निम्ति रहन्छ, भगीराज चलाउने र विष्णु माझीको आवाजमा रहेको मेरो जीवन बोलको गीत रहेको छ। तपाईँकै निम्ति रहन्छ, साथीको रोजाइमा परेको गीत हो, सुन्दै रहनु।

0: होइन छिटो निस्कन भनेको, ढिला भइसक्यो।
1: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
0: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
1: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
0: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
1: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
0: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल।
2: हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
3: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सधैँ हामीलाई सम्झनुहोस्।
2: मनोकामना सुनचाँदी पसल,
4: चैनपुर छ त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 9862-13-67-44, 9815-38-77-75।
5: हातमा के पो बोकेर लग्यो हो गुटुङटुङ,
6: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
5: औ लु, समस्याको समाधान भनेकै म हो,
7: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
5: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
6: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
7: अब त्यहीँबाट जाने
5: लाखै सल्लाह दिएको के पाक्क बोलेको, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 1920 किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
8: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री हिसाब फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852-51-094, 9812-36-77-42 र व्हाट्सएप नम्बर 9704-58-302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी नेपाल।
9: चाहना हेर न, गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है, त्यही त कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्,
10: के को खास खास विशेष चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो।
9: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
10: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी।
11: हाम्रा सेवाहरू, नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
4: प्रोप्राइटर समीर विक प्लस रूपा विक, मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
11: सुप्रिन्सा सुनचाँदी पसल, चैनपुर छ शङ्खुवासभा, त्रिचोकबाट हिटिटोल जाने बाटो, दिलकुमारी भवन अगाडि।

राइट, वेलकम ब्याक आफ्टर सर्ट कमर्सियल ब्रेक. कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ. लेख बेसीको धुन रेडियो अरुण 97.6 MHz को रेडियो तरंग सँगै अनलाइनमा तपाईँले www.radioarun.com.np लगइन गरेर संसारी भरबाट केही साथ सुनिरहनु भएको छ. सजिलोको लागि रेडियोको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत सुन्दै हुनुहुन्छ. अनि हाम्रो पात्र मोबाइल एप्लिकेशन सँगै नेपाली पात्रो र अलिफिम नेपाली रेडियो मोबाइल एप्लिकेशनबाट पनि संसारै भरबाट केही साथ हामीलाई सुनिरहनु भएको छ. आशा गर्छु यो समय तपाईँ हामी सँगै हुनुहुन्छ, हामीलाई तपाईँले भरपूर मात्रामा सुनिरहनु भएको छ. अब भने म ढिला नगरिकन बाँकी रहेका साथीहरूको सम्झना सन्देशतर्फ नै लाग्न चाहन्छु. हजुर, यति बेला सोनिम शेर्पाले मेसेज पठाउनु भएको छ. हेलो मर्निङ दी, मर्निङ मी सोनिम शेर्पा फ्रम ओखलढुङ्गा, मिस यू अल भनेर लेख्नु भएको छ. थ्याङ्क यू सो मच तपाईँलाई मेसेजको लागि. अनि अर्को साथी हुनुहुन्छ धर्मराजी, उहाँले नमस्ते, म दुबईबाट कार्यक्रम सुन्दैछु, आज मलाई विष्णु माझीको घरबार बोलको तीज गीत बजाइदिनुहोस् ल भनेर लेख्नु भएको छ. ओके, तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु. त्यसै गरेर सुजन कार्की हुनुहुन्छ, सुजनजीले गुड मर्निङ नमस्कार दिज्यू, म सुजन कार्की धरनबाट सुन्दैछु, आज समय रहेछ भने पहिलो आँसु पहिलो बोली बोलको गीत सुन्न चाहन्छु भनेर लेख्नु भएको छ. अनि साथीहरू सिमला राई, त्यसै गरेर प्रतिमा स्पर्शी, अनि जमुना कान्छी, हर्फल रोशनी, त्यसै गरेर मिडिया प्रेमी राई अनिसा, राई निराज कला, अनि मिसिङ रेवत, त्यसै गरेर दुर्गा कटवाल, अनि सबैको लागि भनेर लेख्नु भएको छ. ओके सुजनजी, तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ मेसेजको लागि. अर्को साथी हुनुहुन्छ सानी फेसबुक आइडी भएको मित्रले, नमस्ते मनुष्का शेर्पा, घर जैनपुर हाङलुङ हो, हाल रोमानियाबाट हो, मिस गर्नुपर्दा. लेख्नु भएको छ छोरी आर्या, अनि चामलिङ निर्मला, सुरज राई तुम्सा, बुनु कविता लगायत सम्पूर्णलाई मिस यू भनेर लेख्नु भएको छ. थ्याङ्क यू सो मच तपाईँलाई मेसेजको लागि. त्यसै गरेर अर्को साथी सन्तोष काफले हुनुहुन्छ, सन्तोषजीले पनि मिस यू अल माई फ्रेन्ड्स भन्दै सबै सबै साथीहरूलाई सम्झना गर्नु भएको छ. तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु. अर्को साथी हुनुहुन्छ बिरजहाङ लिम्बू, उहाँले लेख्नुहुन्छ, हेलो हजुर सेवाहरू नमस्ते है. अनि केही साथीहरूलाई सम्झनु पर्दा विनोद, देकेन्द्र, सुमन, आसन लिम्बू, तारा शंकरलाई भन्दै मलाई चिन्ने नचिन्ने सबैलाई भन्दै बिदा भए है त भनेर लेख्नु भएको छ. हस्त तपाईँलाई धेरै धेरै धन्यवाद छ. अर्को साथी हुनुहुन्छ नम्रता शेर्पा, नम्रताजीले लेख्नु भएको छ, हेलो गुड मर्निङ नमस्ते सिस्टर, म नम्रता शेर्पा भोसुर घरमै हलखानबारीबाट हो, माई मुटु छोरा फुर्बा ग्यालजेन शेर्पा, अनि साथी पविना राई, त्यसै गरेर कमला उनिम, खुस्बी मेवाहाङ, अञ्जना शंकर कोइरालासन, अनि सानु माया शेर्पा, चामलिङ निर्मला राई लगायत सबैलाई भन्दै ओके बाई बाई भन्नुभएको छ. धेरै धेरै धन्यवाद छ तपाईँलाई. रमिला दर्नाल हुनुहुन्छ, रमिलाजीले हेलो सिस्टर नमस्ते, के छ खबर, सन्जय हुनुहुन्छ सबैजनामा, म पनि सुन्दैछु ल यता मोरङबाट हो भन्नुहुन्छ. ओके रमिलाजी, तपाईँलाई धेरै धेरै धन्यवाद छ. अनि अर्को साथी हुनुहुन्छ सृजना तामाङ, सृजनाजीले हेलो सिस गुड मर्निङ, मिस सृजना तामाङ भोसुरबाट हो, आज एउटा सङ रोजेको छु बजाइदिनु न ल, प्रमोद खरेलको आवाज रहेको एक्लै रुदा कठै भन्छन् भन्ने सङ हो भन्नुभएको छ. अनि कमिङ सङ डेडिकेट अल माई फ्रेन्ड्स एन्ड जस्ट फर यु, थ्याङ्क यू ओके बाई बाई भनेर लेख्नुहुन्छ. हस्त तपाईँलाई धेरै धेरै धन्यवाद छ. अर्को साथी हुनुहुन्छ दिल्सा राई, दिल्साजीले हेलो सेवा, म दिल्सा ग्रीन सिटी इलामबाट हो, डियर मित्रले कान्छी फुलमाया राई, मुटु अलिसा लिम्बू, प्यारी नाना जनिता चामिङ राई, त्यसै गरेर युनिसा तामाङ, माइलो अश्विनी सोताङ, प्यारी सरू छेत्री, त्यसै गरेर प्यारी अनुसामाङफाङ, सिद्लिङ सङ्गीता, आदरणीय दादा आशिष मैन बस्नेत, त्यसै गरेर दादा जीवन फावेन, दादा कृष्ण तामाङ, ढकाल धर्मराज, दादा राजदेही काइला, लिम्बू विजय, सोनिम शेर्पा, त्यसै गरेर अनु शेर्पा नेवा, त्यसै गरेर प्यारी पूर्वेली माया शेर्पा, रेनी सान्सोन, अञ्जना राई, जिना जनम राई, नाना दुखी कल्पना राई, किराती अर्फन, त्यसै गरेर दादा हिमाल चामलिङ राई, मुटु दिलु रुम्बाङसा, त्यसै गरेर रिमा थामी, फुच्ची एमकला कुलुङ, रनिसा राई, दुर्गा कटवाल, हिमा राई, दादा वरुण सञ्चाली राई, दादा बसन्त श्रेष्ठ, अन एन्ड अल माई फ्रेन्ड्स राई भन्दै बाई बाई भन्नुभएको छ. धेरै धेरै धन्यवाद तपाईँलाई. हजारमान राईले पनि गुड मर्निङ एन्ड आई एम हजारमान राई फ्रम उदयपुर, राइट नाउ युए मिस यू अल माई फ्रेन्ड्स भन्नुभएको छ. थ्याङ्क यू सो मच तपाईँलाई. सुमिता लिम्बुकिम याखाले पनि सुन्दैछु ल, मिस यू एन्ड लभ यू माइलु सपना तामाङ वक्ताङ चन्द्रमाया तामाङलाई भनेर लेख्नुहुन्छ. अश्विनी सोताङले पनि सबै सबैलाई सम्झना गर्नुभएको छ यो व्यवसाय मार्फत. सो अश्विनीजीलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु.
कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ र यो बसाईमा तपाईँका रोजाईका गीत संगीतहरू तपाईँलाई सुनाइरहेकी छु भने तपाईँकै सम्झना सन्देशहरू मैले वाचन गरिरहेकी छु। अब भने ढिला नगरकिन तपाईँको लागि अर्को एउटा मिठो गीत राख्न चाहन्छु। आज यो गीतलाई दुईजना साथीले रोजाईमा पार्नु भएको छ। कक्का के केबलको गीत हो, तपाईँकै निम्ति रहन्छ, सुन्दै रहनुहोस्।

यो निकै नै मिठो गीत पश्चात तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ लेख विषयको धुन रेडियो अरुण 97.6 MHz रेडियो तरंग सँगै अनलाइनमा तपाईँले www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुनिरहनु भएको छ र तपाईँले हामीलाई आफ्ना मेसेजहरू पठाउन सक्नुहुन्छ, साथीभाइहरूलाई सम्झिन सक्नुहुन्छ यो बसाई मार्फत। मन्दै अब म ढिला नगरिकन बाँकी रहेका साथीहरूको सम्झना सन्देशतर्फ लाग्न चाहन्छु। यति बेला सिमला सिम्सी राईले लेख्नु भएको छ, हेलो गुड मर्निङ मिस सिमला राई फ्रम दलान, अपकमिङ सङ जस्ट फर यु एन्ड सुजन कार्की, सरला राई, सुस्मिता राई, डियर अरुण नदी दाई अरुण नदी खत्री, त्यसै गरेर भाइ एक्सन विराज राई, एन्ड टू अल माई फ्रेन्ड्स इन्जोय दिस सङ, थ्याङ्क यू भन्नुभएको छ। थ्याङ्क यू सो मच। अर्को मित्र हुनुहुन्छ कमला वनेम लिम्बू, हेलो नमस्ते सेवारो, म 63 मिडिया ग्रुपको मेम्बर कमला वनेम लिम्बू तापलेजुङ गर्वै हालको वेदबाट हो। विशेष गरी

भन्नुभएको छ. थ्याङ्क यू सो मच तपाईँलाई. अर्को मित्र हुनुहुन्छ रुनिसा राई. हाई सेस गुड मर्निङ इन सेवा फ्रम होस्टर मी रुनिसा राई. सुन्दैछ प्रोग्राम. फ्रेन्ड्सहरू मिस गर्नुपर्दा जस्ट पर्यो इन्टरटियर अनुसा विक्सिक राई, त्यसै गरेर ममिता राई, हस्बेन्ड सौरभ राई, छोरी सेरेना राई, बनो यशोदा राई, इल्सना कुलुङ राई, सोनिम शेर्पा, त्यसै गरेर सोनिमी महाङ राई, मनकुमारी कान्छी कुलुङ, सुनिता कुलुङ, चामलिङ निर्मला राई, जुना लिम्बु, दिल्सा राई, त्यसै गरेर सम्झना हंगाम लिम्बु, अनिता नखोक लिम्बु, त्यसै गरेर श्रेया सोनिजा राई, कला नाचिरिङ एन्ड मिस यु अल माइ फ्रेन्ड्स भन्नुभएको छ. थ्याङ्क यू सो मच तपाईँलाई. अरुण नदी खत्रीले नमस्कार बुढा नीलकण्ठबाट, बुढा नीलकण्ठ पासीकोटदेखि भन्नुभएको छ. हस् धेरै धेरै धन्यवाद छ तपाईँलाई. नवीन गुरुङले पनि मिस यु अल भन्ने सबैलाई सम्झना गर्नुभएको छ. चन्द्रमाया तामाङले हेलो गुड मर्निङ ब्युटिफुल रमा नाना, म पनि सुन्दैछु है पाँच खपनबाट. ह्याप्पी बर्थडे टु यु प्यारी बनो रिमा थामीलाई एन्ड मिस यु अल माइ फ्रेन्ड्स भन्नुभएको छ. दिलसा राईले प्यारी ठुली सुमिता लिमुखी मियाखा मुठ फुट्ने गरी सम्झना माया छ गुइठीलाई भनेर लेख्नु भएको रहेछ. अनि अर्को साथी हुनुहुन्छ शुक्रराज रसाईले निर्दोष, उहाँले लेख्नुहुन्छ हेलो हजुर नमस्कार, म एन्ट सांगीतिक अभिवादन, म पाँचपर हिलिहाङ सात घरबै हाल सिडिम सात डब्लुबाट शुक्रराज रसाईले निर्दोष हो. अब बस्ने गीत मार्फत साथीहरूलाई समर्पण गर्नुपर्दा साथीहरूको नाम यस प्रकार छ: जीवन सहयात्री कमला रसाईले, प्रेमकला आचार्य, डिकेन्द्र सम्भाम्पे, अरूणा सम्भाम्पे, गोपाल भाइ तर्पटे, मनिषा शेर्पा, गगन तेरथुमे, सुमी लिम्बु, त्यसै गरेर सन्तमाया केरुङ, ताराशंकर, विनिता दाहाल सुवेदी, त्यसै गरेर मनमाया तिमसिना, रामकृष्ण कलयात्री पाँचसरे, सोनिम राई, मणि मुना खड्का, सिम्पल सरिना गुरूङ, सुप्रिया मान्तव राई, कविता कतानी, अनि धनु गजमेर, हरफल रोशनीलाई, अनि त्यसै गरेर सरस्वता पोखरेल, राज घले मगर, प्याकुली गीता लिम्बु, काली कमला वोनिम, दिलु याम्फो राई, हरिमाया चमलागाई, भूपाल दुलाल, त्यसै गरेर अभागी सृजना विश्वकर्मा, देवेन किशोर रंजान, भीमनाथ मिश्रा दाई, खड्क शंकर मामा, योगिनी मिहाङ लिम्बु लगायत सम्पूर्णको लागि भन्नुभएको छ. कुमारी योङहाङ लाहोतीले पनि सबैलाई सम्झिनु भएको छ. सम्झना रुङबाङ साली, गेटुलसन प्यारी रंजना बाहिङ राईलाई एण्ड मिस युवाल माई फ्रेन्ड्स हुनुहुन्छ. थ्याङ्क यू सो मच तपाईँलाई मेसेजको लागि. कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुन्दै हुनुहुन्छ. यो बसाईमा तपाईँकै सम्झना सन्देशहरू मैले वाचन गरिरहेकी छु. धेरै साथीहरूका सन्देशहरू प्राप्त थिए. अहिलेसम्म प्राप्त भएका सम्झना सन्देशहरूलाई मैले वाचन गरिसकेकी छु. अब भने चाहिँ कार्यक्रमबाट मैले पनि विदा माग्ने बेला भइसकेको छ. सो यतिन्जेलसम्म हामीलाई सुनेर साथ दिने तपाईँ सम्पूर्ण श्रोता मनलाई विशेष धन्यवाद भन्न चाहन्छु. अनि यो कार्यक्रमलाई प्रायोजन गरेर हामीसँग सहकार्यमा जोडिनुहुने तपाईँ सम्पूर्ण मीडिया प्रेमी मनहरूप्रति हार्दिक आभार व्यक्त गर्दै गर्दै आजको बसाईबाट छुटिएर जाँदै गर्दा साथीले रोजाइमा पार्नुभएको यो निकै नै मिठो गीत रहेको छ. तपाईँको निम्ति सुन्दै म तपाईँकै साथी कार्यक्रम प्रस्तुतमा बिदा चाहन्छु. हवस् त नमस्कार. तपाईँको बाँकी पल शुभ रहोस्.

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै।
1: रेडियो अरुण टाइम चेक
2: इट्स 2:00 PM
3: अहिले मध्याह्नको 12 बज्यो।
4: आडी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन चिकित्साको सुझाव। हिम पहिरोको जोखिममा परम्परागत पूर्व सूचना पर्याप्त नहुने विज्ञको भनाई। पूर्व सूचना प्रणालीलाई नयाँ ढंगले विकास गर्न सुझाव। भेनेजुएलाका पूर्व राष्ट्रपति मदुरोद्वारा मुद्दा खारेज गर्न माग, आफूमाथिका आरोप अस्वीकार। र एसीसी प्रिमियर कप क्रिकेटमा मलेसियालाई हराउँदै नेपालको लगातार दोस्रो जित। नेपाल खबरमा अब पूरा खबर। आज रसुवा र नुवाकोट सहित 50 जिल्लामा बाढ़ीको जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार नुवाकोट र रसुवामा आकस्मिक बाढ़ीको उच्च जोखिम रहेको छ। महाशाखाले दिएको जानकारी अनुसार रसुवा र नुवाकोट जिल्ला भई बग्ने भोटेकोशी, त्रिशुली नदी तथा ससाना अरू नदीहरूको बहाव उल्लेख्य बढ़ेर आकस्मिक बाढ़ीको उच्च सम्भावना रहेको छ। आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, सङ्खुवा, सभा, धनकुटा, भोजपुर, सोलोखुम्बु, ओखलढुङ्गा, खोटाङ, उदयपुर लगायत जिल्लामा बाढ़ीको जोखिम छ। यस्तै दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेप्लाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, धादिङ, मकवानपुर, चितवन, गोर्खा, तनहु, लमजुङमा समेत बाढ़ीको मध्यम जोखिम रहेको छ। यस्तै मना, मुस्ताङ, ब्याग्दी, कास्की, स्याङ्जा, पर्वत, डोल्पा, रूकुम पूर्व, रूकुम पश्चिम, सल्यान, जाजरकोट, सुर्खेत, दैलेख, कालीकोट, मुगु, हुम्ला, जुम्ला, अछाम, बझाङ, बाजुरा, डडेलधुरा, बैतडी, दार्चुला र कञ्चनपुरमा पनि आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ। नदी तथा खोलानालाको आसपास र बाढ़ीको जोखिम रहेका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन र नदीको बहाव बढ़ेको अवस्थामा तटीय क्षेत्रमा नजान तथा आवश्यक भए सुरक्षित ठाउँतर्फ सर्न महाशाखाले आग्रह गरेको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीको कारण बेपत्ता भएकाहरूको खोजी र फेला परेका व्यवारिसी शवको पहिचानका लागि डीएनए परीक्षण गराउन प्रहरीले आग्रह गरेको छ। प्रहरीले सूचना निकालेर सम्पर्कविहीन भएका व्यक्तिको रगतको नाता पर्ने आफन्त अर्थात बाबुआमा, छोरा या छोरी मध्ये एकजनालाई डीएनए नमूना उपलब्ध गराउन आग्रह गरेको हो। डीएनए प्रोफाइलिङका लागि ताजा रगतको नमूना दिनुपर्ने र यसका लागि नेपाल प्रहरी अस्पताल महाराजगंजको प्याथोलोजी ल्याब वा आफ्नो नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले भनेको छ। बाढ़ीमा परि ज्यान गुमाएका तथा सम्पर्कविहीन नेपाली र विदेशी नागरिकको पहिचानका लागि प्रहरी अस्पतालले डीएनए संकलन तथा प्रोफाइलिङ शुरू गरिसकेको छ। बाढ़ीपछि फेला पर्न नसकेका व्यक्तिका आफन्तले डीएनए परीक्षण मार्फत फेला परेका शव वा शरीरका अंग पहिचान गर्न सक्ने व्यवस्था गरिएको छ। प्रहरीका अनुसार सम्पर्कविहीनका आफन्तले आफ्नो परिचय खुल्ने कुनै पनि कागजात वा र दुई प्रति फोटो लिएर अस्पताल उपस्थित भई नमूना दिन सक्नेछन्। बाढ़ीपछिको अवस्थामा प्रभावित क्षेत्रका नागरिकको जनस्वास्थ्यमा गम्भीर संकट आउन सक्ने हुँदा समयमै सावधानी अपनाउन चिकित्सकले सल्लाह दिएका छन्। ग्राण्डी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डाक्टर अमित गौली बाढ़ी प्रभावित क्षेत्रमा विभिन्न रोग फैलन सक्ने भएकाले विशेष सावधानी अपनाउन सुझाव दिनुहुन्छ। बाढ़ीपछि विशेष गरी दूषित पानी र अस्वस्थ खानपानका कारण झाडा पखाला जस्ता पेट सम्बन्धी रोग र श्वास प्रश्वासको समस्या बढ़ने सम्भावना भएकाले विशेष ख्याल गर्नुपर्ने डाक्टरको भनाइ छ। बाढ़ीका क्रममा लागेका घाउ चोटमा संक्रमणको जोखिम बढ़ी हुने भएकाले समयमै उपचारको व्यवस्था मिलाउन पनि डाक्टरको सुझाव छ। विपदको समयमा मधुमेह, उच्च रक्तचाप, दम र क्यान्सर जस्ता दीर्घरोग भएका बिरामीका लागि अझ चुनौतीपूर्ण हुने चिकित्सकको भनाइ छ। बाढ़ी प्रभावितको मानसिक अवस्थालाई पनि विशेष ख्याल गरी स्वास्थ्य उपचारमा प्राथमिकता दिनुपर्ने चिकित्सकको सुझाव छ। घरबार विहीन र मानसिक तनावमा रहेका बासिन्दाका लागि मनोपरामर्शदाताको परिचालन गरी आत्मविश्वास बढ़ाउन जरूरी रहेको चिकित्सकले सुझाव दिएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा हिम पौडीको जोखिममा परम्परागत पूर्व सूचना पर्याप्त नहुने विज्ञको भनाई। काठमाडौँ बाहिरै खाना पकाउने ग्यास सिलिण्डरमा भरेर ढुवानी गर्न

0: भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
0: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
0: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। एतिन्जेल हामीले नुवाकोट र रसुवामा आकस्मिक बाढ़ीको उच्च जोखिम, बाढ़ीमा सम्पर्क विहीन व्यक्तिका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। नेपाल चीन सीमावर्ती क्षेत्रमा अघिल्लो हप्ता आएको विनाशकारी बाढ़ी तथा पहिरोले हिमाली क्षेत्रमा देखिन थालेको नयाँ किसिमको विपद जोखिमबारे गम्भीर प्रश्न उठाएको छ। अन्तर्राष्ट्रिय विज्ञहरूले हिमनदी चट्टान र बरफ मिसिएर अत्यन्त तीव्र गतिमा तल झर्ने हिमचट्टान पहिरोको जोखिम बढ़दै गएको भन्दै परम्परागत पूर्व सूचना प्रणाली मात्र पर्याप्त नहुने बताएका छन्। उनीहरूले त्यसको निगरानी र पूर्व सूचना प्रणालीलाई नयाँ ढंगले विकास गर्नुपर्ने सुझाव दिएका सिनिया संचार माध्यम ग्लोबल टाइम्सले जनाएको छ। हिमाली क्षेत्रमा विपद जोखिम मूल्याङ्कन गर्दा हिमतालको निगरानी मात्रै गरेर नपुग्ने विज्ञहरूको सुझाव छ। पृथ्वी राजमार्गको कृष्णभिरमा सड़क भाँसिएपछि संघीय राजधानी काठमाडौँ बाहिर खाना पकाउने ग्यास सिलिण्डरमा भरेर ढुवानी गर्न थालिएको छ। ग्यास बोकेका बुलेट वैकल्पिक मार्गबाट पनि काठमाडौँ छिर्न नसकेपछि बाहिर नै भरेर सिलिण्डरमा ल्याउन थालिएको हो। साल ट्रेडिङ कर्पोरेशनले एसटीसी ग्यास वीरगंजको मनोज ग्यासमा भरेर पठाउन थालेको छ। बाबा ग्यासका संचालक विमल कालाखेतीका अनुसार अस्तिदेखि नै चितवनको बाबा ग्यासले 1500 ग्यासका सिलिण्डर भरेर पठाएको छ। श्री ग्यासको प्लान्ट धादिङ 9 विषयमा रहेको छ। त्यहाँको साई बाबाले आफ्नै 900 सिलिण्डर काठमाडौँ पठाएको छ। नेपाल ग्यास गण्डकीले बालाजुको नेपाल ग्यासको 1200 सिलिण्डर भरेर पठाएको छ। गैंडाकोटको जानकीमा 9 विषयको श्रीराम, हेटुडाको सहारामा काठमाडौँको एभरेस्ट र सुगमको ग्यास भरेर पठाएको छ। साल ट्रेडिङ कर्पोरेशनको एसटीसी ग्यास वीरगंजको मनोज ग्यासमा भरेर पठाउन थालिएको हो। संचालक विमल कालाखेतीका अनुसार बनेपाको सगरमाथाले परासीको चण्डी ग्यासमा, बनेपाको लोकप्रिय सुपर ग्यास, तारा ग्यास लगायत काठमाडौँ बाहिर विभिन्न ग्यास उद्योगमा भरेर सिलिण्डर त्रिभुवन राजपथबाट पठाउन शुरू गरेका छन्। नेपाल एलपी ग्यास उद्योग संघका सदस्य समेत रहनुभएका संचालक कालाखेतीले भारतबाट आउने ग्यास नघटेको र बुलेट पुर्याउन नसकेका उद्योगले अन्य उद्योगमा भरेर ट्रकमा राखेर पठाइरहेकाले ग्यासको अभाव नहुने बताउनु भएको छ। यस्तै पृथ्वी राजमार्ग अन्तर्गत कृष्ण भीरमा पहिरो पन्छाउने काम अगाडि बढेको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार पहिरोको दुवै छेउबाट 18 जना जनशक्ति परिचालन गरी रोकथाम गर्न थालिएको छ। पहिरो पन्छाउन आवश्यक निर्माण उपकरणको सड़कको दुवै छेउमा तयारी अवस्थामा राखिएको समेत मन्त्रालयले जनाएको छ। सुनको भाव आज 7600 रूपियाँले बढ़ेको छ। हिजो तोलामा 8800 रूपियाँले घटेको सुन आज बढ़ेर तोलाको 3,04,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै आज चाँदीको भाव पनि 145 रूपियाँले बढ़ेको छ। हिजो 4,580 रूपियाँमा कारोबार भएको चाँदीको भाव आज 4,725 रूपियाँमा कारोबार भइरहेको छ। अब विदेशको खबर। भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस मदुरो र उहाँकी पत्नी सिलिया फ्लोरेसले आफूमाथि लागेका लागू औषध तस्कर सम्बन्धी अभियोग सार्वभौम प्रतिरक्षाका आधारमा खारेज गर्न अमेरिकी अदालत समक्ष माग गर्नु भएको छ। म्यानहट्टनमा रहेको

अदालतमा हिजो दायर निवेदनमा मादुरोका वकिलहरूले आरोप लगाएको समयमा आफ्नो देशले राष्ट्र प्रमुखका रूपमा मान्यता दिएको विदेशी नेता विरूद्ध अमेरिकी अदालतमा आपराधिक मुद्दा चलाउन नमिल्ने तर्क गरेका छन्। उहाँहरूले राष्ट्र प्रमुखलाई विदेशी राष्ट्रिय अदालतको आपराधिक कार्यवाहीबाट उन्मुक्ति प्राप्त हुने अन्तर्राष्ट्रिय कानूनी परम्परा रहेको समेत बताएका छन्। फ्लोरेसका वकिलहरूले पनि सार्वभौम उन्मुक्त प्राप्त हुने र यस्तो उन्मुक्ति भेनेजुएलाले मात्र त्याग्न सक्ने बताएका छन्। मदुरोका वकिलहरूले भने राष्ट्र प्रमुखका रूपमा प्राप्त उन्मुक्ति लागू नभए पनि पदमा रहँदा गरिएको कार्यका आधारमा प्राप्त हुने प्रतिरक्षा आफूलाई लागू हुने दावी गर्नुभएको छ। मदुरोले आफूमाथिका आरोप अस्वीकार गर्नुभएको छ। मदुरो र फ्लोरेसले आफूहरू दोषी नभएको बताउनु भएको हो। अमेरिकी अभियोजकहरूले भने मदुरोले भेनेजुएलाका लागू औषध तस्करलाई सहयोग गर्दै हजारौं टन कोकेन अमेरिका पठाउन षड्यन्त्र गरेको आरोप लगाएका छन्। अभियोग प्रमाणित भएमा उनीहरूलाई आजीवन कारावाससम्मको सजाय हुन सक्ने अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। अब खेल खबर। एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले घरेलु टोली मलेसियालाई हराउँदै लगातार दोस्रो जित हासिल गरेको छ। बाङ्मीमा रहेको वाईएसडीयूकेएम क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले मलेसियालाई 6 विकेटले हरायो। मलेसियाले दिएको 104 रनको लक्ष्य नेपालले 21 ओभरमा 4 विकेट गुमाएर भेटायो। नेपालका अर्जुन कुमारले नट आउट 45, ईशान पाण्डेले 20 रन बनाए। मलेसियाका सैयद आजिज आरिफ उल्लाह, बिरनदीप सिंह र प्रशान्त मधुकरले 1-1 विकेट लिएका छन्। यसअघि टस र ब्याटिङ गरेको मलेसियाले 32 ओभर 3 बलमा 103 रन बनाउँदा सबै विकेट गुमाएको थियो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। नुवाकोट र रसुवामा आकस्मिक बाढ़ीको उच्च जोखिम, तटीय क्षेत्रमा सतर्क रहन महाशाखाको आग्रह। बाढ़ीमा सम्पर्क विहीन व्यक्तिका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह। बाढ़ी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन चिकित्सकको सुझाव। हिम पहिरोको जोखिममा परम्परागत पूर्व सूचना पर्याप्त नहुने विज्ञको भनाई, पूर्व सूचना प्रणालीलाई नयाँ ढंगले विकास गर्न सुझाव। भेनेजुएलाका पूर्व राष्ट्रपति मदुरोद्वारा मुद्दा खारेज गर्न माग, आफूमाथिका आरोप अस्वीकार। र एसीसी प्रिमियर कप क्रिकेटमा मलेसियालाई हराउँदै नेपालको लगातार दोस्रो जित। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउनु।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हर पल हर तपाईं सँगै। आदरणीय श्रोता मानुभावहरू, निर्धारित प्रसारण तालिका अनुसार रेडियो अरुणको नियमित प्रसारण अहिलेलाई यही समाप्त भएको छ। आजको प्रसारण भरि हामीसँग जोडिनु भएकोमा यहाँहरूलाई हार्दिक धन्यवाद। हामी पुनः साँझ 5 बजे ताजा समाचार, विविध जानकारी, मनोरञ्जनपूर्ण प्रस्तुति र उत्कृष्ट नेपाली गीत संगीतका साथमा उपस्थित हुनेछौ। तबसम्मका लागि हामी बिदा चाहन्छौ। सुरक्षित रहनुहोस्, स्वस्थ रहनुहोस्। तपाईँको बाँकी पल सुखद बितोस्।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल तपाईं सँगै।
1: लोकगीत लोक भाका र मौलिक संस्कृतिको साझा चौतारी कार्यक्रम लोक चौतारीलाई प्रायोजन गर्ने साथीहरू मित्र आले महोत्तरी हाल मलेसिया,
2: विजय लिम्बू 5.1 कुशवा हाल मलेसिया,
1: सोनिम शेर्पा सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा,
2: राज बिराही काइला इटहरी सुनसरी हाल मलेसिया,
1: सरस्वता पोखरेल सैनामैना नगरपालिका 6 बुटवल,
2: जीवन फाबेन सभा पोखरी गाउँपालिका 4 शङ्खुवासभा हाल मलेसिया,
1: सुनिता कुलुङ सिलिचुङ गाउँपालिका 2 बाला शङ्खुवासभा,
2: सूरज राई तुम्सा पौवादुम्मा गाउँपालिका 5 भोजपुर हाल मलेसिया,
1: जुनी साम्पान राई टेम्के मयुङ गाउँपालिका 1 रिमसिम भोजपुर हाल कुवेत,
2: अनिस टेम्बे लिम्बू सभा पोखरी गाउँपालिका 4 शङ्खुवासभा हाल मलेसिया,
1: जुनिता चामलिङ राई फिदिम नगरपालिका 5 सरसुला केराबारी 5 थर हाल कुवेत,
2: कृष्ण तामाङ 5 खपन नगरपालिका 6 वाना हाल साउदी अरब,
1: रवि पहरी हेटौडा मकवानपुर गाउँपालिका 2 राई गाउँ हाल मलेसिया,
2: साइली सोनिया कोलोङ मकालु गाउँपालिका 6 शङ्खुवासभा,
1: सुस्केरा जीवन सुन्दास तुम्बेवा गाउँपालिका 2 नेवार गाउँ 5 थर हाल कुवेत,
2: सपना तामाङ मोक्तान 5 खपन नगरपालिका 7 वावन शङ्खुवासभा,
1: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा 5 थर,
2: निष्कल चौवाली कान्छा खाम्बाडी नगरपालिका 2 शङ्खुवासभा फिलहाल साउदी अरब,
1: युनिसा ब्लोन तामाङ धर्मदेवी नगरपालिका 4 मामलिङ शङ्खुवासभा,
2: सुजन कुलुङ राई सिलिचुङ 1 बेसिन्दा शङ्खुवासभा हाल कतार,
1: सुनिता याखाल लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ शङ्खुवासभा,
2: र दिलसराई देउमाई नगरपालिका 1 इलाम।

नमस्कार नमस्कार नमस्कार अनि हार्दिक सांगीतिक लोक अभिवादन। कार्यक्रम लोक चौतारीको पर्खाईमा बसिरहनु भएका तपाईँ सम्पूर्ण श्रोतामालाई हार्दिक स्वागत गर्दै आजको बसाईमा पनि सदा झैं म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा कार्यक्रम लोक चौतारीको साथमा उपस्थित भइसकेकी छु। हजुर, लेख बिर्सेको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुनिरहनु भएको छ। अनि सजिलोको लागि मोबाइलको एप्लिकेशनहरू हाम्रो पात्रो नेपाली पात्रो त्यसै गरेर अलफिल्म नेपाली रेडियो मोबाइल एप्लिकेशनबाट संसारै भरबाट तपाईँले इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने हामीलाई तपाईँले यो समयमा भरपूर मात्रामा सुनेर साथ दिन सक्नुहुन्छ। सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ता हुनुहुन्छ, यदि तपाईँ फेसबुक चलाउनुहुन्छ भने फेसबुक पेज रहेको छ हाम्रो नेपालीबाट रेडियो अरुण 97.6 मेगाहर्ज नामको फेसबुक आईडी रहेको छ। सोही आईडीबाट हामी यति बेला प्रत्यक्ष रूपमा लाइभमा छौं, लाइभबाट पनि तपाईँले मजाले सुन्न सक्नुहुनेछ। आशा गर्छु यो समय तपाईँ हामीसँग हुनुहुन्छ, हामीलाई तपाईँले भरपूर मात्रामा सुन्दै हुनुहुन्छ र सुनेर साथ दिइरहनु भएको छ। यो कार्यक्रमलाई मीडिया प्रेमी साथीहरूले प्रायोजन गरेर हामीसँग सहकार कार्यमा जोडिनु भएको छ, उहाँहरूप्रति हार्दिक आभार पनि व्यक्त गर्न चाहन्छु। यो कार्यक्रम आउने गर्दछ हप्ताको 6 दिन तपाईसँग आइतबारदेखि शुक्रबारसम्म हामी तपाईँसँग जोडिने गर्छौं। फरकबार अनि फरक बसाएको साथमा आज पनि बिहिबारे बसाईमा छौं। आज के गर्छौं त भन्दा आजको बसाईमा भने चाहिँ हामी तपाईँसँग भलाकुसारी गर्छौं छोटो मिठो र विशेष गरी श्रोता श्रोता बीचमा आजको बसाईमा चाहिँ अन्तक्षरी रहनेछ। सुनिरहनु भएको छ भने फोन गर्न सक्नुहुन्छ। हाम्रो स्टुडियोको मोबाइल नम्बर 98 40 68 68 23 नम्बर खुला भइसकेको छ, जहाँ चाहिँ पहिलो साथीले तपाईँलाई मनपर्ने कुनै पनि भाग आफ्नै रोजाईमा गुनगुनाउन सक्नुहुनेछ भने त्यस पश्चात आउने अन्य साथीहरूले अघिल्लो साथीले छोड्नु भएको अन्तिम अक्षरबाट भागका गुनगुनाउनु पर्नेछ। पक्कै पनि तपाईँले कार्यक्रमलाई सुन्दै हुनुहुन्छ र माया गर्नुहुन्छ, कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने पक्कै पनि तपाईँले फोन गर्नुहुने नै छ, यही अपेक्षा गरेकी छु मैले। अनि विशेष गरी फेसबुक लाइभबाट पनि सुन्ने साथी रहनुहुन्छ, लाइभबाट सुनिरहनु भएको छ भने लाइभको कमेन्ट बक्स तपाईँको लागि खुल्ला छ। कहाँ कहाँबाट हामीलाई सुन्दै हुनुहुन्छ, कसरी कसरी सुन्दै हुनुहुन्छ, त्यहाँबाट पनि सहभागिता जनाउनुहोस्। तपाईँलाई त्यहाँबाट पनि समय मिलेसम्म लिने कोसिस गर्नेछु भन्दै 98 40 68 68 23 नम्बर खुल्ला भइसकेको छ, तपाईँले यो नम्बर डायल गर्नुपर्छ। कार्यक्रमको आरम्भ गर्न चाहन्छु एउटा निकै नै मिठो तीज विशेष भाकाबाट हो। यो भाका रहेको छ विष्णु माझीको आवाजमा रहेको घर बार बलको भाका हो। यो हिजो मात्र रिलिज भएको भाका, निकै निकै भ्युज पुगिसकेको रहेछ, धेरै श्रोतामाले रुचाउनु भएको। विशेष गरी यो तीज आउँदै गर्दा विष्णु माझीको भाका, विष्णु माझीको तीजको गीत पर्खिनेहरू अत्याधिक धेरै हुनुहुन्छ होइन। विष्णु माझीको तीजको गीत नआइकन तीज लागे जस्तै नै लाग्दैन भन्ने साथीहरू पनि धेरै पाएका छौँ हामीले। तसर्थ यो तीजको मिठो भाका हिजो मात्रै रिलिज भएको छ, फेसबुकमा धेरै साथीहरूले सुनिसक्नु भएको छ, तपाईँले पनि सुनिसक्नु भयो होला। म फेरि कार्यक्रममा यो चाहिँ पहिलो सांगीतिक अवसर स्वरूप तपाईँको निम्ति राख्न चाहन्छु, सुन्दै रहनुहोस्।

0: हजुर, यस्तै समय घरबार मायाको साना दरबार युनिक नै समृद्धी विशेष भागबाट आजको कार्यक्रम लोक सौतारीको आरम्भ गरिसकेकी छु। विष्णु माझीको आवाज सरेको यो भाका तपाईँले सुन्नुभयो भर्खरै, साँच्चीकै मिठो भाका थियो। कार्यक्रम लोक सौतारीको बसाई तपाईँ सुनिरहनु भएको छ। आजको बसाईमा लोक अन्ताक्षरी रहेको छ। तपाईँले अन्ताक्षरी खेल्न चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ। 9840 6868 23 नम्बर तपाईँको निम्ति खुल्ला छ। अब पनि म ढिला नगरिकन तपाईँलाई नै जोड्न चाहन्छु। आजको लागि पहिलो सहभागी मित्र फोन लाइनमा हुनुहुन्छ, कहाँबाट को आउनु भएको छ उहाँलाई म ढिला नगरिकन स्वागत गर्न चाहन्छु। अकेला साथीलाई मैले अनुरोध गर्ने तर्खरमा थिएँ तर सम्पर्क टुटेको छ, कहाँबाट को हुनुहुन्थ्यो। 9840 6868 23 नम्बर तपाईँको निम्ति खुल्ला छ। हामीलाई सुनिरहनु भएको छ र कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने चाहिँ तपाईँले सहभागिता जनाउन सक्नुहुन्छ भन्दै यति बेला अर्को साथीको आगमन भइसकेको छ। कहाँबाट को आउनु भएको छ उहाँलाई म स्वागत गर्छु। नमस्कार हजुर।
1: नमस्कार।
0: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट? हजुर भोजपुरबाट कल्पनाजी बोल्दै हुनुहुन्छ, के छ खबर, सन्चै हुनुहुन्छ? सुरु हो कि बिच हो थाहा नै भएन है, यो सुरु सुरु नै हो। तपाईँ पहिलो कलर हुनुहुन्छ है त। अनि कल्पनाजी ठिक छ, त्यस्तो दुधारमा पर्नु पर्दैन। आज थोरै ढिला गरेर उपस्थित भए, सँगै अगाडि एउटा विष्णु माझीको तिज विशेष भाका राखे। भाका सुन्दा सुन्दै धेरै समय पनि गइसकेछ, मिठो लाग्यो भाका, धेरै धेरै सुनि पठाएछु मैले पनि है। हुन्छ, अब तपाईँ पहिलो कलर हुनुहुन्छ, त्यही त हुन्छ। अब हामी कार्यक्रमलाई शुरूआती चरणमा तपाईँ आउनु भएको छ, तपाईँबाट नै आजको लोक अन्ताक्षरीको सुरु हुन्छ। भाका गाउनुहुन्छ नि तपाईँले है? हजुर मजाले लसुर गर्नुहोस्। हुन्छ लसुर गर्नुहोस् त।

0: हस् हुन्छ, तपाईँलाई धेरै धेरै धन्यवाद छ। कोसिस गर्नुभयो, अन्तिममा नक्सेल छोड्नुभयो नि है तपाईँले। हुन्छ ठिकै छ, ल हुन्छ, हामी छुट्याउँ कल्पनाजी। नमस्कार। साथी हुनुहुन्थ्यो कल्पना राई भोजुरबाट हामीलाई फोन गर्नुभयो। उहाँसँग छुट्टै पहिलो सहभागी मित्रले एउटा भाका गाउनुभयो र अन्तिममा न अक्षरमा लगेर छोड्नु भएको छ, पालो तपाईँको हो। यति बेला अर्को मित्रको पनि आगमन भइसकेको छ, कहाँ बाटोको हुनुहुन्छ उहाँलाई नै म ढिला नगरिकन स्वागत गर्न चाहन्छु। कहाँ बाटोको हुनुहुन्छ? हेलो। ओके, साथी फोन लाइनबाट बाहिरिनु भएको छ। 9840668823 नम्बर तपाईँको लागि खुल्ला छ, सुनिरहनु भएको छ भने कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। फेसबुक लाइभबाट पनि धेरै साथीहरूले सुन्दै हुनुहुन्छ। लाइभको कमेन्ट बक्सबाट मिलन घायल मुटुले गुड इभिनिङ सिस्टर, म सुन्दैछु कार्यक्रम दोहा कतारबाट भनेर लेख्नु भएको छ। रञ्जना बाहिङ राईले पनि सबैलाई सम्झना भनेर मेसेज छोड्नु भएको छ। सपना तामाङ मुक्तान हुनुहुन्छ, सपनाजीले पनि हामीलाई पाँच खबनबाट सुन्दै हुनुहुन्छ। त्यसै गरेर सानी फेसबुक आइडी भएको मित्र हुनुहुन्छ अनुष्का शेर्पा, उहाँको वास्तविक नाम। चैनपुर हाङलुङको मित्र हाल रोमानियाबाट कार्यक्रम सुन्दै रहेको जानकारी गराउनु भएको छ। सुरज राई तुम्सा हुनुहुन्छ, सुरजीले पनि हेलो हजुर सेवा नमस्ते, म सुरज राई तुम्सा भोजपुर घरमै हाल मलेसियाबाट सुन्दैछु, सबैलाई सम्झेको छु भन्नुभएको छ। सदा चाहिँ आज पनि ड्युटी जाँदैछु है, मौसम एकदम सफा छ भनेर यसो जानकारी गराउनु भएको छ। हस्, तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि भोजपुरी उषाजीले पनि कार्यक्रम सुनिरहनु भएको छ। मिनु लम्तारी मगर हुनुहुन्छ, मिनुजीले पनि नमस्ते नमस्कार भनेर मेसेज छोड्नु भएको छ। तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ। कार्यक्रम लोक चौधारीको बसाई तपाईँ सुन्दै हुनुहुन्छ। लेक बेसीको धुन रेडियो अरुण 97.6 MHz रेडियो तरंग सँगै अनलाइनका विभिन्न माध्यमबाट सुनिरहनु भएको छ। विशेष गरी लोकगीत, लोकभाका अनि मौलिक संस्कृतिको साझा चौधारी कार्यक्रम लोक चौधारीमा छौं। यो बसाईमा तपाईँको लागि मिठा सुमधुर टिपिकल मौलिक लोकभाकाहरू पनि तपाईँको लागि सुनाउँदै आइरहेका छौं। आजको बसाईमा पनि केही भाकाहरू तपाईँको लागि सुनाउनेछु। विभिन्न किसिमका भाकाहरू तपाईँको निम्ति प्रस्तुत गर्नेछु। आज शुरूआती चरणमा एउटा मिठो तीज विशेष भाका राखेको थिए भने अन्य भाकाहरू पनि तपाईँको लागि सुनाउनु छ। 9840668823 नम्बर तपाईँको लागि खुल्ला नै छ। हामीलाई सुन्दै हुनुहुन्छ भने तपाईँले चाहिँ कार्यक्रममा फोन गरेर सहभागिता जनाउन सक्नुहुन्छ। यदि तपाईँ अन्तक्षरी खेल्न चाहनुहुन्छ भने चाहिँ कार्यक्रममा सहभागिता जनाउनुहोस्, यो भन्न चाहन्छु। यति बेला अर्को मित्र हुनुहुन्छ फोन लाइनमा, कहाँबाट को आउनु भएको छ उहाँलाई म ढिला नगरिकन स्वागत गर्छु। नमस्कार हजुर। हजुर नमस्ते, को बोल्दै हुनुहुन्छ? सानु कमला बोल्दै हुनुहुन्छ, के छ सन्चै हुनुहुन्छ कमलाजी? कार्यक्रम सुन्दै हुनुहुन्थ्यो, चिया खाने समय है? ठिक छ ठिक छ, हुन्छ फोन लाउनु भएको छ। अनि आज तपाईँको लागि भने साथीले नक्सेल छोड्नु भएको छ है त,
1: मैले नबाट गाउनु पर्यो।
0: हजुर ल सुरु गर्नुहोस्।
1: नस्पाती जस्तो धरानको सुन्तरा छ, मार्कै गाउँछु ल।
0: हुन्छ हुन्छ।
1: छोडेने भो दशहरा बिनाले जिउ

0: ऋणै माथि ऋण कसरी तिर्ने हो, सय कडा तिन गाह्रो छ नि त होइन। अन्तिममा नक्सिर नै छोड्नुभयो तपाईँले फेरि।
1: हजुर
0: हजुर, हुन्छ, कोसिस गर्नुभयो होइन। तपाईँलाई धेरै धेरै धन्यवाद छ कार्यक्रममा आउनुभयो, सहभागिता जनाउनुभयो। हामीलाई सुन्दै रहनुहोस् कमलाजी, अहिले हामी छुटिन्छौँ। नमस्ते, बाई बाई। साथी हुनुहुन्थ्यो सानो कमला, हामीलाई चैनपुरको भन्ज्याङबाट फोन गर्नुभयो र छुटिनु भएको छ। यो व्यवसायमा तपाईँ पनि जोडिन चाहनुहुन्छ भने 9840868823 तपाईँको निम्ति खुल्ला छ। तपाईँ धेरै साथीहरूलाई जोड्ने सम्पर्कमा छु। फेसबुक लाइभबाट पनि उत्तिकै साथीहरूले साथ दिइरहनु भएको छ। लिम्बू विजयजीले पनि लोकसांगीतिक अभिवादन र मामिस विथ मी लिम्बू विजय फ्रम शंखुवासभा अपकमिङ सङ डेडिकेट अल अफ यु भनेर लेख्नु भएको छ। लिम्बू विजयजीले धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अर्को साथी लक्ष्मण मगर हुनुहुन्छ। लक्ष्मणजीले पनि नमस्कार हजुर, के छ खबर? म चाहिँ तीनसुरी मीडिया ग्रुपको मेम्बर लक्ष्मण मगर, पाखरी वास्तव धनकुटा, हाल मलेसियाबाट हो। मेरा सम्पूर्ण साथीहरूलाई सम्झिँदै बस्ने भाका सुनाउन चाहे है त भन्नुभएको छ। हुन्छ, अनि अर्को साथी शुक्रराज रसायनी निर्दोष हुनुहुन्छ। हल हजुर नमस्कार, एन सांगीतिक अभिवादन पाँच सर हिलिहाङ सात घरवै हाल फ्रिडिम चार डब्लूबाट शुक्रराज रसायनी निर्दोष हो। मलाई पनि विष्णु माझीको जेलैमा हो जेलैमा चरी जेलैमा बोलको भाका राखिदिनुहोस् है भनेर लेख्नु भएको रहेछ। धेरै धेरै धन्यवाद छ तपाईँलाई। धेरै साथीहरूको नाम लेख्नु भएको छ, सबैलाई सम्झिनु भएको छ। त्यसै गरेर अर्को साथी राजविरही काइला हुनुहुन्छ। लोक अभिवादन नमस्कार रमा सिस्टर, म इटहरी घरबै हाल मलेसियाबाट अब बस्ने भाका सुनाउनु पर्दा सबैभन्दा पहिला हजुर लगायत रेडियो परिवारलाई अनि इटहरीमा हुने जीवन साथी विनु बर्देवालाई मिस यू धेरै सम्झना र केही साथीहरू सम्झिनु पर्दा लिम्बू विजय अस्मी सोताङ ठुल्दाई श्रेटाम दाहाल लगायत सबैलाई भन्दा धेरै साथीहरूको नाम लेखी पठाउनु भएको छ। हस्, तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। कार्यक्रम लोक चौतारीको अवसरमा तपाईँको लागि सुमधुर भाकाहरू पनि मैले सुनाउनु पर्छ। अहिले पनि अर्को एउटा मिठो भाका राख्न चाहन्छु, निकै नै पुरानो अनि लोकप्रिय भाका रहेको छ। बन्सरीलाई बनै रमाइलो बोलको भाका हो। यो भाका विमल डाँगी र विष्णु माझीले गाउनु भएको छ। तपाईँको निम्ति प्रस्तुत गर्छु, सुन्दै रहनुहोस्।

0: हजुर बन्सरीलाई भने रमाइलो यो निकै नै मिठो भाका तपाईँको निम्ति प्रस्तुत गरे विमल डागी र विष्णु माझीको आवाज रहेको भाका थियो। विमल डागीको लय शब्दमा रहेको भाका तपाईँले भर्खरै सुन्नुभयो र अब पाला तपाईँको हो। तपाईँ सङ्गणीमा जोडिन्छु सुनिरहनु भएको छ भने 9840684823 नम्बर तपाईँको निम्ति खुल्ला छ। आज लोकन्त छडीको बसाईमा यति बेला अर्को एकजना साथीको आगमन भएको छ। कहाँबाट को हुनुहुन्छ स्वागत गर्छु। नमस्कार हजुर। हेलो नमस्ते हजुर। हेलो नमस्ते हजुर। हेलो नमस्कार हजुर बोल्नुहोस् न तपाईँको फोन रिसिभ भइसक्यो। ओके ल साथी लाइनमा हुनुहुन्थ्यो उहाँलाई मैले अनुरोध गरे उहाँको आवाज मैले सुन्न सकिनँ। पालो तपाईँको हो यति बेला अर्को साथी हुनुहुन्छ लाइनमा उहाँलाई स्वागत गर्छु। नमस्कार हजुर।
1: हेलो
0: नमस्ते। नमस्ते को बोल्दै हुनुहुन्छ? निमा शेर्पा काठमाडौँबाट आउनुभयो। के छ खबर खबर सन्जय हुनुहुन्छ? राम्रै छ है ल सधैँभरि राम्रै रहोस्। अनि के छ अहिले कार्यक्रम सुन्न पाइरहनु भएको छ? भर्खरै सुन्नु भएको अनि कल लाग्यो है। अनि के छ तपाईँ अहिले रेस्टमा हुनुहुन्छ कि या त फेरि ड्युटी जोइन गरिसक्नु भयो?
1: छैन यो
0: महिना मेरो छुट्टी नै छ भनौँ न। ए त्यही त है नत्र त अब गाह्रै हुन्छ नि त। ठिक छ आउनुभयो जोडिनुभयो कार्यक्रम भर्खर भर्खर सुन्नु भएको रहेछ। आज लोकन्त छोरीको बसाई हो तपाईँको लागि साथीले नक्सेल छोड्नु भएको छ निमाजी। हजुर
1: हुन्छ अब म थोरै गाउँछु नि।
0: हस् हुन्छ ल सुरु गर्नुहोस् त।
1: हुन्छ तथापि कुन गाउने भयो होइन हुन्छ
0: ल सुरु गर्नुहोस्।
1: न सोचे है धनलाई रोजी मनलाई माया गरेको
0: ठिक छ हुन्छ ल अर्कै गाउनुहोस्।

0: साए दे दे जिंदगी मा कहिले पानी रहेन। नमस्कार।
1: हस् हुन्छ, तपाईँलाई धेरै धेरै धन्यवाद सनिमाजी। कार्यक्रम सुन्दै रहनुहोस्, अहिले हामी छुटिन्छौँ। हस् नमस्ते, बाई बाई। साथी निमा शेर्पा काठमाडौँबाट हामीलाई फोन गर्नुभयो, नक्सेरबाट भाका शुरू गर्नुभयो उहाँले, र फेरि पनि नक्सेरमा नै लगेर टुङ्ग्याउनु भएको छ। आज कार्यक्रम लोक चौतारीमा शुरूआतबाट नै न न न अक्षर नै भइरहेको छ। ठिक छ, अब हेरौँ अर्को साथीको आगमन भएको छ, त्यहाँबाट को हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार हजुर। हेलो, नमस्ते नमस्ते, को बोल्दै हुनुहुन्छ हजुर? रेनिसा बोल्दै हुनुहुन्छ धनकुटाबाट। है, के छ खबर खबर, सन्चै हुनुहुन्छ? हजुर, मलाई पनि एकदम ठिक छ, आराम छु, सन्चै छु। है, अनि यहाँले कार्यक्रम सुन्न पाउनु भएको छ कि छैन? ए ल, ठिक छ ठिक छ, सुन्न नपाए तापनि कल गर्नु भएको छ। आज यो लोक अन्ताक्षरीको बसाईमा साथीले तपाईँको निम्ति न अक्षर छोड्नु भएको छ है त? हजुर हजुर,
2: हुन्छ, म
1: ल हुन्छ, सुरु गर्नुहोस् त।

0: गर्ने
1: मैले हत्ते गरेर के गर्ने ल फेरि पनि न अक्षरमा नै आएर टुङ्ग्यो आजको सुरुदेखि नै अन्तिममा न अक्षर भन्दा बाहेक कुनै पनि अक्षर आएको छैन है निकै रमाइलो भइरहेछ हस्तमालाई धेरै धेरै धन्यवाद छ सहभागिताको निम्ति रेनिसाजी कार्यक्रम सुन्दै रहनुहोस् अहिले हामी छुट्टिन्छौ हस् नमस्ते बाई बाई साथी रेनिसा राई धनगुडाबाट आउनुभयो उहाँसँग म छुटिसके साथीले पनि अन्तिममा न अक्षरमा नै लगेर टुङ्गी आउनु भएको छ पनि सुन्दै हुनुहुन्छ भने कार्यक्रममा फोन गर्न सक्नुहुन्छ 9840868023 नम्बर तपाईँको लागि खुल्ला छ फेसबुक लाइभबाट पनि धेरै साथीहरूले साथ दिइरहनु भएको छ सुन्दै हुनुहुन्छ यति बेला भुवन राउत हुनुहुन्छ भुवनजीले पनि नमस्ते नमस्कार म पनि सुन्दैछु कार्यक्रम एकदमै राम्रो छ दाङ घोराही 1900 मान्छे हाल भारतको भारतबाट भुवन राउत हो यति बेला कार्यक्रम सुनेर बसिरहनुभएका सम्पूर्ण रेडियो प्रेमी मनहरूमा मिठो सम्झना छ भनेर मेसेज छोड्नु भएको छ तपाईँलाई धेरै धेरै धन्यवाद कृष्ण तामाङ हुनुहुन्छ कृष्णजीले पनि नमस्ते म शङ्खुवा सभा वाना गर्दै साउदीदेखि कृष्ण तामाङ हो मामु जुनिता चामलिङ राई पापा जीवन फाविन अनि बाजे लिम्बु विजय बोजु मीना चामलिङ बुनु दिल्छा राई सुनिता कोलुङ लगायत सबैलाई सम्झिएको छु भनेर धेरै साथीहरूको नाम मेन्सन गरी पठाउनु भएको छ तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्दै म फोन कलतर्फ लाग्छु साथी हुनुहुन्छ हेलो नमस्ते हजुर नमस्ते नमस्ते वरुणजी आउँदै हुनुहुन्छ है हजुर के छ खबर खबर अलि बिजी हुनुहुन्छ क्यारे है
2: ठिकै छ राम्रै छ म
1: अलैँची बगानबाट अलैँची टिपेर तपाईँहरू घरै लानुहुन्छ
2: नजिकमा चाहिँ के पर्छ क्या यो हामी अलिक टाढो टाढोमा चाहिँ अब उतै छोडाउने अब अलिक धेरै छ भने उतै सुकाउने नि गर्छौँ
1: ए हजुर
2: यो घटौरी पनि अलिक नजिक नजिक घटै लान्छ म अब एक दुई दिनको घुम्साएर अनि
1: ए ल ठिक छ ठिक छ हुन्छ तपाईँको प्राय जसो यो समयमा चाहिँ अलैँची लिएर घर फर्कने समय भइरहेको छ केही दिन यता होइन आउनु भयो जोडिनु भयो खुसी लागेको छ कार्यक्रम सुन्न पाउनु भएको छ कि छैन हजुरले
2: कार्यक्रम सुन्दैछु मैले
1: हजुर हजुर हो नि
2: म त ठ्याक्क बिर्सिरहेको थिएँ हाम्रो आशिषजीले प्रोग्राम आएर चाहिँ फोन गर्नु भन्नुभयो अनि सक्दिन 7 बजे टाइम पनि अनि सुन्दैछु 9 बजे जस्तो लाग्यो मलाई
1: ट्राई गर्छु ल हुन्छ सुरु गर्नुहोस्

अह मन पर्ने एउटा साली छ, मान्छे त राम्रै हो तर अलिक काली छ। हस् तपाईँलाई धन्यवाद छ। बल्ल बल्ल आज नक्सेरले चाहिँ मुक्ति पायो है। हस् तपाईँलाई धेरै धेरै धन्यवाद छ, आउनुभयो, जोडिनुभयो, भाका गुनगुनाउनुभयो। कार्यक्रम सुन्दै रहनुहोस् वरुणजी, अहिले हामी छुट्टिन्छौँ। हस् नमस्ते। इच्छुटी साथी हुनुहुन्थ्यो वरुण चन्चले, भोजपुरबाट हामीलाई फोन गर्नुभयो अनि एउटा मिठो भाका गुनगुनाएर व्यवसायबाट छुटिनु भएको छ। यति बेला फेसबुक लाइभबाट हामीलाई शरण आले मगरले पनि सुन्दै हुनुहुन्छ। भोजपुरको याम्पाङ घर हो, अहिले साउदीको जुबेलबाट हामीलाई सुन्दै हुनुहुन्छ। आज रिमा थामी बुनुको जन्मदिन परेको छ, जन्मदिनको करोड़ शुभकामना भन्दै बस्ने भाका सबैलाई सुनाउँछु भन्नुभएको छ। रमला साम्बाङ राईले पनि सुनिरहनु भएको छ हामीलाई। त्यसै गरेर पुष्पा राई हुनुहुन्छ, पुष्पाजीले पनि कार्यक्रम सुनिरहनु भएको छ बजने भाका सबैको लागि भन्नुहुन्छ। सुरेश राणा मगर हुनुहुन्छ, सुरेशजीले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ सभा पोखरी एक धुपोबाट, सबैलाई सम्झेको छु भन्नुभएको छ। कमल श्रेष्ठ हुनुहुन्छ, कमलजीले पनि कार्यक्रम सुनिरहनु भएको छ, सबैलाई सम्झेको छु है भनेर लेख्नुहुन्छ। धेरै धेरै धन्यवाद तपाईँलाई। अनुष्का राईले पनि सबैलाई सम्झिनु भएको छ, अनुष्काजीलाई पनि धेरै धेरै धन्यवाद भन्दै म फेरि पनि फोन कलतर्फ लाग्छु। साथी लाइनमा हुनुहुन्छ, नमस्कार हजुर। हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? धर्मदेवी मामलिङबाट। के नाम भन्नुभयो तपाईँले? जमुना बैलकोटी। हजुर हजुर, अनि के छ जमुनाजी, सन्चै हुनुहुन्छ? हजुर सधैँभरि आराम रहनुपर्छ। आज तपाईँसँग मैले पहिलो पटक कुराकानी गर्दैछु कि योभन्दा अगाडि पनि हाम्रो कुराकानी भइसकेका थियो? ओहो, डर लाग्यो छ, डराउनु भएन है, नडराउनुहोस्, मजाले खुलेर कुराकानी गरौँ होइन। तपाईँ हामी उस्तै हो, डराउनु पर्दैन। अनि जमुनाजी के गर्नुहुन्छ तपाईँ बाँकी समयमा? ठिक छ, घरे चाहिँ कामहरू गरेर दिन व्यतीत गर्नुहुन्छ है। रेडियो कतिको सुन्नुहुन्छ जमुनाजी? ओहो, ल नडराउनुहोस् है, मजाले कुराकानी गरौँ। अब कुराकानीलाई लामो गराउनु भन्दा पनि अरू साथीहरूलाई पनि हामीले जोड्नुपर्छ। अहिले भने हामी भाका सुन्छौँ, तपाईँले हामीलाई आज छ अक्षरबाट भाका सुनाउनुपर्छ है त जमुनाजी? हजुर हजुर, ल ठिक छ, तपाईँलाई जति आउँछ त्यति गुनगुनाउनुहोस्, भइहाल्छ है त। ठिक छ, कोसिस गर्नुहोस् न, आए छ भने ठिकै छ, आएन छ भने पनि ठिकै छ। ओहो नडराउनुहोस् न, तपाईँले गीत गाउने आँट गरिसक्नु भएको छ अनि सुरु गर्छु भनिसक्नु भएको छ, फेरि किन हार मान्नुहुन्छ तपाईँ? नडराउनुहोस्, गाउनुहोस् न थोरै भए पनि।

छापमणिले छान छान डबकीले हान डबकीको निगारालाई लाग्यो मलाई भान है। यो गीत चाहिँ लोक भाका चाहिँ होइन है, आउनुभयो कोसिस गर्नुभयो तपाईँलाई धेरै धेरै धन्यवाद छ जमुनाजी। अब आउने साथीले थक्सिरबाट नै भाका गुनगुनाउनुहुन्छ किनकि यो लोक भाकाको प्याटर्नमा पर्दैन। आउनुभयो बाँकी समयमा पनि हामीसँग जोडिँदै रहनुहोस् जमुनाजी, अहिले हामी छुटिन्छौ। नमस्कार, बाई बाई। साथी हुनुहुन्थ्यो जमुना बयालकोटी, हामीलाई धर्मदेवीको मामलिङबाट फोन गर्नुभयो, उहाँसँग म छुटिसकेकी छु। अब समय धेरै छैन, यो थोरै बाँकी समयमा तपाईँ केही साथीहरूलाई सम्भव भएसम्म जति भ्याउँछु त्यति साथीहरूलाई समेट्नेछु। यति बेला अर्को साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार हजुर। हजुर नमस्ते, को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट? भोजपुरबाट के राई भन्नुभयो? ए उर्मिला राई बोल्दै हुनुहुन्छ। अनि के छ, सन्चै हुनुहुन्छ उर्मिलाजी? हजुर मेरो खबर त एकदम ठिक छ। म लगायत हामी रेडियोहरू होल इन्डिया टिमको एकदमै राम्रो छ, आराम छौ, सन्चै छौ। अनि कार्यक्रम सुनिरहनु भएको छ? ठिक छ। अब त्यसो भएदेखि हामी ढिला नगरिकन भाका सुन्छौ, तपाईँको लागि साथीले छ अक्षर छोड्नु भएको छ।

0: अनि के छ अहिले कार्यक्रम सुन्दै हुनुहुन्छ नेताजी? सुन्दै हुनुहुन्छ, केही ठिक छ। अनि के छ तपाईँ पक्कै पनि पढाइ गर्नुहुन्छ होला, कति क्लासमा पढ्नुहुन्छ? सात क्लासमा पढ्नुहुन्छ है। अनि रेडियो चाहिँ कतिको सुन्नुहुन्छ नि? अलिअलि समयले भ्याएसम्म सुन्नुहुन्छ है। ठिक छ, आज आउनु भएको छ। अब साथीले तपाईँको लागि नक्सर छोड्नु भएको छ, नक्सरबाट हामीलाई भाका सुनाउनुहुन्छ नि होइन? हेलो नेताजी, भाका सुनाउनुहुन्छ नि होइन? ल सुरु गर्नुहोस् न त।
1: नरिसाऊ मिट्टी जिउ, नरिसाऊ मिट्टी जिउ, खुट्टैमा गरिदिन्छु जिउ जिउ।
0: नरिसाऊ मिट्टी जिउ, खुट्टैमा गरिदिन्छु जिउ जिउ, सक्नु भयो?
1: हजुर।
0: ए ला, अनि तपाईँलाई लोक भाका चाहिँ कतिको मनपर्छ? लोकगीतहरू नि कतिको सुन्नुहुन्छ? अलिअलि मात्रै सुन्नुहुँदो रहेछ है, किनभने तपाईँले अहिले जुन गीत गाउनुभयो त्यो चाहिँ लोकगीत नभइकन चलचित्रको गीत हो होइन? लोकगीत चाहिँ गाउनु पर्थ्यो व्यवसायमा। कुनै लोकगीत आउँछ तपाईँलाई? ए ल ठिक छ, अहिले त आउँदैन। ठिक छ, अब बाँकी व्यवसायमा यस्तो लोकगीतहरू पनि सुन्ने गर्नुहोस् होइन? अनि बाँकी लोक चौतारीको कार्यक्रममा फोन गर्नुभयो भने तपाईँको आवाजबाट हामी एउटा लोक भाका सुन्छौँ है त, फेरि फेरि आउँदाखेरि। ल अहिले चाहिँ हामी छुट्टिन्छौँ नेताजी। हस् नमस्ते, बाई बाई। साथी हुनुहुन्थ्यो नीता तामाङ, पाँच खबनको खमारीबाट हामीलाई फोन गर्नुभयो। उहाँ सात क्लासमा पढ्नुहुँदो रहेछ, उहाँले चाहिँ आज पहिलो पटक सहभागिता जनाउनु भएको हो। ठिकै छ, उहाँलाई दुख भाका के हो भन्ने कुराको पनि ज्ञान नभएको हुन सक्छ। ठिकै छ, उहाँसँग म छुटिसकेकी छु, अब मैले थप साथीहरूलाई जोड्न सक्दिनँ किनभने समयले पनि नेटो काट्नै लागिसकेको छ। फेसबुक लाइभ मार्फत सञ्जिता ब्लोन तामाङले पनि हामीलाई सुन्दै रहेको जानकारी गराउनु भएको छ, तेह्रथमबाट हुनुहुन्छ। अनि त्यसै गरेर मुस्कान सुमिन कला बराइली हुनुहुन्छ, बिरानो ठाउँ ओमानबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ। हस् तपाईँलाई धेरै धेरै धन्यवाद छ। अनि त्यसै गरेर अर्को साथी हुनुहुन्छ, ओके हामीलाई चाहिँ ओके ओके डाइला शेर्पा फेसबुक आइडी भएको साथीले हेलो नमस्ते फ्रम मनाङ भनेर लेख्नु भएको छ। हुन्छ, तपाईँलाई धेरै धेरै धन्यवाद छ, मनाङबाट सुनिरहनु भएको रहेछ। सुस्मिता नासिरिङ हुनुहुन्छ, हाई नाना सेवा, मि सुस्मिता नासिरिङ भोजुर घरबै हलकुबीरबाट सुन्दैछु, सबैलाई सम्झेको छु भन्नुभएको छ, तपाईँलाई धन्यवाद छ। अनि स्वर्णिम राई हुनुहुन्छ, स्वर्णिमजीले पनि सबैलाई सम्झिनु भएको छ। भावना धामी थापा हुनुहुन्छ, भावनाजीले पनि नमस्कार दिदी म पनि सुन्दैछु भावना हो भन्नुभएको छ। सागर गिरी हुनुहुन्छ, सागरजीले अनि म पनि सुन्दैछु है, अर्जुन धारा झापाबाट हो। सागर गिरी सबैलाई सम्झेको

आभार व्यक्त गर्न चाहन्छु। अनि यो कार्यक्रमलाई प्रायोजन गरेर हामीसँग सहकार्यमा जोडिनु भएको सम्पूर्ण साथीहरूप्रति हार्दिक आभार, विशेष धन्यवाद व्यक्त गर्दै गर्दै आजको बसाईबाट छुटिएर जाँदै गर्दा तपाईँको लागि सन्तोष बिसीको शब्द संगीतमा रहेको भाका हो सन्तोष बिसी, त्यसै गरेर पार्वती भुजेलको आवाजमा रहेको यो निकै नै मिठो पूर्वेली भाका कावेली पारी बोलको भाका रहेको छ। तपाईँकै निम्ति छोड्दै आजको कार्यक्रम लोक सौतारीको बसाईबाट म तपाईँकै साथी कार्यक्रम प्रस्तुत मा पनि बिदा चाहन्छु। हवस् त, नमस्कार, शुभ सन्ध्या।

0: Radio Aro, time check.
1: It's 6 p.m.
2: अहिले साँझको 6 बज्यो.
3: खान बस्न पढ्न सबै कुराको जिम्मेवारी सरकारले लिन्छ. सपोर्ट जुन उनीहरूलाई चाहिएको छ त्यो चाहिँ उनीहरूलाई कहीँबाट पनि पुगिरहेको छैन.
4: खोजी र उद्धारसँगै पूर्वाधारको पुननिर्माणतर्फ पनि ध्यान दिन सरकारलाई संसदीय समितिको निर्देशन. कृष्णभीरमा सड़क सञ्चालनका लागि रूख कटान शुरू.
5: संयुक्त राष्ट्र संघद्वारा अत्यन्तै
6: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना.
7: विगत तीन दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एमएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससीएडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ.
6: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म. प्रवेश परीक्षा 2083 भाद्र 31 गते.
7: बीएससीएजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ.
6: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन.
7: फोन 056-421-2161, 596-617. मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224. तपाईँको सपना हाम्रो जिम्मेवारी. भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौँ.
8: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो.
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि. नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ. क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ. सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ.
8: ओहो, यस्तो सुविधा रहेछ. ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु.
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट.
7: फोन 056-494-333, 493-555.
4: नेपाल दर्पणमा अब खबरको सिलसिला. शुरूमा आज बसेको मन्त्री परिषद बैठकले गरेका निर्णयहरू. सरकारले रसुवाबाड़ीमा ज्यान गुमाएकाहरूको सम्झनामा राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ. आज बसेको मन्त्री परिषद बैठकले राष्ट्रिय शोक दिवसको निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो. बाढ़ीको 13 दिन यही 22 गते सोमबार सरकारले शोक दिवस मनाउन लागेको हो. त्यस दिन नेपालभरका सरकारी कार्यालय तथा यस स्थित नेपाली दूतावास एवं नियोगहरूमा नेपाली झण्डा आधा झुकाउने निर्णय पनि भएको छ. त्यस्तै अघिल्लो वर्ष भदौ 23 र 24 गते भएको नवयुवा आन्दोलन र शहीदको सम्मानमा 23 गते देशभर सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको छ. भोलि गौरा पर्व र श्रीकृष्ण जन्माष्टमी, पर्सि 20 गते शनिबार र 21 गते आइतबार नियमित विदा छ. यसैबीच सरकारले भोटेकोशी बाढ़ीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने 5 मिलियन अमेरिकी डलर अनुदान स्वीकार गरेको छ. बाढ़ीबाट प्रभावित व्यक्ति, उद्योग, व्यापार, व्यवसायलाई तत्काल संचालनमा ल्याउन एकीकृत व्यावसायिक पुनरुत्थान योजना अन्तर्गत राहत कर तथा महसूल छूट लगायतका नेत्र सुविधा उपलब्ध गराइने भएको छ. सरकारले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई 1% भन्सार महसूलमा 25,000 मेट्रिक टन चिनी आयात गर्न स्वीकृति दिएको छ. बाढ़ीपछि खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा सरकारी कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने निर्णय भएको छ. उद्धारको क्रममा घाइते भएमा निशुल्क उपचार तथा ज्यान गएमा परिवारलाई प्रति मृतक 10,00,000 रूपियाँ राहत उपलब्ध गराउने मन्त्री पोखरेलले बताउनु भएको छ. गएको 10 गते बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1252 जनाको शव भेटिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार दिउँसो 12 बजेसम्म 8 वटा जिल्लामा यी शव भेटिएका हुन्। अहिलेसम्म रसुवामा 127, नुवाकोटमा 177, धादिङमा 60, गोर्खामा 69, तनहुँमा 38, नवलपरासी पूर्वमा 218, नवलपरासी पश्चिममा 208 र चितवनमा 355 वटा शव भेटिएका छन्। प्राधिकरणका अनुसार अझै सम्पर्क विहीन रहेका प्राधिकरणका अनुसार अहिलेसम्म 11,993 जनाको उद्धार भएको छ। यस्तै 4,216 जना अझै सम्पर्क विहीन रहेका छन्। यस्तै बाढ़ीमा परेर घाइते भएका 5,135 जना मध्ये 301 जना उपचारपछि डिस्चार्ज भएका छन्। बाढ़ी प्रभावित क्षेत्रमा खोज उद्धार र राहतको काम चलिरहेको छ। यसमा 21,402 जना सुरक्षाकर्मी परिचालन भएका छन्। यसैबीच रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट 2 जनाको शव निकालिएको छ। नेपाली सेनाका उद्धार कर्मीले टनेलमा पहुँच मार्ग बनाएर शव निकालेका हुन्। ती शवको पहिचान खुलेको छैन। लाङटाङ हाइड्रोमा विदेशी सहित 25 जनाको संयुक्त खोज तथा उद्धार टोली सुरुङको 150 मिटरसम्म प्रवेश गरेका छन्। अहिले 2 ठाउँमा प्वाल बनाएर खोजी कार्य भइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। 20 मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनामा खटिएका 41 जना सम्पर्कविहीन रहेको प्रारम्भिक अनुमान छ। खोज तथा उद्धारको काम निरन्तर भइरहेको छ। प्रतिनिधि सभाका सांसदहरूले भोटेकोशीमा आएको बाढ़ीमा परिसम्पर्कविहीन नागरिकको खोजी कार्य तीव्र बनाउन सरकारको ध्यान आकर्षण गराएका छन्। आज बसेको बैठकमा सांसदहरूले बाढ़ी प्रभावित क्षेत्रको उद्धार, राहत तथा स्वास्थ्य व्यवस्थापनमा गति बढ़ाउन आग्रह गरेका हुन्। राष्ट्रपाका सांसद केपी खनालले बाढ़ीमा बेपत्ताको खोजी थप तीव्र बनाउन माग गर्नुभयो। अर्का सांसद ओजस्वी शेरचन्दले विपदपछि स्वास्थ्य सेवा प्रभावित भएकाले महामारी फैलिनु अघि नै अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्नुपर्नेमा जोड़ दिनुभयो। सांसद बुद्धरत्न महर्जनले चाडपर्व नजिकैकाले नाका बन्द हुँदा बजारमा उपभोग्य वस्तुको अभाव, कालोबजारी र मूल्य वृद्धि हुन नदिन सरकार सचेत हुनुपर्ने बताउनुभयो। नेकपाकी सांसद बलुवती शर्माले सुरुङभित्र फँसेका नागरिकको उद्धारका लागि आवश्यक मेसिन विश्वभर नरहेको भन्ने प्रधानमन्त्री शाहको हिजोको अभिव्यक्तिमा आपत्ति जनाउनुभयो। बैठकमा बोल्ने सबैजसो सांसदहरूले बाढ़ीपछिको विपद प्रतिकार्यमा सरकारले गति बढ़ाउनु पर्नेमा जोड़ दिएका हुन्। यसैबीच आजको प्रतिनिधि सभा बैठक चलिरहँदा कांग्रेस सांसद भरत बहादुर खड्का उच्च रक्तचापका कारण सीटबाट लड्नु भएको थियो। प्रतिनिधि सभाको बैठक भदौ 24 गतेसम्मका लागि स्थगित भएको छ।
11: बाढ़ीपछिको खोज उद्धार तथा राहतका प्रयास गरे काठमाडौँमा रहेका कूटनैतिक नियोगका प्रतिनिधिलाई जानकारी गराएको छ। आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले कूटनैतिक ब्रिफिङ तथा अन्य समसामयिक विषयमा जानकारी गराउनुभयो। चीनको केरूङ क्षेत्रमा रहेका झण्डै 1,400 नेपाली नागरिक सुरक्षित रहेका मन्त्रालयले जनाएको छ। तीमध्ये झण्डै 100 जना नेपाली तातोपानी नाका हुँदै स्वदेश फर्किने क्रममा रहेको प्रवक्ता छेत्रीले जानकारी दिनुभयो। मन्त्रालयका अनुसार विपदका कारण घर परिवार र आफन्त गुमाएका वा तत्काल स्वदेश फर्किनुपर्ने अवस्थामा रहेका नेपालीलाई प्राथमिकताका साथ ल्याउन चिनिया पक्षसँग समन्वय भइरहेको छ। त्यसक्रममा परराष्ट्र मन्त्री शिशिर खनालको पनि उपस्थिति थियो। उहाँले कूटनैतिक समुदायलाई भोटेकोशी बाढ़ीको घटनाबारे ब्रिफिङ गर्नुभयो। मन्त्री खनालले सरकारको प्राथमिकता प्रभावित नागरिकको जीवन रक्षा, खोज तथा उद्धार र विदेशी नागरिकको सुरक्षा रहेको बताउनुभयो। सरकारले विपदको कारण र यसको विकास क्रमबारे अध्ययन गरिरहेको र यसका लागि सम्बन्धित प्राविधिक विज्ञको सहयोग पनि लिइरहेको मन्त्री खनालले बताउनुभयो। विशेष गरी रसुवा, नुवाकोट र धादिङका केही क्षेत्रमा विपदको ठूलो प्रभाव परेको भए पनि नेपालका बाँकी क्षेत्र सुरक्षित र पूर्ण रूपमा खुल्ला रहेका उहाँले बताउनुभयो। देशभरका विमानस्थल सामान्य रूपमा सञ्चालनमा रहेको जानकारी दिँदै मन्त्री खनालले काठमाडौँ, पोखरा, चितवन, लुम्बिनी, जनकपुर, अन्नपूर्ण क्षेत्र, सगरमाथा क्षेत्र र बर्दिया लगायत प्रमुख पर्यटकीय गन्तव्यहरू पर्यटक स्वागतका लागि खुल्ला रहेका बताउनुभयो।
4: स्वतन्त्र पार्टी राष्ट्रपाले भोटेकोशी बाढ़ी पहिरोबाट पीड़ितको उद्धार र राहत वितरणमा छुट्टै संयन्त्र नबनाई सरकारलाई नै सघाउने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले विपद व्यवस्थापनको विषयमा छलफलसहित सरकारले गर्दै आएको कामलाई थप प्रभावकारी बनाउन आवश्यक मद्दत गर्ने निष्कर्ष निकालेको हो। त्यस्तै पार्टी कार्यालयमा संकलन भएका राहत सामग्री सरकारको एकद्वार प्रणाली मार्फत वितरण गर्ने राष्ट्रपाको तयारी छ। यसअघि सर्वदलीय बैठकमा भएको सहमति अनुसार प्रदेश र पालिकाको समन्वयमा राहत वितरण गर्ने बारे आजको बैठकमा छलफल प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले बताउनुभयो। बैठकमा बाढ़ी पहिरो र विपदका समयमा सरकारले गरिरहेका प्रयासबारे अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले ब्रिफिङ समेत गर्नुभएको थियो। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा बाढ़ी प्रभावित क्षेत्रको अवस्था बारे कुराकानी सहित खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
12: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
13: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
12: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
13: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
14: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
15: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
16: हरेक मान्छेको सपना जपना र चाहना पैसा
17: पैसामा छ शक्ति पैसामा छ सहारा
16: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म
17: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म
16: यच्छ प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बढाउने
17: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
16: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
17: इतिहास गाथा र कथा गाँठका कुरा
16: गाँठका कुरा
17: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बाढ़ीको 13 दिन सोमबार राष्ट्रिय शोक दिवस मनाउने सरकारको निर्णय नवयुवा आन्दोलनको सम्झनामा 23 गते सार्वजनिक विधा भोटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1252 जना पुग्यो सम्पर्कविहीन नागरिकको खोजी कार्य तीव्र बनाउन सरकारको ध्यान आकर्षण केरूङमा रहेका 1400 नेपाली सुरक्षित परराष्ट्र मन्त्री खनालद्वारा कूटनैतिक समुदायलाई भोटेकोशी बाढ़ीको ब्रिफिङ राष्ट्रपाले राहत वितरण छुट्टै संयन्त्र नबनाउने सरकारलाई सघाउने निर्णय लगायतका खबर प्रस्तुत गर्यौं।
18: नेपाल दर्पणमा अब बाँकी खबर। भोटेकोशी बाढ़ीपछि भइरहेको खोजी उद्धार तथा राहत वितरण प्रभावकारी नहुँदा गुनासो बढ़दछ। सरकारले स्थानीय तहले तदारूकता नदेखाएको आरोप लगाइरहेको छ भने स्थानीय तहले आफूहरूले सक्दो प्रयास गरेको तर संघ र प्रदेशबाट अपेक्षा अनुसार सहयोग नपाएको बताएका छन्। रसुवाका बाढ़ी पीड़ितलाई राखिएको होल्डिङ सेन्टरमा स्वयं सेवामा खटिनुभएकी उपासना अधिकारी त्यहाँको अवस्थाबारे जानकारी दिँदै
19: पीड़ितहरूसम्म राहत पुग्न सकेको छैन। अब रसुवा कस्तो भयो भन्दा अब यहाँ राहत पुगेको छैन, यहाँ चाहिँ मान्छेले खानै पाएको छैन, यहाँ चाहिँ लुगा छैन, हामीलाई चाहिँ राहत सामग्री चाहिँ आइपुग्यो तर पकाएर खाने भाँडाकुँडा छैन, त्यो अस्थायी बसोबासको लागि पनि केही पनि छैन भन्ने पनि उत्तिकै आइरहेको छ। सरकारले 100% दिएर गरेको छ, प्रभावितहरूले राहत महसुस गरिरहेको छैनन् भने त्यो इफोर्टलाई मात्रै ताली बजाउन चाहिँ सकिन्न।
20: वडाले हामीले आफैले गर्न सक्दैनौँ, हाम्रो जनशक्ति पुग्दैन भन्नुहुन्छ, पालिकाले चाहिँ हामीले सँगसँग चाहिँ समन्वय गर्ने प्रयास गरिरहेको छौँ भन्नुहुन्छ, अब सरकारले त हाम्रो सबै जनशक्ति परिचालन गरेको छ भनेको छ होइन, ठ्याक्कै समस्या चाहिँ तपाईँले कहाँनिर देख्नुभयो?
19: पालिका आफै पीड़ित हुन्छ यो समयमा, पालिकासँग कति साधन हुन्छ र उति बेलै चाहिँ खटाएर गर्नको लागि माननीयहरू हुनु सँगसँगै यो सरकारको उहाँहरूले चाहिँ कोर्डिनेसन गर्ने भन्दा पनि अलिकति तिमीहरूले गर्नुपर्ने हो यो तिमीहरूले गरेनौ भन्ने खालको कुराहरू मैले देखिरहेको छु। विभिन्न जिल्लाबाट साथीहरूले राहत पठाउनु भएको थियो, त्यो राहतलाई चाहिँ दिदुरबाट माथि जान पनि दिएन भन्दै कति फोनहरू आइरहेको थियो क्या. प्रधानमन्त्रीले पनि हिजो बोल्नुभयो क्या अरे हामीले रोकेको छैनौँ भनेर, तर रोकेको थियौँ, जान दिएको थिएन. जो जो प्रभावित हो पीडित हो उहाँहरूलाई नै बाँड्ने परिस्थिति छैन.
20: प्रभावित बालबालिकाहरूको अवस्था चाहिँ कस्तो पाउनुभयो तपाईँहरूले?
19: 65 वर्षका जो बुझ्ने उमेरमा पुगेका छैनन्, उनीहरू भोक लाग्यो भने रुन्छन्, खाना देऊ भन्छन्, उनीहरूलाई बाबुआमा बगाउनु भनेको के हो भन्ने थाहा छैन. तर जुन टिनेजमा भएका त्योभन्दा ठुला बालबालिकाहरू छन् उनीहरूलाई चाहिँ सबै कुराको प्रेसर छ क्या. बाबुआमा नहुनुको पीडा उनीहरूले बुझ्छन्. अब बाबुआमा नभएपछि हाम्रो के हुन्छ? हामीलाई कसले पढाउँछ, कसले खाना दिन्छ, हामीलाई कसले बस्न दिन्छ, हाम्रो हेर्छ कसले गर्छ भन्नेवाला एउटा मेन्टल प्रेसर जुन छ त्यो भइरहेको छ कि हामी तिमीसँग छौ, सरकारले तिमीहरूको ध्यान राख्छ, तिमीहरूलाई खान बस्न पढ्न सबै कुराको जिम्मेवारी सरकारले लिन्छ, टेन्सन नगर भन्नेवाला एउटा हुन्छ नि इमोसनल सपोर्ट जुन उनीहरूलाई चाहिएको छ त्यो चाहिँ उनीहरूलाई कहीँबाट पनि पुगिरहेको छैन कि. जुन एउटा काउन्सिलिङ जेसुकै होस् सपोर्ट त्यो चाहिँ पुगेको छैन उनीहरू भाषामा.
18: त्यस्तै नुवाकोटका बाढ़ी प्रभावित क्षेत्रमा भइरहेका उद्धार तथा राहतका गतिविधिबारे अर्का स्वयंसेवक विष्णु प्रसाद सापकोटा जानकारी दिँदै,
0: आफ्नो तर्फबाट एक्लै एक्लै जुट्नु र तिनवटा सरकार मिलेर जुट्नुमा चाहिँ केही सकारात्मक हुने थियो. जे विपत्ति आइपरेको छ त्यसलाई चाहिँ हामीले सामान्य अवस्थामा जनतालाई ल्याउनु पर्नेछ. र अनि अझ अचम्मको कुरा चाहिँ के छ भने कता कता हामी सामाजिक सञ्जाललाई दुवै पक्षबाट दुरुपयोग गरे जस्तो लाग्छ. एउटाले आरोप मात्रै लाउँछ यो सरकार भएन भन्छ, अनि अर्कोले त्यो आरोपको ढाकछोप गर्न मात्रै लाग्छ जो चाहिँ प्रभावित क्षेत्रमा पुगेकै छैन कि. अनि एउटाले एउटाको विरोधमा लेख्यो भने अर्काले त्यो व्यक्तिको विरोधमा फेरि खनिने.
20: पीडितहरूको अवस्था अहिले के छ? उहाँहरूले चाहिँ के गरिरहनु भएको छ? पीडितहरूसँग पनि तपाईँहरूले कुराकानी गर्नु भएको छ होला पक्कै पनि?
0: अब नुवाकोट जिल्लाभित्र चाहिँ कोही व्यक्तिहरूलाई तपाईँ बाहिर भेट्नुहुन्छ भने उहाँ पीडित एक दुईजना हुनुहुन्छ होला, उहाँ कम पीडित हो. रात एकदम प्रभावकारी छ अहिलेलाई नुवाकोटको वारीपट्टि विदुर बटार बजार जुन भएको ठाउँ, तर पारिपट्टि गल्छी क्रस भएर जाँदाखेरि छप्रे खोला देवीघाट मुन्थला भुवनी बेसी अनि बेत्रावतीको पारी अलिकति केही दुःख छ. जो हाम्रो घटना घटेको दिनदेखि खटिराख्नु भएको राष्ट्र सेवकहरू हुनुहुन्छ, सुरक्षाकर्मी भन्छौँ हामी, उहाँहरू चाहिँ दालमोट चिउरा चिया बिस्कुटमा गुजारा गर्नु परेको छ. बिहानको खानाको ठेगान छैन, बेलुकाको बासको ठेगान छैन.
20: अबको समयमा चाहिँ के गर्नुपर्ने आवश्यकता देखिन्छ प्रभावित क्षेत्रमा?
0: अस्थायी बसोबासको लागि तयारी हुनुपर्छ र राहत भनेको त्यो चाउचाउ बिस्कु जङ्क फुड भन्छौँ त्यो चाहिँ प्लिज कृपया अब कसैले पोकाहरू पठाउने कोसिस नगरिदिनु होला. दुर्गन्ध एकदमै व्यापक भएको छ, त्यो अब समुदाय स्तरमा जाने डर छ. त्यता पनि अब चाहिँ सरकारले एकदमै ध्यान दिनेलाई ढिलाइ भइसकेको छ.
18: फेरि पनि खबरकै सिलसिला, प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले रसुवा बाढ़ीले क्षति गरेका पूर्वाधार पुननिर्माणलाई तीव्र पार्न सरकारलाई निर्देशन दिएको छ. आज बसेको समितिको बैठकले खोजी र उद्धार कार्य सँगसँगै पूर्वाधार पुननिर्माण र पुनर्स्थापनालाई पनि तीव्रता दिन सरकारलाई निर्देशन दिएको हो. विशेष गरी टनेल लगायत जोखिमयुक्त क्षेत्रमा स्वदेशी तथा विदेशी विज्ञको सहयोग लिएर उद्धार कार्य अघि बढ़ाउनु पर्ने र यसबारे समितिले सरकारलाई निर्देशन दिएको समितिका सभापति आशिष गजुरेलले जानकारी दिनुभयो. साथै पुल तथा अस्थायी सड़क निर्माणलाई प्राथमिकतामा राखेर सम्पर्क सञ्जाल बढ़ाउन समितिले निर्देशन दिएको छ. विद्युत आपूर्तिलाई नियमित गर्न पनि समितिले आग्रह गरेको छ. समितिले विपदबाट क्षतिग्रस्त सड़क पुल विद्युत तथा जलविद्युत आयोजनाको पुननिर्माण र पुनर्स्थापनाका लागि स्वदेशी निजी क्षेत्र विदेशी सरकार विकास साझेदार तथा अन्तर्राष्ट्रिय संघ संस्थाबाट आर्थिक प्राविधिक उपकरण र सामग्री सहयोग जुटाउन सरकारलाई आग्रह गरेको छ. समितिले जलवायु परिवर्तनको कारण नेपालले भोगिरहेको क्षतिका लागि हरितगृह ग्यास धेरै उत्सर्जन गर्ने राष्ट्रबाट क्षतिपूर्ति माग गर्न सम्बन्धित निकायलाई आग्रह गर्ने निर्णय गरेको सभापति गजुरीले जानकारी दिनुभयो. उहाँले विपद व्यवस्थापनमा संस्थागत स्मृति महत्वपूर्ण हुने भन्दै सरकारले विगतका विपदबाट प्राप्त चेतावनी अनुभव र सिकाईलाई संस्थागत गरेर अबका दिनमा जोखिम न्यूनीकरणमा ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो. भोटेकुसी बाढ़ीका कारण क्षतिग्रस्त बनेको नागढुङ्गा मुगलिङ सड़क खण्ड अन्तर्गत धादिङको कृष्णभीरमा अवरूद्ध सड़क सञ्चालनका लागि रूख कटानको काम शुरू भएको छ. भदौ 10 गतेको बाढ़ीले सड़क भाँसिएपछि अवरूद्ध बनेको यो क्षेत्रमा सड़क खुलाउन निर्माण व्यवसायीले आवश्यक तयारी थालेका हुन्. नागढुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार अहिले 29 जना जनशक्ति परिचालन गरिएको छ. यो जनशक्तिले सड़कको दुवै तर्फबाट रूख कटानको काम गरिरहेको छ. सड़क मरमत र पहिरो व्यवस्थापनका लागि जियो टेक्निकल टोलीलाई समेत कार्यस्थलमा खटाइएको छ. नेपाल जियोटेक सोसाइटीले त्यस क्षेत्रको प्राविधिक अध्ययन गरिरहेको र बाटो खुलाउने प्रक्रिया सम्बन्धी नक्साङ्कन सहितको प्रतिवेदन बुझाउनेछ. सोसाइटीको प्रतिवेदन प्राप्त भए लगत्तै पहिरो पन्छाउने र सड़क शुरू गर्ने काम औपचारिक रूपमा गरिने योजना प्रमुख अधिकारीले जानकारी दिनुभयो. अहिले निर्माण व्यवसायी र प्राविधिक टोलीले पहिरो प्रभावित क्षेत्रको वस्तुस्थिति अध्ययन गर्दै सड़क खुलाउनका लागि आवश्यक पूर्व तयारीलाई तीव्र पारेका छन्। कृष्णभीरमा सड़क खुलाउन कम्तीमा दुई हप्ता लाग्न सक्ने प्रारम्भिक अनुमान छ।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश हो।
1: डिश हो, खुशीको कनेक्शन।
2: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
3: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा मन्त्री फुलबान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी विद्यमान विपद व्यवस्थापन, उद्धार कार्य र पूर्वाधार विकासका सन्दर्भमा सुझावहरू पेश गर्नुभएको छ। प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा आज भएको भेटवार्तामा अध्यक्ष घिसिङले भोटेकोशी बाढ़ीबाट सृजित समस्याको समाधान र दीर्घकालीन पूर्वाधार सुरक्षाका विषयमा लिखित तथा मौखिक सुझावहरू दिनुभएको हो। भेटका क्रममा घिसिङले अहिले विपदको संकट अवस्थामा उद्धार, राहत र पुनर्स्थापनाका कार्यलाई एकीकृत रूपमा अगाडि बढ़ाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। विशेष गरी बाढ़ी र पहिरोका कारण सुरुङभित्र फँसेका नागरिकको उद्धारका लागि आवश्यक प्रविधि र उपकरणको परिचालनमा जोड़ दिन उहाँले आग्रह गर्नुभयो। यस्तै ऊर्जा क्षेत्रमा पुगेको ठूलो क्षतिप्रति चिन्ता व्यक्त गर्दै उहाँले क्षतिग्रस्त विद्युतीय जलविद्युत आयोजनालाई चाँडै सञ्चालनमा ल्याउन सरकारले विशेष प्याकेज ल्याउनु पर्नेमा जोड़ दिनुभयो। जवाफमा प्रधानमन्त्री शाहले सुझावहरूलाई सकारात्मक रूपमा लिँदै विपद व्यवस्थापन र पूर्वाधार निर्माणमा सरकारले विज्ञहरूको सल्लाह अनुसार प्रभावकारी कदममा चाल्ने आश्वासन दिनुभयो। घिसिङले भेटपछि बताउनुभयो,
4: प्रधानमन्त्री बालेन्द्र शाह र नेकपाका नेता वर्षमान पुनबीच पनि आज भेटवार्ता भएको छ। सिंहदरबारमा उहाँहरूबीच भेट भएको हो। भेटमा भोटेकोशी नदीमा आएको बाढ़ी र त्यसपछिको खोज, उद्धार, उपचार, राहत वितरण लगायत कार्यसहित समसामयिक विषयमा कुराकानी भयो। पूर्व अर्थमन्त्री समेत रहेका पुनले बाढ़ी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा भावी जोखिम न्यूनीकरणका लागि दात्री सम्मेलन आयोजना गर्न सरकारलाई सुझाव दिनुभएको छ। प्रधानमन्त्रीलाई 18 बुँदे सुझाव मार्फत उहाँले जलवायु परिवर्तनबारे संयुक्त राष्ट्रसंघको महासभामा गएर विश्व समुदायलाई अपील गर्न पनि अनुरोध गर्नुभएको छ। नेपाल चीन संयुक्त हिमालय विपद निगरानी तथा अनुसन्धान संयन्त्र स्थापना, संयुक्त वैज्ञानिक टोलीद्वारा नियमित क्षेत्रीय अध्ययन गर्नुपर्ने लगायत उहाँका सुझाव रहेका छन्।
5: शेयर बजार लगातार तेस्रो दिन बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 4.66 अंकले बढ़ेर 2542.77 बिन्दुमा पुगेको छ। आज फाइनान्स, जलविद्युत, निर्जीवन बीमा र अन्य बाहेक सबै समूहको उपसूचक बढ़ेको छ। आज 145 कम्पनीको शेयर बढ़ेकोमा 123 घटेको छ। 10 कम्पनीको शेयर भने घटबड़ भएको छैन। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 2.94 अर्ब करोड़को कारोबार भएकोमा आज 346 कम्पनीको 1.21 करोड़ कित्ता शेयर 3.46 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ।
4: आज दिउँसो बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै तथा कोशी र सुदूरपश्चिम प्रदेशको एक दुई ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ। पछिल्लो एक घण्टामा सबैभन्दा धेरै कास्कीको लुम्लेमा 15 मिलिमिटरसम्म पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसोपछि काठमाडौँ उपत्यकामा पनि पानी पर्यो। आज राति हिमाली तथा पहाड़ी क्षेत्रका केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ।
5: पश्चिम नवलपरासीको सुस्तामा लामो समयदेखि सीमा छुट्याउनका लागि नेपाल र भारत दुवै पक्षको आपसी सहमतिमा सांकेतिक रूपमा कायम गरिएको सिमलको रूख नारायणीको बाढ़ीले बगाएको छ। नवलपरासीको नारायणी नदी पारिरहेको सुस्तामा सीमा स्तम्भ नहुँदा यो सिमलको रूख सांकेतिक रूपमा थियो। गैराती नारायणी नदीमा आएको बाढ़ीले सुस्ता गाउँपालिका 5 नेपाल भारतको सीमा छुट्याउने सिमलको रूख बगाएर लगेको हो। रूख नै बाढ़ीले बगाएपछि सुस्तामा सीमा सुरक्षाको विषय जटिल बन्न सक्ने भन्दै सुस्तावासीले सम्बन्धित निकायलाई तत्कालै ध्यान पुर्याउन अनुरोध समेत गरेका छन्।
4: अब विदेशको खबर, संयुक्त राष्ट्र संघका प्रमुख एन्टोनियो गुटेरेसले विश्वभर एलिनोको प्रभाव महसुस हुन थालेसँगै विश्व चरम मौसमी अवस्थाको जोखिमपूर्ण क्षेत्रमा प्रवेश गरेको चेतावनी दिनुभएको छ। विश्व मौसम विज्ञान संगठन WMO ले प्राकृतिक मौसमी घटना सम्बन्धी नयाँ तथ्याङ्क सार्वजनिक गरेको छ, जसले अहिलेको एलिनो 70 वर्षभन्दा धेरै समय यताकै शक्तिशाली हुन सक्ने र कम्तीमा सन् 2027 को फेब्रुअरीसम्म रहन सक्ने देखाएको छ। एलिनोले विश्वभरको मौसम प्रणालीमा परिवर्तन ल्याउँछ, यसले कतिपय क्षेत्रलाई खडेरीको चपेटामा पार्छ भन्ने अन्य क्षेत्रमा शक्तिशाली आँधी र बाढ़ीको अवस्था सिर्जना गर्छ। मानवीय गतिविधिका कारण भइरहेको विश्वव्यापी तापक्रम वृद्धिमा एलिनो थपिएर केही ठाउँमा तापक्रम अझ बढ़ाउने मौसमविदलाई उद्धृत बीबीसीले जनाएको छ। विश्व मौसम विज्ञान संगठनले एलिनोसँग सम्बन्धित चरम मौसमी घटनाको सम्भावित पूर्वानुमान सकेसम्म धेरै समुदायसम्म पुर्याउने प्रयास स्वरूप व्यापक परिचालन शुरू गरेको जनाएको छ।
5: नेपाल दर्पणमा अब खेल खबर। एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले घरेलु टोली मलेसियालाई हराउँदै लगातार दोस्रो जित हासिल गरेको छ। बांगीमा रहेको वाईएसडीयूकेएम क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले मलेसियालाई 6 विकेटले हरायो। मलेसियाले दिएको 104 रनको लक्ष्य नेपालले 21 ओभर 4 बलमा 4 विकेट गुमाएर भेटायो। नेपालका अर्जुन कुमारले अभिजित 45, ईशान पाण्डेले 20 रन बनाए। यसअघि टस जितेर ब्याटिङ गरेको मलेसियाले 32 ओभर 3 बलमा 103 रन बनाउँदा सबै विकेट गुमाएको थियो। नेपालका करण केसीले 4, ललित राजवंशीले 2 तथा कप्तान सन्दीप लामिछाने, हेमन्त धामी र दिपेन्द्र सिंह ऐरीले 1-1 विकेट लिए। यसअघि नेपालले पहिलो खेलमा बहरइनलाई 7 विकेटले हराएको थियो। समूह ए र बीबाट शीर्ष 2 टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान बनाउनेछन्। प्रतियोगिताको फाइनल खेल यही भदौ 27 गते शनिबार हुनेछ।
4: र 6 टोलीको सहभागिता रहने पहिलो महिला च्याम्पियन्स ट्रफी श्रीलंकाबाट भारतमा सरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले प्रतियोगिताको नयाँ आयोजकका रूपमा भारतको नाम पक्का गरेको हो। महिला च्याम्पियन्स ट्रफी शुरूमा श्रीलंकामा आयोजना गर्ने तय भएको थियो। टी20 फर्मेटको यो प्रतियोगिता आउँदो वर्षको फेब्रुअरी 14-28 मुम्बई र बडोदराको रंगशालामा सञ्चालन हुनेछ। आफ्नो क्रिकेट बोर्डमा सरकारी हस्तक्षेपका कारण आयोजनाको अधिकार गुमाए पनि श्रीलंका यो प्रतियोगिताको हिस्सा रहनेछ। छनौटका लागि तोकिएको अन्तिम मिति गएको जुलाई 6 टी20 वरियताका शीर्ष 6 रहेर भारत, श्रीलंका, अस्ट्रेलिया, इंग्ल्याण्ड, न्यूजील्याण्ड र दक्षिण अफ्रिका छनौट भएका हुन्। प्रतियोगितामा सहभागी टोलीहरूबीच राउण्ड रोबिन लीगका आधारमा प्रतिस्पर्धा हुनेछ र शीर्ष 2 टोली फाइनलमा पुग्नेछन्। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: बाढ़ीको 13 दिन सोमबार राष्ट्रिय शोक मनाउने सरकारको निर्णय। नवयुवा आन्दोलनको सम्झनामा 23 गते सार्वजनिक विदा। भोटेपछि बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1252 जना पुग्यो।
4: सम्पर्कविहीन नागरिकको खोजी कार्य तीव्र बनाउन सरकारको ध्यानाकर्षण। 3 तहका सरकारबीच आवश्यक समन्वय नहुँदा समस्या।
5: खोजी र उद्धार सँगै पूर्वाधारको पुननिर्माणतर्फ पनि ध्यान दिन सरकारलाई संसदीय समितिको निर्देशन। कृष्णभीरमा सड़क सञ्चालनका लागि रूख कटान शुरू।
4: संयुक्त राष्ट्र संघद्वारा अत्यन्त शक्तिशाली एलिनोको चेतावनी। सम्भावित पूर्वानुमान सकेसम्म धेरै समुदायसम्म पुर्याउन पहल।
5: र एसीसी प्रिमियर कप क्रिकेटमा मलेसियालाई हराउँदै नेपालको लगातार दोस्रो जित। भारतले पहिलो महिला च्याम्पियन्स ट्रफी आयोजना गर्ने।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरिएको पानी पिउने गर

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हर पल हर तपाई सँगै।
2: होइन छिटो निस्कन भनेको, ढिला भइसक्यो।
3: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
2: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
3: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
2: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
3: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
2: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल। हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
4: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सधैँ हामीलाई सम्झनुहोस्।
5: मनोकामना सुनचाँदी पसल,
6: चैनपुर छ त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 9862-13-67-44, 98-15-38-77-75।
7: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9862-33-964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
8: हातमा के पो बोकेर लगे हो गुटुङटुङ,
9: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
8: औ लु, समस्याको समाधान भनेकै म हो,
10: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
8: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्छ झुसेले।
9: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
10: लु अब त्यहीँबाट जाने,
8: लाखे सल्लाह दिएको के पाक्क बोलेको, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, नाइटिङ होङटिङमा किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
11: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री हिसाब फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852-51-094, 9812-36-77-42 र व्हाट्सएप नम्बर 9704-58-302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
12: लै लै माया लै काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे, लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन, लौ लौ लल्ल बारी खर्कैको नारञ्जो बारी।
13: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

0: भएको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826233964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संघवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रबन्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संघवा सभाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साल साउन 29 गतेदेखि 2083 साल भाद्र 25 गते भित्र कार्यक्रम कार्यान्वयन एकाइ संघवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङलामा अनुसूची 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूची 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास लक्षित लाभग्राही 16 देखि 40 वर्ष उमेर सम्म भित्रका युवा कृषक वा कृषि उद्यमी, कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्लाभरि, कार्यक्रम सञ्चालन गर्न सकिने बाली वा वस्तु, कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए अनुसार लक्ष्य संख्या 19, बजेट रु 76 लाख, अनुदान रकम तथा भुक्तानी प्रक्रिया, प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने। सञ्चालन हुने कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रबन्धन, कार्यक्रम सञ्चालन हुने क्षेत्र संघवा सभा र भोजपुर जिल्लाभरि।

0: दन र अनुसूची तीन अनुसार प्रस्ताव ढाँचा कार्यक्रम कार्यान्वयन एकाइ संख सभाको वेबसाइट www.pmamp.gov.np बाट प्राप्त गर्न सकिनेछ। आवेदकको व्यक्तिगत तथा तीन पुस्ते विवरण खुल्ने कागजातहरू, नेपाली नागरिकताको प्रतिलिपि, कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि, उद्यम वा व्यवसाय दर्ता भएको भए सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू, स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि, सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र। थप जानकारीको लागि सम्पर्क नम्बर 0295268555, 9852059079, संखुवा सभा 0924249, 9852773376, भोजपुर। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा।
1: हातमा के पो बोकेर लग्यो हो गुटुङटुङ?
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
1: औ लु, समस्याको समाधान भनेकै म हो।
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
2: दुखले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: लु अब त्यहीबाट जाने
1: लाखै सल्लाह दिएको के पाक त बोलेको। कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेरु ल्याएको रेडियो छ। लु सुनौँ त।
0: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812377742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।

नमस्कार। अरुण खबरको शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट। रसुवाबाडीमा ज्यान गुमाएकाको सम्झनामा भदौ 22 गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय। त्रिशुली 3A सुरुङको मुख खोलेर माटो सोहोर्ने काम चल्दै सुरुङ छिचोलेपछि मात्रै पावर हाउस लगायत अन्य संरचनामा पुग्न सकिने। खोजी रौतारसँगै पूर्वाधार पुननिर्माणमा ध्यान दिन सरकारले संसदीय समितिको निर्देशन। संयुक्त राष्ट्रसंघद्वारा अत्यन्त शक्तिशाली एलनिनोको चेतावनी। र श्रीलंका आयोजकबाट हटेपछि पहिलो महिला च्याम्पियन्स ट्रफी भारतमा हुने। अरुण खबर 97.6 मेगाहर्जमा कोशी प्रदेशका विभिन्न भूभागमा प्रत्यक्ष रूपमा सुन्न सकिन्छ भने अनलाइनमा www.radioarun.com.np साथै सजिलोको लागि हाम्रो पात्रो मोबाइल एप्लिकेशन नेपाली पात्रो र एलएफएम नेपाली रेडियो मोबाइल एप्लिकेशन सँगै फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत सुन्न सकिन्छ। सरकारले रसुवाबाडीमा ज्यान गुमाएकाहरूको सम्झनामा राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले राष्ट्रिय शोक दिवसको निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। बाडीको 13 दिन यही 22 गते सोमबार सरकारले शोक दिवस मनाउन लागेको हो। त्यस दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशमा रहेका नेपाली दूतावास एवं नियोगहरूमा नेपाली झण्डा आदर झुकाउने निर्णय पनि भएको छ। यस्तै अघिल्लो वर्ष भदौ 23 र 24 गते भएको नवयुवा आन्दोलन र शहीदको सम्झनामा 23 गते देशभर सार्वजनिक विदा दिने निर्णय भएको छ। यस्तै सरकारले भोटेकोशी बाढ़ीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि एसियाली विकास बैंक एडीबीबाट प्राप्त हुने 5 मिलियन अमेरिकी डलर अर्थात 75,48,00,000 रूपियाँ अनुदान स्वीकार गरेको छ। बैठकले बाढ़ीबाट प्रभावित व्यक्ति उद्योग व्यापार व्यवसायलाई तत्काल सञ्चालनमा ल्याउन एकीकृत व्यावसायिक पुनरुत्थान योजना अन्तर्गत राहत कर तथा महसुल छूट लगायतका सहुलियत र सुविधा उपलब्ध गराउने निर्णय गरेको छ। सरकारले साल ट्रेडिङ कर्पोरेशन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई 1% भन्सार महसुलमा 25,000 मेट्रिक टन चिनी आयात गर्न स्वीकृति दिएको छ। बैठकले भोटेकोशी बाढ़ीबाट खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्र सेवा कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने निर्णय गरेको छ। यसै गरी उद्धारका क्रममा घाइते भएका निशुल्क उपचार तथा ज्यान गएमा मृतकका परिवारलाई प्रति मृतक 10,00,000 रूपियाँ राहत उपलब्ध गराइने भएको छ। मन्त्री परिषद बैठकले नेपाल प्रशासन सेवा अन्तर्गत राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा नारायण प्रसाद भट्टलाई बढ़ुवा गरी मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय कोशी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय गरेको छ। रसुवाको भोटेकोशी नदीमा गएको बाढ़ीबाट प्रभावित नुवाकोटमा रहेको त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङ केवल डक्ट टनेलको मुख खोलेर माटो सोहोर्ने काम भइरहेको छ। नेपाली सेनाका अनुसार आयोजनाका सुरुङ तथा मुख्य संरचनाहरू बाढ़ीले पुरिएपछि त्यहाँ मानिसहरू फँसेको आशंकामा सेनाको नेतृत्वमा चिनिया टोली र अन्य प्राविधिक गरी 93 जनाको टोली 5 स्कावेटर कम्प्रेसर र ब्रेकरसहित खोजी तथा उद्धारमा जुटिरहेका छन्। सुरुङको मुखमा 40 मिटर लामो र 20 मिटर अग्लो थुप्रो डिब्रिसमा अन्तबाट बगाएर ल्याएका फलामसहितका संरचना तथा ठूल्ठूला ढुंगाहरू छन्। दिनरातको निरन्तरको प्रयासपछि ती सामग्री पछ्याएर सुरुङको माथिल्लो भागतर्फ 10 फीट लम्बाई र 4 फीट उचाइ जति मुख खोलिएको सेनाले जनाएको छ। आयोजना स्थलमा रहनुभएका सांसद श्रीराम नेउपानेका अनुसार सेनाको नेतृत्वको टोलीले सुरुङभित्र छिरेर माटो सोर्ने र पानी बाहिर बगाउने काम गरिरहेको छ। स्कावेटर तथा मेसिन सहित प्रवेश गर्नका लागि पूरै मुख खुलाउनु पर्ने भएकोले त्यहाँ रहेको बाँके थुप्रो हटाउने काम पनि भइरहेको छ। थप 7 वटा बोल्डर ठूला ढुंगा ब्लास्टिङका लागि तयारी भइरहेको छ। यो सुरुङ 170 मिटर जति लम्बाएको छ। लामो तथा लेदोले भरिएको त्यो सुरुङ छिचोलेपछि मात्रै पावर हाउस लगायत अन्य संरचनामा पुग्न सकिने सेनाले जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले भोटेको सिबाडीबाट पीड़ितको उद्धार र राहत वितरणमा छुट्टै संयन्त्र नबनाई सरकारलाई नै सघाउने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले विपद व्यवस्थापनको विषयमा छलफल सहित सरकारले गर्दै आएको कामलाई थप प्रभावकारी बनाउन आवश्यक मदत गर्ने निष्कर्ष निकालेको हो। त्यस्तै पार्टी कार्यालयमा संकलन भएका राहत सामग्री सरकारको एकदार प्रणाली मार्फत वितरण गर्ने राष्ट्रपाको तयारी छ। यसअघि सर्वदलीय बैठकमा भएको सहमति अनुसार प्रदेश र पालिकाको समन्वयमा राहत वितरण गर्ने बारे आजको बैठकमा छलफल भएको प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले बताउनुभयो। बैठकमा बाढ़ी र विपदका समयमा सरकारले गरिरहेका प्रयासबारे अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले ब्रिफिङ समेत गर्नुभएको थियो। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले रसुवाबारीले क्षति गरेको पूर्वाधारको पुननिर्माणलाई तीव्रता दिन सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले खोजी र उद्धार कार्य सँगसँगै पूर्वाधार पुननिर्माण र पुनर्स्थापनालाई पनि तीव्रता दिन सरकारलाई निर्देशन दिएको हो। विशेष गरी सुरूङ लगायत जोखिमयुक्त क्षेत्रमा स्वदेशी तथा विदेशी विज्ञको सहयोग लिएर उद्धार कार्य अघि बढ़ाउनुपर्ने र यसबारे समितिले सरकारलाई निर्देशन दिएको सभापति आशिष गजुरेलले जानकारी दिनुभयो। साथै पुल तथा स्थायी सड़क निर्माणलाई प्राथमिकतामा राखेर सम्पर्क सञ्जाल बढ़ाउन समितिले निर्देशन दिएको छ। विद्युत आपूर्तिलाई नियमित गर्न पनि समितिले आग्रह गरेको छ। समितिले विपदबाट क्षतिग्रस्त सड़क पुल विद्युत तथा जलविद्युत आयोजनाको पुननिर्माण र पुनर्स्थापनाका लागि स्वदेशी निजी क्षेत्र विदेशी सरकार विकास साझेदार तथा अन्तर्राष्ट्रिय संघ संस्थाबाट आर्थिक प्राविधिक उपकरण तथा सामग्री सहयोग जुटाउन सरकारलाई आग्रह गरेको छ। समितिले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको क्षतिका बारेमा क्षतिका लागि हरित गृह ग्यास धेरै उत्सर्जन गर्ने राष्ट्रबाट क्षतिपूर्ति माग गर्न सम्बन्धित निकायलाई आग्रह गर्ने निर्णय गरेको सभापति गजुरेलले जानकारी दिनुभयो। उहाँले विपद व्यवस्थापनमा संस्थागत स्मृति महत्वपूर्ण हुने भन्दै सरकारले विगतका विपदबाट प्राप्त चेतावनी अनुभव र सिकाइलाई संस्थागत गरेर अबका दिनमा जोखिम न्यूनीकरणमा ध्यान दिनुपर्ने बताउनुभयो। अरूण खबरमा अब एउटा अन्तर्राष्ट्रिय खबर। संयुक्त राष्ट्र संघका प्रमुख एन्टोनियो गुटेरेसले विश्वभर एलनिनोको प्रभाव महसुस हुन थालेसँगै विश्व चरम मौसमी अवस्थाको जोखिमपूर्ण क्षेत्रमा प्रवेश गरेको चेतावनी दिनुभएको छ। विश्व मौसम विज्ञान संगठन डब्ल्यूएमओले प्राकृतिक मौसमी घटना सम्बन्धी नयाँ तथ्याङ्क सार्वजनिक गरेको छ, जसले अहिलेको एलनिनो 76 वर्ष यताकै शक्तिशाली हुन सक्ने र कम्तीमा सन् 2027 फेब्रुअरीसम्म रहन सक्ने देखाएको छ। एलनिनोले विश्वभरको मौसम प्रणालीमा परिवर्तन ल्याउँछ। यसले कतिपय क्षेत्रलाई खडेरीको चपेटामा पार्छ भने अन्य क्षेत्रमा शक्तिशाली आँधी र बाढ़ीको अवस्था सृजना गर्छ। मानवीय गतिविधिका कारण भइरहेको विश्वव्यापी तापक्रम वृद्धिमा एलनिनो थपिएर केही ठाउँहरूमा तापक्रम अझ बढ़ाउने मौसमविदहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। विश्व मौसम विज्ञान संगठनले एलनिनोसँग सम्बन्धित चरम मौसमी घटनाहरूको सम्भावित पूर्वानुमान सकेसम्म धेरै समुदायसम्म पुर्याउने प्रयास स्वरूप व्यापक परिचालन शुरू गरेको जनाएको छ। संगठनकी महासचिव सेलेस्टे साउलोले एलनिनोले विश्वभरका समुदाय र अर्थतन्त्रमा ठूलो धक्का पुर्याउने क्षमता राख्ने चेतावनी दिनुभएको छ। मौसमविदका अनुसार अहिलेको एलनिनो सम्भवता निकै ठूलो अन्तरले कम्तीमा सन् 1950 यताकै सबैभन्दा शक्तिशाली बन्ने सम्भावना छ। एलनिनो समुद्रको पानी सामान्य भन्दा बढ़ी तातेको अवस्था हो। प्रशान्त महासागरको सतहमाथिको तापक्रम 0.5 डिग्री सेल्सियस भन्दा बढ़ी तापक्रम वृद्धि कायम रहेको अवस्थामा त्यसको विश्वव्यापी असर पर्छ। यो असरले वायुको नियमित प्रणालीलाई खलबल्याउँदा पैदा हुने अवस्था नै एलनिनो प्रभाव हो। छवटा टोलीको सहभागिता रहने पहिलो महिला च्याम्पियन्स ट्रफी श्रृंखलाबाट भारतमा सरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले प्रतियोगिताको नयाँ आयोजकका रूपमा भारतको नाम पक्का गरेको हो। महिला च्याम्पियन्स ट्रफी शुरूमा श्रीलंकामा आयोजना गर्ने तय भएको थियो।
T20 फर्म्याटको यो प्रतियोगिता आउँदो वर्षको फेब्रुअरी 14 देखि 28 सम्म मुम्बई र बडोदराको रंगशालामा सञ्चालन हुनेछ। आफ्नो क्रिकेट बोर्डमा सरकारी हस्तक्षेपका कारण आयोजनाको अधिकार गुमाए पनि श्रीलंका यस प्रतियोगिताको हिस्सा रहनेछ। छनौटका लागि तोकिएको अन्तिम मिति गएको जुलाई 6 T20 वरियताको शीर्ष 6 भित्र रहने भारत, श्रीलंका, अस्ट्रेलिया, इंग्ल्याण्ड, न्यूजील्याण्ड र दक्षिण अफ्रिकाले प्रतियोगिता खेल्नेछन्। प्रतियोगितामा सहभागी टोलीहरूबीच राउण्ड रोबिन लीगका आधारमा प्रतिस्पर्धा हुनेछ र शीर्ष 2 टोली फाइनलमा पुग्नेछन्। श्रीलंका क्रिकेट अहिले ट्रान्सफर्मेशन कमिटि अर्थात रूपान्तरण समिति नामक अन्तरिम प्रशासनको मातहतमा छ। आईसीसीले राजनीतिक रूपमा नियुक्त प्रशासनलाई मान्यता दिँदैन। अरूण खबरको अन्त्यमा मुख्य खबरका शीर्षकहरू पुनः एकपल्ट। रसुवा बाढ़ीमा ज्यान गुमाएकाहरूको सम्झनामा भदौ 22 गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय। कृषिले 3A सुरुङको मुख खोलेर माटो सोहोर्ने काम चल्दै सुरुङ छिचोलेपछि मात्रै पावर हाउस लगायत अन्य संरचनामा पुग्न सकिने। खोजी र उद्धारसँगै पूर्वाधार पुननिर्माणमा ध्यान दिन सरकारलाई संसदीय समितिको निर्देशन। संयुक्त राष्ट्रसंघद्वारा अत्यन्त शक्तिशाली एलनिनोको चेतावनी। र श्रीलंका आयोजकबाट हटेपछि पहिलो महिला च्याम्पियन्स ट्रफी भारतमा हुने। हवस्त, अरुण खबर अहिलेलाई यति नै। अन्य नयाँ खबरका साथमा भोलि साँझ 7 बजे पुनः उपस्थित हुने नै छु। रेडियो अरुण सुन्दै रहनुहोस्। रमा बिदा हुन्छु। नमस्कार।

0: जान्छ, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झुक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है, खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
1: ल ल आमा, म तँ गए छु आए।
0: होइन, आजै आइपुग्छस् र?
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
2: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ, वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली, चैनपुर छ, शङ्खुवा सभा, प्रोप्राइटर आशिष साख्य, टेलिफोन नम्बर 029571128, मोबाइल नम्बर 9852045741।
3: बस्मेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्मेत वस्त्रालय, चैनपुर नगरपालिका छ, चडिकम अगाडि, प्रोप्राइटर दिल्ली कुमार बस्मेत, सम्पर्क नम्बर 9861443460।
4: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ,
5: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
4: औ लु, समस्याको समाधान भनेकै म हो,
6: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
4: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
5: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ,
6: अब त्यहीबाट जानु
4: लाखेगर के पाक्क बोले, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
7: ग्रोथोसिस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।

0: मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका छ टेलिकम अगाडि, प्रोपाइटर दिल्ली कुमार बस्नेत, सम्पर्क नम्बर 98 6 21 43 460।
1: हातमा के पो बोकेर लग्यो गुटुङटुङ,
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
1: औ लु, समस्याको समाधान भनेकै म हो,
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
2: दुखले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ,
3: अब त्यहीँबाट जाने
1: लाखै सल्लाह दिएको के पाक त बोले, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 19 पोङटिङमा किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
4: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98 5251 094, 98 12 36 77 42 र व्हाट्सएप नम्बर 97054 58 302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
5: आया, आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला।
6: काका किन सुतेरै गनगनाइरहनु भएको छ नि,
5: पेट दुखेर उठ्नै सकिरहेको छैन भने। आया,
6: ए लु जचाउन जानुपर्छ काका।
5: जान त जानु, तर खोइ कहाँ पो जानु, राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला।
7: ल छ नि काका, 0.6 300 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
8: पुरानो ग्यास्ट्रिक, अल्सर, हर्स, दिशाबाट रगत बग्ने, छाल सम्बन्धी रोग, चर्म रोग, तिनी रोग, टन्सिल, बाथ, हाट जोड्नी, नसा, नाक कान घाँटी, दम पिनास, तल्लो पेट दुखेको, महिनावारी गडबडी भएको, बाजुबनको सल्लाह सुझाव, हात खुट्टा झमझमाउने, पोल्ने, अनुहारको चाया पोतो, डन्डीफोर आदिको उपचार, साथै ईसीजी, एक्सरे, भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
9: प्रत्येक बिहिबार शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा, भिडियो एक्सरे, गर्भवती जाँच तथा प्याथोलोजी सेवा,
8: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
9: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
7: प्रवास मेडिकल हल चैनपुर 7 0.13 लाइन, सम्पर्क नम्बर 029570192, फोन नम्बर 98 4 23 45 19।
10: बालबालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बालबालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 देखि दिउँसो 3:30 सम्म सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 98 62 63 39 64। नवदृष्टि, स्वस्थ आँखा, सुन्दर संसार।
11: लै लै माया लै काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन लौ लौ लल्लाबारी खर्कैको नारायण जोबारी।
12: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल। तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

0: समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
1: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
0: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 9814771118 र 9867212300। चैनपुर आँखा उपचार केन्द्र, चैनपुर सङ्खुवा सभा।
2: हातमा के पो बोकेर लग्यो गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
2: औ लु, समस्याको समाधान भनेकै म हो।
4: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
3: लुकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: लु अब त्यहीबाट जाने।
2: लाखै सल्लाह दिएको के पाक्क बोलेको? मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 1990 किनेरु ल्याएको रेडियो छ। लु सुनु त।
5: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852150094 9812367742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
6: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कपडा पनि किन्नु छ।
7: होइन के साह्रो हो तपाईँ, बजार जान्छु भन्थी एक्लै गनगनाएर बसिरहेछ त।
6: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
7: हे लाठी, यति कुरामै टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
6: धन्यवाद दादा, म अहिले नै गइहाले।
7: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट विभिन्न रेडिमेड कपडा कुर्ता सलवार सिरक डस्ना ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा। प्रोप्राइटर शम्भु कटवाल। सम्पर्क नम्बर 9841150600।
6: खराङ सम्पर्क सञ्जीव कटवाल 9916348440।
7: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय विनोद पोखरेल। सम्पर्क नम्बर 9840069772।
8: Radio Aro, time check.
9: It's 8 p.m.
10: अहिले रातको 8 बज्यो।

0: दरबारीको नेपाल परिवेशमा सरा बोहरासँगै नेपाल परिवेश शुरू गरौं। मुख्य समाचारका शीर्षकहरूबाट
1: भुटेपछि बाढ़ीको 13 दिनमा सरकारले राष्ट्रिय शोक मनाउने, भदौ 23 गते जेएनजी दिवसका अवसरमा विदा दिने मन्त्री परिषदको निर्णय,
0: संसद बैठकमै ढलेका लेखा समिति सभापतिको अवस्था सामान्य, ग्रीन आर्मी बारे प्रश्न, प्रधानमन्त्रीलाई कोलमान र वर्षमानको सुझाव,
1: सरकारको ध्यान सुरुङ उद्धारमा केन्द्रित, रासोपाका 2 सांसदलाई फिर्ता बनाइयो, बाढ़ी प्रभावितलाई स्वास्थ्य मन्त्रालयले शुरू गर्यो मनोसामाजिक परामर्श सेवा,
0: जन्मसिद्ध नागरिकता रोक्ने ट्रम्पको दोस्रो प्रयास पनि असफल।

0: संविधानले दिएको अधिकार सरकारले खोस्न नसक्ने अदालतको जिकिर
1: र वर्षको सर्वोत्कृष्ट खेलाड़ीको अवार्ड चन्द्र थापा र एरिका गुरूङलाई मनिषा कुमारी बोहरा वर्ष युवा खेलाड़ी घोषित
2: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार हिमालयाज अन्टाक लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाक ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्रणाली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस् यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा रसुवाबाडीमा बेपत्ता भएका मध्ये 1,259 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरण अनुसार 1,259 जनाको शव भेटिएको हो। फेला परेका शव मध्ये हालसम्म 95 जनाको मात्र समाखत भई आफन्तले बुझेका छन्। प्राप्त विवरण अनुसार रसुवामा 127, नुवाकोटमा 177, धादिङमा 60, गोरखामा 72, तनहुमा 38, नवलपरासी पूर्वमा 218, नवलपरासी पश्चिममा 212 र चितवनमा 355 जनाको शव फेला परेको छ। अझै करिब 5,083 जना सम्पर्क विहीन छन्। प्राधिकरणका अनुसार बाढ़ी प्रभावित 12,038 जनाको उद्धार गरिएको छ।
1: सरकारले आगामी सोमबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले भदौ 10 गते आएको विनाशकारी बाढ़ीमा ज्यान गुमाएकाहरूको सम्मानमा 13 दिनको पुण्यतिथिको अवसर पारी राष्ट्रिय शोक मनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। सो दिन नेपालभरका सरकारी कार्यालय र विदेश स्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने र त्यसको भोलिबाट भदौ 23 गते पनि जेएनजी दिवसका अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको उहाँले बताउनुभयो।
3: अर्को सम्बत 2083 साल भदौ 10 गते नेपाल चीन सीमा रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषणबाढ़ीको कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मान स्वरूप उक्त घटना भएको 13 दिनको पुण्यतिथिका दिन अर्थात 2083 भदौ 22 गते सोमबार राष्ट्रिय शोक मनाउने उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूको राष्ट्रिय झण्डा आदि झुकाउने र विक्रम सम्बत 2083 साल भदौ 23 गते जेएनजी शहीद दिवसको अवसरमा नेपाल राज्यभर सार्वजनिक विदा दिने।
1: गत वर्ष भएको जेएनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदको स्मरणमा भदौ 23 गते जेएनजी शहीद दिवस मनाउने निर्णय गरिएको हो। मन्त्री परिषद बैठकले भोटेकोशी बाढ़ीपछि खोज तथा उद्धारमा खटिने सुरक्षाकर्मी तथा राष्ट्र सेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने निर्णय पनि गरेको छ। त्यस्तै उद्धारका क्रममा घाइते भएमा निशुल्क औषधि उपचारको व्यवस्था गर्ने र उद्धार तथा खोजी कार्यमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्र सेवक कर्मचारीको भएमा परिवारले प्रति मृतक 10,00,000 रूपियाँ राहत उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ। मन्त्री परिषदका बैठकका निर्णय सार्वजनिक गर्दै उहाँले बाढ़ीमा प्रभावित भइरहेका परिवारको सरकारले जिम्मा लिएको बताउनुभयो।
3: शुरूमा चाहिँ अहिले हामीले चाहिँ टेम्पोररी खालको पनि प्रष्ट खालको हामीले बनाउन सक्छौँ, त्यसको लागि पनि हामीले सरकारले पनि र विभिन्न डोनरहरूसँग मिलेर पनि हामीले काम गरिरहेका छौँ र पर्मानेन्टली पनि जसको चाहिँ घरबार दिन हुनुभएको छ उसलाई चाहिँ भूमि मन्त्रालय अन्तर्गत हामीले उहाँहरूलाई चाहिँ अलिकति दीर्घकालीन समाधान कसरी गर्न सकिन्छ भूमि मन्त्रालयबाट भइरहेछ। तत्कालको लागि उहाँहरूलाई बस्नको लागि होल्डिङ सेन्टर अथवा टेम्पोररी राहतको कामहरू पनि भइरहेको छ।
1: त्यसै गरी बाढ़ी प्रभावित नागरिकको उद्धार तथा राहतका लागि एसियाली विकास बैंक एडीबीबाट प्राप्त हुने 5 मिलियन अमेरिकी डलर अनुदान स्वीकार पनि गरिएको छ। बैठकले बाढ़ीबाट प्रभावित व्यक्ति उद्योग व्यापार व्यवसायलाई तत्काल संचालनमा ल्याउन एकीकृत व्यावसायिक पुनरुत्थान योजना अन्तर्गत राहत कर तथा महसूल छूट लगायतका सहुलियत र सुविधा उपलब्ध गराउने निर्णय गरेको छ। सरकारले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई 1% भन्सार महसुलमा 25,000 मेट्रिक टन चिनी आयात गर्न स्वीकृति पनि दिएको छ।
0: आजको संसद बैठकमा ढल्नुभएका सांसद भरत बहादुर खड्काको अवस्था सामान्य रहेको पारिवारिक स्रोतले जनाएको छ। आजको प्रतिनिधि सभाको बैठकमा आफ्नो धारणा राखेर बस्नुभएका खड्का उच्च रक्तचापका कारण ढलेपछि तत्कालै वीर अस्पताल पुर्याइएको थियो। उहाँलाई 24 घण्टा चिकित्सकको निगरानीमा अस्पतालमा राखिएको आफन्तले जनाएका छन्। उहाँ सार्वजनिक लेखा समितिको सभापति समेत हुनुहुन्छ। आजको संसद बैठकमा बाढ़ी प्रभावित क्षेत्रमा देखिएका ग्रीन आर्मी बारे प्रश्न उठेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका सांसद अर्जुन नरसिंह केसीले पनि नेपाली सेनाको जस्तै देखिने पोशाक लगाएर उद्धारमा खटिएको ग्रीन आर्मी नेपाल बारे प्रश्न उठाउनु भएको छ। सांसद केसीले सैनिक पोशाक र दर्जाको चिन्ह समेत उपस्थित हुने उक्त समूहको प्रकृति बारे स्पष्ट पार्न सरकारको ध्यान आकर्षण गराउनु भयो।
4: यो ग्रीन आर्मी भने के जात हो, कहाँबाट आयो? यसमाथि मेरो गम्भीर प्रश्न छ। यो सैनिक पोशाक र दर्जनै चिन्ह सहित जो उपस्थित भएको छ, के यो प्राइभेट मिलिट्री कम्पनी हो? अमेरिकाको ब्ल्याक वाटर, रुसको रेङ्गल र वाग्नर ग्रुप जस्तै हो कि, अथवा यो के हो? नेपालमा नेपाली जनताले एउटै नेपाली सेना चिनेका छन्, अरू सेना चिनेका छैन। भोलिन्टियर ग्रुप पनि त्यसलाई अरू नाम दिएर गर्न सकिन्छ, मलाई त्यसमा आपत्ति छैन। यसमा तत्काल सरकारले चाहिँ गम्भीरतापूर्वक ध्यान दिनुपर्ने मैले अत्यन्त जरूरी देखेको छु।
0: सत्तारूढ राष्ट्रपाका सांसद हरिमोहन भण्डारीले पनि यसबारे छानबिन गर्न माग गर्नुभएको छ। पछिल्लो समय सामाजिक सञ्जालमा नेपाली सेनाको जस्तै पोशाक लगाएर बाढ़ी प्रभावित क्षेत्रमा यो समूह पुगेपछि यसबारे विभिन्न टीका टिप्पणी भइरहेको छ। प्रतिनिधि सभाको अर्को बैठक अब भदौ 24 गते बस्नेछ। आज करिब 3.5 घण्टा बसेको बैठक भोलिदेखि लगातार 5 दिन विदा भएकाले अब बुधबारसम्मका लागि स्थगित भएको सभामुख डोलप्रसाद अरियालले जानकारी गराउनु भएको छ।
1: बाढ़ीपछिको राहत उद्धार र पुनर्स्थापना बारे प्रधानमन्त्री बालिन्द्र शाहले आज विभिन्न दलका नेताहरूसँग सुझाव लिनुभएको छ। पूर्व अर्थमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता वर्तमान पुन र उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आज प्रधानमन्त्री शाहसँग छुट्टा छुट्टै भेट गर्नुभएको हो। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज भएको भेटमा उहाँहरूबीच भटेकोशी बाढ़ी र त्यसपछिको खोज उद्धार उपचार राहत वितरण लगायत विषय कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आजको संसद बैठकमा पुनले आफूले प्रधानमन्त्रीलाई दिएको 18 बुँदे सुझाव संसदमा पनि सुनाउनु भएको छ।
5: मैले आज बिहान मात्रै पनि सम्मान्य प्रधानमन्त्रीलाई भेटेर आफ्नो सुझावहरू दिएको छु। 18 बुँदे सुझावहरू दिए तत्कालीन र दीर्घकालीन विषयहरूमा। यो चाहिँ प्रभावित क्षेत्र पुनर्निर्माणको लागि सरकारले दात्री सम्मेलनको आयोजना गरोस्।
1: प्रधानमन्त्री शाहले बोलाएपछि घिसिङ आफ्नो विज्ञ टोलीसहित छलफलमा पुग्नु भएको थियो। भेटपछि संचारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष घिसिङले जलविद्युत आयोजनाको सुरुङभित्र थुनिएका श्रमिकहरूको उद्धार कसरी गर्न सकिन्छ भनेर सुझाव दिएको बताउनुभयो।
6: रेस्क्यू प्रोग्राममालाई टीमले मात्रै हुँदैन, इक्विपमेन्टहरू पुग्नु पर्यो। मुख्य यसको समस्या भनेको इक्विपमेन्ट पुर्याउनलाई चाहिँ गाह्रो भएको समस्या चाहिँ त्यहाँ हो। अब जुन जेसिबीहरू, स्क्याभेटरहरू, ड्रिलिङ मेसिनहरू टाइममा त्यहाँ चाहिँ पुर्याउनको लागि हेलिकप्टर सर्भिस हेभी इक्विपमेन्टहरू उठाउनुपर्छ, पुर्याउनुपर्छ, त्यहाँबाट खन्नु पर्यो र त्यहाँभित्रको डेब्रिसहरूलाई निकाल्नु पर्यो। त्यही हो, हाम्रो स्पेसल प्रविधि चाहिने पनि होइन त्यो भित्र।
1: संसदमा प्रधानमन्त्रीले प्रविधि नभएको भनी दिएको अभिव्यक्तिप्रति लक्षित पत्रकारको प्रश्नमा घिसिङले सुरुङभित्रको उद्धारका लागि कुनै अलौकिक वा विशेष प्रविधि चाहिँदैन, साधारण उपकरण र उद्धार टोली भए पुग्ने बताउनुभयो। उहाँले नेपाली सेनाको हेलिकप्टर मार्फत भए पनि आवश्यक उपकरण तत्काल ओसारेर भग्नावशेष पछाउनु पर्ने सुझाव दिएको बताउनुभयो। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले भने सत्तारूढ राष्ट्रपाका सभापति रवि लामिछानेलाई फोन गरेर सहानुभूति जनाउनु भएको छ।
0: भटेकोशीको बाढ़ीको 9 दिन बितिसक्दा पनि अति प्रभावित रसुवा र नुवाकोटका स्थानीय तहमा अझैसम्म पनि विवरण संकलन गर्ने काम सकिएको छैन। रसुवाको उत्तर गया गाउँपालिकामा हालसम्म 6 जनाको शव फेला परेको छ भने करिब 500 जना व्यक्तिहरू सम्पर्कविहीन छन्। यस्तै 2015 घरधुरी प्रभावित बनेका छन्। प्रभावित क्षेत्रमा बिजुली र संचार सेवा अवरूद्ध भएकाले एकिन विवरण संकलन गर्न कठिनाई भइरहेको पालिका जनाएको छ। एक सातासम्म पनि राहत नपुगेको भनेर गुनासो आए पनि बाढ़ीपछि विस्थापित भएकाहरूलाई होल्डिङ सेन्टरमा राखेर राहत व्यवस्थापन गरिरहेको गाउँपालिकाका उपाध्यक्ष चमेली गुरूङले जानकारी दिनुभयो।
7: जो चाहिँ बाढीबाट भागेर ज्यान बचाएर बाँच्नु भएको छ उहाँहरूलाई हामीले होल्डिङ सेन्टरहरूमा राखेर त्यहाँ खानाको मेसहरू चलाएर व्यवस्थापन गर्ने कामहरू भइरहेको छ। जति पनि राहतहरू लिएर आउनु भएको छ हाम्रो सहयोगी दाताहरू निकायहरू हुनुहुन्छ संस्थाहरू हुनुहुन्छ होइन उहाँहरूले चाहिँ हाम्रो उत्तर गया पाँचको नीलकण्ठ माविमा चाहिँ एउटा कलेक्सन सेन्टरमा ल्याएर कलेक्सन गराउनुहुन्छ दाखिला गर्नुहुन्छ स्टोरमा त्यसपछि हामीले प्याकेज बनाउँछौँ तिन आइटमको प्याकेज छ होइन फरक फरक त्यो प्याकेजहरूमा चाहिँ प्रिन्ट गरेर अनि हामीले प्रत्येक घरमा घर घरमा टोल टोलमा गाडी मार्फत पुर्याइरहेका छौँ।
1: अर्को अति प्रभावित जिल्ला नुवाकोट प्रशासनका अनुसार विभिन्न निकायहरूसँग समन्वय गरी प्रभावित विस्थापित बेपत्ताहरूको नयाँ तथ्याङ्क संकलन भइरहेको छ। विस्थापित परिवारहरूका लागि विभिन्न 24 भन्दा बढ़ी स्थानमा अस्थायी आश्रय स्थल तथा होल्डिङ सेन्टरहरू सञ्चालन गरी राहत सामग्री वितरण भइरहेको छ। सड़क सञ्जाल विच्छेद भएका विकट स्थानहरूमा हेलिकप्टर मार्फत र अन्य स्थानहरूमा साना सवारी साधन मार्फत राहत सामग्री पुर्याइएको जिल्ला प्रशासन कार्यालय नुवाकोटका सूचना अधिकारी रूपेश प्रसाद अधिकारीले जानकारी दिनुभयो।
8: तीन ठाउँमा हामीले कलेक्सन सेन्टरहरू स्थापना गरेर त्यहाँ विभिन्न संस्थाहरूबाट नेपाल सरकारबाट अब निजी स्वास्थ्यबाट प्राप्त सहयोगहरू संकलन गरेका छौँ र त्यसपछि विभिन्न अनि विभिन्न होल्डिङ सेन्टरहरूमा चाहिँ हामीले पठाइराखेका छौँ। त्यहाँ आवश्यकतालाई बुझेर यातायात जाने ठाउँमा यातायातबाट नजाने ठाउँमा हेलीबाट पनि हामी मैलीहरू पठाइराखेको छौँ। हिजो मात्रै हामी पाँच ठाउँमा हेली मार्फत पाँचवटा उडान गरेर सामग्रीहरू पठाएका अस्ति हामी 26 ठाउँमा पठाएका छौँ।
0: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन् सुन्दै गर्नुहोला।
9: प्रमुखको पर्पज नाम मार्बल।
10: मार्बलका सिकेपछि प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड साथै मार्बलका युपिभीसी प्रोडक्टहरू लेड फ्री युवी रेसिस्टेन्ट हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
11: सुरक्षा घरको सास जीवन दर्शन।

0: महालक्ष्मी लाइफ इन्सुरेन्स के अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: संचार नेटवर्क रत्नपानी सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: सरकारले विभिन्न जलविद्युत आयोजनाका सुरुङमा फँसेकाको उद्धारका लागि नेपाली सेनासँगै भारत चीन र दक्षिण कोरियाका विशेषज्ञ टोली परिचालन गरिएको बताएको छ। हाल 9,300 भन्दा बढ़ी नेपाली सेनाका जवानहरू रसुवाको टिमुरेदेखि नुवाकोट धादिङ चितवन र नवलपरासीसम्म खटिएका छन्। चिलिमी र लाङटाङमा भारतीय टोली माथिल्लो त्रिशुली 3A चिनिया टोली र माथिल्लो त्रिशुली 1 कोरियाली टोलीले नेपाली उद्धारकर्मीसँग मिलेर काम गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले आज आयोजित पत्रकार सम्मेलनमा लाङटाङतर्फ सुरुङको माथिल्लो भागबाट सानो पाल पारेर खोजी कार्य अघि बढ़ाइएको छ भने हाकु क्षेत्रमा पनि पुनः प्रवेश गरी खोजी शुरू गरिएको छ। उहाँका अनुसार बेपत्ता विदेशी नागरिकका परिवार र कूटनीतिक नियोगहरूसँग समन्वय गर्न मन्त्रालयमा इमर्जेन्सी कन्ट्रोल रूम क्रियाशील रहेको छ। उक्त कक्षमा दैनिक करिब 200 सोधपूछ आउने गरेको र बिहान 7 राति 10 हटलाइन सेवा संचालनमा रहेको प्रवक्ता छेत्रीले जानकारी दिनुभयो। मृतकको पहिचानका लागि भारत चीन सिंगापुर र दक्षिण कोरियाका फोरेन्सिक विशेषज्ञ तथा डिजास्टर भिक्टिम आइडेन्टिफिकेशन टोलीहरू खटिएका छन्। हालसम्म 19 भारतीय 5 चिनिया र सिंगापुरका 19 विशेषज्ञहरूले डीएनए संकलन र विश्लेषण कार्य शुरू गरिसकेका छन्। मन्त्रालयले बेपत्ताका आफन्तहरूलाई डीएनए परीक्षणका लागि महाराजगंज स्थित प्रहरी अस्पताल वा नजिकैको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ। नेपाल प्रहरीले बाढ़ीपछिको जटिल परिस्थितिसँग जुझ्न अन्तर्राष्ट्रिय समुदायसँग उच्च क्षमताका ड्रोन लाइडर बेलीब्रिज डीएनए परीक्षण किट र मोबाइल इयर ट्राफिक कन्ट्रोल सिस्टम जस्ता उपकरणहरूको माग गरेको छ। भारत चीन अमेरिका बेलायत जापान लगायत विभिन्न मित्र राष्ट्र र संयुक्त राष्ट्रसंघ एसियाली विकास बैंक जस्ता दात्य निकायहरूले प्रदान गरेको सहयोगप्रति नेपाल सरकारले आभार समेत व्यक्त गरेको छ। प्रवक्ता छेत्रीले यो विपदलाई हिमालयी क्षेत्रको संवेदनशीलता र जलवायु परिवर्तनको गम्भीर असरको रूपमा चित्रण गर्नुभएको छ। नेपालले न्यून कार्बन उत्सर्जन गरे पनि जलवायु परिवर्तनको मारमा बढ़ी परेको उल्लेख गर्दै मन्त्रालयले लस एण्ड ड्यामेज फण्डबाट तत्काल सहयोगका लागि पत्रचार गरिसकेको जनाएको छ। प्रारम्भिक अनुमानमा घर सड़क पुल र जलविद्युत आयोजनामा ठूलो क्षति पुगेको देखिएकाले पुनर्निर्माणका लागि विस्तृत क्षति मूल्याङ्कन गरिने मन्त्रालयको भनाइ छ। चीनको केरिङमा रहेका करिब 1400 नेपाली मध्ये 114 जना तातोपानी नाका हुँदै नेपाल फर्कने क्रममा रहेको पनि उहाँले सुनाउनुभयो।
5: हाम्रो सोसियल मिडियातिर अलिकति एउटा खबर के फैलिएको जस्तो देखियो भने त्यो चाइना साइडमा हराएका नेपालीहरू भेटिएर फर्किएका हुन् भन्ने खालको देखियो, त्यो होइन। उहाँहरू पहिले त्यही केरुङकै एरियामा हुनुहुन्थ्यो र यो बाटो यतापट्टिको बाटो बिग्रिएको हुनाले चाहिँ उहाँहरूलाई अर्को वैकल्पिक बाटोबाट ल्याउनलाई हामीले समन्वय गरिरहेको अवस्थामा उहाँहरू तातोपानी तर्फबाट आउँदै हुनुहुन्छ र बाँकी आउन चाहनेहरूलाई पनि जसको खास गरी आउनै पर्ने अवस्था छ यतापट्टि घर परिवार आफन्तहरू बाढीमा हराएको परेको कारणले गर्दा कोही छिटो आउन चाहनेहरूलाई पनि हामीले छिटै ल्याउनको लागि चिनिया पक्षसँग हामीले समन्वय गरिरहेका छौँ।
3: सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टीका सांसदद्वय सागर ढकाल र श्रीराम न्यौपानेका कारण उद्धारमा अवरोध सृजना भएको भए तत्काल फर्कन निर्देशन दिनुभएको छ। सुरुङमा फँसेकाहरूको उद्धारमा खटिएका रासोपाका सांसदहरूका कारणले उद्धार कार्य असहज भएको भन्दै आलोचना भएपछि संसदीय दलका उपनेता पराजुलीले फर्कन निर्देशन दिनुभएको हो। सांसद न्यौपाने सुरुङसँग सम्बन्धित इन्जिनियर र ढकाल आर्किटेक्ट इन्जिनियर भएकाले फिल्डमा गएर समन्वयकारी भूमिका निर्वाह गरिरहेको दावी गरिएको थियो, तर उहाँहरूकै उपस्थितिका कारण उद्धार कार्यमा अप्ठ्यारो भएको गुनासो आएपछि यस अघि नै पार्टीले तत्काल फिर्ता बोलाउने निर्णय गरेको थियो।
4: राष्ट्रपाले रसुवा बाढ़ी पश्चात सरकारद्वारा संचालित खोज उद्धार तथा राहत कार्य हालसम्म सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ। आज पार्टीको सचिवालय बैठकपछि प्रवक्ता जगदीश खरेलले सरकारको नेतृत्वमा भएका कामहरूको समीक्षा गर्दै यस्तो जानकारी दिनुभएको हो। बैठकमा सरकारको प्रतिनिधित्व गरिरहेका पार्टीका उपसभापति एवं अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले हालसम्म भएका प्रगतिबारे विस्तृत जानकारी गराउनु भएको थियो। प्रवक्ता खरेलका अनुसार सचिवालय सदस्यहरूले सरकारले गरेका कार्यहरूको प्रशंसा गरे पनि खोज उद्धार र राहतका कार्यलाई अझ बढ़ी प्रभावकारी र द्रुत गतिमा अघि बढ़ाउनु पर्नेमा जोड़ दिएका छन्। रासोपाले राहत वितरण प्रक्रियालाई थप व्यवस्थित बनाउँदै प्रभावित क्षेत्रमा सरकारी उपस्थिति अझ सशक्त बनाउन समेत आग्रह गरेको छ।
3: भोटेको सिप बाढ़ी प्रभावितहरूलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मनोसामाजिक परामर्श सेवा शुरू गरेको छ। बाढ़ीपछि परिवारका सदस्य तथा धन सम्पत्ति गुमाउँदा मानसिक रूपमा आइपर्ने तनाव आघात न्यूनीकरण गर्न मन्त्रालयले मनोपरामर्श सेवा शुरू गरेको हो। मन्त्रालयका प्रवक्ता डाक्टर समीर कुमार अधिकारीका अनुसार प्रभावितहरूलाई मनोसामाजिक परामर्श तथा मानसिक स्वास्थ्य सेवा दिन हालसम्म एकजना मनोचिकित्सक एकजना साइक्लोलोजिस्ट र 86 जना मनोसामाजिक परामर्शदातालाई बाढ़ी प्रभावित क्षेत्रमा खटाइएको छ। यस्तै हेल्पलाइन सेवाबाट पनि परामर्श दिइरहेको मन्त्रालयले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्र रसुवा नुवाकोट क्षेत्र पुगेर आउनुभएका आयुर्वेद विभागका डाक्टर प्रकाश केवालीका अनुसार हाल उक्त क्षेत्रमा रोकिएका नियमित स्वास्थ्य सेवा पुनः चलाइए पनि प्रभावितहरूलाई मनोसामाजिक परामर्श अति आवश्यक रहेको छ। यसका लागि हालै स्वास्थ्य मन्त्रालयको समन्वयमा मानसिक स्वास्थ्य सेवामा काम गरिरहेका संस्था तथा चिकित्सकहरूलाई त्यहाँ पुगेको डाक्टर केवालीले बताउनुभयो। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: आफू एकमात्र डीटीएच सेवा जित्छौ।
1: त्यसो खुशीको कनेक्शन
2: यो हो हाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बसेको छ। आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बसेको हो। नेपाली कांग्रेसभित्र महाधिवेशनको प्रक्रिया र मितिलाई लिएर आन्तरिक शक्ति संघर्ष सुलिएको छ। निवर्तमान पार्टी सभापति शेरबहादुर देउवा पक्षले छुट्टी महाधिवेशनको कार्यतालिका सार्वजनिक तयारी गरेपछि संस्थापनबाट अनुशासन समितिको बैठक बसेको हो। अनुशासन समितिको बैठक भोलि पनि जारी रहने बताइएको छ। यता छुट्टी महाधिवेशन गर्ने तयारी गरेको देउवा समूहको बैठक पनि चुनदेवीमा बसेको बताइएको छ।
3: पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा सड़क भाँसिएपछि नेपाल आयल निगमको समन्वयमा आज विभिन्न कम्पनीका 24,500 सिलिण्डर भैरोडको बाटो हुँदै आज काठमाडौँ उपत्यका ल्याइएको छ। राजमार्ग अवरूद्ध भएर ग्यासका बुलेट काठमाडौँ र धादिङका बोटलिङ प्लान्टसम्म आउन नसकेपछि निगमले एलपी ग्यास उद्योगलाई तराईका उद्योगमा ग्यास सिलिण्डर भरि त्रिभुवन राजपथ हुँदै काठमाडौँ ल्याउने व्यवस्था मिलाएको थियो।
4: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सिराहाको औरही गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुशी ऐतसहित चारजना विरूद्ध आज विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको छ। आयोगले औरही गाउँपालिकाले आर्थिक वर्ष 2078/79 साना व्यावसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम सञ्चालन गर्दा माछाका भूरा र दाना लगायत खरिद वितरणका क्रममा झुटा बिल भरपाईका आधारमा बढ़ी भुक्तानी लिई भ्रष्टाचार गरेको आरोपमा उनीहरू विरूद्ध मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभएको छ।
3: स्रोतमा खुलेको 5,00,000 रूपियाँ सहित एक भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आज दिउँसो धनगढ़ी उपमहानगरपालिका 4 स्थित घरेलु चोकबाट भारतको पंजाब पटियाला बस्ने 18 वर्षीय अरविन्द सिंहलाई प्रहरीले पक्राउ गरेको हो।
4: नेप्से परिसूचक आज सामान्य अंकले बढ़ेको छ। यससँगै नेप्से परिसूचक 4.66 अंकले बढ़ेर 2542 बिन्दुमा पुगेको छ। आज विभिन्न कम्पनीका शेयर 3,46,52,00,000 रूपियाँमा खरिद बिक्री भएको छ। आज 145 कम्पनीको शेयर मूल्य बढ़दा 123 कम्पनीको शेयर मूल्य घटे भने 10 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी अदालतले अमेरिकामा जन्मेका बालबालिकालाई जन्मसिद्ध नागरिकता प्रदान गर्न रोक लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश कार्यान्वयन नगर्न भनेको छ। मेरिल्याण्ड स्थित अमेरिकी जिल्ला अदालतकी न्यायाधीश डेबोरा एल बोर्डम्यानले आज ट्रम्प प्रशासनको कार्यकारी आदेश कार्यान्वयन नगर्न आदेश जारी गर्नुभएको हो। आप्रवासी परिवार र अधिकार कर्मी समूहले तयार गरेको सामूहिक मुद्दाको अन्तिम टुंगो नलागेसम्म यो रोक कायम रहनेछ। न्यायाधीश बोर्डम्यानले सर्वोच्च अदालतले यसबारे स्पष्ट गरिसकेको समेत उल्लेख गर्नुभएको छ। अदालतले ट्रम्पको आदेश संविधानमा दिइएको जन्मसिद्ध नागरिकताको अधिकार विरूद्ध भएको उल्लेख गर्दै सरकारले नागरिकता खोज्न नसक्ने बताएको छ। अमेरिकी कानून अनुसार केही सीमित अपवाद बाहेक अमेरिकी भूमिमा जन्मेका सबैले जन्मसिद्ध नागरिकता पाउँछन्। यो व्यवस्था सन् 1868 गृहयुद्धपछि अनुमोदन भएको अमेरिकी संविधानको 14 संशोधनसँग जोड़िएको छ। ट्रम्पले लामो समयदेखि जन्मसिद्ध नागरिकता सीमित गर्ने प्रयास गर्दै आउनु भएको छ। यसअघि उहाँले गैर कानूनी रूपमा वा अस्थायी हैसियतमा अमेरिकामा रहेका व्यक्तिबाट जन्मिएका बच्चालाई अमेरिकी नागरिक नमान्ने कार्यकारी आदेश जारी गर्नुभएको थियो। तर सर्वोच्च अदालतले गत जूनमा उक्त आदेश खारेज गरिदिएको थियो।
4: नेपाल परिवेशमा अब खेल समाचार। नेपाल खेलकुद पत्रकार मंच एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत पुरूषतर्फ बक्सिङका चन्द्र थापा र महिलातर्फ कराटेकी एरिका गुरूङ वर्षको सर्वोत्कृष्ट खेलाड़ी बनेका छन्। आज भएको अवार्डको 23 संस्करणमा दुवैजनाले वर्षको सर्वोत्कृष्ट खेलाड़ीको पुरस्कार जितेका हुन्। 2082 सालमा गरेको प्रदर्शनलाई आधार मानेर पत्रकार मंचले अवार्ड प्रदान गर्ने गरेको छ। वर्ष महिला खेलाड़ी अवार्डमा एरिकाले ह्याट्रिक गरेकी हुन्। यस्तै मनिषा कुमारी बोहरा वर्ष युवा खेलाड़ी घोषित भएकी छन्। कराँतेका कुशल श्रेष्ठ वर्षका उत्कृष्ट प्रशिक्षक र भलिबलकी मीना सुमारले पीपल्स च्वाइसको अवार्ड जितेकी छन्। यी पाँचै विधाका विजेताले पल्सर बाइक मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन्। यसै गरी अन्य चार विधा पारा एथलेटिक्स सम्मान, स्पेशल अवार्ड, लाइफ टाइम अचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नलिस्ट अवार्डबाट सम्मानितलाई जनही 1,00,000 रूपियाँ पुरस्कार प्रदान गरिएको छ।
3: र एसिसी प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ। आज बिहान भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई 6 विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गरेको हो। मलेसियाले दिएको 104 रनको लक्ष्य नेपालले 21 ओभर 4 ओभरमा 4 विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा ओपनर अर्जुन कुमारले नट आउट रहँदै 45 रनको योगदान गर्दा इशान पाण्डेले 20 रन जोडेका थिए। हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: भुटेपछि बाढ़ीको 13 दिनमा सरकारले राष्ट्रिय शोक मनाउने, भदौ 23 गते जेन्डर दिवसका अवसरमा विदा दिने मन्त्री परिषदको निर्णय,
3: संसद बैठकमै ढलेका लेखा समिति सभापतिको अवस्था सामान्य, ग्रीन आर्मी बारे प्रश्न, प्रधानमन्त्रीलाई कुलमान र वर्षमानको सुझाव,
4: सरकारको ध्यान सुरुङ उद्धारमा केन्द्रित, रासोपाका 2 सांसदलाई फिर्ता बोलाइयो, बाढ़ी प्रभावितलाई स्वास्थ्य मन्त्रालयले शुरू गर्यो मनोसामाजिक परामर्श सेवा,
3: जन्मसिद्ध नागरिकता रोक्ने ट्रम्पको दोस्रो प्रयास पनि असफल, संविधानले दिएको अधिकार सरकारले खोस्न नसक्ने अदालतको जिकिर,
4: र वर्षको सर्वोत्कृष्ट खेलाड़ीको अवार्ड चन्द्र थापा र एरिका गुरूङलाई मनिषा कुमारी बोखरा वर्ष युवा खेलाड़ी घोषित।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौड्याललाई धन्यवाद। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज

0: रेडियो अरुण 97.6 MHz हरपल तपाईं सँगै।
1: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा सञ्चालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न। यस अपरेशनका लागि सम्पर्क नम्बर 98626339 नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
2: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
2: औ लु, समस्याको समाधान भनेकै म हो।
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो जुसेले।
3: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: लु अब त्यहीबाट जाने
2: लाखे सल्लाह बेगर के क्वाक बोलेको। कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेर ल्याएको रेडियो छ। लु सुनौ त।
5: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98525194 98 12 36 77 42 र व्हाट्सएप नम्बर 97054 58 302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
6: चाहना हेर न, गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है।
7: त्यही त, कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्?
8: के को खास खास कोसिस चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो?
7: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
8: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी।
9: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
10: प्रोप्राइटर समीर बिक प्लस रूपा बिक मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
9: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर छ शङ्खुवा सभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि।
11: के कान्छ, तेरो दाजुले विदेशबाट आइएनमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
12: ल ल आमा, म तु गए तु आए।
11: होइन, आजै आइपुग्छस् र?
12: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्रालीमा भइहाल्छ नि।
9: हामी कहाँ आईएमई वेस्टर्न युनियन हिमाल रेमिट सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्राली चैनपुर छ शङ्खुवा सभा प्रोप्राइटर आशिष साख्य टेलिफोन नम्बर 029-5701-28 मोबाइल नम्बर 98525-45-741।
13: भालुमा बसको खालिलो तामा कान्छीको मन हर्ने भालुमा बस

0: आजका प्रमुख विश्व समाचार।
1: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। मौसम सम्बन्धी संयुक्त राष्ट्र संघीय निकाय डब्ल्यूएमओ की प्रमुखले अत्यधिक शक्तिशाली एल निनियो मौसमी अवस्थाका असरहरूसँग जुझ्नका लागि आवश्यक कदम चाल्न सरकारहरूलाई आग्रह गरेकी छन्। उक्त मौसमी अवस्था आउँदा महिनाहरूमा झन सशक्त हुने अपेक्षा गरिएको छ, जसका कारण विश्वका कतिपय हिस्सामा खडेरी तथा बाढ़ी निम्ति नै पूर्वानुमान छ। डब्ल्यूएमओ की प्रमुख सेलेस्टे साउलोले तथ्याङ्क राख्न थालिएताकै प्रशान्त महासागरको तापक्रम बढ़ेको बताइन्। उनले खाद्यान्न आपूर्ति प्रणाली एवं मूल्यमा असर पार्ने गरी उष्ण लहर र पानी पर्ने प्रवृत्तिमा हुने परिवर्तनसँग जुझ्नका लागि योजनाहरू बनाउन आग्रह समेत गरिन्। भदौ 10 गतेको विनाशकारी बाढ़ीमा परि ज्यान गुमाउने मानिसहरूको संख्या बढ़िरहँदा नेपाल सरकारले आउँदो सोमबार राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ। भदौ 22 गते बाढ़ी आएको 13 दिन पुग्नेछ। मन्त्री परिषदको बैठकले आज गरेको निर्णय सुनाउँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले संचार कर्मीसँग भने,
2: अकल्पनीय भीषण बाढ़ीको कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मान स्वरूप उक्त घटना भएको 13 दिनको पुण्यतिथिका दिन अर्थात 2083 भदौ 22 गते सोमबार राष्ट्रिय शोक मनाउने, उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास र नियोगहरूको राष्ट्रिय झण्डा आदि झुकाउने।
1: नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेल। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबारको बाढ़ीबाट मृत्यु हुनेको संख्या 1250 नागेको छ भने 5000 भन्दा बढ़ी व्यक्ति अझै हराइरहेका छन्। जल विद्युत आयोजनाका सुरुङभित्र फँसेका थानिएका मानिसहरूको खोजी प्रयास जारी रहेको अधिकारीहरूले बताएका छन्। इण्डोनेसियामा निशुल्क सरकारी खाजा खाएका थप 100 विद्यार्थी तथा शिक्षकहरू बिरामी परेका छन्। सेन्ट्रल जाभा स्थित एउटा विद्यालयका प्रधानाध्यापकले बताए अनुसार कुखुराको सेकेको मासु खाँदा 700 भन्दा बढ़ी विद्यार्थी र 25 शिक्षकलाई झाडाबान्ता लागेको छ। स्वास्थ्य सम्बन्धी एउटा संसदीय समितिका एक सदस्यले छुट्टै 3 स्थानमा निशुल्क सरकारी खाजा खाएका करिब 1000 भन्दा बढ़ी व्यक्ति बिरामी परेका बताएका छन्। वेस्ट अफ्रिकाबाट स्पेनको केनेरी टापु पुग्ने प्रयासका क्रममा 80 भन्दा बढ़ी आप्रवासीहरूको ज्यान गएको ठानिएको छ। स्पेनी उद्धार टोलीहरूले बाँच्न सफल 44 एउटा डुंगाबाट उद्धार गरेका छन् भने 5 शव फेला पारेका छन्। उक्त डुंगालाई ग्रान केनेरियामा उनीहरूले बिहिबार भेटेका हुन्। लामो यात्राका क्रममा ज्यान गुमाउनेमा धेरै महिला तथा बालबालिका रहेका ठानिएको छ। र स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले उत्तर अफ्रिकी भूभाग सिउटामा हजारौं आप्रवासीहरू छिराउने षड्यन्त्र मोरक्कोले गरेको कुराको कुनै ठोस प्रमाण नभेटिएको बताएका छन्। संसदलाई सम्बोधन गर्ने क्रममा उनले भने, गत जुलाईमा 70,000 भन्दा बढ़ी आप्रवासीहरू सीमाभित्र छिर्ने कल्पना कसैले पनि गरेको थिएन। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। भोटेकोशीमा आएको बाढ़ीपछि सम्पर्कविहीन भएकाहरूको संख्या 5000 नाघेको अधिकारीहरूले जनाएका छन्। उनीहरूका अनुसार 1250 भन्दा धेरै शव भेटिएका छन्। गत बुधबार आएको बाढ़ीले प्रभावित तुल्याएका क्षेत्रबाट 12,000 भन्दा धेरैको उद्धार गरिएको अधिकारीहरूको भनाइ छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले केही बेर दिएको जानकारी अनुसार करिब 600 विदेशी सहित झण्डै 5100 नागरिकहरू अझै सम्पर्कविहीन छन्। प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार खोज, उद्धार, राहत तथा उपचारमा 21,000 भन्दा धेरै सुरक्षाकर्मीहरू परिचालित छन्। थप जानकारी दिँदै महतले भनिन्,
3: बाढ़ीमा परि मृत्यु भएका व्यक्तिहरूको 1259 शव फेला परेको छ। केही शवहरू सग्ला छैनन्। विभिन्न मानव अंग मात्र पनि संकलन गरिएको छ। हालसम्म 95 शव शनाखत भई परिवारले बुझी सक्नु भएको छ। त्यसै गरी 5083 व्यक्ति सम्पर्कविहीन रहेको तथ्याङ्क प्राप्त भएको छ। यसमा 583 विदेशी नागरिक हुनुहुन्छ। बेपत्ता हुनेमा सुरक्षाकर्मी, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, स्थानीय बासिन्दा, विभिन्न पेशामा आबद्ध नागरिक एवं बालबालिका लगायतका हुनुहुन्छ।
0: उनका अनुसार रसुवा र नुवाकोटमा विभिन्न जलविद्युत आयोजनामा फँसेकाहरूको उद्धार प्रयास अहिले जारी छ। त्यसबारे प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती आशावादी देखिए।
4: टनेलको अपरेशनलाई पनि कन्टिन्यू नै हामीले राखेका छौं। अझै पनि केही होप, केही आशा छ, हामीले चाहिँ जीवितै उद्धार होस् भन्ने चाहिँ कामना पनि हामी गर्दछौ।
0: अहिले धेरैको चासो कैयौं व्यक्तिहरू फँसेको भनिएका जल विद्युत आयोजनामा भइरहेको उद्धार प्रयासमा केन्द्रित पाइन्छ। त्यसै मध्येको एक हो माथिल्लो त्रिशुली 3A को सुरुङमा फँसेका भनिएकाहरूको उद्धार प्रयास। नेपाली सेनाको विपद व्यवस्थापन गणका प्रमुख सेनानी गंगा बरालले उद्धार टोलीको नेतृत्व गरिरहेका छन्। हाम्रा साथी फणेन्द्र दाहालले आज उनीसँग आयोजना स्थलमै त्यहाँको पछिल्लो अवस्थाबारे जानकारी मागेका थिए।
5: जुन दिन चाहिँ बाढी गयो त्यसको भोलिपल्ट स्पेसल फोर्सले आएर यहाँ रेकी गर्यो। रेकी गरिसकेपछि स्पेसल फोर्सले त्यति हिट बेस बनाएर बसेर यहाँको सिचुएसन प्रतिवेदन गरिसकेपछि भोलिपल्ट कोल्यास्की सेक्टर सर्च एन्ड रेस्क्यु टिम लगायत कन्ट्याक्ट इन्जिनियरको टिमहरू यहाँ आएर बिहानदेखि काम गर्न शुरू गर्यो। सबभन्दा ठुलो च्यालेन्जेस हामीलाई के भयो भनेदेखि यो जुन ठाउँमा हाम्रो स्पेसल फोर्स चाहिँ ल्यान्ड भएको थियो त्यो ठाउँबाट यहाँ आइपुग्नै बाटो बनाउनलाई चाहिँ हामीलाई एक दिन एक रात लाग्यो। एस्काभेटरले बाटो बनाएर आइपुग्न र यहाँ आइपुगिसकेपछि सुरुमा हामीले दुईटा अप्सनमा काम गरिराखेको थियौँ। पहिलो अप्सनमा डाइरेक्ट भटकल्ली तल झरेर चाहिँ फास्ट वेबाट भित्र सिधै अप्सनमा काम गरेका थियौँ। तर त्यो अप्सन काम गर्दा गर्दा बिचमा गएर चाहिँ त्यो फेल भयो र सँगसँगै हामीले सेकेन्ड अप्सनमा अहिले जुन यो देख्नुहुन्छ यो पछाडिबाट खोल्ने अप्सन त्यो काम गरिरहेको थियौँ। त्यो चाहिँ अहिलेसम्म स्टिल चलिरहेको छ र त्यो सेकेन्ड अप्सन र जुन चाहिँ 99% पोसिबल हुने अप्सन हो यो अप्सनको काम अहिले हामी चाहिँ टनेलको ठ्याक्कै मुखमा पुगिसकेको छौँ। अब आज लगभग आजको रातिसम्ममा चाहिँ हामीले टनेलमा एक्सकाभेटर छिराइसक्ने प्लान गरेको छौँ र यहाँ सबभन्दा ठुलो च्यालेन्जेस वेदरको च्यालेन्जेसले गर्दाखेरि काम गरेर गर्दा गर्दै त्यो राति फेरि खोलामा बाढी आउने अथवा माथिबाट बाढी आएर हामीले काम गरेको चाहिँ सोप्ने र अर्को इक्विपमेन्टहरूको च्यालेन्जेस थियो सुरुमा। तर अहिले चाहिँ नेपाली सेनाको चाहिँ हेलिकप्टरहरू चाहिँ MI-17 हेलिकप्टरहरूले सर्टेन इक्विपमेन्टहरू झारिसकेको छ। त्यसै गरी गाउँपालिकासँग कोर्डिनेसन गरेर पालिकामा उपलब्ध भएका स्क्याभेटरहरू ल्याइसकेका छ। जुन ठाउँमा एउटा पनि इक्विपमेन्ट नभएको ठाउँमा आजसम्म हामीले 7 हेभी र लाइट स्क्याभेटरहरू ल्याइसकेका छौँ भने जेनेरेटरहरू अहिले चाहिँ प्रशस्त मात्रामा चाहिँ यहाँ हामीले ल्याइसकेका छौँ।
6: अब आज नौ दिन हो, अहिले यो पोइन्टमा तपाईँहरूको अपेक्षा के छ?
5: अझै पनि हामी चाहिँ एकदम होपफुल छौँ, एकदमै होपफुल छौँ। किनभने के कारणले होपफुल छौँ भने जुन बेला हामीले टनेल ब्रेक गऱ्यौँ, टनेल ब्रेक गर्दाखेरि भित्रबाट सङ्गलो पानी बगिरहेको छ जसले गर्दाखेरि भित्र सुनिएका मान्छेहरूले यदि त्यो सङ्गलो पानी पिइराखेको छन् र उहाँहरूले चाहिँ अक्सिजन कतै न कतैबाट चाहिँ पास भएको अवस्था छ भने डेफिनेटली पानी र अक्सिजन भयो भने मान्छेले धेरै लामै टाइम बाँच्न सक्छ भन्ने हिसाबले चाहिँ हामी होपफुल नै।
0: उनी थिए नेपाली सेनाका प्रमुख सेनानी गंगा बराल। अर्को जलविद्युत आयोजना माथिल्लो त्रिशुली 3B को कार्यालय र कर्मचारीका आवास पुरिएका छन्। उक्त परियोजना निर्माण गरिरहेको त्रिशुली जलविद्युत कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक आनन्द ढुङ्गेलले भने
7: यो जहाँ हाम्रो अफिस र रेजिडेन्सियल क्वार्टरहरू थियो हाम्रो क्याम्प त्यो एरिया हो, यो कम्प्लिटली पुरिएको छ अहिले, पुरेको यहाँ देख्न सक्नुहुन्छ। अहिले चाहिँ हामीले अफिस बिल्डिङ भएको ठाउँमा त्यो बिल्डिङ छ त्यहाँ भन्ने हाम्रो चाहिँ बुझाइ भएर त्यो बिल्डिङ भेटाउनलाई एक्सकाभेसन गर्दैछौँ। यहाँ देख्न सक्नु म्यानुअली भइरहेछ होइन, एउटा सानो बबक्याट भन्छौँ मिनी एक्सकाभेटर छ, अरू दुईटा सानो एक्सकाभेटर हामी ल्याउन खोज्दैछौँ। म यहाँ आएको चाहिँ आज चौथो दिन हो। ल्याक अफ इक्विपमेन्टले गर्दा अब काम प्रोग्रेस चाहिँ नि त्यति इफेक्टिभ छैन। अब जे रिसोर्स छ त्यसले हामी चाहिँ अब दिनरात प्रयास नै गरिरहेछौँ। हाम्रो स्टाफहरू त्यहीँ ट्राप हुनुहुन्छ भन्ने हिसाबले चाहिँ हामीले अहिले खोज्न खोजिरहेको।
5: कतिजना 44
7: हाम्रो स्टाफ अनि उहाँ त्यसको एमडी उहाँ हो, प्रोजेक्टको ओनर हामी भयो, उहाँ कन्सल्ट्यान्ट, कन्सल्ट्यान्टको एमडी उहाँ हो, कन्सल्ट्यान्टको 12 हाम्रो 21 होइन, त्यसपछि 3 केयुको स्टुडेन्टहरू र 1 सेक्युरिटी गार्ड गरेर कुल 44 चाहिँ हाम्रो अहिले सम्पर्कविहीन हुनुहुन्छ सबै नेपाली, त्यो चाहिँ हाम्रो स्टाफ भयो। यो बाहेक अब कन्ट्राक्टरको चाहिँ नि लगभग 140 अहिले पनि सम्पर्कविहीन हुनुहुन्छ। दुईटा कन्ट्राक्टर थियो हाम्रो, एउटा सिभिल कन्ट्राक्टर 140 सबै नेपाली, अर्को इलेक्ट्रो मेकानिकल कन्ट्राक्टर चाइनाको थियो, 4 चाइनिज र 2 नेपाली, उसको पनि उहाँहरू अहिलेसम्म सम्पर्कविहीन हुनुहुन्छ। टनलमा मिसिङ हुनुहुन्न, टनलबाट निक्लिनु भयो। हामी चाहिँ लगभग आधी टनल अस्ति वक सुरु गरेका थियौँ, त्यहाँ केही पनि छैन, माथिल्लो भाग टनल चाहिँ हामी जान सकेका छैनौँ होइन। टनलमा चाहिँ नि मान्छे नै त्यहाँ फसेको भन्ने चाहिँ त्यो रिपोर्टिङ चाहिँ हामीलाई छैन कन्ट्राक्टरले। अधिकांश मान्छेहरू टनलबाट आउटलेटबाट सेफली निक्लेको अधिकांश।
0: उनी थिए माथिल्लो त्रिशुली 3B निर्माण गरिरहेको त्रिशुली जलविद्युत कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक आनन्द ढुङ्गेल फणेन्द्र दाहालसँग कुरा गर्दै। नुवाकोटको विदुर स्थित ढुङ्गे बजारमा बाढ़ीले क्षतिग्रस्त तुल्याइदिएका आफ्ना घर र पसलहरूमा सामान खोजिरहेका सर्वसाधारणहरू देखिन्छन्। हाम्रै संवाददाता शक्तिमाया तामाङले घरहरू भग्नावशेष बनेका नदी किनारका केही बाढ़ी प्रभावितहरूसँग कुराकानी गरेकी छन्। तिनीमध्ये एक लीला श्रेष्ठ भन्छन्, धन्न ज्यान जोगियो, अरू सामान र सम्पत्तिको के कुरा गर्नु?
8: 3 हेर्न आएको, अब के अब हेरिन साथै सोध्नै नसक्ने केही पनि थिएन।
9: तपाईँहरू सामानहरू निकालिराख्नु भएको देखेको थियो, के के सामानहरू निकाल्नु भयो?
8: मैले चाहिँ मेन कागज पत्र चाहिएको थियो, त्यो चाहिँ निकाले, अरू भने त्यस्तै अब

0: तपाई बीबीसी नेपाली सेवाको साझा पख सुनिरहनु भएको छ। बाढ़ीका कारण चीनतिर रोकिएका 114 जना नेपालीहरू आज सिन्धुपाल्चोक स्थित तातो पानी नाका हुँदै नेपाल आएको अधिकारीहरूले जनाएका छन्। चीन सरकारले सीमा नाकासम्म उनीहरूलाई पुर्याइदिएको हो। अब अन्तिम प्रसंग, विनाशकारी बाढ़ीपछि कृष्णभीरमा सड़क भाँसिएर काठमाडौँ प्रवेश गर्ने एउटा मुख्य बाटो अवरूद्ध बनेसँगै संघीय राजधानीमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव भएको उपभोक्ता अधिकार कर्मीहरूले बताएका छन्। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता अनिल
1: लत्ताकोडामा त्यो नहोला, बजारमा ग्यास बिग्रेता पसल अनि बढी गयौँ त्यसरी खाद्यान्नमा चिनीमा, अब बिस्तारै अभाव हुने हो कि केही समय चाहिँ भन्ने चाहिँ देखियो। बजारमा चाहिँ त्यो हिसाबले त्यो अहिले पहिला जति स्टक थियो ती वस्तुहरूको चाहिँ मूल्य चाहिँ पहिला जे जति हुन्थ्यो त्यति नै हुनुपर्छ।
0: उपभोग्य सामान वैकल्पिक बाटोबाट काठमाडौँ भित्रिए पनि मूल्य वृद्धि र कृत्रिम अभाव सृजना गरिएको उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णु तिमी सेनाको आरोप छ।
2: बजार अनुगमनलाई प्रभावकारी बनाउनु पर्यो र उनीहरूको स्टक हेर्नु पर्यो। उनीहरूको बिलको दुईटा हुन्छ नि, उनीहरूले खरिद गरेका बिल पनि हुन्छन्, बिक्री गरेको आज बिक्री गर्छ उसको खरिद बिल पनि हुन्छ। खरिद बिल हेर्ने चाहिँ सरकारले गर्नुपर्छ र सरकारको अनुगमन कार्य चाहिँ प्रभावकारी हुन्छ। दण्डित बनाउन सक्ने अधिकार चाहिँ संघीय सरकारसँग मात्रै भएको हुनाले दण्डको दायरामा ल्याउनु पर्यो। अनुगमन गर्नेका नाममा चाहिँ केही हजार केही लाखको जरिमाना गरेर चाहिँ उन्मुक्ति दिने गरेको छ।
0: उपभोक्ता अधिकार कर्मी विष्णु तिमी सिन्हा प्रदीप बस्यालसँग कुरा गर्दै यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: आज विक्रम सम्बत 2083 साल भदौ 19 गते शुक्रबार भदौ कृष्ण अष्टमी अर्थात कृष्ण जन्माष्टमी 4 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: प्रधानमन्त्री राहत कोषमा विद्यार्थीको 5 रूपियाँदेखि व्यवसायीको 15 करोड़सम्म। सरकार बल्ल परामर्शमा सिंगो देश दुग्दा शोक मात्रै। जलेको दिन सार्वजनिक विदा। संकटको सारथी त्रिभुवन राजपथ सधैं उपेक्षित। धितो नै बगाएपछि बैंकको अरबौं ऋण जोखिममा। उद्योगी व्यवसायीलाई राहत प्याकेज लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खा पत्र दैनिकमा छापिएको बाढ़ी पीड़ितलाई आमा समूहको सहयोग शीर्षकको शुभ समाचार।
0: बाढ़ीबाट प्रभावितलाई राहत जुटाउन बागलुङका महिला समूहले अग्रसरता देखाएका छन्। महिला समूह र टोल विकास समितिमा आबद्ध ज्येष्ठ र एकल महिलाले बुढ़ेलीको सहारा सामाजिक सुरक्षा भत्ता समेत बाढ़ी प्रभावित क्षेत्रका लागि पठाउन थालेका हुन्। बागलुङ बजार स्थित समृद्धि मार्ग टोल विकास महिला समूह, चिप्लेटी महिला समूह, ओढ़ार चौर महिला समूह र गलकोट नगरपालिका 3 हटियाको धौलागिरी आमा समूह स्याहालाले बाढ़ी प्रभावितलाई राहतका लागि सहयोग गरेका हुन्। समृद्धि मार्ग टोल विकास महिला समूहमा आबद्ध महिलाले तीज मनाउने रकममा सामाजिक सुरक्षा भत्ताबाट प्राप्त हुने रकम समेत थपेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 71,216 रूपियाँ ब्याङ्क मार्फत जम्मा गरेको जानकारी समूहका अध्यक्ष तारा श्रेष्ठले दिनुभयो। बागलुङ नगरपालिका 4 ओढ़ार चौर स्थित देउराली महिला समूहले बाढ़ीबाट प्रभावित नागरिकको उद्धार राहत तथा पुनर्स्थापनाका लागि 1,51,055 रूपियाँ सहयोग गरेको हो।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्यो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अन्त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो। किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइसरे कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। प्रधानमन्त्री राहत कोषमा उल्लेख्य सहभागिता। विद्यार्थीको 5 रूपियाँदेखि व्यवसायीको 15 करोड़सम्म शीर्षकमा खबर छ। अछामको मंगलसेन 5 स्थित 16 नाविका विद्यार्थीले आफूहरूबाट रकम संकलन गरेर बुधबार 14,255 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बुझाए। कपिल वस्तु सात धर्मपनिया स्थित राष्ट्रिय जनहित नाविका विद्यार्थीले पनि 10,050 रूपियाँ कोषमा पठाए। रौतहटको देवाई सुनाई 7 स्थित प्रेमपुर गोनाही नाविका विद्यार्थीले 470 रूपियाँ भोटेको श्री बाढ़ी प्रभावितका लागि सहयोग गरे। त्यस्तै मकवानपुरको थाहा नगरपालिका किटेनी स्थित अधिकारी वंशज महिला समूहले भने 30 दर कार्यक्रम स्थगित गरेर त्यसका लागि छुट्याइएको 50,500 रूपियाँ देखि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको समूहकी सदस्य उमा अधिकारीले बताएकी छन्। सहयोग गर्ने क्रम अछाम, कपिलवस्तु, रौतहट, काठमाण्डु, पाल्पा, मकवानपुरमा मात्र सीमित छैन। नेपालका गाउँदेखि विदेशका विभिन्न स्थानमा भोटेकोशी बाढ़ी पीड़ितको उद्धार, राहत र व्यवस्थापनका लागि सहयोग गर्नेको संख्या उल्लेख्य छ। बुधबारसम्म प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा 10,62,078 कारोबारबाट सहयोग रकम जम्मा भएको छ। गत बुधबार भोटेकोशीमा बाढ़ी आएपछि सरकारले 9 वाणिज्य बैंकमा रहेका प्रधानमन्त्री उद्धार तथा राहत कोषका खातामा सहयोग गर्न सबैलाई आग्रह गरेको थियो। बुधबार साँझसम्म ती खातामा करिब 8.5 रूपियाँ संकलन भएको छ। यसमध्ये 5,18,75,00,000 विभिन्न विद्युतीय माध्यम, चेक, क्यूआर, मोबाइल ब्याङ्किङ आदि र सोही अवधिमा विदेशी मुद्रा मार्फत 1,08,00,000,000 गरी करिब 6,50,00,000,000 राहत कोषमा जम्मा भएको अर्थ मन्त्रालयले जनाएको छ। यसबाहेक भोटेकोशीमा बाढ़ी आउनु अघि नै प्रधानमन्त्री राहत कोषमा करिब 2,08,00,000,000 रूपियाँ बक्यौता थियो। बाढ़ीपछि थपिएको करिब 6,25,00,000,000 बाढ़ी अघिको 2,08,00,000,000 जोड्दा कोषमा 8,00,00,000,000 संकलन भएको देखिन्छ। अकल्पनीय बाढ़ीले पुर्याएको ठूलो जनधनको क्षतिप्रति सहयोग र सहानुभूति देखाएर धेरै दाता, स्वदेशी तथा विदेशीबाट सहयोग प्राप्त भइरहेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवं विपद व्यवस्थापनको संचालन समितिका संयोजक गुडाकर भट्टले जनाएका छन्। त्यस्तै व्यवसायीले भने 15,00,000,000 जम्मा गरेका छन्। भोटेकोशी बाढ़ी पीड़ितको उद्धार, राहत र व्यवस्थापनका लागि कसैले विद्यार्थीहरूमा कसैले खाजाको पैसा दिए, कसैले घरमा जम्मा गरेको रकम, कसैले तीसको दर रोके भने, कसैले आफ्नो पारिश्रमिकबाट छुट्याए, निजी क्षेत्रका उद्यमी व्यवसायीले समेत ठूलो रकम सहयोग गरिरहेका छन्। विद्यार्थीको 5 रूपियाँदेखि व्यवसायीको 15,00,000,000 शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
0: प्रधानमन्त्री बालेन्द्र शाह बालेनले बिहिबार नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन र उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसँग छुट्टा छुट्टै भेट गरे। दुवै भेटमा रसुवामा गत भदौ 10 गते भएको विनाशकारी बाढ़ीले निम्त्याएको विपदबारे कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। घिसिङ जलविद्युत क्षेत्रका विज्ञ हुन्। लामो समय नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुख भएर काम गरेका घिसिङ अघिल्लो सरकारका ऊर्जा मन्त्री थिए। नेकपाका नेता पुन पूर्व ऊर्जा मन्त्री र पूर्व अर्थमन्त्री समेत हुन्। अन्तर्राष्ट्रिय स्तरमा उपलब्ध प्रविधि र विशेषज्ञताको प्रयोग गर्न सकिने सुझाउँदै आएका छन्। यस पृष्ठभूमिमा प्रधानमन्त्री बालेन बाढ़ीपछिको खोज, उद्धार र पुनर्स्थापनाका विषयमा विज्ञ तथा राजनीतिक नेताहरूसँग छलफल थालेका हुन्। घिसिङका अनुसार भेटमा प्रधानमन्त्री बालेनले सुरुङ मार्गमा फँसेकाहरूको उद्धार कसरी गर्न सकिन्छ भन्ने विषयमा सुझाव मागेका थिए। बाढ़ीबाट क्षतिग्रस्त पूर्वाधारलाई कसरी पुनः सञ्चालन गर्ने भन्ने विषयमा समेत छलफल भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार रणनीतिक रूपमै परामर्श शुरू गरिएको हो, अर्थात विपदको सामना गर्न एक्लै सकिँदैन भन्ने निचोड़मा पुगेपछि सरकारले एकातिर बाह्य सहयोग खुल्ला गर्यो, अर्कोतिर प्रधानमन्त्री बालेन विज्ञ र राजनीतिक दलका नेताहरूसँग संवादमा जुटेका हुन्। यससँगै प्रधानमन्त्री यूएन जाने शीर्षकमा अर्को खबर छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेन संयुक्त राष्ट्रसंघ यूएनको 18 महासभामा भाग लिन जाने भएका छन्। नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन यूएन जान लागेका हुन्। उनीसँग परराष्ट्र मन्त्री शिशिर खनाल पनि सँगै जानेछन्। यसअघि भदौ 3 गतेको मन्त्री परिषद बैठकले परराष्ट्र मन्त्री शिशिर खनालको नेतृत्वमा टोली पठाउने निर्णय गरेको थियो, तर भदौ 10 गतेको विपद र राजनीतिक दबावका कारण प्रधानमन्त्री नै जान लागेका हुन्। बल्ल परामर्शमा सरकार शीर्षकको खबरसँगै प्रधानमन्त्री यूएन जाने उपशीर्षकको यो खबर मध्याह राष्ट्रिय दैनिकमा छापिएको हो।
2: सिंगो देश दुख्दा शोक मात्र जल्दा सार्वजनिक विदा शीर्षकमा खबर छ। सरकारले यही भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीमा ज्यान गुमाएकाको स्मृतिमा 22 गते राष्ट्रिय शोक मनाउने भएको छ। त्यस दिन बाढ़ीमा ज्यान गुमाउनेहरू को संख्या 13 दिन हुन्छ भने राष्ट्रिय शोकका दिन देशभरका सरकारी कार्यालय र विदेश स्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ। मन्त्री परिषदको बिहिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। त्यसै गरी मन्त्री परिषदले भदौ 23 गते जेएनजी शहीद दिवसका अवसरमा देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ। सरकारले बाढ़ीको कहरमा सिंगो देश पुग्दा राष्ट्रिय शोक दिवस मनाउने तर जेएनजी शहीद दिवसका नाममा राष्ट्रिय विदा दिने भनी गरेको निर्णयको आलोचना समेत भएको छ। बाढ़ी प्राकृतिक विपद हो, यसबाट सिंगो देश दुखेको छ। जेएनजी विद्रोह राजनैतिक घटना हो। यो विद्रोहका क्रममा प्रदर्शनकारीहरूमाथि राज्यबाट हिंसा गरिएको थियो भने विद्रोहीका नाममा देशका धरोहरमा आगो लगाएर ध्वंस समेत मचाइएको थियो। गत वर्षको भदौ 23-24 गते भएको जेएनजी विद्रोहबाट तत्कालीन सरकार अपदस्थ भएको थियो। नयाँ जनादेशका लागि अन्तरिम सरकार गठन र तत्कालीन प्रतिनिधि सभा विघटन गरिएको थियो। गत फागुनमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पुराना दल पराजित भए भने वैकल्पिक शक्तिका रूपमा राजनीतिमा आएको छोटो समयमा राजसपा दुई तिहाई नजिक अर्थात 275 सीटमा 182 सीट जितेर सत्तामा पुगेको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहिबार साँझ 7 बजेसम्म बाढ़ीमा परि ज्यान गुमाउनेको संख्या 1259 पुगेको जनाएको छ। प्राप्त शवका आधारमा यो संख्या निकालिएको हो। प्राप्त शवमध्ये 95 वटाको शनाखत भइसकेको छ भने बाढ़ीपछि 5083 जना सम्पर्कविहीन रहेको प्राधिकरणको विवरणमा उल्लेख गरिएको छ। सम्पर्कविहीनमा 583 विदेशी छन्। 5384 घाइतेको उपचार भइरहेको छ। केही घाइते अस्पतालबाट डिस्चार्ज भएका छन्। बाढ़ीमा फँसेका 12038 जनालाई उद्धार गरिएको प्राधिकरणको विवरणमा लेखिएको छ। यसरी सिंगो देश तोक्दा शोक मात्रै जल्दा भने सार्वजनिक विदा शीर्षकमा नागरिक दैनिकमा यो खबर छ।
0: धितो नै बगाएपछि ब्याङ्कको अर्बौं ऋण जोखिममा शीर्षकमा नेपाल समाचार पत्र खबर लेख्छ। भोटेकोशी त्रिशुली क्षेत्रमा आएको विनाशकारी बाढ़ीले हजारौं परिवारको घर व्यवसाय खेतबारी र जीवनयापनका आधार मात्रै बगाएन। त्यस क्षेत्रमा लगानी गरेका ब्याङ्क तथा वित्तीय संस्था सामु अब अर्को गम्भीर प्रश्न खड़ा गरेको छ। ऋणीको सम्पत्ति नै नरहेपछि ब्याङ्कले अर्बौं रूपियाँको ऋण कसरी असूल गर्ने? भदौ 10 गते आएको बाढ़ीले रसुवा नुवाकोट र आसपासका क्षेत्रमा ब्याङ्कका शाखा एटीएम भल्ट तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुर्याएसँगै ब्याङ्कहरूले प्रभावित क्षेत्रमा प्रवाह गरेको कर्जाको वास्तविक अवस्था समेत अध्ययन गर्न थालेका छन्। नेपाल ब्याङ्कर्स संघबाट संकलित प्रारम्भिक विवरण अनुसार प्रभावित क्षेत्रमा रहेका ब्याङ्कका 17 शाखामा 78204 निक्षेप खाता र 2125 कर्जा खाता थिए। ती शाखाबाट करिब 4,43,00,00,00 18,00,00,000 निक्षेप परिचालन भएको थियो भने 2,42,80,90,000 कर्जा प्रवाह भएको थियो। धितो छ तर धितोको मूल्य नै छैन। बाढ़ी प्रभावित क्षेत्रमा ब्याङ्कबाट घर होटल पसल कृषि व्यापार तथा अन्य व्यवसायका लागि ऋण लिएका धेरै ग्राहक अहिले आफै बेपत्ता र विस्थापित छन्। कतिपयको व्यवसाय सञ्चालन गर्ने संरचना छैन, कतिपयको घर छैन, कतिपयको खेतबारी तथा अन्य सम्पत्ति बाढ़ीले बगाएको छ। अझ कतिपय परिवारका सदस्य नै बेपत्ता छन्। यस्तो अवस्थामा ब्याङ्किङ क्षेत्रको समस्या केवल ऋण उठाउने कि नउठाउने भन्ने प्रश्नमा सीमित छैन, तर प्रभावित शाखाबाट प्रवाह भएको 2,42,80,00,00,000 कर्जा सबै खराब कर्जा भइसकेको भने होइन, यो प्रभावित क्षेत्रमा रहेको कर्जा हो। दिदो नै बगाएपछि ब्याङ्कको अर्बौं ऋण जोखिममा भोटेकोशी बाढ़ीले जन्मायो नयाँ वित्तीय संकट शीर्षकमा नेपाल समाचार पत्रमा यो खबर छापिएको हो।
2: बाढ़ीबाट प्रभावित व्यवसायका लागि सरकारले राहत प्याकेज ल्याएको छ। सरकारले ल्याएको राहत प्याकेजमा व्यवसायलाई कर छूटदेखि ऋण पुनर्संरचनासम्मका सुविधा छन्। सरकारले व्यवसाय पुनरुत्थानका लागि प्याकेज घोषणा गरेको हो। अर्थ मन्त्रालयले बाढ़ी प्रभावित व्यवसायका लागि तयार पारेको राहत प्याकेज बिहिबार बसेको मन्त्री परिषद बैठकले स्वीकृत गरेको छ। तर बाढ़ीबाट घर र परिवार दुवै गुमाएकाहरूको हकमा भने सरकारले कुनै निर्णय गरेको छैन। बाढ़ीमा बेपत्ताको सास नभए लासको अपेक्षामा रहेका आफन्त गाँस बाँस सहित पुनर्स्थापनाको चिन्तामा छन्। सरकारले अपेक्षाकृत उद्धारमा ध्यान नपुर्याए पनि राहत र पुनर्स्थापनाको प्याकेज ल्याउने अपेक्षामा पीड़ित सर्वसाधारण छन्। सरकारले कोरोना महामारीका बेला पनि व्यवसायीलाई विभिन्न सुविधा दिएर आर्थिक गतिविधि चलायमान बनाउने प्रयास गरेको थियो। बाढ़ीका कारण मर्मत सम्भार हुन नसक्ने गरी क्षतिग्रस्त भएका वा बाढ़ीले बगाएर हराएका व्यावसायिक प्रयोजनका सवारी तथा ढुवानीका साधनको दर्ता खारेज गरी त्यस्तै किसिमका सवारी तथा ढुवानीका साधन पुनः आयात गर्न चाहने व्यवसायीलाई भन्सार बिन्दुमा लाग्ने सम्पूर्ण महसुल छूट प्रदान गरिने भएको छ। बाढ़ीबाट कुनै प्राकृतिक व्यक्ति वा निकायका प्लान्ट मेसिनरी यन्त्र तथा उपकरण मर्मसमार हुन नसक्ने गरी नष्ट भए त्यस्ता प्राकृतिक व्यक्ति वा निकायले नष्ट भएको परिमाणमा नबढ़ने गरी आयात गर्न चाहेमा भन्सार बिन्दुमा लाग्ने सम्पूर्ण महसुल छूट पाउनेछन्। कुनै आयातकर्ताले भन्सार कार्यालयमा महसुल बुझाइसकेको तर बाढ़ीका कारण गन्तव्यमा नपुग्दै यस्तो वस्तु नष्ट भएको वा सोही प्रकृतिको वस्तु छ महिनाभित्र जुनसुकै भन्सार कार्यालयबाट आयात गरेमा पहिले तिरेको महसुल बराबरको रकम समायोजन गरिनेछ। बाढ़ी प्रभावित क्षेत्रका करदाताका लागि मूल्य अभिवृद्धि कर आयकर ऐन भने अन्तशुल्क ऐन तथा आर्थिक ऐन बमोजिम असोज भित्र पेश गर्नुपर्ने विवरण र विवरण बमोजिमको कर कार्तिक 25 गतेसम्म पेश गर्न सक्ने गरी एक महिना म्याद समेत थप गरिएको छ।
0: शिक्षा तथा खेलकुद मन्त्रालयले भोटेकोशी बाढ़ी प्रभावित विद्यालय विद्यार्थी र अभिभावकको अवस्थाबारे जानकारी लिन शिक्षा विभागको द्रुत टीम तीन जिल्ला पुगेको छ। टीमका प्रतिनिधिले विस्तृत अध्ययन गरी प्रतिवेदन नबुझाएसम्म विद्यालय खोल्न सक्ने अवस्था छैन। विभागको टीमले मंगलबारबाट स्थलगत अनुगमन समेत शुरू गरेको छ। तीन जिल्लामा द्रुत टीम विद्यालय खोल्ने टुंगो छैन। नुवाकोटले गर्यो अनिश्चितकालीन विद्यालय बन्द घोषणा शीर्षकमा नेपाल समाचार पत्रमा यो खबर छापिएको हो।
2: पृथ्वी राजमार्ग अवरूद्ध हुँदा सधैँ राजधानीको लाइफलाइन त्रिभुवन राजपथ बन्ने गरेको छ। कृष्णभीरमा ठूलो पहिरो गएपछि अहिले पनि संघीय राजधानी काठमाण्डु आवत जावत गर्ने सवारी साधन अवरूद्ध भएको छ। यसको भरपर्दो त्रिभुवन राजपथ बाई रोड नै बनेको छ। 70 वर्ष अघि निर्मित यो सड़क सम्भवत आजका दिनसम्म कुनै पनि प्रतिकूल मौसम बाढ़ी पहिरो वा प्राकृतिक विपत्तिका कारण बन्द भएको छैन। यो राजपथ राजधानी काठमाण्डुलाई तराई र छिमेकी देश भारतसँग जोड़ने मुलुककै पहिलो राजमार्ग पनि हो। तर संकटका सधैँ विकल्प बन्दै आए पनि बजेट विनियोजन विस्तार तथा स्तर उन्नति र पूर्वाधार विकासका दृष्टिकोणले यो राजपथ कहिल्यै प्राथमिकतामा परेको देखिँदैन। सामान्य अवस्थामा यस राजपथमा सवारी चाप कम हुन्छ तर राजधानी जोड्ने अन्य राजमार्ग अवरूद्ध हुन साथ सम्पूर्ण भार यसैमा थपिने गर्छ। त्यसैले यो राजपथ विगत लामो समयदेखि संकटको सारथी बन्दै आएको छ। जब जब पृथ्वी राजमार्ग वा अन्य मार्ग बाढ़ी पहिरोका कारण अवरूद्ध हुन्छन् तब मात्र राज्य र यातायात व्यवसायको प्राथमिकतामा यो पर्ने गरेको देखिन्छ। राज्यले यसलाई केवल अस्थायी विकल्पका रूपमा मात्र हेर्ने गरेको देखिन्छ। 7 दशक अघि निर्माण भएको यस राजपथलाई चौड़ा गर्ने र यसका घुम्ती सुधार्ने लगायतका स्तर उन्नतिको काम अहिलेसम्म हुन सकेको छैन। 70 वर्ष अघि निर्मित यो सड़क सम्भवत आजका दिनसम्म कुनै पनि प्रतिकूल मौसम बाढ़ी पहिरो या प्राकृतिक विपत्तिका कारण बन्द भएको छैन भने संकटका बेला सधैँ विकल्प बन्दै आएको छ। संकटको सारथी त्रिभुवन राजपथ सधैँ उपेक्षित शीर्षकमा आजको गोर्खापत्र दैनिकमा यो खबर छ।
0: रसुवाको भोटेकोशीमा यही भदौ 10 गते आएको विनाशकारी